0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ट येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46 98-23-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू मुटेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ पेन्टिकोस्टले ल्याएको परिवर्तन। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, अदनको बगैंचामा मानवको शुरूआतको जरा जिजुबुवा आदम र हवाले अन आज्ञाकारिताको फल खान भएपछि पछि गएर जसरी अब्राहमको वंश मार्फत परमेश्वरले आफ्नो समुदाय इजरायलीहरूलाई तयार गर्नुभयो, इजरायलीको समुदाय गएर मिश्र देशमा उनीहरूकै पापको कारणले गर्दाखेरि त्यहाँ फस्नुभयो र उनीहरूले प्रार्थना गर्न थाल्नु भएपछि मसालाई जन्म दिनुभयो र मसाको नेतृत्वमा मिश्र देशबाट इजरायलीहरूलाई छुटकारा दिनुभएर उहाँले यता मरूभूमि को बाटो हुँदै प्रतिज्ञाको भूमिमा लग्दै हुनुहुन्थ्यो र यो समय उहाँहरू सिनाई पर्वतको अगाडितिर थिए र सिनाई पर्वतको जो उहाँहरू पाउतिर यानि मुनि हुनुहुन्थ्यो फेदतर्फ त्यो समयमा उहाँहरूले निस्तार पाएको यानि छुटकारा पाएर हिँडेको दिनदेखि त्यहाँसम्म आइपुग्दाखेरि 50 दिन भएको थियो र उहाँहरूले त्यस ठाउँबाट पहिलो फल स्वरूप परमेश्वरलाई अन्न बलि चढाउनको लागि उहाँले ल्याउनुभयो र परमप्रभु परमेश्वरले पनि उहाँहरूलाई त्यहाँ एउटा चाड मान्नको लागि दिनुभयो। 50 दिनको अर्थ नै पेन्टिकोस्ट भनेर चाहिँ अर्थ लाग्दछ र उहाँहरू मिश्रको जुन ठाउँबाट छुटकारा पाएर हिँड्नु भएको थियो र यहाँ लाल समुद्र तर्दै जानु भएकोमा चाहिँ यता छुटकारा पाएकोलाई ग्रहण मानिन्छ भने लाल समुद्र तर्दै गएकोलाई पहिलो कोरिन्थी पुस्तक 10 अध्यायले यो बप्तिस्माको चिन्ह थियो भनेर चाहिँ भनिएको छ र त्यसो गरे पछाडि लाल समुद्र तरेर उहाँहरू मरूभूमिको बाटो हुँदै जाँदै गर्नु हुँदाखेरि यहाँ सिनाई पर्वतमा उहाँहरू पुग्नुभयो र सिनाई पर्वतमा पुग्नु भएको समयमा यो पेन्टिकोस्टको चाड मानियो। यो 50 दिन भएकोले गर्दाखेरि 50 दिनको चाड अन्न बलि परमप्रभु परमेश्वरलाई चढाएर उहाँले त्यसरी मान्नुभयो। त्यही समयको सेरोफेरोमा परमप्रभु परमेश्वरले इजरायलीहरूलाई सोध्न लगाउनुभयो मोसा मार्फत कि अब मैले के आज्ञाहरू दिउँ पालन गर्नको लागि भनेर सोध्नु हुँदाखेरि इजरायलीहरूलाई थाहा थियो उनीहरूको शरीरले परमेश्वरको आज्ञा परमेश्वरको वचन पालन गर्न सक्दैन। उनीहरू यानि मानिसहरू आमाको गर्भदेखि पापी स्वभावमा जन्मेका हुन्छन् र हामी हरेकलाई यो कुरा थाहा छ कि हाम्रो सोच हाम्रो स्वभाव पापी स्वभावको छ र परमेश्वरको वचन भनेको 24 क्यारेट सुन जस्तो हो र यो पवित्र छ तर हामी पापी स्वभावमा जन्मिएको कारणले गर्दा जसरी सुनलाई पानीले थाम्न सक्दैन त्यस्तै हाम्रो स्वभावलाई हामीले पानीसँग दाजौं त्यस्तै प्रकारले परमेश्वरको आज्ञालाई हामी थाम्न सक्दैनौ भन्ने कुरा इजरायलीहरूलाई थाहा थियो। उनीहरू लाल समुद्र तर्न बित्तिकै परमप्रभु परमेश्वरलाई गुनासो गर्न शुरू गरेको थिए अनआज्ञाकारी हुन शुरू गरेको थिए गनगन गरेका थिए र यी विभिन्न प्रकारका कुराहरू सिनाई पर्वतसम्म आइपुग्दाखेरि घटिसकेको थियो र इजरायलीहरू कमजोर छौं भन्ने कुरा उनीहरूले थाहा गर्न पर्थ्यो तर उनीहरूले थाहा गरेनन् र उनीहरूले परमप्रभु परमेश्वरलाई मोसा मार्फत यसो भन्न लगाउनुभयो हामीलाई त्यो तपाईँको आज्ञाहरू दिनुहोस् एउटै पनि आज्ञा मिस नगरिकन हामी पालन गरेरै छोड्नेछौ भने चाहिँ उनीहरूले त्यसो भने खासमा उनीहरूले चाहिँ हामी तपाईँको आज्ञा पालन गर्न सक्दैन रहेछौ हाम्रो स्वभाव पापी रहेछ हामी कमजोर रहेछौ हामीलाई सहायता गर्नुहोस् तपाईँले के गरेर हुन्छ तपाईँकै आत्मा हामीमा खनाइदिनु भएर हुन्छ कि के गरेर हामीलाई आज्ञा पालन गर्न सकिन्छ त्यो गरिदिनुहोस् हे परमप्रभु भने चाहिँ उहाँहरूले त्यो प्रकारले अनुरोध गर्नुपर्नेमा व्यवस्थाको पुस्तक 4:27 म पढिदिन्छु। यहाँ उनीहरूले परमप्रभु परमेश्वरलाई यसो भनेर चाहिँ खबर पठाउनु भयो मोसा मार्फत तपाई आफै नै नजिक जान होस् र परमप्रभु हाम्रो परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौ भनेर चाहिँ उनीहरूले यसरी भन्न शुरू गरे कि उनीहरूले त खासमा हाम्रो स्वभावले परमेश्वरको आज्ञा पालन गर्न सक्दैन रहेछौ हामीलाई अनुग्रह गर्नुहोस् हामीलाई तपाईँको आत्मा दिनुहोस् जसले गर्दाखेरि हामी शक्ति पाउँदछौ र त्यसरी पालन गरेर जानेछौ भने चाहिँ भन्नुपर्नेमा उनीहरूले त फुर्ती गरे र त्यो पछि हामीलाई थाहा छ सिनाई पर्वतमा उहाँ परमप्रभु परमेश्वरको हातले नै लेखेर दिनुभएको जो 10 आज्ञाको 2 पाटी थियो त्यो लिएर मोसा माथि सिनाई पर्वतको टाकुरादेखि तल आउँदा नआउँदा उनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरिसकेका थिए र परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारणले गर्दाखेरि उनीहरू 3,000 मानिसहरूको त्यहाँ मृत्यु भयो। परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ उहाँलाई आत्मा र सत्यताबाट आराधना गर्नुपर्नेमा उनीहरूले त सृष्टिको पूजा गर्न त्यहाँ शुरू गरेका थिए। उनीहरूले तुरन्तै व्यवस्था पाएकै दिनमा उनीहरूको 3,000 मृत्यु भयो र सृष्टिकर्ता परमेश्वरले त यी मानिसहरूलाई यानि इजरायलीहरूलाई दया गर्नु भएर उनीहरूले आफूलाई कमजोर महसुस गरेका छन् कि छैनन् र भनेर महसुस गर्न दिनुभएको थियो, तर यी मानिस कमजोर छौ भन्ने उनीहरूले थाहै गरेनन्। र यस्तै प्रकारको घटना जो त्रिएक परमेश्वरको दोस्रो शिर मसीह येशु भएर सृष्टिकर्ता परमेश्वर धरतीमा आउनु हुँदाखेरि उहाँ क्रूसमा बलि हुनको लागि जानुभन्दा अघि उहाँका 12 चेलाहरूलाई उहाँले भन्नुभयो, अब म बलि हुन पर्दछ सबै मानिसको पापको लागि र म तेस्रो दिनमा बौरी उठ्छ पनि भनेर भन्दै गर्नु हुँदाखेरि उहाँले भन्नुभयो, तिमीहरू शरीरमा कमजोरै छौ तर म गएपछि योना पुस्तक 14:18 म तिमीहरूलाई असहाय छोड्ने छुइन, म तिमीहरू भएकोमा पवित्र आत्मा पठाइदिनेछु र तिमीहरूलाई उहाँले सहायता गर्नुहुनेछ, उहाँ चाहिँ तिमीहरूको सल्लाहकार हुनुहुनेछ भने त्यसरी भन्नुहुँदाखेरि यहाँ चेलाहरूले विश्वास गर्न सक्नु भएन र हरेकै चेलाहरूले तपाईँ यसरी मर्नु हुँदैन, तपाईँले यस्तो अलक्षिण नबोल्नुहोस्, तपाईँ मर्नको सट्टा हामी आफै बरु मर्छौ भने त्यसरी शरीरमा फार्ती फुर्ती गर्न शुरू गर्नुभयो। लामो घटनालाई हामीले छुटकरी भन्दा प्रभु येशूका 12 चेलाहरू मध्ये एकजना चेलाले त यहुदा इस्करियोतले गुरूलाई 30 चाँदीको सिक्कामा बिक्री नै गरिदियो। 12 चेलाहरू मध्येको नाइके पत्रुसले कुखुरी कहाँ गरेर भाले बाँच्न अघि तिमीले मलाई 3 इन्कार गर्नेछु, चिन्दै चिन्दिन भन्नेछु भनिकन प्रभु येशूले भन्नुभएको कुरालाई उहाँले मान्नु भएको थिएन र प्रभु पक्राउ भएको समयमा ठ्याक्कै त्यही घटना भयो र 10 चेलाहरू नाङ्गो झार भएर पत्ता तोड प्रभुलाई छोडेर उनीहरू भागे, सबले इन्कार गरे किनकि प्रभु जान्नुहुन्थ्यो मानिस आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मिएको छ र मानिसको स्वभावले मानिसको शरीरले परमेश्वरको वचन पालन गर्न सक्दैन। मानिसको स्वभावमा शरीरमा पापको स्वभाव छ, परमेश्वरको वचन पवित्र छ र परमेश्वरको वचन जो पवित्र छ यो ज्योति जस्तो हो र जो मानिसमा पापको स्वभाव छ यो अँध्यारो जस्तो हो, उज्यालो र अँध्यारो एकै ठाउँमा बस्न सक्दैन भने जस्तै मानिसको स्वभावले परमेश्वरको वचन पालन गर्न सक्दैन भने चाहिँ प्रभुले यो स्पष्ट गर्नुभएको थियो। तर यी चेलाहरूले हामीले त हजारौं आश्चर्य कर्म हेरिसकेका छौं, मरेको मान्छे जीवित भएको नै हामीले देखिसकेका छौं, पानी दाख मध्येमा बदलिएको हामीले देखेका छौं भने 5 रोटी र 2 माछाबाट 5,000 खाएको देखेको छौं, हामी भित्र त विश्वास कति छ भनेर चाहिँ उनीहरूले त्यसरी धाक लगाउनु भयो। तर त्यो शारीरिक धाक मात्रै थियो, तर उहाँ सृष्टिकर्ता परमेश्वरले धरतीमा भएका मानिसहरूलाई यति धेरै प्रेम गर्नुभयो, उहाँ बौरी उठ्न भए पछि पनि उहाँ स्वर्ग हुन अघि उहाँले प्रेरितको पुस्तक 1:8 उहाँले भन्नुभयो, तिमीहरूले पवित्र आत्मा पाएपछि तिमीहरूले शक्ति पाउनेछौ, तिमीहरू यरुशलेममा भन्नाले घरमा मेरो साक्षी बन्न सक्नेछौ, मेरो वचन पालन गर्न सक्नेछौ, युदिया सामरियामा भन्नाले छर छिमेकीमा मेरो वचन पालन गर्न सक्नेछौ र संसारको कुनै पनि ठाउँमा गए तापनि मेरो वचन तिमीहरूले पालन गर्न सक्नेछौ भनिकन प्रभुले त्यो भन्नुभयो। उहाँ धेरै मानिसहरूको अगाडि आकाशतिर हुनुभयो, तर यहाँ मैले पेन्टिकोस्टको दिनले ल्याएको परिवर्तन भन्ने विषयमा बोलिरहेकोले गर्दा प्रभु येशू बौरिन भएको दिनदेखि ठ्याक्कै 50 दिनमा पेन्टिकोस्टको चाड आयो। धेरै यहुदीहरू इजरायलको वरिपरि अरू देशमा बसिरहेकाहरू पनि चाड मान्नको लागि यरुशलेममा आउन भएको थियो र चेलाहरू लगायत 120 माथिल्लो तलामा उहाँहरूले प्रार्थना गरिराख्नु भएको थियो। अकस्मात आकाशबाट एउटा ठूलो हावाको हुन्डी जस्तो नै आयो र उहाँहरू सबै भएकोमा आगोको चिराहरू जस्तो नै बस्यो र उहाँहरू पवित्र आत्माबाट भरिनुभयो भनिकन प्रेरितको पुस्तक 2:1-4 बताउँदछ। यो खण्डलाई म पढ्दिन्छु। जब पेन्टिकोस्टको दिन आयो तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठूलो बतासका झोकाहरू जस्तै एउटा आवाज आयो, तिनीहरू बसेका पुरै घर भरिदियो, आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिन भएको उच्चारण बमोजिम तिनीहरूले अन्य भाषामा बोल्न शुरू गरे भनेर चाहिँ यसरी लेखिएको छ। र पवित्र आत्माबाट भरपूर भएपछि यहाँ 120 जना एउटा नाटकीय प्रकारले उहाँहरू एकदमै साहसी भएर आउनुभयो। यहाँ प्रेरितको पुस्तक 2:14 हामीले पढ्ने हो भने पत्रुसले जुरुक्कै उठ्नु भएर साहससँग प्रभु येशु एकमात्र बाटो एकमात्र सत्य र एकमात्र जीवन हुनुहुन्छ भनेर चाहिँ उहाँले प्रचार गर्नुभयो। त्यहाँ 3,000 मानिसहरूले विश्वास गरे र पेन्टिकोस्टमा जो पवित्र आत्मा परमेश्वर आउनुभयो, आउनु भए पछाडि यहाँ चर्चको जन्म भयो, चर्च शुरू भयो। यहाँ चेलाहरू अघि त्यस्तो डर पोक एकदमै लजाउने त्यस प्रकारको थिए भने अहिले खुल्लम खुल्ला साहससँग प्रभु येशू मुक्तिदाता हुनुहुन्छ भने चाहिँ उहाँहरूले त्यसरी साहससँग प्रचार प्रसार गर्न सुरु गरे। र पेन्टिकोस्टको दिनमा आउनु भएको पवित्र आत्मा परमेश्वरले हामीलाई वचन पालन गर्न योग्यको बनाउनु भएको छ र उहाँ पवित्र आत्मा परमेश्वर तपाईँ भित्र हुनुहुन्छ भन्ने कुरा तपाईँले विश्वास गरेको हुनुपर्छ, थाहा पाएको हुनुपर्छ र उहाँले तपाईँलाई शक्तिशाली प्रकारले उहाँको वचन पालन गर्ने व्यक्ति बनाउनुहुन्छ। र पेन्टिकोस्टको दिनले ल्याएको परिवर्तन यही नै हो चेलाहरूमा। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। म गेस्टमन्डी एयरपोर्ट चर्चको विश्वासी हुँ। विशेष गरी म प्रभुमा कसरी आए भन्नु होला भनेदेखि मेरो छोटो गवाई म जीवनको रोटी मार्फत दिन पाउँदा म धेरै खुसी छु। म धेरै खुसी लागेको छु। मलाई आज यो मौका यो अवसर दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र परमेश्वरलाई विशेष गरेर धन्यवाद। मेरो ब्याकग्राउन्डहरू चाहिँ यस प्रकारले बित्दै आएको थियो। पहिला जबसम्म मैले त्योभन्दा अगाडि मैले प्रभुमा आउनुभन्दा अगाडि चाहिँ म चाहिँ एकदम धामी झाँक्री विश्वास गर्ने तन्त्र मन्त्रमा विश्वास गर्ने एक व्यक्ति म थिएँ। त्यसको अलावा मैले धेरै म थकित अवस्थामा पुगिसकेको थिएँ। विश्वास गर्दा म बिमारी अवस्थामा थियो र बिमारी अवस्थामा हुँदाखेरि मलाई धेरै प्रकारको समस्याहरू आयो। मेरो जीवनमा धेरै उत्तर चढावहरू आयो। त्यस कारणले गर्दाखेरि हरेक अवस्थाहरूमा मैले समस्याहरू हरेक ठाउँहरूमा धेरै समस्याहरू भोग्नु परेको कारणले गर्दाखेरि म हस्पिटल पनि धेरै समय हस्पिटल पनि बसे। हस्पिटलमा पनि म धेरै उपचारको लागि हस्पिटल धाएँ, हरेक मन्दिरहरू धाएँ, तर पनि म ठिक भएन। मेरो मेन समस्या भनेको चाहिँ मेरो बिमार हो, प्लस मेरो समस्या भनेको चाहिँ रिङ्गटा लाग्ने, चक्कर लाग्ने, यस्तै यस्तै घाँटीमा समाउने, पक्रिने मेरो जीवनमा भएको घटना हो त्यो। मेरो मुटुमा समाउने अनि मुटु काम्ने अनि काम्ने अनि धामी जस्तो काम्ने यस्तै यस्तै पीडाबाट गुजिरदै आइरहेको अवस्थामा जिरहेको अवस्थामा म काठमाडौँमा विगतदेखि म काठमाडौँ 20 वर्ष यता म काठमाडौँ छिरेको थिएँ, काठमाडौँ आएको थिएँ। त्यसपछि त्यसको अलावा म हिँड्दै थिएँ काठमाडौँमा यता भक्तपुरतिर गठागर चोकमा मलाई एकजना व्यक्ति मलाई मसँग भेट्यो। म हिँड्दै थिएँ, त्यो एकजना दाईले मलाई भन्नुभयो, ए भाइ एकछिन पग्नुहोस् पग्नुहोस् भनेर भन्नुभयो। अनि त्यो दाईले मलाई भन्नुभयो अनि एउटा ट्र्याक्स दिनुभयो। त्यो ट्र्याक्स मार्फत अनि ट्र्याक्स उहाँले कसरी दिनुभयो भनेदेखि त्यो ट्र्याक्समा भएको कुरा त्यो सानो गोजी पात्र जस्तो रहेछ। त भाइ तिमीले यो राम्ररी पढ्नु ल, यो तिमीले यो नफाल्नु है, यो कुरा चाहिँ यसमा चाहिँ धेरै महत्वपूर्ण कुरा छ। यहाँ लेखिएको कुराहरू तिमीले राम्ररी अध्ययन गर्दै पढ्दै राम्ररी राख्नु, सम्हालेर राख्नु, यसले कतै पनि नफाल्नु भनेर उहाँले भन्नुभयो। त्यस कारणले त्योदेखि नै मैले हल्का फुल्का चाहिँ थाहा भयो यो कस्तो खालको हो। त्यहाँ लेखेको रहेछ बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि परमेश्वर पिता कहाँ आउन सक्दैन भनेर त्यहाँ लेखिएको रहेछ। मैले बिहानै त्यो पदलाई हेरेँ, बेलुकै त्यो पदलाई हेरेँ अनि हेर्दा हेर्दा हेर्दै त मैले विश्वास गर्न त सकेन, तर त्यसलाई मैले फलोअप गरिरहेँ। त्यो पदलाई मैले अध्ययन गर्दै पढ्दै राखिरह्यो, बुझ्दै मनमा गुन्दै नै बसिरह्यो। त्यसपछि अनि आउँदाखेरि म त्यतिखेर नै म ठिक भएन, तर पनि म त्यसपछि म यो काठमाडौँ बस्दै गर्दाखेरि मेरो श्रीमतीसँग एकजना दिदीसँगको भेट भएको रहेछ काम गर्ने सिलसिलामा। त्यस समय मेरो श्रीमती उहाँ दिदीसँग त्यो आपसमा कुराहरू सेयरिङ भएको रहेछ। मेरो श्रीमान यसरी बिमारी छ, धेरै समय भयो बिमारी भएको, 6 महिना जति लगभग 6 महिना म फलिएको थियो, 6 महिना भयो बिमारी भएको तर ठिक भएन, तर के गर्दा चाहिँ ठिक होला भनेर उहाँले मेरो श्रीमतीले उहाँ दिदीलाई सोध्नु भएको रहेछ। अनि दिदीले भन्नुभएको रहेछ, यस्तो बिमारीले त चस्मा लाँदा पो ठिक हुन्छ नि, चस्मा लगेपछि त ठिक हुन्छ, चस्मा औ भएपछि ठिक हुन्छ नि भनेर उहाँले भन्नुभएको रहेछ। अनि त्यसपछि उहाँले भन्नु मेरो श्रीमतीले भन्नुभयो, मलाई आएर सुनाउनु भयो, दिदीले त त्यस्तो भन्नुभएको छ त, चस्मा गएपछि ठिक हुन्छ, प्रार्थना गरेपछि ठिक हुन्छ भनेर भन्नुभएको छ भनेर भन्नुभयो भनेर भन्नुभयो। अनि त्यसपछि त्यसकै अलावा त्यसकै साथसाथै म त्यही हप्ता मलाई चस्मा लिएर आयो मेरो श्रीमतीले अनि उहाँ दिदीले बोलाउनु भएको रहेछ। चर्च चाहिँ कहाँ रहेछ भने गेतसेमाने एयरपोर्ट चर्च मण्डली ल्याएर उहाँले चर्चभित्र इन्ट्री गर्नुभयो। त्यसपछि चर्चभित्र प्रार्थना भइरहेको रहेछ, हामीलाई त्यति साह्रो थाहा थिएन प्रार्थना के हो, सङ्गति के हो, अनि त्यहाँ गीत पनि गाउँदो रहेछ भने मेरो मनमा सोचे गीत पनि गाएको रहेछ भनेर मेरो मनले चाहिँ सोचे, तर त्यो गीत होइन रहेछ, त्यो त भजन पो गाएको रहेछ भन्ने कुराहरू पछि बुझ्दै जाँदाखेरि परमेश्वरलाई महिमा गरेको रहेछ मैले थाहा भएँ। त्यसपछि उहाँ दिदीले भन्नुभयो ग्रहण गर्नुपर्छ भनेर भन्नुभयो, ग्रहण गरेपछि प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेपछि प्रार्थना गरेपछि यस्तो बिमारी त च्वाट्टै हुन्छ भनेर उहाँले भन्नुभएको कारणले गर्दाखेरि त्यहाँनिर मेरो विश्वासलाई त्यहाँनिर छोयो, च्वाट्टै निको हुन्छ भनेर उहाँले जो शब्द बोल्नु भएको थियो प्रभु यीशु ख्रीष्टको नाउँमा च्वाट्टै विश्वास गरेपछि विश्वास गरेपछि च्वाट्टै निको हुन्छ भनेर उहाँले भन्नुभएको थियो, त्यो वचन चाहिँ मेरो हृदयमा मेरो आत्मामा भित्रीबाट मेरो त्यो एउटा एक प्रकारको साहस आयो। त्यसपछि मेरो जीवनमा अटोमेटिक बदलाव आयो, मेरो भित्रीबाट एउटा शक्ति इच्छा शक्ति जागेर आयो, अब म मर्दिन भन्ने एउटा आवाज आयो। तबदेखि नै मैले प्रभुलाई विश्वास गरे, त्यही दिनदेखि मैले प्रभुलाई विश्वास गरेँ। ग्रहण गर्नुपर्छ भन्नुभएको रहेछ तर मलाई थाहा थिएन, यीशु ख्रीष्टले ग्रहण गर्नुहोस् तपाईँ निको हुनुहुन्छ भनेर उहाँले दिदीले भन्नुभएको रहेछ, मलाई थाहा थिएन ग्रहण भनेको के हो। लास्टमा त्यो कुराहरू बुझ्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नु भनेर भन्नुभएको रहेछ। त्यसपछि मेरो जीवनमा त्यो वकवकी लाग्ने, चक्कर लाग्ने, मुटु दुख्ने, कामने इत्यादि कुराहरू बाट मलाई आजभन्दा गुरुबाले जुन प्रार्थना गर्नुभएको थियो, हाम्रो टेक गुरुबाले, आत्मिक गुरुबाले मलाई जुन प्रार्थना गरिदिनु भयो, त्यहाँदेखि मेरो जीवनमा ठुलो बदलाव आयो, ठुलो परिवर्तन आयो, मेरो जीवनमा एउटा आश जाग्यो, मेरो जीवनमा एउटा ठुलो शान्ति आयो। म चाहिँ अब कामदै भएको बसेको बिरामी थिएँ, म लगलग कामदै बसिरहेको बिमारी थिएँ। त्यसपछि मेरो जीवनमा गुरुबाले प्रार्थना गर्नुभयो, मलाई थाहा थिएन प्रार्थना भनेको के हो, मलाई चाहिँ लाग्थ्यो कि यो धामी झाँक्री जस्तै हो कि जस्तो पनि लागेको थियो, तर होइन रहेछ। लास्टमा बुझ्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्ट स्वयंले नै गुरुबा मार्फत चङ्गाई गर्नु हुँदो रहेछ भन्ने कुराहरू मैले बुझेँ। त्यसपछि मेरो चक्कर लाग्ने, वक्कर लाग्ने, कामने सबै कुराहरू आजभन्दा भोलि अझ ठिक हुँदै गयो, भोलिभन्दा पछि अझ ठिक हुँदै गयो, झनै झनै छाप्त पछि त मेरो टोटोल कामने व्यथा चाहिँ सबै कुराहरू टोटोल ठिक भएर चाहिँ म जस्तोको तस्तैमा म आफ्नो शरीरमा ठिक कन्डिसनमा फर्किन प्रभुले मलाई सहायता गर्नुभएको रहेछ। अहिले मैले थाहा भए प्रभु तपाईँलाई धन्यवाद भनेर मैले प्रभुलाई त्यतिखेर धन्यवाद दिएँ। त्यसपछि मेरो जीवनमा ठुलो बदलाव आयो, मेरो जीवन गवाही चाहिँ यही हो। आज म जीवनको रोटी मार्फत बोल्न पाउँदा धेरै खुसी छु र फेरि पनि म तपाईँहरूलाई मेरो जीवन गवाही यतिमै राख्दै सबैलाई जय मसीह भन्न चाहन्छु।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: ए याकुब दाजु कता हो हतार हतार गर्दै
2: कहाँ हुनु नि नानी आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सब कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर
1: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
2: ए हो र ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर
1: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
2: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली मोबाइल 98510 9625 98510 9625 र 98624482 10 98624482 10
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि
3: आमा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
4: केही भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो भजन संग्रह 119 9 कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू सँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
10: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
9: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
10: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
9: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
10: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
0: परमेश्वरले तपाईमा, तपाईसँग र तपाई मार्फत काम गर्दै हुनुहुन्छ। जयमसी आज शुक्रबार मे 29 जेठ 15 गते। आजको बाइबल लेखण्ड यहुन्नाको पुस्तक 17:26 रहेको छ र यहाँ लेखिएको छ, ताकि म तिमीहरूमा रहौं। वहाँलाई गिरफ्तार गरेर क्रूसमा लगिनुभन्दा ठिक अघि यशुले यस्तो प्रार्थना गर्नुभयो, मैले तपाईँको नाउँ यिनीहरूमा प्रकट गरे अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहौं। हाम्रो जीवनमा परमेश्वरको उपस्थितिलाई पहिचान गर्ने र प्रतिक्रिया दिने सन्दर्भमा इसाई लेखक जोन ओडबर्ग भन्छन् कि वहाँ यी 12 सत्यताद्वारा जिउँछन्। पहिलो, चाहे म वहाँलाई देखु वा नदेखु, परमेश्वर सधैँ मेरो जीवनमा उपस्थित र सक्रिय हुनुहुन्छ। दोस्रो, परमेश्वरको उपस्थितिलाई पहिचान गर्ने र अनुभव गर्ने कुरा सिकेको व्यवहार हो, म यसलाई मलजल गर्न सक्छु। तेस्रो, मेरो काम यस क्षणमा परमेश्वरलाई भेट्नु हो। चौथो, म सधैँ यस क्षणभन्दा बाहिर जिउने परीक्षामा पर्छु। जब म त्यसो गर्छु मैले परमेश्वरको उपस्थितिको भाव गुमाउँछु। पाँचौं, कहिलेकाहीँ परमेश्वर धेरै टाढा जस्तो देखिनुहुन्छ तर किन भन्ने कारण म बुझ्दिन, त्यस्ता क्षणहरू पनि सिक्ने अवसरहरू हुन्। छैठौं, जब म असफल हुन्छु म सधैँ तुरुन्तै फेरि शुरू गर्न सक्छु। सातौं, मानिसले परमेश्वरको उपस्थिति कतिसम्म अनुभव गर्न सक्छ भन्ने कुरा कसैलाई थाहा छैन। आठौं, परमेश्वरप्रतिको मेरो चाहना खटबड भइरहन्छ तर म प्रति उहाँको चाहना निरन्तर रहन्छ। नौं, प्रत्येक विचारले आत्मिक शक्ति बोकेको हुन्छ जसले मलाई परमेश्वरको अलि नजिक वा अलि टाढा लैजान्छ। दशौं, मेरो जीवनको हरेक पक्ष, काम, सम्बन्ध, शौक, जिम्मेवारीहरू परमेश्वरका लागि चासोका विषय हुन्। एघारौं, परमेश्वरको उपस्थिति अनुभव गर्ने मेरो बाटो अरू कसैको जस्तो देखिने छैन। बाह्रौं, धेरै तनाव लिने काम र प्रयासले मदत गर्दैन। त्यसैले तपाईँको लागि आजको वचन छ, परमेश्वर तपाईमा, तपाईसँग र तपाई मार्फत काम गर्दै हुनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

झ्याम्सी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, परमेश्वरले नयाँ दिन दिनुभएको छ, नयाँ बिहानी दिनुभएको छ र आजको यस नयाँ बिहानीमा परमेश्वरलाई धन्यवाद दिँदै तपाईँ हाम्रो दिनको शुरूआत गर्न पाउनु कति सुन्दर कुरा। कतिजनाले हाम्रो जीवनमा धन्यवाद दिने कारण छैन भनेर सोच्नु भएको छ होला यो बिहानी। कतिजनाले म धन्यवादी हुने कुराहरू नै देख्दिन भन्ने पनि सोच्नु भएको छ होला। जब तपाईँले बिहान आफ्नो आँखा उघार्नुभयो, तपाईँले आफूले आफैलाई जीवित पाउनुभयो, होइन? तपाईँ सास फेरिरहनु भएको छ, होइन? यो कुराको लागि के हामी धन्यवादी हुन सक्दैनौ? हामी जीवित हुनु पनि कति ठूलो कुरा, हामीले सास फेरिरहनु पनि हाम्रो लागि एकदमै सबैभन्दा ठूलो कुरा हो। कतिजना मानिसहरूले आजको यो समय मौका अवसरलाई चाहेर पनि देख्न सक्नु भएन। कतिजना व्यक्तिहरूले आफूसँग भएका रूपियाँ पैसा धन सम्पत्ति खर्च गरेर पनि आफ्नो आयुमा एक दिन थप्न पाऊ भनेर आशा गर्दाखेरि पनि साइट मौका अवसरहरू पाउनु भएन। तर तपाईँ हामी यति आशिषित व्यक्ति छौ कि हामी जीवित छौ र हामीले आजको यो दिन, यो समय र यो अवसरलाई जिउन र आनन्दित हुन सक्ने यो अवसर पाएको छौ। हो, हिजोको दिनसम्म हामीले धन्यवादी हुने कारणहरू भेटाएका थिएनौ होला। हिजोको दिनसम्म हामीले विभिन्न निराशा, निरुत्साह, असफलतालाई देख्यौं होला। तर आजको दिन परमेश्वरले तपाईँ हामीलाई नयाँ गरिकन प्रदान गर्नुभएको छ। हिजोको कुराहरू बिति गएका छन्, परमेश्वरले नयाँ काम तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। नयाँ आशिष, नयाँ उत्साह, नयाँ अवसर, नयाँ मौका, नयाँ चंगाई तपाईँको जीवनमा दिँदै हुनुहुन्छ भन्ने कुरालाई के तपाईँ विश्वास गर्नुहुन्छ? र विश्वास गर्दै प्रभुलाई सबै कुराहरूको लागि धन्यवाद दिनुहोस्। भले तपाईँको शारीरिक आँखाले यी कुराहरूलाई नदेखे तापनि तपाईँको आत्माले यी कुराहरूलाई परमेश्वरमा महसुस गर्नुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ। परमेश्वरले नयाँ काम आजको दिनमा तपाईँको जीवनमा गर्दै हुनुहुन्छ र चाहे असल कुराहरू होस्, चाहे खराब कुराहरू होस्, जस्तो सुकै कुराहरू तपाईँको मनमा अनि विचारमा आएका छन् भने पनि ती कुराहरूलाई लिएर प्रभुलाई भन्नुहोस्, धन्यवाद प्रभु तपाईँले आजको दिन देख्ने अवसर दिनुभयो, धन्यवाद प्रभु तपाईँले यो बिहानीलाई फेरि पनि मेरो जीवनमा लिएर आउनुभयो र सूर्य मेरो जीवनमा अस्ताएको अस्ताएकै भएन, फेरि पनि नयाँ दिनको उदय, नयाँ आशिष र आनन्दको उदय मेरो जीवनमा भएको छ। म तपाईँलाई धन्यवाद दिन्छु र बाँकी सबै कुराहरूमा त प्रभु तपाईँ मसँग हुनुहुन्छ र मेरो साथ साथै भएर हिँड्ने प्रतिज्ञा तपाईँले गर्नु भएको छ भन्ने प्रार्थना आज तपाईँले आफ्नो जीवनबाट गर्न सुरु गर्नुहोस्। हिजोको दिनसम्म गर्नुभएका ती सबै गणगणहरूलाई अब तपाईँले परमेश्वरको हातमा राखिदिनुहोस् र सबै कुराहरूको लागि धन्यवाद दिँदै आजको यो दिनको लागि र तपाईँ जीवित हुनुभएको लागि, तपाईँ एकदमै बाँच्ने यो अवसर प्राप्त गर्नुभएको लागि प्रभुलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिँदै आजको दिनको शुरूआत गर्नुहोस् भन्ने उत्साह तपाईँ सम्पूर्ण श्रोतालाई म दिन चाहन्छु र कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। धन्यवाद। जय मसीह।

गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन जनाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, कार्यक्रममा हामी तपाई श्रोताहरूले नै टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने गर्दछौ भने हामी यस कार्यक्रममा प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि पनि कुराकानी गर्ने गर्दछौ। साथै यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थनाको निम्ति उत्साह दिनु, तपाईलाई प्रार्थना गर्नुपर्छ भनेर प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ र तपाईँको प्रार्थनामय जीवनमा तपाईसँगै हामी यस कार्यक्रमद्वारा सहयात्रा गर्ने गर्दछौं। तादनी श्रोता, सदाको बिहान झैं आज पनि अबको करिब करिब आधी घण्टा तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी तपाईको रेडियो सेट मार्फत उपस्थित भइसकेका छौ। तादनी श्रोता, आउनुहोस् अब भने आजको यो बिहानलाई हामी सबैजना मिलेर सँगै एकसाथ भएर प्रार्थनामय बनाऊ। प्रिय श्रोता, यदि तपाईसँग हामीले प्रार्थना गरिदिनुपर्ने कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीद्वारा तपाई प्रार्थना गराउन चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4470754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-44646। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। प्रिय श्रोता, यदि तपाई वाट्सएप अथवा फेसबुक मार्फत तपाईले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने यहाँहरूले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग उक्त प्रार्थनाका अनुरोधहरू टिपाउन सक्नुहुनेछ।

हाम्रो सुनवाई हुन्छ, कतिपय प्रार्थनाहरू सुनवाई हुँदैन। र आजको बसाईमा हामीले हाम्रो प्रार्थनालाई सुनवाई हुनको लागि आवश्यक पर्ने विभिन्न कुराहरू मध्ये एउटा कुरालाई हामी विशेष जोड़ दिन गइरहेका छौं, त्यो हो तपाईँ हाम्रो विनम्र हृदय। हजुर श्रोता, यदि हाम्रो प्रार्थनाको जीवनमा हाम्रो हृदय विनम्र छैन र त्यसमा हामी आफैमा म केही हुँ, म कोही हुँ भन्ने प्रकारको दम्भ छिपेको छ भने त्यस्तो हृदय साथ गरिएको प्रार्थनाको उत्तर आउँदैन। त्यसरी एउटा दम्भी हृदय लिएर एउटा घमण्डी सोच विचार साथ जब हामी प्रार्थना गर्न थाल्दछौ, त्यो हाम्रो निम्ति मानिसहरूको निम्ति एउटा देखावा अथवा देखाउने कुरा मात्रै हुन पुग्दछ, वास्तवमा हामीले प्रार्थना गरिरहेका हुँदैनौ, या त फेरि एउटा धर्मविधि मात्रै हुँदछ। जसरी हामी पहिला विश्वासमा आउनुभन्दा अगाडि निराशामा हामीले हाम्रो खोपीको देवतालाई फूलपातीले यसो फ्याँकेर हिँडेको जस्तो मात्रै हुन पुग्दछ। आदरणीय श्रोता, अब तपाईँको प्रार्थना कस्तो छ? तपाईँ र मैले एउटा आजको यो बिहान मनन गर्नुपर्ने कुरा यो रहेको छ कि साँच्चै विनम्र हृदयले हामीले परमेश्वरसँग प्रार्थना गर्दैछौ त? विनम्र हृदयले पहिला सुरुमा आफूले आफूलाई कमजोर र आफूले आफूलाई बचाउन नसकिने पापको दलदलमा फसेको व्यक्तिको रूपमा देख्दछ र आफ्नो सारा गल्तीहरूलाई उसले सृष्टिकर्ता परमेश्वरको सामु स्वीकार गर्दछ। अनि उसले आफ्नो जीवनको वास्तविकता जो चाहिँ छ त्यस कुराप्रति, त्यस वास्तविकताका विरूद्धमा लड्नको लागि परमेश्वरको सहायता चाहिन्छ भन्ने कुरा उसले ठान्दछ। एउटा विनम्र हृदय भएको व्यक्तिले आफूले आफूलाई एउटा अबोध बालक सम्मान तोल्याउँदछ। उसले आफ्नो मनमा परमेश्वरको अगाडि शिक्षाको घमण्ड ल्याउँदैन, धन सम्पत्तिको घमण्ड पनि ल्याउँदैन र आफू शक्तिशाली भएको अथवा ठूलो अधिकारमा भएको कुराको पनि घमण्ड ल्याउँदैन। न त उसले सृष्टिकर्ता परमेश्वरसँग आफ्नो मात्र निजी फाइदाको लागि प्रार्थना गर्ने कुरा नै सोच्दछ। आदरणीय श्रोता, त्यसकारणले गर्दा एउटा नम्र हृदय जो यस्तो प्रकारको छ उसको प्रार्थना सुनवाई हुन्छ। दोस्रो इतिहास 7:14 परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। प्रिय श्रोता, यहाँ हामीले हेर्ने हो भने एक वचन भनिएको छ, प्रजा, परमेश्वरको नाउँ दिएको प्रजा, एउटा व्यक्ति, सायद प्रजाहरू भनेर यहाँ भनिएको थियो भने त्यहाँ त्यो देशका सबै नागरिकहरू भन्ने कुरा आउँछ, तर एउटा मात्रै एक वचन प्रयोग गरिएको छ, प्रजा, र त्यो प्रजा
जो कोही पनि हुन सक्छ। हामी सृष्टिकर्ता परमेश्वरको प्रजा, साथसाथै छोरा छोरी, उत्तराधिकारी, जे भनौं ती सबै हामी पनि हौं। अब यहाँ हामीले विचार गर्नुपर्नेछ। पहिलो कुरा, हाम्रो प्रार्थना, अझै भनौं मेरो प्रार्थना सुनवाई हुनको लागि पहिलो कुरो सृष्टिकर्ता परमेश्वरलाई सम्पूर्ण हृदयले खोज्नु पर्ने रहेछ, अनि त्यसपछि उहाँलाई खोजेर मात्रै भएन, फेरि अब हाम्रा खराब चालहरूबाट फर्कनु पर्ने रहेछ। जुन चालचलनहरू, जुन बानी बेहोराहरू परमेश्वरलाई मन पर्दैन, जुन बानी बेहोराहरू हामीले अपनाइरहेका छौं, ती बानी बेहोराहरूलाई उहाँको वचनले विरोध गर्छ। ती सबै कुराहरूलाई हामीले छोड्नुपर्ने रहेछ। हामीले ती बानी बेहोराहरूलाई परिवर्तन गर्नुपर्ने रहेछ। प्रिय श्रोता, अब यो दुईवटा कुराहरू गरिसकेपछि त्यसपछि हामीले प्रार्थना गर्दा अनि हाम्रो प्रार्थनाको सुनवाई हुने रहेछ। अब यसको खण्डमा चाहिँ फेरि यसको दोस्रो खण्डमा चाहिँ फेरि यहाँ बहुवचन प्रयोग गरेको छ, तिनीहरूको प्रार्थना। प्रेश्रोता, पहिला कुरा, यो पहिलो खण्डमा चाहिँ प्रजाले भनेर एक वचन प्रजाले भनेर भन्नुको अर्थ हरेक व्यक्ति व्यक्तिले परमेश्वरलाई खोज्नुपर्ने रहेछ, र हरेक व्यक्ति व्यक्तिले आफ्नो हृदयलाई परिवर्तन गर्नुपर्ने रहेछ भन्ने कुरा हामी बुझ्छौं। जब यसरी एक वा दुई वा दुईभन्दा माथिका परमेश्वरका नाउँ पाएका व्यक्तिहरूले आफू आफू भित्र नै आफैलाई नम्र पारेर आफ्नो परमेश्वरलाई खोजेर आफ्ना दुष्ट चालहरूलाई परिवर्तन गरेर एक साथ भएर जब प्रार्थना गर्छन्, त्यसपछि चाहिँ स्वर्गबाट ती व्यक्तिहरूको प्रार्थना सुनवाई हुने र तिनीहरूको पाप पनि क्षमा हुने हुँदो रहेछ, र त्यसपछि तिनीहरूको सिङ्गो देशलाई नै स्वस्थ पार्ने कुरा परमेश्वरले भन्नुभयो। यहाँ सबै देशभरिका नागरिकहरू प्रत्येकले प्रार्थना गर्नुपर्छ अनि मात्र म स्वस्थ पार्छु भन्नु भएन, तर केही व्यक्तिहरूको जमात यस्तो छ जसले आफूले आफूलाई नम्र पारेको छ र परमेश्वरलाई खोजेको छ र आफ्ना खराब चालबाट फर्किएर प्रार्थना गरेको छ, पहिले आफ्नो लागि फेरि त्यसपछि आफ्नो देशको लागि अन्तर्विन्ती गरेको छ भने त्यो प्रार्थनाद्वारा परमेश्वरले त्यो देशलाई स्वस्थ पार्ने कुराको प्रतिज्ञा यहाँ गर्नुभएको हामी थाहा गर्दछौं। आदरणीय श्रोता, हामी सबै मानिसहरूलाई आफ्नो हृदयलाई नम्र पार्नुहोस् भनेर आग्रह गर्न सक्छौं, तर ती व्यक्तिहरूले आफ्नो हृदयलाई नम्र पारे कि पारेनन्, अथवा उनीहरूको हृदयले परमेश्वरलाई खोजेको छ कि छैन भन्ने कुरा चाहिँ हामी हरेकको हृदयलाई चेक जाँच गर्न सक्दैनौं। प्रेश्रोता, यसकारणले गर्दा हामीले अरूलाई आफ्नो हृदय नम्र पार्नुहोस् र परमेश्वरलाई खोज्नुहोस् र आफ्नो दुष्ट चालबाट फर्कनुहोस् अथवा खराब बानी बेहोराबाट तपाईँ फर्कनुहोस् भनेर उनीहरूलाई आग्रह गर्न सक्छौं, तर उनीहरूलाई जबरजस्ती फर्काउन सक्दैनौं। तर ती कुराहरू आग्रह गरे सँगसँगै पहिले चाहिँ यी कुराहरू आफूबाट, मबाट अनि तपाईँ एक व्यक्तिबाट शुरूआत हुनुपर्छ। श्रोता, हामीले अरूलाई अर्ती त दिन्छौं, तर आफै चाहिँ घमण्डी छौं, दम्भी छौं, परमेश्वरलाई भन्दा बढी अन्य कुराहरूको खोजी गर्छौं भनेदेखि त्यो सल्लाह कुनै कामको हुँदैन, र हाम्रो
प्रार्थना सुनवाई हुँदैन र साथसाथै अरू मानिसहरूले पनि जसलाई हामीले सल्लाह दिएका छौं उनीहरूले पनि हाम्रो सल्लाह मान्दैन। त्यसकारणले गर्दा आफूले आफूलाई पहिला नम्र पार्नु पर्यो, आफ्नो हृदयमा पहिला त्यो नम्रतालाई धारण गर्नु पर्यो, त्यसलाई पश्चातापी बनाउनु पर्यो अनि परमेश्वरप्रति तृषित तुल्याउनु पर्यो। परमेश्वरसँग मिलाप गर्ने त्यो दृढ इच्छा हामीले राख्नु पर्यो। जब हामीले यति काम गर्छौं त्यसपछि तपाईँको एउटा प्रार्थनाले पहिला तपाईँलाई परिवर्तन गर्नेछ, फेरि त्यसपछि तपाईँको वरपरको समुदायको हृदयलाई परिवर्तन गर्नको लागि सहायता गर्नेछ, अनि त्यसपछि तपाईँ एउटा प्रार्थनाको संयुक्त प्रार्थनाको एउटा समूह बन्नुहुनेछ, अनि फेरि त्यो समूहले एकै स्वरमा परमेश्वरप्रति देशको लागि राष्ट्रको लागि जब आवाज उचालेर प्रार्थना गर्छ तब तपाईँ र तपाईँको समूहको प्रार्थनाले गर्दा सिङ्गो देशले चंगाई पाउँछ। आदरणीय श्रोता, नम्र हृदयले हाम्रो प्रार्थनाको जीवनमा यसरी महत्वपूर्ण भूमिका खेल्दछ। श्रोता प्रिय श्रोता, अब हामीले अरू खण्डहरूमा हामीले हेर्दै जाने हो नि गन्ती छ अध्यायको 27 पदमा परमेश्वरले यसरी भन्नुभएको छ, यसरी नै तिनीहरूले इसरायलीहरूमाथि मेरो नाम कायम राख्नेछन् र म तिनीहरूकोलाई आशिष दिनेछु भनेर इसरायलीहरूसँग परमेश्वरले प्रतिज्ञा गर्नुभयो। त्यसै गरी प्रस्थान 10 अध्यायको 3 पदमा एउटा घटना लेखिएको छ। मोसा र हारून जब फारो कहाँ गएर भने, परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, कहिलेसम्म त मेरो अघि नम्र हुन अस्वीकार गर्छस्? मेरो प्रजालाई जान दे र तिनीहरूले मेरो आराधना गरून् भनेर मोसाद्वारा र हारूनद्वारा परमेश्वरले फारोलाई चेतावनी दिनुभयो, तर फारोले चाहिँ इसरायलीहरूलाई परमेश्वरको आराधना गर्न नदिएको कारण त्यहाँ हामी देख्छौ विभिन्न प्रकारका विपत्तिहरू आएको हामी पाउँदछौं। र यी विपत्तिहरूको पछाडिको कारण चाहिँ फारोको कठोर हृदय नै थियो र उसले परमेश्वरलाई तुच्छ ठाने, आफैलाई एउटा मिश्र देशको ईश्वर तुल्य माने। वास्तवमा उनी ईश्वर थिएनन् र उनी एक घमण्डी राजा थिए, त्यही कारण उनको घमण्डले सिङ्गो मिश्र देशले दुःख पाएको हामी पाउँदछौ। आदरणीय श्रोता, यदि तपाईँ हाम्रो हृदय घमण्डी छ भने हामी घमण्ड लिएर परमेश्वरको उपस्थितिमा जान्छौ, उहाँको वचनलाई तुच्छ ठान्छौ र उहाँको वचनप्रति हामी आज्ञाकारी पनि हुँदैनौ भनेदेखि यसले तपाईँको जीवन तपाईँको परिवार त बर्बाद गर्छै गर्छ, साथसाथै तपाईँको समुदायमा पनि त्यस प्रकारको प्रभाव आइपर्दछ भनेर हामी यो घटनाबाट थाहा गर्न सक्छौं। आदरणीय श्रोता, हृदयको कठोरता कसरी आउँछ? हृदयको कठोरता तब आउँछ जब हामीले हाम्रो मनमा पापी सोचहरू अधर्मी सोचहरू पाल्न थाल्छौं र तिनै सोचहरू मार्फत अन्धकारको शक्तिले तपाईँ हाम्रो हृदयमा डेरा जमाउन पुग्छ र अन्धकारको शक्ति दियाबोलस जहिले पनि हामीलाई थाहा छ ऊ स्वभावैले घमण्डी हो र ऊ घमण्डको कारण अहंकारबाट नै कारण नै ऊ स्वर्गबाट त्यो र त्यसको सेना पृथ्वीमा फ्याँकिएको थियो र नि आज उसले हरेक मानिसहरू घमण्डी भएको, हरेक मानिसहरू दम्भी भएको, परमेश्वरलाई इन्कार गर्ने, परमेश्वरको वचनहरूलाई तुच्छ ठान्ने भएको भएर सम्पूर्ण मानिसहरूले परमेश्वरको विरूद्धमा विद्रोह गरोस् र
यस संसारबाट र उहाँको उपस्थितिबाट सदाको लागि फ्याँकियोस् भन्ने उसको चाहना हो। त्यसै कारण जब मानिसको हृदयभित्र त्यो प्रवेश गर्छ, त्यसको सेना त्यो आफै, त्यसले मानिसलाई घमण्डी बनाउँछ र मनमा अनावश्यक अहंकारी विचारहरू उत्पन्न गराउँछ। र यो चाहे कोही मसीहतमा भएका मानिसहरू हुन् वा मसीहतभन्दा बाहिरका मानिसहरू, सबैमा उसले यही समान प्रकारले काम गर्छ। जो जति मसीहतभन्दा बाहिर हुनुहुन्छ उहाँहरूलाई त त्यसले सहजै परमेश्वरदेखि टाढा लान सफल हुन्छ, किनभने यस्ता व्यक्तिहरूसँग उसले परमेश्वरबाट टाढा लानको लागि हजारौं बहानाहरू हाल्न सक्छ। परम्पराका बहानाहरू, रीतिथितिका बहानाहरू, विविधताका बहानाहरू आदि इत्यादि इत्यादि इत्यादि। तर जो मसीहतभित्र पसिसकेका व्यक्तिहरू हुनुहुन्छ, जसले ख्रिस्ट यीशुलाई विश्वास गर्नुभएको छ, उहाँहरूमा पनि उसले त्यही तरिकाले काम गर्न सक्छ। कुनै एउटा समयमा त्यो व्यक्ति जब भर्खर भर्खर ख्रिस्ट यीशुमा विश्वास गरेको हुन्छ, त्यतिखेर उसको हृदय यति नम्र हुन्छ र उसले जे प्रार्थना गर्छ त्यसको उत्तर तत्काल पाउँछ। परमेश्वरले त्यसको प्रार्थनाद्वारा ठूला ठूला कामहरू गर्नुहुन्छ अनि त्यही कामको अनुभवमा, अनुभवको आधारमा पछि अब त्यो व्यक्तिमा भर्खर बिस्तारै बिस्तारै घमण्ड पलाउन थाल्दछ। कस्तो घमण्ड? ए, म त परमेश्वरमा विशेष रहेछु, परमेश्वरले मेरो प्रार्थना सुनेर काम गर्नुहुँदो रहेछ, यसकारणले गर्दा म परमेश्वरको नजिकको मान्छे, म परमेश्वरको विशेष सेवक हुँ, यसकारणले गर्दा मलाई अरू मानिस सबैले आदर गर्नुपर्छ, किनभने म मानिसहरूलाई प्रार्थना गरिदिन्छु तिनीहरू निको हुन्छन्, म मानिसहरूको निम्ति प्रार्थना गरिदिन्छु उनीहरूले अगमबाणी पाउँछन्, अनि जब मैले मानिसहरूलाई कसैलाई प्रार्थना गरिदिएँ उसको खाँचो र आवश्यकता पूरा हुन्छ, यसकारणले गर्दा म विशेष हुँ भन्ने सोच, यस्तो प्रकारको सोचले उसको हृदयमा बिस्तारै डेरा जमाउन थाल्छ र अनि त्यो व्यक्ति यस्तो तरिकाको घमण्डी सोचका साथ जब ऊ परमेश्वरको उपस्थितिमा आउँछ, कतिखेर उसको लागि प्रार्थना को जो जवाफ आउने ढोका हुन्छ त्यो अगाडि बन्द भइसकेको छ भन्ने कुरा थाहै पाउँदैन। जब उसले यसरी अन्जानमा आफ्नो हृदयमा अहंकारलाई पश्रय दिन्छ, त्यसपछि उसको प्रार्थनाको सुनवाई हुँदैन अनि त्यो व्यक्ति बिस्तारै बिस्तारै अब परमेश्वरबाट तर्किन थाल्छ र यसरी त्यो मानिस अहंकारको कारणले गर्दा दियाबलसले उसलाई परमेश्वरदेखि टाढा पुर्याउन सफल हुन्छ। आदरणीय श्रोता, तर हामीले बाइबल धर्मशास्त्रमा प्रेरितहरूको जीवनलाई हेर्ने हो भने उनीहरू जतिखेरसम्म प्रभु येशू ख्रिष्टको चेलाको रूपमा उनीहरू हिँडेका थिए उनीहरूमा यही प्रकारका घमण्डी हृदय भए तापनि जब उनीहरूमाथि पेन्टिकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो त्यसपछि उनीहरूको जीवनबाट ठूला ठूला चिन्ह र चमत्कारहरू भए, उनीहरूको प्रार्थनाको उत्तरमा त्यहाँ ठूला ठूला कामहरू भए, तर यी कामहरू पश्चात पनि मानिसहरूले उनीहरूलाई आदर दिन चाहे, सम्मान दिन चाहे, तर पछि उनीहरूले त्यो सम्मान र आदरलाई लिन इन्कार गरेर सम्पूर्ण ती कार्यका श्रेयहरू, सम्पूर्ण महिमाहरू उनीहरूले परमेश्वरलाई नै टक्र्याउन दिन लगाएको हामी पाउँदछौ। पवित्र आत्मा जब उनीहरूभित्र प्रवेश गर्नुभयो त्यसपछि उनीहरूको हृदय सम्पूर्ण रूपले नम्र भएको कुरा हामी देख्न सक्छौ। श्रोता, तपाईँ र मेरो पनि त्यस्तै तरिकाको हृदय भएको परमेश्वर चाहनुहुन्छ र आज जो व्यक्तिहरू त्यही तरिकाको सम्पूर्ण नम्र हृदयका साथ परमेश्वरसँग प्रार्थना गर्छ, आज पनि प्रेरितहरूको प्रार्थनामा जे काम भयो
प्रेरितहरूको प्रार्थनाको शक्तिद्वारा जस्ता तरिकाका कामहरू भए त्यस्तै कामहरू तपाईँ र मेरो जीवनबाट हुन सक्छ। त्यसकारणले गर्दा हामी जब प्रार्थना गर्न घुँडा टेक्छौं, हामीले सम्पूर्ण हृदयको नम्रतामा घुँडा टेकौं र साथसाथै हाम्रो जीवनशैली पनि सम्पूर्ण हृदयको नम्रताका साथ परमेश्वरको डर भएमा उहाँलाई महिमा दिँदै हामीले जीवन जिउने गरौं। यसो गरेको खण्डमा हाम्रो प्रार्थना सुनवाई हुन्छ र हामीद्वारा परमेश्वरको महान काम हुन सक्दछ भन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने अबको केही समय तपाईसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामी प्रार्थना गर्दछौ र प्रार्थना गर्दाखेरि कतिपय प्रार्थनाहरू

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने यतिखेर तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाको अनुरोधलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। र यतिखेर म छु तपाईँको साथमा तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भने, अनि मेरो साथमा हुनुहुन्छ प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यू। र यतिखेर मेरो हातमा अब भने एकजना श्रोताको प्रार्थनाको अनुरोध परिसकेको छ र उहाँ हुनुहुन्छ पम्फा रोका ज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। भोलि म आराधना संगतिको लागि पाँचखाल पैनिन्या मण्डली जाँदैछु, यात्रा सफल भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ भने, साथै भोलि विश्रामको दिन नेपालभरि हुने मण्डली सेवकाईमा प्रभुको बलियो उपस्थिति भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नु भएको छ। श्रोता आउनुहोस्, हामी उहाँको प्रार्थनाका अनुरोधहरूलाई लिएर केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा, हामी तपाईँलाई धन्यवाद दिदछौ जसले हाम्रो हरेक प्रार्थनालाई सुनेर तपाईँ जवाफ दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। र हामी यतिखेर तपाईँको अगाडि विनम्र हृदयका साथ प्रार्थना गर्नु आएका छौं। तपाईँ प्रार्थना गर्दछौ भोलि जो आराधना संगतिको लागि पम्फा रोका जो पाँचखाल क्वाइनिन्य मण्डली जाँदै हुनुहुन्छ, पिता परमेश्वर उहाँ आफ्नो घरदेखि त्यस ठाउँमा नपुगुन्जेलसम्म र फर्केर आउने बेलासम्म पनि तपाईँको साथ सहयोग त्यहाँ रहन सकेको होस्, तपाईँको सुरक्षा त्यहाँ हुन सकेको होस्। पिता परमेश्वर, उहाँ जुन मण्डलीमा गएर सेवकाई गर्नुहुन्छ त्यहाँ तपाईँको आशिष, तपाईँको शक्ति र तपाईँको सामर्थ्य त्यहाँ उत्रन सकेको होस्। र उहाँले जो जो व्यक्तिहरूलाई प्रार्थना गरिदिनुहुन्छ उहाँहरूले त्यहाँ चंगाई छुटकारा प्राप्त गर्न सक्नुभएको होस्, र उहाँ त्यो सेवकाईमा जाँदा त्यहाँ परमेश्वरको ठूलो महिमा हुन सकेको होस् हामी प्रार्थना गर्दछौ। र साथै भोलि नेपालभर हुने शनिवारीय विश्राम दिनको संगति जो रहेको छ, पिता परमेश्वर प्रत्येक मण्डलीहरूमा तपाईँको शक्तिशाली उपस्थिति रहन सकेको होस्, धेरै रोगी बिमारीहरूले चंगाई पाउन सक्नुभएको होस्, धेरै टुटेका हृदयहरूले सान्त्वना पाउन सकेका हुन्, र धेरै कमजोर विश्वास भएका मानिसहरूले तपाईँको सामर्थ्यद्वारा उहाँहरूको विश्वास मजबूत बन्न सकेको होस्। पिता परमेश्वर, भोलि हर मण्डलीहरूमा प्रचार हुने वचनको सेवकाईद्वारा प्रत्येक विश्वासीसँग तपाईँ बातचित गर्नुभएको होस्, बोल्नुभएको होस्, हामी प्रार्थना गर्दछौ र तपाईँको नाउँको महिमा गर्दछौ। धन्यवाद पिता परमेश्वर, र भोलिको सम्पूर्ण सेवकाईबाट परमेश्वर पिता तपाईँ मात्र तपाईँ महिमित हुनुहोस्, हामी प्रार्थना गर्छौ। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ। माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। हवस् त, जय मसीह।
1: प्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा उहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
3: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी विश्वास गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रो विगतका श्रृंखलाहरू सुनेर तपाईँ आशित हुनुभयो भन्ने हामीले विश्वास लिएका छौं। कार्यक्रम प्रतिका तपाईँको प्रतिक्रियाका लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। श्रोता लौ त लागौं अब आजको विषयतर्फ। पास्टर कौशल छेत्रीज्यू आज तपाईँ समक्ष अर्थपूर्ण प्रश्न लिएर आउँदै हुनुहुन्छ। आजको शीर्षक छ, यदि तपाईँले परमेश्वरको डर र भय मान्न छोड्नु भयो भने जीवनमा के हुन्छ? आज हामी यही विषयमा पास्टर कौशल छेत्रीज्यूबाट अर्थपूर्ण प्रश्न सुन्नेछौ। रेडियो झिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: आज हामी प्रभुको वचन हेर्ने चाहिँ फियर अफ गड है, परमेश्वरको भय। आज परमेश्वरको भय जब हामी राख्न छोड्छौँ, हामीलाई डर लाग्न छोड्छ, पाप गर्नु केही जस्तो लाग्दैन, बोल्नु खराब बोल्नु केही जस्तो लाग्दैन, ढाँट्नु केही जस्तो लाग्दैन, गलत तर्फ जानु केही जस्तो लाग्दैन, अर्काले उस्काउँदाखेरि हामी उस्किहाल्छौँ, गइहाल्छौँ, सही र गलत कुराहरू छुट्याउन सक्दैन। सुलेमानको यस्तो अवस्था भएको थियो, अन्तिम अवस्थामा आइपुग्दै गर्दा व्यर्थ व्यर्थ व्यर्थ भन्यो। तर पनि सुलेमानले कता कता उसको जिन्दगीमा चाहिँ उसले परमेश्वरलाई याद गरेको छ। हालेलुया हालेलुया। अनि उसले के भन्दैछ, मित्र साथी हो, छोरा छोरी हो, भाइ बहिनी हो, प्रियहरू हो, परमेश्वर बाहेक चाहिँ जति नै प्रख्यात भए तापनि जिन्दगी के रहेछ, व्यर्थ र शून्य रहेछ। अनि अन्तमा तपाईँले हेर्नुभयो भने सुलेमानले के भनेर उपदेशका कन्क्लुजन गरेका छन्, मान्छे माटोबाट आएको तर मान्छेले माटोमा जानुभन्दा अगाडि चाहिँ बुद्धि पाउनुपर्छ भनेर परमेश्वरको सम्झना गर्नुपर्छ। हालेलुया, कि परमेश्वरलाई चाहिँ जीवनमा अप्नाएन भने, यीशुलाई जीवनमा बोलाएन भने हाम्रो जिन्दगी जति नै प्रख्यात भए तापनि त्यो चाहिँ व्यर्थ हुने रहेछ भनेर चाहिँ शिक्षा दिएका छन्। आज त्यही प्रभुको दासद्वारा भएर लेखिएको कुराहरू, पवित्र आत्माले प्रकाश गर्नुभएको कुरा 5:1 यसरी भन्दछ, परम प्रभुको भवनमा जाँदा होसियारीसित जाऊ, सोच विचारै नगरी पाप गर्ने मूर्खहरूले चढाएको बलिदान भन्दा श्रद्धाको भावनामा जानु असल हो। आज म तपाईँहरूलाई यो पहिलो 5:1 पढ्दा पढ्दै म तपाईँहरूलाई यो कुरा तपाईँहरूको मनमा ल्याउन चाहन्छु, प्रश्न गर्न चाहन्छु, मलाई जवाब दिनु पर्दैन। आज तपाईँ भवनमा, चर्च भवनमा आउनुभयो, कस्तो के विचारले आउनुभयो, के सोच्दै आउनुभयो? तर बाइबलले के भन्छ, परमेश्वरको भवनमा चर्चमा जाँदा मात्र होइन, जब हामी परमेश्वरको उपस्थितिमा हामी जहीँ कहीँ पनि यीशुको नाउँमा हामी भेला हुन्छौँ, त्यहाँभित्र प्रवेश गर्दै गर्दा हाम्रो सोच विचारहरू कस्तो हुन्छ? सुलेमान प्रश्न यहाँ चिन्ह हामीलाई खडा गरेको छ कि के भन्दछ अङ्ग्रेजीले भन्दाखेरि, गार्ड युर स्टेप्स एन्ड फोकस अन वाट यु आर डुइङ एज यु गो टु द हाउस अफ गड। कस्तो मिठो लागेको, म पढिरहेको थिएँ, यहाँ के भन्दछ, परमेश्वरको भवनमा जाँदा होसियारीसँग जाऊ भन्छ नेपालीले, तर अङ्ग्रेजीले के भन्छ, तिमीहरूले चाल्दै गरेको हरेक पाइला चाहिँ चर्च भवनमा जाँदा कसरी जाँदैछ? हालेलुया, होसियारीसँग जानु मात्र होइन, हामीले चाल्दै गरेको पाइलाहरू चाहिँ कस्तो तरिकाले हामी के सोच विचार लिएर परमेश्वरको भवनमा जान्छ। सुलेमानले के भन्दैछ, हामी परमेश्वरको भवनमा जाँदा चाहिँ बाहिर शारीरिक कुराहरूको सोच विचारहरूबाट हामी चर्चमा आउँदैछौँ भने चाहिँ हामी मूर्ख मान्छे जस्तै हौ। यहाँ मैले भनेको होइन, तपाईँले राम्ररी यहाँ पढ्नुभयो भने के थाहा पाउनु, तर हामीलाई के भन्दै हुनुहुन्छ, हामी परमेश्वरको भवनमा जाँदै गर्दा चाहिँ आदरपूर्वक, आज म चर्च भवनमा जाँदैछु, म यीशुलाई भेट्नेछु। हालेलुया, जहाँ चाहिँ मैले यीशुलाई समय दिएर, मैले परमेश्वरलाई समय दिएको छु, म उहाँको समयमा परमेश्वरको उपस्थितिमा म जान्छु। हालेलुया हालेलुया, भित्रबाट संकल्प गर्नुहोस्, आज म चर्च भवनमा जाँदैछु, मेरो हृदयबाट चाहिँ नि प्रभु तपाईँले आजको दिनमा मेरो हृदयमा के राखिदिनु भएको छ, तपाईँ के बोल्न चाहनुहुन्छ, तपाईँ मसँग बोल्नुहोस्। एउटा संकल्प लिएर, जस्तै चर्च भवनमा बाटोमा म आउँदै थिएँ, प्रार्थना गरिरहेको थिएँ, मेरो हृदयमा म प्रभुसँग भनिरहेको थिएँ, प्रभु म वचन बोल्न त लागिरहेको छु, तर त्यो वचन चाहिँ तपाईँले मेरो लागि हुनेछ। हालेलुया, किनकि जस्तै म त्यो वचनलाई एक्सेप्ट गर्छु, किनकि हरेक तपाईँबाट आएको वचनले चाहिँ नि मलाई जिउने आशा दिँदछ। हालेलुया, तपाईँको कस्तो कस्तो समस्याहरू होला म जान्दिनँ, मैले यस्तो हेर्दा तपाईँहरू सबैजना हाँसिरहनु भएको छ, मुस्कुराइरहनु भएको छ, परमेश्वर तपाईँको अवस्था जान्नुहुन्छ, तर त्यो अवस्थामा छोडेर तपाईँ प्रभुको भवनमा आउनु भएको छ। म तपाईँलाई भन्न चाहन्छु, तपाईँहरू परमेश्वरको भय राख्ने व्यक्तिहरू हुनुहुन्छ। हालेलुया हालेलुया, परमेश्वरको भय भन्दै गर्दा नि, परमेश्वरको भय चाहिँ कस्तो हो, एउटा आदर हो, परमेश्वरलाई दिने आदर। म प्रकाश तिवकेको पुस्तक पढिरहेको थिएँ, स्वर्गीय दूतहरू त्यहाँ स्वर्गीय स्वर्गदूतको धेरै बयानहरू गरेको छ। परमेश्वरले विभिन्न भारहरू दिएर स्वर्गदूतलाई राख्नु भएको छ, अनि त्यो स्वर्गदूतहरू पनि परमेश्वरले पृथ्वीमा पठाउँदै गर्दा उनीहरू यति डराएर आएको छ, खबर लिएर आउँदा हेर्नुहोस् त उनीहरूलाई त्यो खबर भन्नु त्यति डर लागेको छ भने त्यो खबरभित्र रहेको सन्देश झन् कति डर लाग्दो होला। हालेलुया, त्यो अवस्थाहरू कस्तो होला। बाइबलले यहाँ भन्दछ हामी परमेश्वरको भवनमा आउँदा चाहिँ कसरी आउनु अरे, एकदमै होसियारीसँग परमेश्वरलाई आदर गरेर लडाई झगडा गर्न हामी यहाँ आउँदैनौ, खराब बोल्न हामी यहाँ आउँदैनौ, अविश्वासको कुरा गर्न हामी यहाँ आउँदैनौ, नराम्रो खानपिन गर्नका लागि पनि यहाँ आउँदैनौ। तर श्रद्धा भनेको के हो, परमेश्वरलाई आदर गरेर प्रभु म तपाईँलाई मेरो जीवनमा पहिलो स्थान दिन्छु, अनि मैले पहिलो स्थान दिँदै गर्दा मेरो हरेक पाइलाले, अघि मैले तपाईँलाई के भने, हाम्रो हरेक पाइलाले चाहिँ परमेश्वरलाई आदर हुनु पर्दछ। हालेलुया, यदि आदर भएको छैन भने बाइबलले के भन्दछ, मूर्खले जति बलिदान चढाए तापनि यदि त्यो बलिदानमा चाहिँ आदर परमेश्वरलाई महिमा छैन भने चाहिँ त्यो केही कामको छैन भनेर यहाँ बाइबलले बताएको छ। म पढ्न चाहन्छु, परमेश्वरको भवनमा जाँदा होसियारीसित जाऊ, सोच विचारै नगरी पाप गर्ने मूर्खहरूले चढाएको बलिदान भन्दा श्रद्धाको भवनमा जानु असल हो। चर्चमा हामी आउँछौ, हामी परमेश्वरलाई दिन्छौ, आराधना गर्छौ, तर परमेश्वरको भय परमेश्वरलाई दिने आदर चाहिँ हाम्रो जीवनमा छैन भने त्यो चाहिँ कस्तो अरे, मूर्खले यति बलिदान चढायो तर भित्रबाट श्रद्धा परमेश्वरलाई छैन, परमेश्वरको डरै छैन, मान्छेलाई देखाउने हिसाबले हामी गरिरहेका छौँ भने आजदेखि हामी बद्लिनु पर्छ, हामी परमेश्वरलाई आदर गर्ने व्यक्तिहरू यहाँ छौँ। हालेलुया, यहाँनिर दुई पदले यसरी भन्दछ, बोल्नमा हतार नगर, परमेश्वरको उपस्थितिमा बिना सोच विचारको बोली ननिस्कोस्, परमेश्वर स्वर्गमा हुनुहुन्छ तिमीहरू चाहिँ पृथ्वीमा, यसै कारण तिमीहरूको वचन थोरै होस्। अनि यो कन्फेसनको बारेमा भनेको होइन है, हामीलाई कन्फेसन प्रभु यीशुको नाम हामी कन्फेसन गर्छौँ नि त्यो कुरा चाहिँ भनेको होइन, तर यहाँ सुलेमानले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि, बिना अर्थमा मान्छेले जत्तासुकै बोल्दै गर्दाखेरि त्यसले चाहिँ केही फाइदा गर्दैन। आज कतिजना मान्छेहरू हामी देख्छौँ नि सोच विचारै नगरे यति हतारले बोली पठाउँदछ, यति मुखले गलत कुराहरू गरी पठाउँदछ, अनि पछाडि यति पस्ताउनु पर्छ। सुलेमानले के भन्दैछ, परमेश्वरलाई भय राख्ने व्यक्तिहरू, यीशुलाई विश्वास गरेको मान्छेहरू, उद्धार पाएको मान्छेहरूले चाहिँ बोल्दै गर्दा हतारले होइन, तर हामीले बोल्दै गर्दा चाहिँ असल कुरो बोल्नु पर्दछ। यो बाइबलले के भन्दछ, किनकि नसोचिकन बोल्दै गर्दा चाहिँ त्यसले अविश्वासलाई उत्पन्न गराउँदछ, अविश्वासले उत्पन्न गराउँदछ, अविश्वासले के गर्छ, हामीलाई परमेश्वरदेखि टाढो राख्दछ। जब मान्छेको जीवनमा अविश्वास आउँछ नि गनगन सुरु हुन्छ। हालेलुया, पहिले के आउँछ अरे, अविश्वास। गनगन फर्स्टमै आउँदैन, जब हाम्रोमा भित्र अविश्वास हुन्छ तब हाम्रो मुखले हामी गनगनाउ थाल्दछौँ, यो भएन त्यो भएन। अनि यहाँ के भन्दछ, एउटा अङ्ग्रेजीमा यस्तो भन्दछ, डु नट स्पिक केयरलेस वर्ड। त्यहाँ के भन्दछ, आज प्रभुलाई पाएको व्यक्तिहरू जो हामी परमेश्वरको भवनमा दिनौ आउँछौ, परमेश्वरलाई माया गरेर दिनौ उहाँको संगतिमा आउँछौ, त्यो व्यक्तिहरूले चाहिँ जत्ता भावी जस्तो सुकै हामी बोल्नु हुँदैन, किनकि हामी परमेश्वरको उपस्थितिमा आउने व्यक्तिले चाहिँ अङ्ग्रेजीमा शब्द इम्पल्सिभ वर्ड भनेको छ, त्यो भनेको अर्थ चाहिँ के हो भन्दा नि, जत्ता सुकै विचारी नगरिकन बोल्ने कसैको बानी हुन्छ, डरै बिना, परमेश्वरको डर केही छैन, वचन सुन शर्मा त आएको छ, सुतिरहेको छ, गनगनाइरहेको छ, साथी गफ गरिरहेको छ, परमेश्वरलाई दिने महिमा नै दिएको छैन। अनि अर्को इम्पल्सिभ वर्ड भनेको चाहिँ के भन्दा नि, यो भनेको चाहिँ नसोचिकन भ्ल्याट बोलिहाल्नु, क्या केही विचार नगरिकन, म कहाँ छु, म के गर्दैछु, परमेश्वरको उपस्थितिमा छु कि छुइनँ, म के, तपाईँले याद गर्नु भएको छ, तपाईँले बाइबलमा हेर्नुभयो भने तपाईँले प्रेरित पाँच अध्यायमा दुईजना श्रीमान श्रीमती हनन्या र सफिरा भन्ने छ है, दुईजना श्रीमान श्रीमती मिलेर जमिन सुन्दरले आफ्नो जमिन बेच्छ, अनि परमेश्वरको उपस्थितिमा बुढा चाहिँ आउँछ, बुढा र बुढी सल्लाह गरेर त्यो बेचेको, अनि प्रभुको उपस्थितिमा आउँदै गर्दा पत्रुसले के भन्छ, यो तिमीले ल्याएको सम्पत्ति चाहिँ यति नै हो भन्दाखेरि, केही सोच विचार नगरिकन नि त्यो हनन्याले के गर्छ, यति नै हो भनिसक्दै गर्दा उसले ढाड्दै गर्दा नि पत्रुसको अगाडि उसको मृत्यु हुन्छ, अनि उनलाई जवान व्यक्तिहरू लगेर माटोमा पुरी मात्रै सहेको हुन्छ, उसको श्रीमती पनि आइपुग्छ, सफिरा पनि आइपुग्छ, अनि पत्रुसले फेरि सोध्दै गर्दा नि उसले पनि केही कुरो, त्यहाँ के भइरहेको छ परिस्थिति, उसले केही विचार नगरिकन परमेश्वरको उपस्थितिको अगाडि उसले ढाँटी पर्न हो नि हो त्यतिमै बेचेको अनि बाइबलले के भन्छ त्यो स्त्रीको पनि त्यतिखेर मृत्यु भएको छ. तर बाइबलले हामीलाई के सिकाउँदैछ भने नि तपाईँ र म जो परमेश्वरको भय राख्छौ हामीले बोल्दै गर्दा विचार गर्नुपर्छ. किनकि बाइबलले के भन्छ म जहिले क्याब्रिनालाई यो भन्छु किन जीवन र मृत्युको शक्ति चाहिँ हाम्रो बोलीमा हुँदछ. हालेलुया परमेश्वरसँग छैन है जीवन र मृत्युको शक्ति उहाँले केमा छोडिदिनु भएको छ हाम्रो बोली वचन हामी के बोल्दैछौँ. अनि त्यही भएको कारणले हामीलाई बोल्न बोल्दै गर्दा हामीले ठिक बोलेन भने चाहिँ नि त्यहाँनिर गडबडी हुने काम हुँदछ. आउनुहोस् न म किन चाहिँ परमेश्वरले हामीलाई धेरै नबोल्दा खराबी जतासुकै बोल्न हामीलाई किन अनुमति छैन भन्दा नि भजन सङ्ग्रह 106 साम 106 बेसी बरबर गर्ने अवस्थाले चाहिँ कस्तो अवस्थामा पुर्याउँछ भन्दा नि भजन सङ्ग्रह 106:24 र म 25 पढ्न चाहन्छु. यहाँ यसरी भन्दछ भजन सङ्ग्रह 106 यहाँ यसरी भन्दछ म पढिरहेको थिएँ कस्तो मिठो लागेको नि हेर्नुहोस् त. तिनीहरूले रमाइलो देशलाई तुच्छ ठाने तिनीहरूले उहाँको वचनमा विश्वास गरेनन् तर आफ्नो पालमा गनगनाए र परमप्रभुको शब्द सुनेनन्. किन चाहिँ हामी नबरबराउनु किन चाहिँ गनगन नगर्नु किन चाहिँ हेर्नुहोस् त इजरायलीहरूलाई परमेश्वरले नि कानान देशमा लाँदै हुनुहुन्थ्यो उहाँको महिमाको जग्गामा लाँदै गर्दा नि सुरक्षाभित्र परमेश्वरले ल्याउँदै गर्दा नि इजरायलीहरूले के गरे अरे परमेश्वरको सुरक्षालाई अविश्वास गरे यो परमेश्वरलाई इन्कार गरे यो परमेश्वरलाई इन्कार गर्दै गर्दा नि बाइबलले के भन्दछ जहाँ चाहिँ अविश्वास ज्यादा हुँदछ जहाँ हामी गनगनको कुराहरू हामी गर्छौ जहाँ चाहिँ हामी परमेश्वरलाई आदर गर्दैनौ भने के हुँदो रहेछ बाइबलले के भन्दैछ हामी परमेश्वरको शब्दलाई सुन्न सक्दैनौ.
5: श्रोता आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ निम्त्याउन चाहनुहुन्छ उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्. मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु. मलाई क्षमा दिनुहोस् प्रभु. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. आज उपरान्त म तपाईँमा जीवन चाहन्छु मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. प्रभु येशूको नाममा आमेन. श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ. उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ. कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ. आजलाई कार्यक्रमको समय सकिएको छ. आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ. तबसम्मको लागि बिदा दिनुहोस्. हवस् त जय मसीह. नमस्ते.

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: क्या खतरा समाचार आइसक्यो?
9: बाफ्रे,
8: अब चाहिँ के हुने हो?
10: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई

0: थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्ञानका कुरा
6: जीवनका कुरा
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा कार्यक्रम
5: ज्ञान दर्पण
7: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला
8: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
9: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
9: ए दिदीले सही भन्नुभयो उसो भए

0: र यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: श्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज मैले तपाईँ श्रोता मित्रहरूको निम्ति पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डबाट सुसमाचार यूहन्नाको 3:5-8 पदसम्म पढ्ने जमर्को गरिरहेको छु। कृपया यो वचनलाई स्वीकार्नुहोस्। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ। मानिसको चोला लिएर संसारमा आउनुहुने परमेश्वर प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। श्रोता मित्र, बाइबलले बताउँछ प्रभु येशु यो संसारमा मानिसहरूको पाप क्षमा गर्न आउनुभयो। प्रभु येशुका चेलाहरूले उहाँको बारेमा गवाही दिन्छन्। यो संसारमा धेरै मानिसहरूले त्यो गवाहीलाई स्वीकार गर्दैनन्। उनीहरू प्रभु येशुको सत्य कथालाई मनगणन्ते कथा मान्दछन्। प्रभु येशुलाई राम्ररी नचिनी, उहाँलाई नबुझी, उहाँको विषयमा उडन्ते कुरा फैलाउने मानिसहरू पनि अनेक छन्। यस्तै उडन्ते हल्लाको कारण धेरै जनाले प्रभु येशुको विषयमा गलत धारणा र विचार लिएर हिँडिरहेका छन्। वास्तवमा प्रभु येशु को हुनुहुन्छ? यही प्रश्नको जवाब आज म तपाईँलाई दिने कोसिस गर्नेछु। पवित्र बाइबल अनुसार येशु ख्रिस्ट सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मानव जातिका एकमात्र उद्धारकर्ता हुनुहुन्छ उहाँ। उहाँमाथि विश्वास नगर्ने कतिजना व्यक्तिहरूले भनेका कुरा म तपाईँलाई सुनाउन चाहन्छु। प्रभु येशुको समयमा इसरायलका मानिसहरूलाई धर्मका शिक्षा दिने पण्डितहरू थिए। तिनीहरूलाई फरिसी भनिन्थ्यो। तिनीहरू साँच्चै पण्डित नै हुन्थे। धर्म कर्मको बारेमा मानिसहरूलाई ठिक ठिक शिक्षा दिन्थे। आफै पनि धर्मका नियमहरू पालन गर्थे। तर तिनीहरूले धर्मका कुरा जाने पनि साँचो परमेश्वरदेखि भने तिनीहरू टाढा थिए। तिनीहरू धर्मका नियमहरूमा मात्र जोड दिन्थे। मानिसहरू प्रति गर्नुपर्ने व्यवहारमा जोड दिँदैनथे। मानिसहरू प्रति उनीहरूको हृदयमा दया माया भन्ने कुरा नै थिएन। परमेश्वर प्रेमिलो हुनुहुन्छ अनि परमेश्वरलाई आराधना गर्ने मानिसहरू पनि दयालु र अरूहरू प्रति प्रेमिलो हुनुहुन्छ भन्ने कुरामा उनीहरूले ध्यानै दिँदैनथे। तर पनि समाजमा तिनीहरूको मान र इज्जत थियो। तिनीहरूले कुनै मानिसले अपराध गरेको देखे भने तुरन्तै दण्ड दिइहाल्ने व्यवस्था बनाएका थिए। यहुदीहरूको व्यवस्था अनुसार कतिपय अपराध गर्नेहरूलाई ढुङ्गाले लोहोर्याएर मार्ने गरिन्थ्यो। त्यस्तो नियम बनाउनेहरू पनि फरिसीहरू नै थिए। हो श्रोता मित्र, एक प्रकारले भन्ने हो भने तिनीहरूले समाजमा प्रत्यक्ष दुष्टतालाई सहन गर्न सक्दैनथे। समाजमा तिनीहरूको नै हुकुम चल्दथ्यो। जब प्रभु येशूले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिन थाल्नुभयो तब धर्मका ती पण्डितहरू पनि उहाँको शिक्षा सुन्नलाई आए। प्रभु येशूले परमेश्वरको वचनको ठिक ठिक शिक्षा दिनुभयो। फरिसीहरूले पनि शिक्षा दिन त सक्थे तर तिनीहरूले परमेश्वरको वचनलाई भन्दा बढी तिनीहरू आफैले बनाएका नियमहरूलाई जोड दिन्थे। पवित्र शास्त्रमा लेखिएको छ, प्रभु येशूको शिक्षा सुनेर धेरैजना फरिसीहरूले उहाँमाथि विश्वास गरे। उहाँको शिक्षा सुनेर तिनीहरूले भने, उहाँले जस्तो शिक्षा त अघि कसैले पनि दिएको छैन। केही फरिसीहरूले उहाँलाई उत्तम गुरु भने। उत्तम गुरु भनेको सर्वश्रेष्ठ गुरु हो। यो कुरा येशूमा विश्वास गर्ने मानिसहरूले भनेका होइनन् श्रोता मित्र, तर उहाँका विरोधीहरूले भनेका हुन्। येशूले जस्तो शिक्षा दिनुहुन्थ्यो उहाँको जीवन त्यस्तै किसिमको थियो। संसारका गुरुहरू अरू पनि धेरैजना छन्। असल शिक्षा दिन सक्ने गुरुहरू पनि छन्। तर येशू यस्तो गुरु हुनुहुन्छ जसले आफ्ना चेलाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यीशुको शिक्षा सुनेर मानिसहरूको जीवन परिवर्तन हुन्थ्यो। उहाँसँग भेटेर मानिसहरूले जीवनमा उत्साह पाउँथे। प्रभु येशूले एक अवसरमा भन्नुभयो, निरोगीलाई होइन तर रोगीलाई वैद्यको आवश्यकता पर्दछ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बचाउन संसारमा आएको छु। प्रभु येशूले पापीहरूलाई छिछिर दूर दूर गर्नु भएन श्रोता मित्र, उहाँले पापीलाई प्रेम गर्नुभयो। प्रभु येशूलाई उहाँका विरोधीहरूले नाश पार्ने संकल्प गरेका थिए। तिनीहरूले उहाँमाथि ईश्वर निन्दा गरेको झुठ आरोप लगाए। तिनीहरूको आफ्नै एउटा गुठी थियो जसलाई महासभा भनिन्थ्यो। महासभाको काम धार्मिक कुराहरू सञ्चालन गर्नुहुन्थ्यो, तर पनि महासभाले कसैलाई मृत्युदण्ड दिन सक्दैनथ्यो। त्यस बेला यहुदीहरू रोमी शासनको अधीनमा थिए। कसैलाई मृत्युदण्ड दिने अधिकार रोमी सरकारसँग मात्रै थियो। त्यसकारण यहुदीहरूको सभाले येशूको मुद्दा रोमी राज्यपाल पिलातस कहाँ पुर्याए। तिनीहरूले पिलातसको अघि येशूलाई एक अपराधीको रूपमा प्रस्तुत गरे। राज्यपाल पिलातसले येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा कुनै दोष भेट्टाउँदिन। मित्र, यो कुरा येशूको पक्षको वा उहाँमाथि विश्वास राख्ने व्यक्तिले भनेको होइन, तर एक शासकले भनेको हो। येशूमा विश्वास नगर्ने एक शासकले प्रभु येशू निर्दोष हुनुहुन्छ भनेर साबित गरिदियो। तर पनि यहुदीहरूले येशूलाई मार्ने निश्चय गरिसकेको हुँदा तिनीहरू येशूलाई क्रुसमा टाँग्नु पर्छ भनेर चिच्याउन कराउन थाले। येशू निर्दोष मानिसहरूका निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। श्रोता मित्र, येशू तपाईँको पापको निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँको अधर्मको निम्ति येशू ख्रीष्ट तपाईँको बदला भएर क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँले प्रभु येशूलाई को हुनुहुन्छ भनेर चिन्दै हुनुहुन्छ? तपाईँले प्रभु येशूलाई को भनेर ठान्दै हुनुहुन्छ? उहाँको विषयमा तपाईँको कस्तो विचार छ? धेरैजना मानिसहरू प्रभु येशूको विषयमा गलत धारणा बोकेर जिइरहेका छन्। तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? संसारमा जिउने प्रत्येक पापी मानिसलाई पापको क्षमा पाउने मौका छ, र त्यो मौका अहिले नै हो। परमेश्वरलाई पाउन र उहाँको राज्यमा पस्नका निम्ति प्रभु येशूले एउटा उपाय बताइदिनु भएको छ। त्यो कुरा उहाँले अर्को एकजना धर्मगुरूलाई भन्नुभएको थियो। त्यो धर्मगुरू पनि प्रभु येशूको शिक्षाद्वारा कायल भएर उहाँलाई भेट्न रातको समयमा आएका थिए। प्रभु येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको व्यक्ति पनि त्यस्तै हुन्छ। हो श्रोता मित्र, यदि आज तपाईँ येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईँको नयाँ जन्म हुनेछ। त्यसकारण आजै येशूमा विश्वास गर्नुहोस् र येशू प्रति सही र ठिक धारणा राख्नुहोस्। तपाईँले येशूमा उद्धार पाउनुहुनेछ। तपाईँको पाप येशूमा क्षमा हुनेछ। र आज नै त्यो समय अहिले नै हो श्रोता मित्र, आजै तपाईँले उहाँलाई विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै हर्ष लागिरहेको छ। मनको शान्ति भन्ने कुरा भोजन जत्तिकै जरूरी र महत्वपूर्ण हुन्छ भन्ने कुरा तपाईँ मानिलिनुहुन्छ होला। सबै कुरा भएर पनि मनमा शान्ति छैन भने मानिसको जीवन व्यर्थ हुन्छ। एक व्यक्ति हुनुहुन्छ, उहाँले भन्नुभएको छ, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। यो शान्ति कसरी पाउन सकिन्छ, यही कुरा लिएर म तपाईँको अगाडि आएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि यस कार्यक्रमद्वारा तपाईँ आशिषित बन्नु भएको छ र आजसम्म तपाईँले आफ्नो प्रतिक्रिया जनाउनु भएको छैन भने म तपाईँलाई उत्साह दिन चाहन्छु। एउटा कागज लिनुहोस्, कलम लिनुहोस् र आफ्ना विचारहरू हामीलाई लेखी पठाउनुहोस्। तपाईँका पत्रले हामीलाई ठूलो ढाडस र उत्साह दिन्छन्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कति मानिसहरू वैरागी जीवन जिउँछन्। हामीले पढेका छौं, सुनेका छौं यस्ता मानिसहरूको बारेमा जसले जीवनदेखि विरक्ति र सन्यास लिएर अनि हिमालको काखमा गएर बाँकी जीवन बिताए। यस्ता कतिपय कथाहरू सत्य पनि छन् र कतिवटा कल्पनाका पनि छन्। मानिस जब आफूसित भएका कुराहरूसित आफ्नो परिस्थितिसित खुशी हुँदैन तब मानिसको मन आफूसित भएका थोकहरूद्वारा सन्तुष्ट हुँदैन। तब मानिस विचलित बन्छ, छटपटी र बेचैनीले हृदयमा घर बनाउँछ, पानीबाट बाहिर निस्किआएको माछा जस्तो मान्छे बन्छ। पानीबाट माछालाई धेरै बेरसम्म बाहिर निकालियो भने के हुन्छ? त्यसको जीवन समाप्त हुन्छ, त्यो मर्छ। मानिस पनि अशान्तिको आगोमा जलेर खरानी हुन्छ। यो संसारमा धेरै मानिसहरू छन् जो जीवनमा सुख शान्ति सन्तुष्टता प्राप्त गर्न चाहन्छन्। यी कुराहरू प्राप्त गर्नको निम्ति उनले हर प्रकारको उपायहरू रत्त छन्, तर पनि ती प्राप्त गर्न असफल हुन्छन्। पुरानो कालदेखि नै मानिसले यी कुराहरू खोजेर आएको छ, तर पनि ठिक टुङ्गोमा पुग्न सकिरहेको छैन। आज म तपाईंलाई यो स्थायी शान्ति कसरी प्राप्त गर्न सकिन्छ यस विषयमा कुराकानी गर्नेछु। प्रभु येशूले उहाँमाथि विश्वास राख्ने उहाँका चेलाहरूलाई एक अवसरमा भन्नुभयो, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। येशूले कस्तो शान्तिको बारेमा कुरा गर्नुभएको? येशूले दिनुहुने शान्ति कस्तो हो? यो कुरा हामीले बुझ्नुभन्दा अघि येशूको जीवनलाई केही मात्रामा बुझ्न आवश्यक पर्छ। येशूको जीवनको बारेमा केही कुरा बताउँछु। मानव रूप धारण गरेर परमेश्वर आफै शरीरमा यो संसारमा आउनुभयो। उहाँ एक सामान्य परिवारमा जन्मनुभयो। मानिसले जीवनमा भोग्ने दुःख सुख उहाँले पनि भोग्नुभयो। मानव जातिको निम्ति एउटा महान उद्देश्य लिएर संसारमा आउनुभएको कारण उहाँको जीवन विशेष किसिमको थियो। अर्थात बाल्यकालदेखि नै उहाँको जीवन अरूहरूभन्दा भिन्दै किसिमको थियो। उहाँले कहिले पनि संसारका कुराहरूमा आफ्नो मन लगाउनु भएन, संसारका मानपद धन सम्पत्तिमाथि भरोसा राख्नु भएन, ती कुराहरूलाई आफ्नो जीवनको खुशी र शान्तिको आधार बनाउनु भएन। यति बेला मलाई एकजना दाईको सम्झना आइरहेको छ जो परदेशमै बितेका थिए। उनी अति नै असल र सोझा मानिस थिए। उनको एउटा सुखी आनन्दित परिवार थियो, खेतीबारी राम्रै थियो, छोरा छोरीहरूलाई राम्ररी पढाउन सकेका थिए। उनकी पत्नी पनि जागरेली थिइन्, दुवै मिलेर परिश्रम गर्थे, सामान्य जीवन बिताउन उनीहरूलाई त्यति समस्या थिएन। तर एक दिन खै के मनमा लागेर आयो, त्यो दाईले विदेशमा गएर काम गर्ने विचार गरे। उमेर केही ढल्किसकेको थियो, तर पनि उनले विदेशमा गएर काम गर्ने र पैसा कमाउने सपना देखेका थिए। साँच्चै एक दिन आयो जब उनी आफ्नी पत्नी र प्यारा छोरा छोरीहरूलाई छोडेर पैसा कमाउन भनी विदेशतिर लागे। समय बितेर गयो। पहिले पहिले त उनले घरमा फोन गर्थे, तर पछिबाट त फोन पनि बन्द भयो। के भयो, कसो भयो, घरकाहरूलाई केही अत्तोपत्तो भएन। यता परिवारलाई ठूलो चिन्ता परेको थियो। गाउँका सोझा सिधा मानिसहरू बिचारा कसलाई सोध्ने, कता खोज्ने? एक वर्षपछि एक दिन अचानक उनी मरेको खबर आयो। घरमा रुवावासी भयो। एक महिनापछि काठको बाकसमा राखेर पठाइएको तिनको मुर्दा शरीर मात्र गाउँमा आइपुग्यो। उनी विदेशमा गएको केही समयपछि नै बिरामी भएछन्। धेरै दुःख पाएर परदेशमै प्राण त्याग गरेछन्। कस्तो सपना लिएर गएका थिए, के भयो? हुन त सबैलाई यस्तो हुन्छ भन्ने होइन। कतिलाई त विदेशमा गएर सफलता मिलेको छ, तर पनि धन सम्पत्ति नै सबै कुरा होइन। परमेश्वरले जुन शान्ति दिनुहुन्छ त्यो मानिसको जीवनलाई धन्य र तृप्त बनाउने किसिमको हुन्छ। प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु। येशूको शान्ति कस्तो शान्ति हो सुन्नुहोस्। येशूको शान्ति भनेको परमेश्वरको शान्ति हो, जो कुनै पनि परिस्थितिले मेटाउन वा नाश गर्न सक्दैन। संसारका थोकहरूलाई आफ्नो खुशी र शान्तिको आधार बनाउनु भएन हामीले, तर यस्ता कुराहरूमा हामीले भरोसा राख्न पर्यो जुन अनन्तका छन्, जो कहिले परिवर्तन हुँदैनन् अनि जो परमेश्वरका हुन्। उहाँले शारीरिक जीवनलाई भन्दा बढ्ता आत्मिक जीवनलाई महत्व दिनुभयो। बाइबलमा लेखिएको छ, यदि तिमीहरू ख्रीस्टसँगै जी उठाइएका छौ भने माथिका कुराहरू खोज,
जहाँ ख्रिष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरू होइन। माथिका कुराहरू भनेको कहाँका कुराहरू हुन्? ती स्वर्गका कुराहरू हुन्, पृथ्वीका कुराहरू होइनन्, परमेश्वरका कुराहरू हुन्। जसरी परमेश्वर अनन्त र अविनाशी हुनुहुन्छ, त्यसरी नै उहाँका कुराहरू पनि अनन्त र अविनाशी छन्। हामीले नाश भएर जाने यो संसारका थोकहरूमा आफ्नो आशा र भरोसा राख्नु हुँदैन। तर कति छन् जो सोच्दछन्, यदि मसँग प्रशस्त पैसा र धन भएदेखि म खुशी हुन सक्छु, मेरो जीवनमा शान्ति हुनेछ। तपाईँ पनि यस्तै सोच्नुहुन्छ कि? मैले केही वर्ष अघि काठमाडौँमा नै एकजना मानिसलाई भेटेको थिएँ, केही पाको मानिस, यसो हेर्दा केही खानदानी जस्तै देखिने, तर उसले हात पसारेर बाटोमा भिख मागिरहेको थियो। उसँग बातचित गर्दा मैले थाहा पाएँ, कुनै बेला उसको ठूलो व्यापार थियो यो शहरमा, तर जुवातास खेल्ने बानीले उसलाई खरानी बनाएको रहेछ। कुनै बेला उसित धेरै सम्पत्ति थियो, जीवनमा सुख र आनन्द थियो, तर आज पैसा र सम्पत्ति सकिएको छ। उसको पैसासँगै उसको जीवनको खुशी र आनन्द पनि समाप्त भएर गयो। आफ्नो शान्ति र खुशीको आधार पैसा र धनलाई बनाउँदा यस्तै हुन्छ। तर प्रभु येशूले भन्नुभयो, म तिमीहरूलाई जुन शान्ति दिन्छु त्यो संसारले दिने जस्तो होइन। संसारको शान्ति संसारकै कुराहरूमा अडेको हुन्छ, तर प्रभु येशूको शान्ति त्यस्तो हुँदैन। एउटा गरीब व्यक्ति छ, झोपडीमा बस्छ भने पनि यदि उसले येशूलाई चिनेको छ, उहाँमाथि विश्वास गर्छ भने येशूको शान्ति त्यो जीवनमा छ। उसको जीवनमा जस्तो सुकै परिस्थिति आए पनि उसको हृदयको शान्ति समाप्त भएर जाँदैन, किनभने उहाँको शान्ति मानिसको मनमा आउँछ तब जीवनको कुनै पनि परिस्थिति र हालतमा ऊ व्याकुल हुँदैन, भयभीत पनि हुँदैन। किन? किनकि उसले परमेश्वरको अनमोल वचनमा विश्वास गरेको हुन्छ, परमेश्वरका प्रतिज्ञामा भर परेको हुन्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँले आफ्नो जीवनमा शान्ति, खुशी, आनन्द, सन्तुष्टता पाउनुको निम्ति के कुरामा भरोसा राख्नु भएको छ? याद गर्नुहोस्, साँचो र सत्य कुरामा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। तपाईँ नाश भएर जाने, सकिएर जाने थोकहरूमा शान्ति नखोज्नुहोस्, तर अनन्तका परमेश्वरमा पाइने शान्तिको पछि लाग्नुहोस्। तपाईँको यो निर्णयले तपाईँको जीवनमा ठूलो भिन्नता ल्याउनेछ, अहिलेको जीवनमा पनि साथै मृत्युपछिको जीवनमा पनि। याद गर्नुहोस्, निर्णय गर्ने पूरा अधिकार तपाईँको हातमा छ। कुराकानी गर्दा गर्दै समयले बिस्तारै विदाईको घण्टी बजाइसकेको छ। प्रिय मित्र, हामी सबैलाई शान्ति चाहिन्छ, किनभने तनावपूर्ण संसारमा हामी बाँचिरहेका छौं। यो प्रतिज्ञा येशूले दिनुभयो, म मेरो शान्ति तिमीलाई दिन्छु, संसारले दिने जस्तो होइन। अचम्मको अलौकिक। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा

0: यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छ भने मलाई निसंकोच लेख्नुहोस्। म तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: धेरै सम्बन्धहरू केवल अस्थायी हुन्छन्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 18 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनको धेरै मोडहरूमा परमेश्वरले तपाईँलाई कसैसँग परिचय गराउनुहुनेछ। यो व्यक्ति परमेश्वरले तपाईँको जीवनमा त्यस्तो क्षणमा राख्नु भएको हुनेछ जसलाई तपाईँले त्यो क्षणमा भएको आवश्यकता पूरा गर्नको लागि सहायता गर्नेछ, तर सम्बन्ध छोटो समयको लागि मात्र टिक्नेछ र त्यसपछि तपाईँ दुवैले आफ्नो बाटो लाग्ने समय आउँछ। वास्तवमा अरू मानिसहरूसँग भएका धेरै जसो सम्बन्धहरू अस्थायी हुनका लागि डिजाइन गरिएका हुन्छन्। केही मात्र वर्षौं वा सोभन्दा बढ़ी समयसम्म टिक्ने हुन् र कोही आत्मिक रूपमा स्वस्थ छ भन्दैमा परमेश्वरले उनीहरू तपाईँसँग स्थायी सम्बन्ध कायम राख्न चाहनुहुन्छ भन्ने होइन। पावल र बर्नबास बीचको सम्बन्ध अस्थायी थियो। परमेश्वरले उनीहरूलाई केही समयको लागि एकसाथ ल्याउनुभयो र सँगै तिनीहरूले धेरै प्रभावकारी सेवा गरे। तिनीहरूको व्यक्तित्व एकदमै फरक थियो, यसरी कि तिनीहरू एकअर्काको पूरक थिए। पावल साहसी, तीव्र र निर्णायक थिए। उनी आफ्नो मनको कुरा भन्न डराएनन्। बर्नबास कोमल र विचारशील थिए। उनले अरूको आवश्यकताहरूसँग बढी पहिचान गरे। यो होइन कि एउटा व्यक्तित्व अर्को भन्दा राम्रो थियो। पावल बढी प्रत्यक्ष थिए, बर्नबास धेरै सहयोगी थिए। तिनीहरू फरक थिए र प्रत्येकले क्रिस्टको शरीरमा महत्वपूर्ण भूमिका खेलेका थिए। तिनीहरूको सँगै काम फलदायी थियो। एक दिन पावल र बर्नबासले आफ्नो अर्को मिशनरी यात्रामा योहन्ना मर्कुसलाई साथमा लैजाने कि नलैजाने भन्ने बारेमा असहमति जनाए। प्रेरितको पुस्तक 15:39। तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो कि तिनीहरू एक अर्काबाट छुट्टिए र बर्नबास मर्कुसलाई साथमा लिएर साइप्रसतिर गए। यस नाटकीय घटनापछि बाइबलले पावल र बर्नबासलाई फेरि सँगै सेवा गरेको कुनै उल्लेख गर्दैन। परमेश्वरले तिनीहरूको लागि योजना गर्नुभएको सम्बन्ध केवल अस्थायी थियो। यद्यपि यो कहिलेकाहीँ गाह्रो हुन सक्छ, हाम्रो विगतका सम्बन्धहरूलाई त्याग्नु आवश्यक छ जसमा हामीले सहज महसुस गर्यौं, ताकि हामी हाम्रो भविष्यका लागि परमेश्वरको योजना अनुसार अघि बढ्न सकौं। हितोपदेशको पुस्तक 18:24। धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। प्रिय हो, सम्बन्ध एकतर्फी र सफल हुन सक्दैन। तपाईँलाई यो व्यक्ति साँच्चै मन पर्न सक्छ र तपाईँ उनीहरूको लागि सक्दो गर्न चाहनुहुन्छ, तर यदि भावना पारस्परिक छैन भने त्यो दाजुभाइ दिदीबहिनीको भन्दा नजिकको मित्रताको उदाहरण हो। यदि तपाईँले

0: मानिसहरूलाई वरिपरि राख्नुभयो भने यी सम्बन्धहरू धेरै हानिकारक हुन सक्छ। तिनीहरूबाट आफूलाई टाढा राख्नु उत्तम हुन्छ। सबैले तपाईँलाई तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै मन पराउँदैन। धेरैले तपाईँलाई तपाईँबाट प्राप्त हुने फाइदाहरूको लागि प्रशंसा गर्छन्। अरूले तपाईँसँग राम्रो सम्बन्ध मात्र चाहन्छन् जबसम्म तपाईँ उनीहरूको खराब व्यवहारको बारेमा उनीहरूलाई सामना गर्नुहुन्न र उनीहरूको आवश्यकताहरू पूरा गर्नु र उनीहरूको आवश्यकताहरू पूरा गर्न सक्दो गर्नुहुन्छ। उनीहरूलाई तपाईँले उनीहरूको लागि जे गर्नुहुन्छ त्यो मनपर्छ। त्यसैले उनीहरू चाहन्छन् कि सम्बन्ध जारी रहोस् जबसम्म यो उनीहरूको शर्तमा मिल्छ। तर तपाईँले उनीहरूबाट धेरै फाइदा लिनुहुन्न। उनीहरूलाई तपाईँको आवश्यकताको वास्ता छैन। उनीहरू तपाईँलाई तपाईँबाट के प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि मात्र प्रयोग गर्न चाहन्छन्। यो एकतर्फी सम्बन्ध हो जहाँ तपाईँ सधैँ उनीहरूको लागि त्यहाँ हुनुहुन्छ तर तिनीहरू तपाईँको लागि बिरलै त्यहाँ हुन्छन्। जब तपाईँ यस्तो कसैलाई पहिचान गर्नुहुन्छ तपाईँले सीमाहरू निर्धारण गर्न आवश्यक छ। उनीहरूलाई धेरै समय वा ध्यान नदिनुहोस् र उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दै उनीहरूको सुपर हिरो बन्न बाध्य महसुस नगर्नुहोस्। तपाईँको सट्टा परमेश्वरलाई उनीहरूको प्रादायक बन्न दिनुहोस्। प्रिय श्रोता, तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया, इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया र इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट टाढा रहनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।
3: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र आज कार्यक्रम रोचक जानकारीमा केही रोचक सामग्री तपाईँको निम्ति राख्न चाहन्छु। त्योभन्दा अगाडि यो अर्थपूर्ण संगीतको साथ

आदरणीय श्रोता, आज एआई को बारेमा। एआई ले कतिलाई सजिलो बनाएको छ? के एआई ले सृजनशीलता अन्त्य गर्दैछ? अथवा अधिकांश विद्यार्थी निबन्ध लेख्नदेखि दैनिक संवादसम्ममा च्याट जीपीटी जस्ता एआई प्रयोग गर्छन्? सहज पहुँच र प्रयोग ल्याउनेहरू एआई तर्फ आकर्षित छन्, तर यसले दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूको चिन्ता छ। आज धेरै मानिसहरू निबन्ध लेख्छन्, सबैभन्दा पहिलो च्याट जीपीटी खोल्छन्, पहिले विषय टाइप गर्छन् र त्यसबाट आएका आइडियाको आधारमा लेख्न थाल्छन्। होमवर्क गर्ने काम सकिएपछि उनीहरू आफै त्यो पढ्दैन, बरु तयार सामग्री फेरि च्याट जीपीटी कपी पेस्ट गरेर त्रुटि सच्याउन लगाउँछन्। च्याट जीपीटी वाक्य मिलाइदिन्छ, भाषा सहज बनाइदिन्छ, लेख्न राम्रो बनाइदिन्छ। केही बुझ्नु पर्यो वा सोध्नु पर्यो भने उनी च्याट जीपीटी नै प्रयोग गर्छिन्। भन्छन् केही लेख्नु परे शुरूमा नै च्याट जीपीटीलाई सोध्नुपर्छ जस्तो लाग्छ, प्रयोग नगर्ने कारण नै के छ र? च्याट जीपीटी बारे थाहा पाउन अघि पटक पटक पढ्थिन्, कक्षामा कुनै विषय नबुझे साथीहरूसँग छलफल गर्थिन्, तर अहिले त्यो प्रक्रिया फेरिएको छ। केही समय अघि हामी देख्न सक्छौ हाम्रो बच्चाहरू पनि आज केही कुरा सिक्नु पर्यो भने पहिले धेरै प्र्याक्टिस गर्ने विद्यार्थीहरू आज च्याट जीपीटीबाट सबै कुरा हेर्छन् र लेख्छन्।

के सहजताको लागि एआई प्रयोग गर्ने र एआईले तुरन्तै उत्तर दिने भएकोले अब मानिसले गहिरो सोच्ने बानी गुमाउन सक्ने जोखिम रहेको बताइन्छ। एआईको प्रयोगलाई शारीरिक अभ्याससँग तुलना गर्दै सधैँ लिफ्ट मात्रै चढ़ियो भने शरीरका मांसपेशी कमजोर हुन्छन्, त्यसै गरी सृजनाशील क्षमता प्रयोग गर्न छोडेर तत्काल उत्तरमा भर पर्न थालियो भने सृजनशीलता पनि कमजोर हुँदै जान्छ। उनको अनुसार मानिस हरेक कामको लागि एआईमै निर्भर हुन थाले, आफ्नै विचारप्रति पनि शंका पैदा हुन्छ र कहिलेकाहीँ के यो साँच्चै मेरो आफ्नै विचार हो भन्ने प्रश्न उठ्न सक्ने कुराहरू छ। कहाँ नगर्ने भन्ने सन्तुलन खोजिरहेका छन्। काउन्सिलिङ तथा मानसिक स्वास्थ्य केन्द्र नेपालको मनोवैज्ञानिक आरती गुरुङको अनुसार मानिसले सजिलो बाटो रोज्ने भएकोले एआईमा निर्भरता बढेको हो। उनी भन्छन् एआईमा धेरै निर्भर हुँदा विचारप्रति आत्मविश्वास घट्न सक्छ। मानिसले च्याट जीपीटी प्रयोग गर्नु अघि आफ्नो विचार विकास गर्नुपर्छ। नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनीका अध्यक्ष गौरव पाण्डे अनुसार च्याट जीपीटीले पुरानै तथ्याङ्क र सामग्रीहरूलाई पुनः संयोजन गर्छ। नेपाल जस्ता स्रोत साधन सीमित भएको देशमा एआईले सृजनशीलताको पहुँच बढाउन सक्ने उनले बताए। एआईले दोहोरिने कामहरू सम्हालिँदा मानिसहरूले निर्णय क्षमता र कल्पना शक्ति अवश्य पनि काममा बढी समय दिन सक्छन् उनीहरू भन्छन्। नेपाली वैज्ञानिक रजत सैजु पनि यसमा सहमत छन्। एआईले विभिन्न सामग्री मिसाएर नयाँ संयोजन बनाउने बताए। उनले एआई मोडेलहरूलाई मानिसलाई मन पर्ने र सहजीकरण उत्तर दिने प्रशिक्षण दिने पनि बताए। मानव प्रतिक्रियाको आधारमा गरिने एआईले औसत प्रकार उत्तर उत्पादन गर्ने उल्लेख गर्दै उनले अप्रत्याशित वा अनौठा विचार कम दिने बताए। एआईलाई एआईसँग तुलना गर्दै नयाँ संयोजन बनाउन सक्छ, तर त्यो मौलिक सोच भन्दा पनि पहिले नै उपलब्ध सामग्री आधारित हुन्छ। 2024 अनिल दोषीद्वारा प्रकाशित एक अध्ययनले एआईको सहयोगमा लेखिएका छोटा कथाहरू एआई बिना लेखेका कथाहरू भन्दा 10% बढी मिल्दोजुल्दो रहेको देखेको थियो।

आर्थिक प्रभाव अध्ययन अनुसार सन् 2028 जेनेरिक एआई का कारण संगीत तथा अडियो भिजुअल क्षेत्रमा सिर्जनाकर्ताले 22 अरब युरोपसम्मको आमदानी गुमाउन सक्ने अनुमान गरिएको छ। संगीत दैनिक अपलोड हुने सामग्री मध्ये 44% एआईद्वारा निर्मित हुन्छन्, जबकि 95% श्रोताले ती गीत मानवले बनाएका हुन् वा एआईले बनाएका हुन् भनेर छुटाउन सक्दैनन्। एआईमा धेरै निर्भर हुँदा विचारप्रति आत्मविश्वास घट्न सक्छ। मानिसले च्याटजीपीटी प्रयोग गर्न अघि आफ्नो विचार विकास गर्नुपर्छ। र श्रोता, मैले तपाईँहरूलाई आज के बताइरहेको छु भने एआईले धेरै मानिसलाई फाइदा पनि गर्छ र घाटा पनि गर्दो रहेछ। हामी देख्न सक्छौ च्याटजीपीटीबाट हामी धेरै कुराहरू सोध्छौ, खोज्छौ, पाउँछौ पनि, तर आफैले सिर्जना गर्ने कुराबाट त हामी टाढा भयौं नि त। हामी सृजनशील बन्न सक्दैनौ। त्यो भएर हिजो एकदमै मेहनत गरेर होमवर्क गर्ने छोराछोरी आज एआईबाट अथवा च्याटजीपीटीबाट सबै होमवर्कहरू उनीहरूले गरिरहेको अवस्थाहरू छ। अनि खोइ त मेहनत, खोइ परिश्रम, भोलि कसरी जीविका चलाउने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र कार्यक्रम रोचक जानकारीमा आज एआईले हामीलाई कतिसम्म गरिरहेको छ र एआई भनेको के हो भन्ने बारेमा पनि मैले तपाईँलाई बताइसकेको छु। र तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मस्ती, नमस्कार।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
5: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
4: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
12: र 9818252040, 9818252040।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
7: नयाँ आशा।
9: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
10: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसरतमा भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड फ्राइडेमा आदरणीय श्रोता कार्यक्रम गुड फ्राइडे लिएर प्राविधिक मित्र सन्ध्या र म प्रमुख उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम गुड फ्राइडेमा तपाईँले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ। त्यति मात्र होइन, भोलिको तपाईँको मण्डलीको तयारी कस्तो छ त्यो कुरा पनि तपाईँले बताउन सक्नुहुनेछ र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024 96 44। र अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट

0: निकै नै अर्थपूर्ण संगीत परम प्रभु मेरो गोठालो मलाई डोर्याउनुहुन्छ। निकै नै मिठो गीत राख्यौँ हामीले कार्यक्रममा र गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ र तपाईँले यतिखेर हप्ताभरिमा पाउनुभएको आशिष तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ र यो कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता पक्कै पनि बनाउनेछौँ गोला प्रथाबाट र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोक्काजीले र अहिलेलाई भन्ने तपाईलाई म फोन नम्बर बताउन चाहन्छु 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646 हजुर कार्यक्रम गुड फ्राइडे तपाईँ र मेरो आफ्नै कार्यक्रम र भोलिको तपाईँको तयारी कस्तो भइरहेको छ भोलि त हामी सबै कुरा छोडेर संगति जान्छौ होइन संगतिको लागि चाहिँ तपाईँले कतिको प्रार्थना गरिराख्नु भएको छ र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो जय मसी हजुर
0: जय मसी चन्द्रमायाजी आरामै हुनुहुन्छ
1: एकदम आराम छ सर
0: अनि खाना भयो हजुरको
1: खाना बाँकी छ सर आज हाम्रो आमा दिदी बहिनी सङ्गतिको उपवास थियो म चाहिँ जानु पाएन
0: ए हजुर हजुर हजुर
1: व्यस्त भएर
0: चन्द्रमायाजी हप्ताभरि पाउनुभएको आशिष तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद अनि यो आशिष बाँड्ने मौका समय दिनुभएकोमा हजुरलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो आशिष भन्नुपर्दा आज चाहिँ म उपवास सङ्गतिमा जानु भए कस्तो निराश लाग्यो कि कस्तो सधैँ जाँदै आज म व्यस्त भएर जानु चाहेन। मेरो आमा दिदी बहिनीहरूले मलाई धेरै वास्ता गर्नुहुन्छ अरू भन्दा पनि म उपवास बस्छु यही प्रार्थना गर्छु हजुरहरूसँगै सङ्गति गर्छु है केही थिएन। मेरो दिदी बहिनीहरूले चाहिँ भोलि मलाई कहिले यस्तो आँखा तर्नुहुन्छ कहिले चारैतिरबाट किन नआएको किन भएको भन्नुहुन्छ अनि मलाई खुसी लाग्छ गाली गरे पनि मलाई चाहिँ खुसी कति वास्ता गरेको मलाई जस्तो लाग्छ
0: अनि
1: खुसी लाग्छ अनि मेरो आमा दिदी बहिनीहरूले मलाई धेरै वास्ता गर्नुहुन्छ आज चाहिँ म जानु पाएन। परमेश्वरलाई धन्यवाद होस् हजुरहरूसँगै सङ्गति गर्ने हो अनि म आशिष बाँड्नु पर्दा चाहिँ सर हजुरसँग मैले पढ्दैछु सन्देश कार्यक्रम जहिले मेरो बाबुको लागि प्रार्थना जारी छ है सर
0: भन्थ्यो
1: त्यो चाहिँ पुरा गर्नुभएको छ परमेश्वरले धेरै धेरै धन्यवाद हजुरहरूलाई अनि परमेश्वरलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो बाबुले कार्ड पाइसकेको छ खुसी लागेको छ मेरो 2083 को आशिष चाहिँ एकदमै दुईटा आशिष पाइसकेको छ मेरो बाबुको त्यो कार्ड पनि मिलेको छ अनि मेरो देउरानीको 4 गते अभिसन थियो मुटुको त्यो भल फेर्ने अभिसन थियो अनि सफलता दिनुभयो खुसी छु आनन्दित छु एकदमै परमेश्वरले विजय दिनुभएको छ यो 2083 सालको नयाँ वर्षमै 1 महिनामै मलाई 2टा आशिष दिनुभयो परमेश्वरले खुसी दिनुभएको छ। मेरो आशिष चाहिँ यही हो सर हजुरलाई धेरै धन्यवाद हजुरलाई मैले कति प्रार्थना विषय राखिरहन्थे अनि मेरो एफएम परिवार अरू दिदी बहिनीहरूलाई पनि मैले सुनाउनै पाएको छैन
0: कार्यक्रमबाटै सुनाइदिनुहुन्छ आज होइन सुनाइदिनु भयो
1: पम्पा दिदीले त गाली नै गर्नुहुन्छ किन नभनेको भन्नुहुन्छ होला मैले भन्नु फोन त भइरहन्छ मैले सुनाउनु पाएको छैन। सबै दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद हजुरलाई गुण एफएम परिवारलाई नि धेरै धन्यवाद मैले विषय राख्थेँ कतिचोटि अनि प्रार्थनाको विषय राखिरहन्थे अनि मेरो प्रार्थनाको विषय हजुरहरूको हजुरहरूको प्रार्थनाले गर्दा पुरा भएको छ हजुरहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। मेरो खुसी त यही हो सर धेरै खुसी छु म आनन्दित छु अब मेरो बाबु 5 वर्ष भइसक्यो मेरो बाबु विदेश गएको मेरो बाबु चाहिँ क्रोएसिया गएको त्यहाँ भागेर चाहिँ पोर्चुगल जाँदाखेरि अनि त्यहाँ के भएर मेरो बाबुको चाहिँ त्यो कार्डहरू नमिलेर अनि यहाँ नेपाल आउनै नपाउने आएपछि जान नपाउने त्यस्तो थियो अहिले चाहिँ मिलेको छ सर म धेरै खुसी छ अब मेरो बाबु अब कहिले आउँछ भनेर कहिले कार्ड आउँछ भन्दा भने अब कहिले घर आउँछु भन्दै एकदम खुसी परमेश्वरले दिनुभएको आशिष यही हो सर मेरो
0: हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई पनि हामीलाई साथ दिनुहुन्छ, प्रार्थना गरिदिनुहुन्छ। अहिलेलाई हामी छुटौँ। धन्यवाद। श्री चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो, निकै यो बिहानी हामीलाई आशिषित बनाउनु भएको छ। मैले बारम्बार भन्ने गर्छु हाम्रो श्रोताहरूलाई, कुनै कुनै प्रार्थनाको उत्तर ढिलो आउँछ तर धेरै आशिष र खुसी लिएर आउँछ। जस्तो हाम्रो चन्द्रमाया मगरको जीवनमा पनि त्यसरी नै परमेश्वरले खुसी ल्याउनु भएको छ। र तपाईँलाई पनि कति प्रार्थनाको उत्तर प्रभुसँग मागिराख्नु भएको होला, त्यो प्रार्थनाको जवाब पनि आउँछ उहाँको समयमा। यतिखेर कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जय मसी जोदल बहादुर।
0: अमिताजी आरामै होइसिन्छ?
2: आरामै छु हजुर। हजुरहरू कस्तो हुनुहुन्छ?
0: अरे हामी पनि बहुत,
2: हजुरहरू पनि आरामै हुनुहुन्छ?
0: हामी पनि बहुत अच्छा छ हजुर, बहुत बढिया छ। तपाईँको पनि बहुत अच्छा छ?
2: अच्छा छ।
0: त हप्ता दिनका आशिष कहाँ छ तपाईँको?
2: परमेश्वरलाई धन्यवाद दिँदछु। मेरो आशिष पनि एकदमै आशिषमय, विगत 7 वर्ष अगाडिदेखिको प्रार्थनाको उत्तर अहिले आएको छ, परमेश्वरलाई धन्यवाद। 7 वर्ष अगाडि मेरो सासु बित्नु भएको थियो, त्यहाँदेखि नै मलाई घरबाट सतावट हेप पाए। अब जसरी हन्नाले हन्नालाई उहाँको सौटाले हेप्नुहुन्थ्यो, हेपेर कति गर्नुहुन्थ्यो, मलाई पनि मेरो जेठानीले त्यस्तै नै एकदमै हेप्ने घोच्ने गर्नुहुन्थ्यो। अनि सासू बितेदेखि नै, पहिला त सासू मैसँग बसिराख्नु भएको थियो, सासू बितेदेखि नै, अनि अब म जेठी छु, जेठो छोराले बाउलाई स्याहार्नु पर्छ, मैसँग बस्नुहुन्छ बाउ भनेर चाहिँ उहाँसँग बस्दै आउनुभयो। अनि कति कुरामा मलाई मार्नेसम्म धम्की दिएर कस्तो कस्तो जाल खेल खेलियो, बच्चामा भएको कारणले कति हेपियो, हेपाईहरू सहँदै सहँदै रुँदै कराउँदै चिच्याउँदै म त कति बिरामी भए, त्यही चिन्तामा कति भए, तर मैले एउटै कुरा मागे परमेश्वरसँग, प्रभु मलाई सहने शक्ति दिनुहोस्, मलाई धैर्यताको जीवन दिनुहोस्, सहने शक्ति दिनुहोस्, एक दिन अवश्य पनि फर्केर आउँछ यो दिन, मेरो खुसी सधैँ त म यस्तै त हुँदैन नै, तपाईँलाई थाहा छ, तपाईँको महिमा गर्ने छोरी हुँ, मलाई कहिलेसम्म यसरी दुहाउनुहुन्छ प्रभु, मलाई मेरो परिवार मलाई, अनि बोलचालै बन्द, बोलचालै बन्द, यत्रो वर्ष भइसक्यो बोलचालै बन्द, अनि मैले मंगलबारको बिहिबारको महिनाको एकचोटि सङ्गति राख्छु, बुधबारको कहिले काहीँ 4-5 महिनामा एकचोटि पढ्न आउँछ, शुक्रबारको पनि 5-6 महिनामा एकचोटि पढ्न आउँछ, अनि उपवास सङ्गति राख्दै आए राख्दै आए, त्यस्तो कोरोनाको बेलामा पनि मान्छेहरू हिँड्न 2-4 जना भेला हुन नहुने टाइममा पनि मैले सङ्गति टुटाएन, 3-4 जना मात्र बसेर भए पनि मैले सङ्गति राख्दै आयौँ, र अहिले आएर चाहिँ यो 83 सालमा परमेश्वरले मेरो परिवारलाई मेलमिलापको आत्मा दिनुभएको छ। मेरो ससुर बाउ मैले प्रार्थना गर्दै आएँ, अनि एक दिन चाहिँ 2 जना दिदी बहिनी आएर मेरो घरमा प्रार्थना गर्न आउनु भएको थियो, त्यो दिनमा त ससुर बाउ मैले बोलचालै बन्द थियो पनि, मेरो कोठामा उहाँहरूलाई देखेपछि उहाँ आउनुभयो कोठामा, म पनि भनेर पुगा, अनि के भन्नुभएको भनेर मैले उ नगरिकन के भन्नुभएको भने त म पनि आऊ कोठामा आऊ भनेर सोध्नुभयो, आउनु बस्नु प्रार्थना गरिदिन्छु भनेर भयो नि, अनि साँच्चै त्यहाँ मेरो पाहुना दिदी बहिनीले पनि प्रार्थना गरिदिनु भयो, मलाई पनि प्रार्थना गर्नु अगुवाई भयो, अनि एकदम उहाँलाई पछाडिबाट म बसेर प्रार्थना गरेँ, अन्य भाषामा प्रार्थना गरेँ, अगाडि दिदी बहिनी बसेर प्रार्थना गरिदिनु भयो। उहाँको जीवनबाट त पहिला त भन्नुहुन्थ्यो मेरो कान्छा छोरा कान्छी बुहारी मर्यो मेरो लागि, भनेर सम्म पनि कस्तो हेपेर कति खोजेर बोल्नुहुन्थ्यो, म त कति हुन्थ्यो त्यो कुरा सुनेर. तर अस्तिको त्यो दिनमा चाहिँ उहाँ दिदी बहिनीले प्रार्थना गरेपछि अनि उहाँले चाहिँ मलाई बोल्नुभयो आउनु कोठामा आउनुभयो, प्रार्थना गरेर पठाए. अनि दुई चार दिन पछाडि मेरो कोठामा फेरि त्यो महिनाको एकचोटिको मङ्गलबारको सङ्गति थियो, चैत महिनामा पर्छ त्यो, अस्ति चैत महिनामा. अनि आउनुभयो सङ्गति बिहान चाहिँ मैले मेरो कोठामा सङ्गति छ आज आउनु है भनेर भने, साँच्चै आउनुभयो बस्नुभयो. अनि मलाई एकदमै खुसी लाग्यो त्यो दिनमा, अब यत्रो वर्षको मेरो प्रतीक्षाको फल है. अनि आउनुभयो अनि पश्चाताप गर्दै रुँदै म प्रार्थना गरेँ, म सँगसँगै नै ससुर बाबु पनि यति रुनुभयो, यति रुँदै मैले जे जे भने त्यतै डोर्याउँदै प्रार्थना गर्नुभयो. उहाँले पनि एकदमै रुँदै पश्चाताप गर्नुभयो. अनि बुहारी मलाई चाहिँ क्षमा दिनुहोस्, जानी नजानी मैले अर्काको लैलेमा लागेर मैले धेरै अन्याय गरेँ, तिमीलाई कति दुःख दिएँ, मैले खानासम्म पनि दिएको छैन, मलाई माफ गरिदिनु है भनेर सबैजना 15-16 जना थियो मेरो कोठाभरि, दाजुभाइ दिदीबहिनीहरू थियो पनि, उहाँहरूको अगाडि त्यस्तै कुरा गर्नुभयो कि.
0: हजुर हजुर.
2: अनि एकदम खुसी लाग्यो, एकदमै खुसी लाग्यो. अनि त्यहाँबाट पछिदेखि नै अहिले वैशाखमा पनि आउनुभयो, अस्ति जेठ महिनाकोमा पनि सङ्गतिमा बस्न आउनुभयो. परमेश्वरलाई धन्यवाद. हामीले चाहिँ धैर्य गर्न सिक्नु पर्छ, जानुपर्छ. हतारिएर हामी अब प्रार्थना गर्न चाहिँ ढिलो गर्छौँ, अनि फलको आशा पाउन चाहिँ छिट्टै आशा खोज्छौँ, तर त्यस्तो होइन. उहाँको समय आएपछि मात्रै परमेश्वरले ढिलो चाँडो दिनुहुन्छ. हामीले चाहिँ हटारिनु हुँदैन भन्ने कुरा, धैर्य गर्ने कुरा मैले सिक्न पाएको छु. परमेश्वरलाई धन्यवाद. मेरो आशिष एकदमै अबको मङ्गल फेरि 29 गते मङ्गलबार पनि उपास सङ्गति छ, त्यो दिनमा पनि अचम्म र दिएको काम हुनेछ भनेर मैले आशा राखेको छु.
0: हजुरलाई
2: धन्यवाद. हजुरहरूको प्रार्थनाको लागि पनि एकदम धन्यवाद छ.
0: हुन्छ, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटो है त.
2: हुन्छ, धन्यवाद.
0: धन्यवाद. अमिता महर्जनजी हुनुहुन्थ्यो, निकै नै आशिषमय कुराकानी. मैले भन्दै थिएँ कति प्रार्थनाको उत्तर ढिलो आउँछ, तर आशिष लिएर आउँछ. आज दुइटै गवाईबाट, आशिषबाट म पनि एकदमै उत्साहित भएको छु. परमेश्वरले तपाईँलाई पनि त्यस्तै शक्तिशाली गवाईहरू दिनुभएको छ. हप्ताभरि तपाईँले आशिष पाउनु भएको छ भने तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ. हाम्रो कार्यक्रम हो गुड फ्राइडे, र आज गुड फ्राइडेको दिन तपाईँलाई परमेश्वरले दिनुभएको असल कुराहरू हामीसँग शेयर गर्न सक्नुहुनेछ. 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने, हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446. अहिले भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: निकै नै अर्थपूर्ण संगीतको साथ गुड फ्राइडेमा हामीले राख्यौं र यो समय चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र यतिखेर पनि कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ?
1: म एकदमै ठिकठाक छु। हजुर कस्तो हुनुहुन्छ नि?
0: म पनि एकदमै ठिकठाक छु पम्पाजी। ल भन्नुहोस् हजुर, यतिखेर र तपाईँले हप्ताभरि भएका आशिष हामीसँग बाँड्न सक्नुहुन्छ?
1: चन्द्रमा बहिनीले आशिष बाँड्दाखेरि म नि एकदमै एकदमै आशिषमय भए। परमेश्वरलाई धेरै धन्यवाद। मैले निरन्तर प्रार्थना गरिराखेँ उहाँको छोराको लागि कारहरू पाउन सकोस् भनेर। उहाँको उहाँले बाँडेको आशिष साथै उहाँ खुसी हुनुको साथसाथै म पनि एकदमै खुसी एकदमै उत्साहित भएको छु। परमेश्वरलाई धन्यवाद। अनि मेरो नानी पनि अनि यता कलेजको कामहरू पाएको छ नजिकै, अनि फेरि सरकारी जस्तै भएको छ, अनि सरकारी बिदा भावना बिदा पनि हुने, अनि मेरो नानीलाई पनि परमेश्वरले नजिकै काम जुटाउनु भएको छ, अनि यता बिदा भए बेला फेरि उहाँ पनि बिदा हुने, अनि आराधना संगतिमा पनि त्यहाँ जान पाउने, इङ्ग्लिस संगतिमा शनिबार अनि आइतबार नेपाली संगतिमा नि त्यहाँ जान पाउने, छोरी ज्वाइँ अनि सञ्चालन गर्न पाउने, अनि ज्वाइँले वचन बाँड्नलाई, अनि फेरि सुसमाचार पनि सुनाउन त्यहाँ पाउने होइन। त्यसरी जाँदा चाहिँ म चाहिँ एकदमै खुसी लागेको छ होइन, विदेशको ठाउँमा। अनि नानीले भन्थ्यो अनि हामी सुसमाचार सुनाउन जानला मम्मी भन्थ्यो अस्ति, अनि कति ठाउँमा सुनाएर नि गइ सुनाइसक्यो, कति आउँछु भनिरहेको छ मम्मी भन्दा चाहिँ मलाई चाहिँ एकदमै खुसी लागेको छ होइन, विदेशको ठाउँमा सुसमाचार सुनाउन नि पाउने, फेरि इङ्ग्लिस संगतिमा नि जान पाउने, फेरि नेपाली संगतिमा पनि, अनि फेरि कहिले सञ्चालाको भाग नानीलाई अनि वचनको भाग ज्वाइँलाई, अनि त्यो दिँदा चाहिँ म एकदमै एकदमै खुसी होइन। यो परमेश्वरको आशिष अनुग्रह राख्छ। अनि मेरो छोरालाई नि परमेश्वरले सुरक्षा राख्नु भएको छ। पहिला कति बिरामी भइरहन्थ्यो अनि मलाई चाहिँ एकदमै चिन्ता लाग्थ्यो, यहाँ आमालाई छोडेर हिँड्न नि नपाउने, अब खाना पकाएर खानु हुन्नथ्यो ग्यास बाल्न नआउने कारण, अनि बाबु काठमाडौँमा, अनि म कति चिन्ता लाग्थ्यो, अनि फेरि कहिले चाहिँ जान्थे आमालाई खाना साना गरेर अनि बहिनीलाई हेरिदिनु है भनेर। अनि अहिले चाहिँ परमेश्वरले बाबुलाई सुरक्षा राख्नु भएको छ, अनि कलेज पढ्दै अनि काम गर्दै गरेको छ, अनि परमेश्वरलाई धन्यवाद। अनि त्यसरी पढ्दा पनि खसीहरूको चाहिँ पास भएको छ है, परमेश्वरलाई धेरै धन्यवाद, अनि हजुरहरूलाई धन्यवाद, अनि सुन्ने व्यक्ति सबैलाई म धन्यवाद दिन चाहन्छु। अनि यसरी मेरो निम्ति, छोराछोरीको निम्ति, ज्वाइँको निम्ति, सबैको निम्ति प्रार्थना गरिराखिदिनु भएको छ र अनि परमेश्वरले सफल गराउनु भएको छ, अनि परमेश्वरलाई धन्यवाद, अनि सम्पूर्णलाई म धन्यवाद भन्न चाहन्छु सर।
0: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, एकदमै आशिषमय कुराकानी हाम्रो निम्ति राखिदिनु भयो। अहिलेलाई छुटौ।
1: हुन्छ सर, जय मसी।
0: जय मसी। वा हुनुहुन्थ्यो पम्पा गोपालीजी, चितलाङबाट हामीसँग जोडिनु भएको थियो। निकै नै आशिषमय गवाईहरू, आशिषहरू आज सुन्ने मौका हामीलाई मिलिरहेको छ। परमेश्वरमा सबै कुरा सम्भव छ नि त होइन, किनभने परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, पहिलो पत्रुस 5:7, तिमीहरूको सारा फिक्री मलाई सुम्पिदेऊ किनकि म वास्ता गर्ने परमेश्वर हुँ भनेर उहाँले भन्नुहुन्छ। त्यो भएर हामीले मान्छेमाथि भन्दा पनि परमेश्वरमाथि भरोसा गर्यौं भने परमेश्वरले दिने उत्तरले चाहिँ कहिले पनि हामीलाई निराशा बनाउँदैन। त्यो भएर तपाईँसँग पनि त्यस्ता आशिषका छन् भने, आशिषहरू छन् भने तपाईँले हामीसँग सेयर गर्न सक्नुहुन्छ। अहिलेलाई मैले राख्न चाहन्छु मुना ठटालजीले गाउनु भएको निकै नै मिठो गीत, गर्न नसकिने परमेश्वरको आशिष बोलको गीत तपाईँको निम्ति म कार्यक्रममा राख्न चाहन्छु। गायिका मुना ठटालजीले गाउनु भएको यो अर्थपूर्ण संगीत आज तपाईँको लागि कार्यक्रममा

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो। गायिका मुना टटालको स्वरमा भने यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर बाहिरिसक्नु भएको छ, केही छैन, हामीसँग अझै पनि समय बाँकी छ। तपाईँले हप्ताभरि पाउनुभएका आशिष हामीसँग शेयर गर्न सक्नुहुनेछ। फोन नम्बर रहेको छ 4470754, वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। र कार्यक्रम गुड फ्राइडे हप्ताभरि तपाईँले पाउनुभएका आशिषलाई बाँड्ने कार्यक्रम, र विशेष गरिकन भोलिको तपाईँको तयारी कस्तो हुँदैछ? भोलि त संगति हो, बहाना नबनाउनुहोस् है। भोलि चाहिँ जसरी भए पनि हामी संगति जानै पर्छ, किनभने धेरै त्यस्ता बहानाहरू आउन सक्छन्। तपाईँले मेरो अगाडि त्यसलाई पन्साएर मण्डली भने हामी जानुपर्छ भन्न चाहन्छु। र यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो,
1: हेलो,
0: हजुर हजुर, जय मसी,
1: जय मसी। हजुर,
0: पुनाजी आरामै हुनुहुन्छ?
1: एकदम आरामै छु हजुर, सन्चै छु।
0: अब भने तपाईँले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ हजुर।
1: हुन्छ हजुर, म जय मसी भन्छु हजुरहरू सबैलाई है। विशेष गरी हुन्छ प्रभुलाई धन्यवाद छ धेरै धेरै सबै कुरा। मैले साँच्चै नै मलाई यति च्यातेर यहाँ बलियो हृदय बनाएर बलियो मन बनाएर राख्ने परमेश्वर मैले पाएको छु है। जुनसुकै व्यवहार जुनसुकै कुराहरू पनि, किनभने मलाई चाहिँ आनन्दमाथि आनन्द दिने कुनै कुराबाट व्या भयभीत हुने मलाई बनाउनु भएन मेरो प्रभुले। सधैँभरि अनि वचनहरू पाउँछु, वचनमा म आनन्द छु, किनभने सबै वचनै मैले भनिरहन्छु। तर आज भनौँ न एउटा कुरा, यसरी चाहिँ हाम्रो गरिबी नि पानी भर्नलाई मेसिन हालेर उठाउने पैसा भन्नुभएको रहेछ गाडी। मैले मलाई भन्न आउनु थियो, अनि म चाहिँ बाबु अलिक गाह्रो हुन्छ नि त, म त सबै कुराहरू गर्दाखेरिमा यति मलाई बच्चाहरूले दिएको पैसाबाट बस्छु, अब कसो गर्ने त। म एउटा कहिले कतै गरेर नआउँछु, कहिले कतै गरेर नआउँछु भने अन्त ठिकै छ। पछि त फेरि मलाई मनमा एकदम ऊ आयो के, म धिक्कार होस् के यस्तो है, मैले किन सल्लाह नगरेको, किन यस्तो ऊ भएको मलाई यो पैसा भनेर, मैले त्यो बाबुलाई चाहिँ मैले दिनै पर्छ भन्ने कुराहरू मलाई मन खिन्न भयो के।
0: हजुर हजुर,
1: एकदम मन साह्रै आँसु आउला जस्तो भयो। अनि मैले पछि उहाँलाई फोन गरेँ है, मैले के बोलेँ होला है, मैले दिनुपर्छ नि। अनि मैले फोन गरेँ, बाबु तपाईँहरूको अब मम्मी हुनुहुन्न, म जस्तै हो, मम्मी त मेरो साथी हो, म तपाईँहरूलाई थाहा थिएन, सानै हुनुहुन्थ्यो तपाईँहरू, मेरो साथी हो मम्मी, मम्मी हुनुहुन्न, तपाईँले सँगेल्नु भएको छ, गर्नुभएको छ, अब मैले त्यो भने है हजुरलाई, ठिकै छ बाबु म 100 रुपियाँ दिन्छु है भने, मैले मलाई बल्ल मेरो आत्मा खुसी भयो के, मेरो आत्मा बल्ल खुसी भयो भने, अनि त्यो मलाई बल्ल मेरो मन एकदम मलाई छिटेर मलाई यहाँ अट्ठासु भयो, मलाई त्यो बोलेपछि मैले एकदम आनन्द भयो। अनि है धन्यवाद छ। अनि छोरीलाई फोन गरेँ, यस्तो पानी बत्ती उगे पैसा लिने अरे कि सोभा है, अब अहिले सन्चिरिया थिएन मैले त भने, अनि सर्न मन लाग्यो त्यहाँ छोडेर सरी भइहाल्यो नि, जहाँ गयो नि भयो नि, हेर्नु न बोलि के बोली आयो नि त्यहाँदेखि, अनि जहाँ सरे नि भयो नि, सर्न मन लाग्यो छोडेर अन्त गयो भइहाल्यो नि, अनि त्यो पैसा दिनलाई सबैले देखाएन नि, दिन के हो र त नि भने अनि धन्यवाद प्रभु, यो तपाईँले सुन्नुभएको छ, मेरो छोरीले त्यो बोलेको होइन, उसको शब्दहरू तपाईँले त्यो हृदयमा हजुरले काम गर्नुहोस् है प्रभु भनेर म हिँडेँ के, ल ल शोभा भने, अनि त्यहाँ भोलि पिकनिक जाने भनेको, तपाईँ त भ्या जानुहुन्न होला, त्यो ग्यास चाहिँ दिनु है सिलिन्डर भने, लैया लैया भनेर भने, अनि त्यहाँ चाहिँ मलाई छोरीको वचन त्यस्तो आउँछ, अनि म चाहिँ किनभने कुनै कुराले पनि भनिरहेको छ नि त है, अनि तिम्रो चिन्ता र फिक्री मलाई ल्याऊ भन्नुभएको छ नि त प्रभुले, अनि मेरो जुनसुकै पनि मेरो चिन्ता र फिक्री म भित्रको अचम्मको त्यस्तो परमेश्वर हुनुहुन्छ, अनि मैले चाहिँ उहाँलाई राख्न पाएको छु, मेरो मन म समात्नुहुन्छ, आँसु पुग्नुहुन्छ, पहिल्यै आँसु झर्नै दिनुहुन्न परमेश्वरले, अनि मलाई मेरो चित्त बुझाउने परमेश्वर हुनुहुन्छ, अनि अब त्यस्तो भने है अब हुन्छ तपाईँ गर्नु नि त, हामी नपुगेको त भाडा बसिरहेको सबै महँगो छ, हामी अलिअलि हेरौँला नि त, नभए त्यस्तो त हुँदैन छैन पनि, अनि छैन पनि उनी बाबुले दिन्छ एउटाले आनन्दै छु अनि धन्यवाद छ अनि यस्तै हो। अनि हिजो पनि बाबुलाई भने बाबु मलाई आउने महिनासम्म गाह्रो भयो, मलाई 2000 नभए 1000 रुपियाँ दिदेऊ न, मलाई सहयोग गरिदेऊ है बाबु, खर्चै भएन भने। अनि छोराले म भैँसीमा बोलेको छोराले केही नै भनेन के, अनि मैले त भन्नुपर्छ भन्छन् साथीहरू कोही कोहीले आफ्नो छोरी हो भन्छन्, त्यो कारणले गर्दा भनेको, अनि बाबुले केही नै भनेन। म आनन्दै छु, धन्यवाद छु, अनि साँच्चै नै जुनसुकै कुरामा नि मलाई धन्यवाद बनाउनु भयो प्रभुले। अनि यो कान्छी छोरीबाट अनिताबाट म आएको थिइनँ, धेरै बन्न आएको, अनि त्यस कारणले गर्दा म आज चाहिँ मनमा ऊ भयो, अगुवाई भयो, म जान्छु भनेर नै म अगाडि बढेर म आएको छु बाटा छु, अनि म बाटा बसेर गाडीबाट ओलेर अनि यहाँ एउटा फर्निचरभित्र बसेर अनि मैले फोन गरेको है। म सबै कुरो तेरो चिन्ता र फिक्री मलाई लिए त भन्नुभएको, वचन त ख्यालख्याल हुँदैन नि त है, कुनै कुरा नि ठट्टा कुनै कुरा हाँसो ख्यालख्याल कतै पनि छैन के परमेश्वरको, अनि त्यस्तो धर्मशास्त्र बाइबल त ख्यालख्यालको होइन, डरलाग्दो छ त्यहाँ, त्यहाँ डर लाग्दो छ मलाई जुनसुकै कुरा नि डर लाग्छ। म जहाँसम्म मैले मलाई प्रभुको वचनले भनेको छ के अरे यसैया 46 पापदेखि 11 आएर मैले पोलाएको छु भन्नुभएको छ, अनि सबै कुरा छ। अब लुकाको 5 बाडा त्यहाँ निरन्तर तलैसम्म छ उहाँको वचन, सबै वचनै वचन छन्। अनि देशरीकन झन् साह्रै मतीको 11 28 वचनले तिम्रो चिन्ता र फिक्री मलाई ल्याऊ, कसले भनेको थियो यस्तो मलाई, म यही देख्छु अनि मलाई यस्तो पनि भनिदिने मान्छे त थिए, अनि उडाउने र डुबाउने बिगार्ने मान्छे पाइन रहेछ। आज मैले मलाई मेरो असल साथी मैले भेटेको छु, म कुनै कुरामा नि मलाई आँसु आउनै नदिने त मेरो परमेश्वरै रहेछन् के, मेरो परमेश्वर हुनुहुन्छ, धन्यवाद छ, अनि धेरै धन्यवाद छ। अघिदेखि मैले सम्झेको थिएँ आज बोल्छु भन्छु भन्ने चाहिँ मेरो, अनि गुड न्युजबाट म धेरै नै म अगाडि छु, आशिषमा छु हजुर, हजुरहरूको त्यहाँको सबै कुराहरूबाट म भन्न सक्दिनँ, अनि सबै थोकबाट मैले एउटा गुड न्युज चाहिँ मेरो लागि चाहिँ मैले भेटेकै हो, मेरो प्रभुले भेटाउनु भएको हो, म धेरै आशिष, मलाई यो वचनहरू प्रकाश भएर आउने नै मेरो गुड न्युजबाट हो, म गुड न्युजबाटै मैले पाएको छु। म गुड न्युज चाहिँ यस्तो किन, म रमझममा डुबेको मान्छे अनि आनन्द त दुनियाँ दोहोरी र झमझम चाहिएको मान्छे थिए त, त्यो त छैन त, सबै तिम्रो चाहिँ मलाई ल्याऊ भनेर प्रभुले लिइसक्नु भयो, अनि मलाई छोड्नुहुन्न, अवश्य नै मेरो उहाँको साथमा राख्नुहुन्छ मलाई भन्ने लाग्छ। अनि त्यो कारणले गर्दा म यो मलाई अहिलेबाट हिँड्दा नि मलाई मनमा भित्र अब छैन आँसु कुनै शब्दबाट मलाई आउँदैन, अनि मेरो परमेश्वर यस्तो हुनुहुन्छ, अनि म गुड न्युजबाट म धेरै आशिषमा भए, म मलाई यो वचन जति मैले बोले प्रकाश पाएर मैले भनिरहन्छु बेला बेलामा त्यहीबाट हो, गुड न्युजबाट म आशिषमा भए, मण्डली जान्छु अनि मण्डलीमा त्यहाँबाट छ नि मेरो मण्डली त, प्रभुले दिनुभएको मण्डली त्यहाँ छ, अनि त्यो कारणले गर्दा किनभने हेर्नु एउटा कुरा मान्छेले कसरी मैले सुनेको छु के, अनि तर यस्तो प्रार्थना मेरो मण्डलीको प्रार्थना हजुरहरूले मेरो लागि धेरै गरिदिनु भयो, अनि मेरो मण्डली भेटेको रहेछु मैले, अनि प्रभुले दिनुभयो, म छोडेर म पठारिएर निमातिएर भनेर हिँड्दा पनि मेरो प्रभुले मेरो दाई दिदी त्यहाँ जानुभयो, प्रार्थना गरिदिनु भयो, म भित्रको धसो त्यो धौ जम्मै फाटेर गयो हो ती चाहिँ, अनि मलाई मेरै मण्डलीमा आएर मैले सेवा गरेको छु आज, अनि मेरो मण्डलीको प्रार्थना मलाई हिजो पनि त्यो साथीहरूको कुरा सुन्दा मलाई त्यस्तो भयो, किनभने मेरो मण्डलीको प्रार्थना छुरा जस्तै रहेछ एकदम, मलाई अति पनि मलाई हजुरहरूले निरन्तर सम्झिनु भएको छ, अति पनि एमआरआई गर्नुपर्छ भनेको टाउको, तर एकदम कडा प्रार्थना छ त्यहाँ, एकदम कडा प्रार्थना, गुरुआमाले भन्नुहुन्थ्यो हाम्रो मण्डलीमा त प्रार्थनाको योद्धाहरू हुनुहुन्छ के भनेर भन्नुहुन्थ्यो, अनि त्यो कारणले गर्दा जतिले प्रार्थना गर्नुहुन्छ त्यो प्रार्थना त एकदम परमेश्वरलाई असल मनपर्ने प्रार्थना गर्नु पर्दो रहेछ के, त्यस्तो रहेछ। अनि हिजो एउटा नानीले भन्नुभयो, म अहिले भन्न सक्दिनँ है, अनि अलिकति प्रार्थना गरे अनि हुँदैन यो त खै अब यो धेरै ठाउँ हामीले भेटेका छौँ यस्तो बिमारी, अनि यस्तो चाहिँ खै होला जस्तो लाग्दैन भनेर नि भन्ने पछाडि त्यो चाहिँ भएन त्यसरी. अनि मलाई चाहिँ मेरो मण्डली चाहिँ छुर जस्तै पर्छन रहेछ हजुरहरूको पनि, जहाँनिर जुन शब्दले ठ्याक्क छोएर पर्छन
0: धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. परमेश्वरले तपाईँको प्रत्येक प्रार्थनाको जवाब दिनुभएको होस् अहिलेलाई छुटौं है त. पुनाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, निकै नै आशिषमय गवाई उहाँले पार्नुभयो. आफ्नो जीवनमा भोगेका तितामिठा अनुभव नै अरूको निम्ति आशिष पनि भन्छन्. र भने एउटा संगीतको साथ राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु.

आदरणीय श्रोताहरू भने लगभग समयले मलाई विदा दिइसकेको छ र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र हामीले गिफ्ट ह्याम्पर प्रायोजन गर्ने पम्फा रोक्काजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आजको विजेताको नाम चाहिँ रहेको छ पम्फा गोपाली। पम्फाजी बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार प्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्। अर्को भेटमा मैले तपाईँलाई सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।

0: हस् हस् बाबु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: जयमसी, म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार हामी 11 बजेदेखि 12 बजेसम्म यहाँहरूलाई साथ दिँदै आइरहेको छौं। युवाहरूसँगको कुराहरू, युवाहरूसँग सम्बन्धित कुराकानीहरू

हामी कार्यक्रम मार्फत प्रस्तुत गर्दछौ र आज पनि एउटा महत्वपूर्ण विषयमा रहेर नै हामी तपाईँलाई साथ दिन गइरहेको छौ र विशेष गरिकन आजको हाम्रो हामीले बोल्न गइरहेको अथवा कुराकानी गर्न गइरहेको विषयको कुरा गर्नुपर्दाखेरि चाहिँ पवित्र जीवन चाहिँ आजको युवाहरूको लागि सही पहिचान हो भन्ने विषयमा चाहिँ केही कुराहरू म राख्न गइरहेको छु र आजको समयमा युवा हुनु चाहिँ सजिलो अवश्य पनि छैन. सोसियल मिडियाको प्रेसर छ, रिलेशनशिप कन्फ्युजनहरू छ, कम्पेरिजन होइन तुलना गर्ने कुराहरू, अनि परीक्षाका कुराहरू छ, करियरको स्ट्रेसहरू छ, एक्लोपनाका कुराहरू छ. यी सबै कुराहरूको बीचमा चाहिँ परमेश्वरले चाहनु भए अनुसारको जीवन जिउनु चाहिँ चुनौतीपूर्ण देखिन सक्छ. तर एउटा प्रश्न छ कि आज हामी पनि पवित्र जीवन चाहिँ जिउनको लागि हाम्रो लागि के सम्भव छ, कि आज हामी पनि परमेश्वरलाई खुसी पार्ने जीवन जिउन सकिन्छ होला त? यसको उत्तर हो अवश्य पनि सकिन्छ, किनकि परमेश्वरले हामीलाई केवल स्ट्रगल गर्न होइन तर विजयमा चाहिँ जीवन जिउनको लागि बोलाउनु भएको छ. यसकारणले गर्दा आज हामी यसै सन्दर्भमा रहेर कुराकानी गर्नेछौ. कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु. गीतपछि विषयवस्तुहरूसहित उपस्थित हुने नै छु.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज कार्यक्रम गुड न्यूज युथ क्लब मार्फत हामी पवित्र जीवन आजको युवाहरूको चाहिँ सही पहिचान भन्ने विषयमा केही कुराहरू चाहिँ राख्न गइरहेको छौ। मैले केही भूमिकाहरू कार्यक्रमको शुरूआतमा नै निर्वाह गरिसकेको छु। आज हामी कुन विषयहरूमा रहेर कुराकानी गर्नेछौ भन्दाखेरि र यो समयमा चाहिँ म आजको युवाको संघर्षको विषयमा केही कुराहरू गर्न चाहन्छु। विशेष गरिकन आज धेरै युवाहरू चाहिँ बाहिरबाट खुशी देखिन्छन् तर भित्रबाट थाकेका छन्। किनकि संसारले हामीलाई चाहिँ लगातार एउटा कुरा सिकाइरहेको छ कि जे मन लाग्छ त्यही गर, होइन, एकदमै आफूलाई मन लागेको कुराहरू गर, आफ्नो इच्छामा जियो, आफ्नो इच्छामा चाहिँ रमाऊ, रमाहाट गर, जे गर्न मन लाग्छ तिमी स्वतन्त्र छौ गर भन्ने प्रकारको चाहिँ कुराहरू आज संसारले हामीलाई यस्तो प्रकारको कुराहरू र स्वतन्त्रताको माग र डिमाण्ड गर्नु हामीलाई सिकाएको छ। तर बाइबलले हामीलाई के भन्छ भन्ने कुरालाई पनि हामीले एकदमै धेरै विचार गर्नुपर्दछ। परमेश्वरको वचनमा हामीलाई स्पष्टसँग बताइएको छ कि तिमीहरू चाहिँ संसारको ढाँचामा नचल। र आजको युवाले चाहिँ सामना गर्ने केही वास्तविक संघर्षहरूको विषयमा कुरा गर्नुपर्दाखेरि चाहिँ गुप्त पाप, होइन, जुन चाहिँ एकदमै डरलाग्दो कुरा रहेको छ, कसैले नदेखेको समयमा गरिने कुराहरू, सायद त्यो कुनै लत हुन सक्छ, कुनै एडिक्सनको कुराहरू हुन सक्छ। लत भन्न साथ चाहिँ अब तपाईँ हामीले गलत प्रकारको लागु औषधहरू खानु मात्रै, पिउनु मात्रै लत होइन, कतिवटा यस्तो गुप्त रूपमा हामीले होइन हेर्ने कुराहरू भयो, सुन्ने कुराहरू भयो, अनि कतिवटा कार्यहरू गर्ने कुराहरू भयो, ती कुराहरूले पनि तपाईँ हामीलाई भित्रभित्रै पापहरूमा हामीलाई चाहिँ अल्मलाइरहेको हुन सक्छ। पापहरूमा चाहिँ हामीलाई संघर्ष तपाईँ हामीले गरिरहेको हुन सक्छौ। यो चाहिँ अहिलेको समयमा एकदमै डरलाग्दो कुराहरू। सँगसँगै अर्को कुरा चाहिँ के छ भन्दाखेरि गलत प्रकारको कन्टेन्टहरू हेर्ने, गलत प्रकारको कन्टेन्टहरू चाहिँ सुन्ने, होइन, अथवा त्यस्तो प्रकारको कुराहरूमा चाहिँ फस्ने प्रकारको पनि युवाहरूमा समस्या छ। हुनसक्छ बाहिरबाट हेर्दा ऊ एकदमै राम्रो देखिएला, राम्रो प्रकारको प्रस्तुतहरू भइरहेको होला, तर उसले आफूलाई भित्रभित्रै गुप्त रूपमा होइन सिक्रेट सिनहरूमा चाहिँ उसले आफूलाई संघर्ष गरिरहेको पनि अवस्थाहरू हुनसक्छ। र अहिले पनि यी कुराहरू गर्दै गर्दा कतिजना युवाहरू तपाईँ आफूले कतिवटा भित्र रूपमा संघर्ष गरिरहनु भएको हुनसक्छ, तर बाहिर व्यक्तिहरूलाई थाहा नभएको अवस्थाहरू हुनसक्छ। ठिक छ, थाहा हुनुपर्छ भन्ने पनि छैन, तर तपाईँ आफूले आफूलाई चाहिँ त्यो भित्री संघर्षबाट कसरी स्वतन्त्रता दिनको लागि मेहनत गरिरहनु भएको छ कि छैन त, यो कुराहरूले कि साँच्चै नै तपाईँको जीवनमा शान्ति भइरहेको छ, कस्तो प्रकारको जीवन जिइरहनु भएको छ, तपाईँ दोहोरो जीवन पो जिइरहनु भएको छ कि बाहिर चाहिँ होइन अब एकदमै तपाईँ राम्रो जीवन जिइरहनु भएको छ बाहिर, तपाईँले अब मण्डली पनि उपस्थित हुने, होइन, प्रार्थना पनि गर्ने, आराधना पनि गर्ने र एकदमै राम्रो मानिसहरूले हेर्दाखेरि एकदम उदाहरण र इक्जाम्पलको तपाईँको जीवन देखिए तापनि भित्र चाहिँ कतै न कतै तपाईँ यस्तो प्रकारको स्ट्रगलहरू गरिरहनु भएको छ कि, होइन, यस्तो प्रकारको हुन्छ नि आत्मिक युद्धहरू गरिरहनु भएको छ कि, संघर्ष गरिरहनु भएको छ कि, पाप गुप्त पापहरूको कुराहरू सँगसँगै धेरै युवाहरू चाहिँ यस्तो प्रकारको ब्याटलमा चाहिँ छन् अहिलेको समयमा, र सोसियल मिडियादेखि लिएर विविध कुराहरूले पनि उनीहरूलाई यस्तो प्रकारको ब्याटलहरूमा चाहिँ अब एकदमै होमाइरहेको छ। यस कारणले गर्दाखेरि चाहिँ विशेष गरिकन यो गुप्त रूपमा भइरहेको पापहरू छ भने र तपाईँले यो कुरालाई एकदमै रियलाइज गराउनु भएको छ, महसुस गराउनु भएको छ कि यो ठिक होइन, मेरो जीवनमा यस्तो हुनु हुँदैन भन्ने तपाईँलाई भइरहेको छ भने चाहिँ तपाईँ हामी एकदमै सजग भइहाल्नु पर्दछ र दोहोरो जीवन नजिउनुहोस्। बाहिर एक प्रकारको जीवन, भित्र अर्कै डरलाग्दो जीवन, यसरी दोहोरो जीवन जिउनाले चाहिँ तपाईँ हामीलाई झन् धेरै संघर्ष गराउँछ संसारमा, झन् धेरै हामी कुन कुराको लागि छौं त, हाम्रो उद्देश्य के हो, हामीले के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हामीले बुझ्न पनि सक्दैनौ र ती असल कार्यहरू हामी गर्न पनि सक्दैनौ। कारण अहिलेको युवाहरूले चाहिँ हुन्छ नि संघर्ष महसुस गरिरहेको कुराहरूमध्ये चाहिँ एउटा चाहिँ यो पनि हो, गुप्त रूपमा गरिएका पापहरू। र अर्को कुरा भनेको चाहिँ सम्बन्धमा एकदमै धेरै प्रेसर, है, रिलेसनशिपको चाहिँ प्रेसर सबैको जीवनमा चाहिँ हुन्छ नि, अब सम्बन्धका कुराहरू छ अथवा भनौँ कोही न कोही छ सबैजनाको जीवनमा, तर मेरो जीवनमा चाहिँ किन कोही पनि छैन भन्ने प्रश्नहरू चाहिँ धेरै होइन तपाईँलाई आएको हुनसक्छ युवा अवस्थामा, जुन चाहिँ स्वाभाविक पनि हो र गलत व्यक्तिसँग चाहिँ एकचोटि तपाईँ इमोसनली अट्याच्ड, होइन, अट्याचमेन्ट तपाईँको इमोसनल अट्याचमेन्ट भएको पनि हुनसक्छ र सँगसँगै कतिवटा हुन्छ नि अब
परमेश्वरले राखिदिनु भएको एउटा हामीलाई सीमाना रेखाभित्र राखिदिनु भएको छ, वचनको परिधिभित्र हामीलाई राखिदिनु भएको छ। कतिवटा त्यो परिधिहरूबाट बाहिर निस्किएर पनि तपाईँले कतिवटा गलत कुराहरू गर्नको लागि आफूले आफूलाई हुन्छ नि त्यो कुराहरूमा नियन्त्रण नगरेको कुराहरू पनि हुनसक्छ। आज कतिवटा कुराहरू हामी सत्य कुराहरू गर्नेछौ तर साथी कुराहरू तितो पनि हुन सक्ला, तर परमेश्वरको वचनबाट चाहिँ हामी एकदमै हामी जाँचिएका छौं। परमेश्वरको वचनबाट हामीलाई मार्ग निर्देशन गरिएको कारणले गर्दा विशेष गरिकन युवाहरूले यी कुराहरूलाई एकदम ध्यान दिनुहोस्। जरूरी छैन तपाईँ सबैजना सम्बन्धमा हुनु, जरूरी छैन सबैजनाको जीवनमा कुनै न कुनै व्यक्ति हुनु जरूरी छैन। जरूरी चाहिँ के छ भन्दाखेरि पहिलो स्थानमा परमेश्वर चाहिँ हामीसँग हुन जरूरी छ। हाम्रो परिवारको साथ हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो, मण्डलीको साथ हाम्रो लिडरहरूको साथ हुनु चाहिँ सबैभन्दा ठूलो कुरा हो। तर त्यो सँगसँगै तपाईँले आफ्नो अब जीवन साथीको लागि नै तपाईँले आफ्नो आवश्यकता र खालीपना महसुस गरिरहनु भएको छ भने त्यसको लागि चाहिँ तपाईँले आफ्नो जीवनलाई पवित्रतामा राखेर प्रार्थना गर्नु चाहिँ आवश्यक छ। तर होइन फलानु व्यक्ति पनि आफ्नो जीवनमा यसरी सम्बन्धमा अगाडि बढ़िरहेको छ, मेरो फलानु साथीले पनि आफ्नो जीवनलाई यसरी बढ़ाइरहेको छ, मेरो चाहिँ किन छैन भन्ने हिसाबमा तपाईँले गलत प्रकारको सम्बन्ध र गलत प्रकारको निर्णय लिएर अगाडि बढ़नुभयो भने यो पनि एक प्रकारको स्ट्रगल नै हो, एक प्रकारको प्रेसर नै हो। यसले चाहिँ हामीलाई परमेश्वरको नजिक लानुभन्दा पनि मानिसहरूको नजिक लिएर जान्छ, तर ती कुराहरूले हामीलाई कतिचोटि संघर्ष होइन संघर्षको जीवन जिउन बाध्य गराउँछ। र प्रेम चाहिँ सुन्दर कुरा हो, तर गलत समयमा गलत तरिकाले चाहिँ भएको अट्याचमेन्टले चाहिँ जीवनलाई कमजोर बनाइदिन सक्छ। यही नै हामी तपाईँलाई भन्न चाहन्छौ र समयमा नै सजग हुनुहोस् भन्ने उत्साह पनि दिन चाहन्छौ। र अझै थप कुराहरू गर्दै हामी जानेछौ। यो समयमा एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज युथ क्लब तपाईँ सुन्दै हुनुहुन्छ। युवाहरूको संघर्षको विषयमा केही हुन्छ नि वास्तविक, अहिलेको वास्तविक संघर्ष जो कसरी हामीलाई थाहा पनि नहुन सक्छ। अब यस्तो पनि हुने रहेछ युवाहरूलाई अहिलेको समयमा यस्तो पनि संघर्षबाट भएर जाने रहेछ। हामी कतिजनालाई त यो थाहा पनि छैन, तर अहिले हामी यस्तो प्रकारको समयहरूमा छौं, यस्तो प्रकारको जेनेरेशनहरू छन् अहिलेको युवाहरू, उनीहरू धेरै प्रकारको चुनौतीहरूमा चाहिँ अगाडि बढ़िरहेको छ। यसै कारण पनि हामीलाई साँच्चै नै भन्ने हो भने हामी हरेकलाई नै परमेश्वर चाहिन्छ। हरेक कुराहरूमा, हाम्रो सोचमा, विचारमा, इच्छा चाहना, हाम्रा योजनाहरूमा, हाम्रो हरेक कुराहरूमा हामीलाई परमेश्वर चाहिन्छ। र परमेश्वरको कुराहरूबाट एकअर्कालाई गाइड गर्ने, एकअर्कालाई उत्साह दिने, एकअर्कालाई बलियो बनाउने, प्रार्थनामा उचाल्ने, प्रार्थना गर्ने, यी विविध कुराहरू चाहिँ हरेक घर परिवारमा चाहिँ हुनुपर्दछ। तपाईँको घर परिवारमा युवा छोराछोरीहरू हुनुहुन्छ होइन, अथवा साना साना बच्चाहरू हुनुहुन्छ अनि तपाईँहरू चाहिँ अब आफ्नो जीवनलाई अगाडि बढ़ाइरहनु भएको छ, तर त्यो परिवारमा चाहिँ तपाईँले प्रार्थना गर्ने, सँगै सबैजनालाई राखेर रा, प्रार्थना गर्ने, फ्यामिली डिभोसन गर्ने कुराहरूमा कतिको तपाईँ हामी अगाडि छौं भन्ने कुराहरू कसरी हामी यो प्रश्नहरू सुन्छौं नि होइन, अनि घरमा अनि विशेष गरिकन संगतिहरूमा, वचनहरूमा पनि हामी सुन्छौं कि परिवारको संगति, पारिवारिक संगति चाहिँ हुनुपर्छ है, सबैजना बसेर प्रार्थना गर्ने कुराहरू हुनुपर्छ भन्ने कुराहरू चाहिँ किन पनि सुनिन्छ भन्दाखेरि, अहिले घरभित्र हामी आत्मिक रूपमा बलियो हुन सकेनौँ भने घर बाहिर निस्किसकेपछि धेरैवटा चुनौतीहरू छ, धेरैवटा संघर्षहरू छ, आत्मिकी चुनौतीहरू छ, शारीरिक चुनौतीहरू छ, त्यहाँ परीक्षाका कुराहरू छ, हेरेर परीक्षा, सुनेर परीक्षा, बोलेर परीक्षा, काममा संघर्ष, पढ़ाईमा संघर्ष, सम्बन्धमा संघर्ष, साथी संगीहरूमा संघर्ष। अनि यदि हामी हाम्रो हृदयमा, हाम्रो मनमा, हाम्रो आत्मामा जग जुन छ त्यसमा बलियो हुन सकेन भने यो संघर्षहरूमा हामी सजिलैसँग निराश हुन सक्छौं। तर घरभित्रबाट नै जब हामी पारिवारिक संगतिहरू गर्दछौं, परिवारहरू एकले अर्काको लागि प्रार्थना गर्नुहुन्छ, आमा बुवाले आफ्नो सन्तानको लागि प्रार्थना गर्नुहुन्छ, चाहे कतिजनाको सन्तान आफूसँगै होस्, चाहे कतिजनाको सन्तान होइन विभिन्न ठाउँहरूमा हुन सक्नुहुन्छ, देश विदेशमा हुन सक्नुहुन्छ, अध्ययनको लागि, कामको लागि, अथवा अलिक टाढा होइन उहाँहरू हुनुहुन्छ होला, प्रार्थना गर्ने, एकअर्काको लागि प्रार्थना गर्ने, प्रार्थनामा राखिदिने, यसरी हामी हाम्रो जग बलियो छ, हामी प्रार्थनामा बलियो भएर खड़ा हुन सक्छौँ भने हरेक दिन जब हामी हाम्रो घरबाट बाहिर निस्किन्छौँ अनि त्यहाँ भएका हरेक चुनौतीहरूमा पनि हामी विजय हुन सक्दछौँ। यस कारणले गर्दा फ्यामिली डिभोसन, प्रार्थना, एकअर्कालाई प्रार्थनामा उचाल्ने होइन सम्बन्ध परमेश्वरसँग बलियो बनाउने कार्य चाहिँ अति नै अहिलेको समयमा महत्वपूर्ण छ। र युवाहरूले चाहिँ अब सामना गर्ने केही वास्तविक संघर्षको कुराहरूमा अघि मैले केही कुराहरू गरिसकेको छु, अनि अर्को कुरा गर्नुपर्दा चाहिँ सोसल मिडियाको चाहिँ कम्पेरिजन, सोसल मिडियाबाट चाहिँ एकले अर्कासँग गर्ने तुलनाको कुराहरू, जो चाहिँ एकदमै अहिलेको समयमा धेरै नै यो एउटा चुनौती चाहिँ हरेक युवाहरूको लागि छ। र अरूको जीवन हेरेर आफूलाई चाहिँ म केही पनि होइन रहेछु कि क्या हो भने जस्तो महसुस गर्ने होइन, अनि भ्यालिडेशनहरू खोज्ने क्या, मतलब एकदमै मलाई एकदम राम्रो मानिदिए हुन्थ्यो होइन, महत्व आफ्नो महत्वहरू खोज्ने प्रकारको कुराहरू, त्यस्तै गरिकन अरूले मलाई अलिकति अटेन्सन दियो भने चाहिँ सायद त्यो नै मेरो परिचय होला भनेर अटेन्सनमा चाहिँ आइडेन्टिटी खोज्ने कुराहरू भयो। यो चाहिँ अहिले एकदमै कमन छ, तर समस्या हो यो, किनभने अहिले हामी सोसियल मिडियाको समयमा छौँ, जे कुरा पनि सोसियल मिडियामा छ, जे कुरा तपाईँले तपाईँको मार्केटिङ गर्नुहोस् सोसियल मिडिया नै चाहिन्छ होइन, तपाईँले समाचार हेर्नुहोस् सुन्नुहोस् सोसियल मिडियाको समयहरू छ, तपाईँ जे बोल्नुहोस् तपाईँले जे गर्नुहोस् सोसियल मिडियाहरूमा नै सबै कुराहरू प्रशस्तै मात्रामा छ। अनि त्यहाँ कसैको जीवन एकदम सुन्दर देख्दै गर्दाखेरि मेरो जीवन त्यस्तो छैन भनेर तुलना गर्नु यो स्वाभाविक नै हो, तर त्यो तुलनाले तपाईँको जीवनलाई कमजोर बनाइरहेको छ, तपाईँलाई निराश बनाइरहेको छ, तपाईँलाई अगाडि बढ्न दिइरहेको छैन, तपाईँको भनेर तपाईँको वास्तविकतालाई नै हेर्न दिइरहेको छैन भने त यो त ठूलो चुनौती हो। यस कारणले गर्दाखेरि तपाईँले चाहिँ आफ्नो भ्यालिडेसन चाहिँ ती अन्य कुराहरूमा नखोज्नुहोस्। परमेश्वरले तपाईँलाई चाहिँ अरूसँग तुलना गर्नको लागि चाहिँ होइन, तर उद्देश्यको लागि बनाउनु भएको भन्ने कुरालाई चाहिँ तपाईँ हामीले आफूले आफूलाई बुझाउनुपर्छ, र यो सत्यता पनि हो, यो कुरालाई बुझ्नुहोस् पनि भन्ने उत्साह दिन चाहन्छौ। र अर्को समस्या चाहिँ के छ युवाहरूमा अहिलेको समयमा भन्दाखेरि आत्मिकी सुक्खा बना क्या, स्पिरिचुअल ड्राइनेस, जुन चाहिँ त्यसको चाहिँ कस्तो लक्षणहरू हो भन्दाखेरि प्रार्थना गर्न मन लाग्दैन, वर्शिपहरूमा आराधनामा चाहिँ जान मन पर्दैन, फोकस हुन नै मन पर्दैन, मण्डली गए पनि
आफ्नो रीति चाहिँ परमेश्वरसँग त्यहाँ त्यो संगतिमा त्यहाँ भइरहेको कुराहरूमा कनेक्टै हुन सक्दैन। अनि यस्तो प्रकारको कुरा यदि तपाईँले पनि आफ्नो जीवनमा यी दिनहरूमा तपाईँ युवा हुनुहुन्छ, तपाईँ युथ हुनुहुन्छ, होइन तपाईँ एकदमै ग्रेसफुल हुनुहुन्छ, तर स्पिरिचुअल ड्राइनेस तपाईँमा छ, यो मैले भर्खरै भनेका कुराहरू यदि तपाईँमा भइरहेका छन् भने चाहिँ हामी एकदमै एकदमै हामीले आफूले आफैलाई ठिक गरिहाल्नुपर्छ। कहिलेकाहीँ आत्मिक रूपमा चाहिँ रित्तो महसुस हुनु चाहिँ फेरि यसको मतलब यो नै फेरि सकियो भन्नु पनि होइन, तर त्यही अवस्थामा चाहिँ परमेश्वरतर्फ फर्कनु चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा छ। यस कारणले गर्दाखेरि याद गर्नुहोस्, तपाईँ अभिभावकहरू हुनुहुन्छ भने पनि आफ्नो जवान छोराछोरीहरूको जीवनमा कति आत्मिकी सुक्खापनाहरू भइरहेको छ कि, स्पिरिचुअल ड्राइनेस उनीहरूले फिल गरिरहेको छ कि, उनीहरूलाई प्रार्थना गर्न मन लाग्दैन, आराधना गर्न मन लाग्दैन, मण्डली त जबरजस्तीले उनीहरू गइरहेका छन् तर मण्डलीमा उपस्थित भएर उनीहरू परमेश्वरसँगको कुराहरूसँग कनेक्टेडै हुन सकिरहेको छैन भने चाहिँ त अब यो समयमा नै अब आफूले आफूलाई फेरि पनि परमेश्वरसँग कनेक्टेड हुनु चाहिँ एकदमै महत्वपूर्ण छ। उत्साह दिनुहोस् एकले अर्कालाई र आफूले आफूलाई पनि उत्साह दिनुहोस्। अब यो नै सबै कुराहरू सकियो भन्ने होइन, तर फेरि पनि परमेश्वरसँग फर्कनु चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ। र आज यस्तै विषयहरूमा रहेर एकदमै विशेष कुराहरू तपाईँको लागि, विशेष युथहरूको लागि हामीले गरिरहेको छौं र अन्य कुराहरू पनि म राख्दै जानेछु, तर यो समयमा फेरि पनि एउटा मिठो गीतको साथ नै म तपाईँलाई दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड न्यूज युथ क्लबमा हुनुहुन्छ र हामी तपाईँलाई साथ दिइरहेको छौँ, विशेष गरिकन युवाहरूको विषयमा कुराकानी गरिरहेको छौं। र अर्को एउटा महत्वपूर्ण विषयमा म तपाईँलाई लिएर जान चाहन्छु, जुन विषय रहेको छ पवित्रताको विषयहरूमा। र पवित्रता वास्तवमा के हो भन्ने प्रश्न धेरैजनालाई आउँछ, र के पवित्रता भनेको चाहिँ केवल बाहिरी ड्रेसअपहरू हो अथवा के पवित्रता भनेको चाहिँ मनले जानु मात्रै हो कि गल्ती नगर्नु हो त पवित्रता भनेको। आउनुहोस् यो विषयमा अलिकति केही कुराहरू हेरौं। पवित्रता भनेको चाहिँ परमेश्वरलाई खुसी पार्ने जीवन जिउनु हो। पवित्रता भनेको भित्र र बाहिर एउटै हुनु हो। र पवित्रता भनेको चाहिँ मानिसले नदेखेको ठाउँमा पनि सही निर्णय लिनु हो। र हामी अब हाम्रो जीवनलाई पवित्रतामा जिइरहेको छौं कि छैनौं भन्ने कुराहरूको उत्तर सायद तपाईँले यहीँबाट नै महसुस गरिसक्नु भएको छ। वचनले भन्दछ किनकि परमेश्वरको इच्छा चाहिँ यही हो कि तिमीहरू चाहिँ पवित्रतामा तिमीहरू जीवन जिउ भनेर हामीले पाउँदछौ। र परमेश्वरले एकदमै हुन्छ नि पूर्ण पर्फेक्ट मानिस खोज्नु भएको होइन, तर उहाँले चाहिँ समर्पित भएको हृदय खोज्नु भएको हो। यो कुरालाई चाहिँ हामीले बुझ्नु पर्दछ। र पवित्रता चाहिँ अवश्य पनि एउटा हुन्छ नि अब रिस्ट्रिक्सन चाहिँ होइन, यो चाहिँ प्रोटेक्सन हो, अर्थात सुरक्षा हो। पवित्रतामा जीवन जिउनु भनेको चाहिँ तपाईँ हामी सुरक्षित जीवन जिउनु हो। यो चाहिँ तपाईँ हाम्रो लागि एकदम त्यो हुन्छ नि यो नगर त्यो नगर भनेको त्यो एउटा हुन्छ नि हामीलाई मन नपर्ने कुरा होइन, तर यो चाहिँ वास्तवमा मन परायो भने हामी सुरक्षित जीवन जिउन सक्छौं। र कतिचोटि हामीले सोध्छौं कि परमेश्वरसँग जीवन जिउनु अथवा गडली जीवन जिउनु होइन ईश्वरीय जीवन जिउनु चाहिँ कतिचोटि एकदमै चाहिँ एकदम मलाई एकदमै सक्दिनँ होला, संघर्ष हो यो भन्ने जस्तो लाग्छ, तर होइन। परमेश्वरसँग जीवन जिउनु भनेको चाहिँ आशिषको जीवन जिउनु हो, जुन चाहिँ ओहो वास्तविक एकदमै हामीले जिउनु पर्ने कुराहरू पनि हो। र हिडन लाइफ होइन एउटा गुप्त जीवन चाहिँ ठिक छैन भने कतिचोटि हामीले गरेको कार्यहरू चाहिँ लामो जाँदैन, हामीले चाहेको कुराहरू हामीले गर्न खोजेको कुराहरू चाहिँ लामो समयसम्म टिक्दैन पनि। यसकारण हाम्रो गुप्त जीवन पनि एकदमै ठिक हुनुपर्दछ। हामी भित्र जस्तो छौं बाहिर पनि त्यस्तै नै हुनुपर्दछ। र कतिचोटि हामी सेवकाईहरू गर्न चाहन्छौँ तर हाम्रो चरित्र कस्तो छ, हाम्रो जीवन कस्तो छ, हाम्रो क्यारेक्टर कस्तो छ भन्ने कुराहरूले पनि एकदमै ठूलो भूमिका खेल्ने भएको कारणले गर्दाखेरि चाहिँ पवित्रतामा जीवन जिउन एकदमै महत्वपूर्ण छ। र परमेश्वरले जहिले पनि तपाईँ हामीसँग भएका प्रतिभाहरूलाई भन्दा पनि हाम्रो हृदय कस्तो छ भन्ने कुरालाई नै हेर्नुहुन्छ। यसकारण मसँग यो प्रतिभा छ, म यो गर्छु, म त्यो गर्छु भनेर कतिचोटि हामीसँग भएको प्रतिभाहरूमा हामीले घमण्ड गर्यो भने त्यो कुराहरू व्यर्थ नै हुन्छ। किनभने जबसम्म परमेश्वरलाई सर्भ गर्ने, परमेश्वरसँग जिउने, परमेश्वरमा पवित्र भएर जीवन जिउने हृदय हामीमा हुँदैन तबसम्म हामीसँग भएका कुराहरू सबै व्यर्थ नै हुन्। कारणले गर्दाखेरि सबै कुराहरूबाट प्रभुको महिमा गर्न चाहन्छौँ भने पहिला चाहिँ आफ्नो हृदयलाई नै एकदम ठिक गर्नुपर्छ, आफ्नो जीवनलाई नै एकदमै ठिक गर्नुपर्दछ। र हामीले पवित्रताको जीवनलाई जिएको हुनुपर्दछ। र पवित्रताको जीवन जिउनु भनेको चाहिँ परमेश्वरलाई खुसी पार्ने जीवन जिउनु हो, भित्र र बाहिर एउटै हुनु हो, र मानिसले नदेखेको ठाउँमा पनि सही तरिकाले जीवन जिउने, सही निर्णय लिएर जीवन जिउने चाहिँ यी कुराहरू हुन्। र यी कुराहरूमा तपाईँ हामी अब्बल हुनुपर्दछ, यी कुराहरूमा तपाईँ हामीहरू एकदमै ठिक हुनुपर्दछ र हामी ठिक भएर जीवन जिउनुपर्दछ। यही उत्साहसँगै अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको निजी क्लबमा तपाईँ हुनुहुन्छ र अहिलेको समयमा युवाहरूले संघर्ष गर्नु परिरहेका विषयहरूमा हामी कुराकानीहरू गरिरहेको छौं र कसरी हामी पवित्रताको जीवन जिउने अथवा कुन कुन कुराहरूमा हामी संघर्ष गरिरहेको छौं, कुन कुन कुराले हामीलाई आत्मिक रूपमा सुखा बनाइरहेको छ, यस्तो विभिन्न कुराहरू गरे सँगसँगै अब अर्को एउटा महत्वपूर्ण विषयमा कुरा गर्न चाहन्छु यो समयमा म हाम्रो वर्क प्लेस काम गर्ने ठाउँ अनि सम्बन्ध भनौँ मित्रताको सम्बन्ध र सोसियल मिडियामा चाहिँ होइन क्रिस्चियन लाइफ कस्तो छ के छ भन्ने विषयले पनि हामीलाई एकदमै ठूलो प्रभावहरू पारिरहेको हुन्छ। विशेष गरिकन क्रिस्चियन जीवन चाहिँ केवल चर्चभित्रको जीवन होइन है, र तपाईँको व्यवहार तपाईँले काम गर्ने ठाउँमा कस्तो छ, कि तपाईँ एकदमै गसिप गर्नुहुन्छ, झूठ बोल्नुहुन्छ, अरूलाई एकदमै डिसरिस्पेक्ट गर्नुहुन्छ, त्यहीँबाट पनि हाम्रो परमेश्वरसँगको विश्वास कस्तो छ भन्ने कुराहरू झल्किन्छ। यस कारणले गर्दाखेरि चाहिँ अवश्य पनि हामीले काम गर्ने ठाउँहरूमा एकदमै हामी होइन इमान्दार रहनु अनि नम्र भएर रहनु, हाम्रो कामलाई चाहिँ हामीले एकदमै महत्वको साथ लिनु, यो कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ। किनभने तिमीहरू जे गर्छौ प्रभुको निम्ति गरे जे गर भनेर चाहिँ हामीलाई वचनले पनि बताएको छ। अब साथीभाइ मित्रको सम्बन्धको कुराहरूमा कुरा गर्नुपर्दाखेरि चाहिँ गलत साथीले चाहिँ हामीलाई हाम्रो होइन गन्तव्यमा जानुपर्ने हाम्रो त्यो डाइरेक्सन नै चेन्ज गरिदिन सक्छन्। तपाईँलाई परमेश्वरबाट टाढा लैजाने मित्रहरू चाहिँ एकदमै खतरनाक हुन् र परमेश्वरसँग होइन एकदमै उनीहरूको डर र भएमा परमेश्वरको डर र भएमा जिउने मित्रहरू चाहिँ फेरि एकदम हाम्रो लागि आशिषको विषय पनि हो। यस कारण कस्तो मित्रहरूसँग चाहिँ हामी समयहरू बिताइरहेको छौँ, कस्तो मित्रहरूको सङ्गतमा छौँ भन्ने कुराहरू पनि महत्वपूर्ण छ। र अघि हामीले धेरैचोटि सोसियल मिडियाको कुराहरू गरिसकेको छौँ, सोसियल मिडियामा पनि हामीले पोस्ट गर्ने कुराहरू हाम्रो चाहिँ टेस्टिमोनीहरू हुन् होइन, हाम्रो साक्षीहरू हुन सक्छन् कचोटि। त्यही भएर हामीले कतिचोटि हाम्रो अटेन्सनको लागि होइन तर उद्देश्यको लागि चाहिँ सोसियल मिडियालाई प्रयोग गरौं र सिक्रेट टेम्पटेसनहरूबाट बच्ने प्रयास गरौं। कन्टेन्ट कन्ज्युम गर्दाखेरि चाहिँ अलिकति ध्यान देऊ, होसियारौं र सबै ट्रेन्डहरू चाहिँ फलो गर्नु जरुरी छैन, कहिलेकाहीँ अलग देखिनु नै त्यहाँ ओबिडियन्स हुन्छ। यो कुरालाई पनि एकदमै मनन गरौं भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु र अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता, अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र अन्तिममा म तपाईँलाई फेरि पनि यही उत्साह दिन चाहन्छु कि दैनिक रूपमा प्रार्थना गर्नुहोस्। प्रार्थना बिना आत्मिकी जुन हाम्रो एउटा स्ट्रेन्थ छ यो टिक्दैन, प्रार्थना हामीलाई चाहिन्छ। दोस्रो कुरा भनेको बाइबल अध्ययन गर्ने बानी बसाल्नुहोस् र परमेश्वरको आवाज सुन्नको लागि हामीलाई वचन चाहिन्छ र एकदमै सही सर्कलमा बस्ने प्रयास गर्नुहोस्। तपाईँको इन्भाइरोमेन्टले तपाईँलाई आकार दिन्छ है, त्यो सँगसँगै तपाईँले चाहिँ टेम्पटेशनबाट चाहिँ भाग्ने बुद्धि चाहिँ राख्नुहोस्। सबै ब्याटल चाहिँ फाइट गर्नुपर्छ भन्ने छैन, केहीबाट भाग्नु पनि पर्छ र त्यसै गरिकन विश्वास गर्न मिल्ने आत्मिकी मेन्टरहरू चाहिँ तपाईँले राख्नुहोस् अनि आराधनाको जीवनशैलीहरू तपाईँले राख्नुहोस् र सन्डे अथवा स्याटरडे अथवा जुनसुकै दिन हामी चर्च जान्छौं त्यो दिन मात्र म आराधना गर्छु होइन, तर हरेक दिन आराधनाको जीवन जिउने प्रयास गर्नुहोस्। यही उत्साह दिन चाहन्छु। थुप्रै कुराहरू राख्न चाहन्थ्यौं तर समयले एकदमै हामीलाई बिदा मागिसकेको छ र यही भन्न चाहन्छु, संसार बदलिनु अघि परमेश्वरले युवाको हृदय बदल्न चाहनुहुन्छ र यही उत्साहसँगै प्राविधिक मित्र सन्ध्याजी सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज क्लबबाट म पुनम यो समय बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टूको एक्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेछु।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
0: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रङ, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खप

0: लामो आयु र भरपर्दो सेवा।
1: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध सङ्गीत।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन आशिषमय गीत संगीत रोज्ने कार्यक्रम अथवा कुनै पनि गीत संगीत तपाईँलाई अति मनपर्छ, जुन गीत संगीत बजिसकेपछि यो गीत चाहिँ मेरै लागि हो जस्तो लाग्छ भने त्यो गीत संगीत सुनाउने कार्यक्रम अनुरोध संगीत। कतिको गुनासो पनि मेट्ने गर्छु म यो कार्यक्रमद्वारा र भन्नुहुन्छ यो गीत मलाई असाध्यै मनपर्छ तर पूरा कहिले सुन्न पाइँदैन भन्नुहुन्छ। कार्यक्रम अनुरोध संगीतमा चाहिँ तपाईँले रोजेको गीत हामी पूरा सुनाउनेछौ र तपाईँले आफ्नो प्रियजनहरूलाई पनि तपाईँले सुनाउन सक्नुहुन्छ। हामीलाई फोन गर्नुहोस्, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट, संसारदेखि त्यागिएर बोलको गीत यतिखेर कार्यक्रममा राख्न चाहन्छु र हाम्रो कार्यक्रममा तपाईँले फोन गरेर पनि साथ दिन सक्नुहुन्छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर 98023446 98023446 हजुर। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

संसारसँग बाँधिएर सम्झौता नै गरे। कतिचोटि तपाईँ र म संसारसँग बाँधिएर धेरै कुराहरू सम्झौता गर्छौं र परमेश्वरको प्रतिज्ञालाई बिर्सिन्छौं। जहिले पनि परमेश्वरको आज्ञालाई पालन गर्यौं भने परमेश्वरले उहाँको प्रतिज्ञा हाम्रो जीवनमा पूरा गर्नुहुन्छ। कतिचोटि हामी आज्ञा नै पालन गर्दैनौं अनि प्रतिज्ञाको आशा गर्छौं। त्यो भएर परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, पहिले ईश्वरको राज्य खोजी गर अनि सबै थोक तिमीलाई थपिनेछ। र कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, कुनै पनि गीत संगीत तपाईँलाई मनपर्छ र त्यो गीत संगीत सुन्न चाहनुहुन्छ र आफ्ना मित्र साथीसँगै आफन्तलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेको छु, मैले राखिरहेको छु, तपाईँ पनि कुनै पनि गीत संगीत म पनि राख्न चाहन्छु जस्तो तपाईँलाई लाग्छ भने चाहिँ तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ, हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किने नै छौं। र 4470754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9803244646 9803244646। र अहिलेलाई भने फेरि पनि अर्को एकदमै मनपर्ने गीत म राख्न गइरहेको छु, मलाई मनपर्ने गीत राखिरहेको छु र तपाईँ पनि म पनि मलाई मनपर्ने गीत चाहिँ राख्न चाहन्छु जस्तो तपाईँलाई लाग्छ भने चाहिँ फोन गरेर साथ दिन सक्नुहुन्छ है। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा का

0: मिठो कि तय लेखिनमा राख्ने नै छु, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ म कुराइराख्न चाहन्न, उहाँलाई स्वागत गर्न चाहन्छु।
1: हेलो।
0: कोही मित्र त हुनुहुन्थ्यो तर उहाँले हामीलाई उहाँ जस हामीबाट बाहिरिसक्नु भएको छ, तर उहाँको रोजाइमा रहेको के छ भने हामी राख्न चाहन्छौ र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिले भने हाम्रो श्रोताको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

खन्नाको प्रार्थना सुन्नुहुने निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा। र तपाईँले पनि हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ, हाम्रो वाट्सएपमा तपाईँले म्यासेज पनि पठाउन सक्नुहुन्छ। तपाईँ फोन गर्न चाहनुहुन्न तर म यो गीत चाहिँ सुन्न चाहन्छु भन्नुभयो भने पनि तपाईँले म्यासेज पनि हामीलाई गर्न सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेको गीत संगीत कार्यक्रममा राखिरहेका छौं र हामीलाई भर्खरै श्रोताले फोन गरेर साथ दिनुभयो, हामी उहाँको रोजाइमा रहेको गीत त राखिसकेका छौं र यो समय तपाईँको निम्ति हो। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646। अहिलेलाई भने हाम्रो सन्ध्याजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
4: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
3: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
3: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

छोटो व्यापारिक विश्राम पछि कार्यक्रम हाम्रो संगीतमा तपाईँलाई स्वागत छ र तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र यतिखेर कुनै पनि गीत संगीत रोज्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777075। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646 हाम्रो नम्बर रहेको छ र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ र हामीले पनि निकै नै अर्थपूर्ण गीत संगीत पनि तपाईँको निम्ति मैले राखिरहेको छु र अहिले भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र निकै नै मिठा मिठा गीत संगीत मैले पस्किरहेको छु कार्यक्रममा र पक्कै पनि श्रोताहरूको जुन गुनासो सुन्छु म कति ठाउँ पूरा गीत सुन्न पाइँदैन भन्नुहुन्छ तर कार्यक्रम अनुरोध संगीत आउँदा चाहिँ तपाईँ कतिचोटि हामीलाई फोन पनि गर्नुहुन्न तर केही छैन हामीले अर्थपूर्ण गीत संगीत चाहिँ तपाईँको लागि भए पनि पस्किरहेकै छौं र कार्यक्रम अनुरोध संगीत तपाई र मेरो आफ्नै कार्यक्रम विशेष गरिकन हामीले गीत संगीतलाई एकदमै माया गर्ने मान्छेमा पर्छौं हामी त्यो भएर तपाई र मैले गीत संगीतको लागि निरन्तर प्रार्थना गर्नुपर्छ जस्तो लाग्छ मलाई र विशेष गरिकन एउटा गीत बन्नको लागि हामी कति मिठो गीत भन्छौं तर त्यो गीत बन्नको लागि एउटा शब्दकार संगीतकार एरेन्जर गायिका नमिलिकन यो गीत बन्दैन त्यो भएर हामीले प्रत्येकको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ जस्तो लाग्छ मलाई र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु

गीत संगीत तपाईं र मेरो लागि एकदमै महत्वपूर्ण कुरा छ र तपाईं र म त गीत संगीत चर्चमा पनि एकदमै भजन गाउँछौँ, प्रभुको आराधना गर्छौँ अनि सुरुमा होइन वर्शिपका गीतहरू गाउँछौँ अनि हामी भजनहरू गाउँछौँ अनि परमेश्वरको नजिकतामा जान्छौँ र गीत संगीत आराधनाका गीत संगीतले परमेश्वरको उपस्थिति पनि ल्याउँछ र कति गीत गाउँदा गाउँदै हामी चङ्गाइ भएका महसुस पनि गर्छौँ, कति गीत सुन्दा सुन्दै होइन हाम्रो आँखाबाट आँसु आएका हामीलाई थाहा नै हुँदैन, ती गीत संगीत जसले हाम्रो जीवनमा काम गर्छ, हामीलाई उत्साह दिन्छ, ती गीत संगीतको लागि हामीले धन्यवाद दिनैपर्छ। त्यस्ता शब्द लेख्ने शब्दकारहरू अनि सङ्गीत गर्ने सङ्गीतकारहरू, एरेन्ज गर्ने एरेन्जरहरू, गाउने गायिका गायकलाई हामीले धन्यवाद दिनैपर्छ। र मलाई त अझै लाग्छ अझै धेरै हामीले प्रार्थना गर्नुपर्छ कि यस्ता गीत संगीतहरू आउन् जुन गीत संगीत सुन्दा सुन्दै मानिसहरूले प्रभुलाई ग्रहण गर्नुपर्दछ, बिरामी मानिसहरू चङ्गाइ हुनुपर्दछ, को बाटोमा हिँडेका मानिस सही बाटोमा हिँड्नु पर्दछ, त्यस्ता गीत संगीत आउन बाँकी छ र आउनुपर्छ जस्तो लाग्छ मलाई र तपाईँ र मैले पनि यसको लागि निरन्तर प्रार्थना चाहिँ गर्नुपर्छ र परमेश्वरले प्रार्थनाको उत्तर चाहिँ तपाईँ र मलाई पक्कै पनि दिनुहुन्छ र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब निलपक समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादी
2: विषादीले धेरै नै जोखिम हुन्छ क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने

0: यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाउ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
1: हेलो
6: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
7: लो दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
7: हजुर,
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
2: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
9: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी परमेश्वरको वचनहरू सँगसँगै मिठा मिठा गीत संगीतको साथ कार्यक्रम अवधिभर दिँदै आइरहेको छौं। आज पनि सुन्ने साथी नै गइरहेको छौं र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि विषयवस्तुहरू सहित उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र कमिलाहरू शीर्षकमा चाहिँ म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। हितोपदेश 10 अध्यायको 4 पदले भन्दछ, अल्छे हातहरूले मानिसहरूलाई कंगाल तुल्याउँछन् तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। एउटा बात काट्ने कमिलाले आफ्नो तौलको 50 गुणा बढ़ी भार भएको वस्तुलाई 100 गज भन्दा परसम्म बोकेर लैजान सक्छ। यो भनेको 200 पाउण्ड किलो तौल भएको मानिसले 5 टन तौलको सामान आफ्नो पिठ्यूमा बोकेर 17 माइल पर पुर्याउनु बराबर हो। एउटा ग्रीष्म ऋतुमा कमिलाको एक ठूलो समूहले आफ्नो बस्ने ठाउँ अर्थात गुड़ बनाउनको लागि 30,000-40,000 पाउण्ड किलो सम्मको माटो खन्न सक्दछ। साथै खानाको लागि 5,000 पाउण्ड अथवा त्यतिको चाहिँ सामग्री बोकेर गुडमा लैजान सक्दछ। यसले खानाको स्रोतहरूमा पुग्न र फर्किन एक दिनमा 4 पटक भन्दा धेरैचोटि यात्रा गर्न सक्दछ, जुन गुडबाट 400 फिट भन्दा पनि पर हुन्छ। यो लगभग एकजना मानिसले 68 माइल किलोमिटर हिँडेको अथवा भनौ यस्तै नै बराबर हुन आउँछ। यदि मानिसको पाइला कमिलासँग हुन्थ्यो भने यसले 65 माइल प्रति घण्टा भन्दा अधिक गतिमा यात्रा गर्न सक्षम हुने थियो। साथै सामान्यतया 20 माइल प्रति घण्टाको गतिमा हिँड्न सक्ने थियो। र तपाईँ सोच्नुहुन्छ कि तपाईँले धेरै गर्नु परेको छ कमिलाको बारेमा। तपाईँ एउटा कुरामा भर पर्न सक्नुहुन्छ, उसले सधैँ आफ्नो उत्तम कुरा दिने गर्दछ र आफ्नो बोझ आफूले उठाउने गर्दछ। आफ्ना छोराछोरीलाई यो सिकाउनुहोस् कि तिनीहरूको प्रतिष्ठा, तिनीहरूको कामप्रतिको मान्यता र मानिसहरूले तिनीहरूलाई कामदारहरूको रूपमा कसरी हेर्छन् भन्ने कुराभन्दा माथि कहिले जान सक्दैन। वाल्ट डिज्ने साम्राज्यको सफलता, वाल्ट डिज्ने साम्राज्यको चाहिँ सफलता यसको स्थापकको दर्शनमा चाहिँ आधारित छ। तपाईँले जे सुकै गर्नुहुन्छ यति राम्रोसँग गर्नुहोस् कि जब मानिसहरूले तपाईँलाई त्यो काम गरेको देख्छन् तिनीहरू फर्केर आउन चाहने छन् र अरूहरूलाई पनि ल्याउने छन् र तपाईँले कति राम्ररी काम गर्नुहुन्छ भनेर तिनीहरूलाई देखाउन चाहनेछन्। आफ्नो सन्तानलाई कड़ा परिश्रम साथ काम गर्न, जहिले काम पूरा सिद्ध्याउन र सधैँ तिनीहरूको उत्तम योगदान दिन सिकाउनुहोस्। यदि तिनीहरूले यो पाठ राम्ररी सिके भने तपाईँले तिनीहरूलाई सफलताको बारेमा धेरै सिकाइरहनु पर्दैन। सफलता सधैँ तिनीहरूसँगै हुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली मार्फत हामी परमेश्वरको वचन लाइरहेको छौं र कमिलाहरू भन्ने शीर्षकमा नै हामी छौ र युहन्नाको पुस्तक 17 अध्यायको 4 पदले यसो भन्दछ, जुन काम तपाईँले मलाई दिनुभयो मैले त्यो पूरा गरी सिद्ध्याएको छु। साँच्चै भन्नुपर्दा कमिला काम गर्दा गर्दै मर्दछ। अब हामी स्पष्ट हौं, बाइबलले काममै डुबिरहने जीवनशैलीलाई प्रोत्साहन दिँदैन जसले तपाईँको स्वास्थ्यलाई संकटमा पार्दछ र तपाईंलाई परिवारप्रति लापरवाही बनाउँदछ। धेरै विवाहहरू टुट्छन् जब कुनै जोड़ीले एकजनाले यस्तो दर्शनको समर्थन गर्दछ र धेरै छोराछोरीहरू तिनीहरूका आमा बुबासँग तिनीहरूका निम्ति कहिल्यै समय थिएन भन्ने वास्तविकताप्रति अप्रसन्नता साथ हुर्किन्छन्। यो कुरा बुझ्दै गर्दा कामबाट अवकाश लिने खालको समसामयिक धारणा बाइबलमा भेटिँदैन। हो, तपाईँले जागिरबाट अवकाश पाउन सक्नुहुन्छ, तर तपाईंलाई कामबाट भने कहिले अवकाश मिल्दैन। जबसम्म तपाईँ जीवित रहनुहुन्छ परमेश्वरले तपाईँले गरेको चाहनु भएको काम त्यहाँ सधैँ हुनेछ। र हार्वर्ड विश्वविद्यालयले यसको स्नातक प्राप्त व्यक्तिहरू मध्ये एक समूहले चाहिँ 65 वर्षको उमेरमा अवकाश लिए भने अर्को समूहले 75 वर्षको उमेरसम्म काम गरे। पहिलो समूहमा 8 मध्ये 7 जना 75 वर्षको उमेरमा मरे। दोस्रो समूहमा जसले काम गर्न जारी राखे 8 मध्ये एकजना मात्र 75 वर्षको उमेरमा मर्यो। फलस्वरूप अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकाले कि ज्यादै चाँडै कामबाट अवकाश लिने कुराले आयु घटाउन सक्दछ। एकछिन रोक्नुहोस् र यीशुको 3.5 वर्षको सेवाको बारेमा विचार गर्नुहोस्। त्यसको अन्तमा उहाँले भन्नुभयो, जुन काम तपाईँले मलाई दिनुभयो मैले त्यो पूरा गरी सिद्ध्याएको छु। के तपाईँलाई कहिले यो घटना भएको लाग्छ कि मुक्ति उपलब्ध छ? किनभने यीशुले आफैलाई एक विश्वासयोग्य कामदारको रूपमा प्रमाणित गर्नुभयो जो गर्नुपर्ने काममा रहिरहनुभयो जबसम्म त्यो काम सिद्धिएन। फेरि विश्राम, मनोरञ्जन र अवकाश ग्रहण गर्नु वा कामबाट छुट्टी लिनु कड़ा परिश्रम गर्ने जीवनको लागि असल र योग्य इनामहरू हुन्। तर सत्य यो हो, जबसम्म तपाईँ जीवित रहनुहुन्छ परमेश्वरसँग तपाईँको निम्ति केही कुरा छ जो तपाईँले गर्नु पर्ने हुनेछ। अनि यो गर्ने वखतमा तपाईँले केवल आनन्द र पूर्णता मात्र पाउनुहुने छैन, तपाईँले आफ्नो वरिपरि भएका मानिसहरूलाई पनि आशिषित तुल्याउनुहुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र माफी भन्दा पनि उपहार भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। उत्पत्ति त्यति सदैको आठपदले भन्दछ, मैले हजुरबाट अनुग्रह पाउनलाई हो। अगाडि बढ़नको लागि तपाईँले थाहा गर्नुपर्ने केही कुराहरू यहाँ छ। जुन व्यक्तिले तपाईँलाई चोट पुर्याएको छ, सायद त्यो व्यक्तिले तपाईँले खोजेको तरिकाले कहिल्यै पनि क्षमा मागेको छैन होला। याकुबले आफ्नो दाजु एसाफको ज्येष्ठ अधिकारलाई ठगेपछि उनीहरू दुवै बीचको सम्बन्ध नराम्रो हुन्छ। त्यसपछि याकुब आफ्नो मामा लाबानको घरमा बस्नको लागि हारानमा जान्छन्। पछि उनीहरू दुवैजना धेरै धनी हुन्छन् र आफ्नै अधिकारमा सफल भएपछि याकुबले आफ्नो दाजुसँग मेलमिलाप गर्ने निर्णय गर्छन्। पहिला त एसावले आफ्नो भाइको उपहारलाई अस्वीकार गरे, तर याकुबले जिते गरेपछि एसावले ती लिए। याद गर्नुहोस्, मैले तपाईँको ज्येष्ठ अधिकार खोसे, मलाई माफ गर्नुहोस् भन्ने कुरा याकुबले कहिले पनि गरेनन्। सामान्यतया उनले भने, म कोशिश गर्नेछु र मेरो बानी सच्याउनेछु। आफ्नो अधिकारको सम्बन्धमा आफ्नो भाइले विगतमा गरेको कार्यप्रति बदला भन्दा पनि आफ्नो सम्बन्धलाई महत्व दिएर त्यो समयमा एसावले आफ्नो वास्तविक परिपक्वता देखाए, जसको कारण त्यो परिवार एक भयो। त्यसबाट एउटा शिक्षा चाहिँ हामीले सिक्न सक्छौं। हामीहरू आत्मिक रूपमा बुद्धि भएको र परिपक्वताको अभ्यास गरेको परमेश्वर चाहनुहुन्छ। अरूले जे गर्छन् त्यसलाई तपाईँले नियन्त्रण गर्न सक्नुहुन्न, तपाईँको प्रतिक्रियालाई मात्र तपाईँले नियन्त्रण गर्न सक्नुहुन्छ। र आग्रहपूर्वक यदि कसैले निरन्तर रूपमा क्षमा माग्यो भने पनि सम्बन्ध चाहिँ कुनै तरिकाद्वारा पनि कहिले निको नहुन सक्छ, जसको कारण तपाईँले चाहिँ रिसवी लिइराख्नुहुनेछ। रिसवी लिइराख्नु चाहिँ तातो कोइला लिइराख्नु जस्तै हो। जबसम्म तपाईँले यसलाई जान दिनुहुँदैन, यसले तपाईँलाई निरन्तर रूपमा जलाइराख्नेछ। उदाहरणको लागि, तपाईँको श्रीमानले आफ्नो बानी व्यवहारको लागि क्षमा मागेको तपाईँ चाहनुहुन्छ होला, तर यदि त्यसको सट्टामा उहाँले तपाईँ एउटा उत्तम उपहार चाहिँ तपाईँलाई किनिदिनुभयो र उहाँको शैलीलाई तपाईँले चाहिँ न्याय गर्नुको सट्टा अनुग्रहको साथ प्रतिक्रिया दिनुहोस्, अर्को शब्दमा हिसाब राख्न छोडिदिनुहोस् र अगाडि बढ्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र तपाईँ भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ र आफूलाई चोट पुर्याउनेहरूलाई सम्हाल्नु भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। उत्पत्ति 50:20 भन्दछ, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो। र 17 वर्षको उमेरमा योसेफका दाजुभाइहरूले उनलाई दासत्वको निम्ति बेचिदिए। 30 वर्षको उमेरमा फारोले उनलाई मिश्रको शासक बनाए। उनको दाजुभाइको कारण योसेफले 30 वर्षसम्म ज्यादै दुःख पाए। अहिले योसेफसँग उनीहरूको जीवन र मृत्युमाथि शक्ति थियो, तैपनि उनले चाहिँ उनीहरूलाई क्षमा दिने मात्र होइन तर अनिकालको समयमा खाना खुवाउने काम पनि गरे। यो चाहिँ इतिहासमै क्षमादानको एक महान उदाहरण हो। जब उनीहरू योसेफको अगाडि डरले कामिरहेका थिए, योसेफले भने, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरूलाई तिमीहरूको बालबच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई ढाडस र सान्त्वना दिए। चारवटा कुरामा ध्यान दिनुहोस्। पहिलो, परमेश्वरले मात्र मानिसको हृदय जान्नुहुन्छ, त्यसकारण उहाँ मात्र तिनीहरूको न्याय गर्नको निम्ति योग्य हुनुहुन्छ। दोस्रो, तपाईँ जति परिपक्व बन्नुहुन्छ तपाईँले त्यति नै आफ्नो जीवनको कतिपय परिस्थितिमा परमेश्वरको हात रहेको कुरा देख्न सक्षम हुनुहुनेछ। तपाईँले तिनीहरूमा नराम्रा कुराभन्दा असल कुरा नै देख्नुहुनेछ। तेस्रो कुरा भनेको, किनभने तपाईँ आत्मिक रूपमा वृद्धि हुनुभएको छ, अरू पनि वृद्धि हुन्छन् र परिवर्तन हुनको लागि सक्षम छन् भन्ने कुरा तपाईँ जान्नुहुनेछ। चौथो, जसले तपाईँलाई चोट पुर्याएको छ तिनीहरूसँग दयालु भएर बोल्ने मात्र होइन तर उनीहरूसँग दयालु हुनुहुनेछ, किनभने परमेश्वरले तपाईँलाई आशिष र अनुग्रह दिनुभएको छ। यसले भन्नुभयो, आफ्नो शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर। के तपाईँले त्यो गर्न इच्छुक हुनुहुन्छ? कमसे कम तपाईँ चाहिँ अब प्रभु मलाई म इच्छुक छु भन्ने प्रकारले चाहिँ परमेश्वरसँग आफ्नो कुराहरूलाई चाहिँ व्यक्त गर्नुहोस् र यसरी नै तपाईँले चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुहोस्।

स्नेहनिमित्रगी तपाईँको निम्ति राख्यौं र हामी वचनहरूबाट हेरिरहेको छौं ख्रिष्टको विजय मण्डलीमा सहभागी हुनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। मत्ती 16 18 पदले भन्दछ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। क्रिश्चियन मण्डली यसको नजिकको प्रतिद्वन्दी भन्दा दुई गुणा ठूलो छ। यसको विरूद्धमा प्रतिकूल परिस्थिति अत्यन्तै बलियो थियो। मानव आज मिशनरीहरूको एक समूह तपाईँको गाउँमा आयो र मारिएको एकजना किसान फेरि जीवित भई उठेका छन् भन्ने खबर तपाईँलाई बतायो। साथै उनी चाहिँ संसारलाई बनाउने सृष्टिकर्ता नै थिए भनी पनि बताए भने के तपाईँ यो कुरामा विश्वास गर्नुहुन्छ? प्रकृति पूजक रोमी साम्राज्यमा चाहिँ प्रेरितहरूले त्यसै गरे अनि तिनीहरू रोमी साम्राज्यलाई उल्टाउन समेत सफल भए। डरलाग्दो सतावटको सामना गरिरहँदाको समयमा पनि क्रिश्चियन विश्वास आस्था चाहिँ वृद्धि हुँदै गयो। विरोधी जुलियनले समेत क्रिश्चियन आस्था विश्वासलाई हटाउन र प्रकृति पूजक धर्मलाई पुनस्थापना गर्न सकेनन्। क्रिश्चियन धर्म विरोधी जुलियनको सतावट सबैभन्दा डरलाग्दो भएको समयमा सम्राटको एक अनुयायीले एकजना क्रिश्चियनलाई सोध्यो, तेरो सिकर्मीको छोराले अहिले के गरिरहेको छ? ती क्रिश्चियनले जवाफ दिए, तपाईँको सम्राटको लागि लास राख्ने बक्सा बनाइरहेको छ। त्यसको केही समयपछि नै युद्धमा जुलियन सख्त घाइते भए। जमीनमा लड्दै तिनले आफ्नो रगत मिसिएको एक मुठी बालुवा लिएर त्यसलाई हावामा फ्याँक्दै यसो भने, ए गालिल निवासी, तिमी विजय भयो। होइन, मण्डली सिद्ध छैन, त्यसकारण हामी जस्ता मानिसहरूलाई त्यहाँ ग्रहण गरिन्छ। त्यसो हुँदाहुँदै पनि यीशु ख्रीष्टको मण्डली निरन्तर रूपमा किन सफल भइरहेको छ भन्ने बारेमा त्यहाँ धेरै नै अब वैध कारणहरू छन्। चोट लागेकाहरूको लागि यो एक अस्पताल हो, एक्लो व्यक्तिको लागि यो एक परिवार हो, अनि चेलापनको सिद्धान्तमा तालिम गरिरहेकाहरूको लागि चाहिँ यो एक पाठशाला हो, अनि अन्त्यमा जब सबै संसारिक कुराहरू पग्लिएर जाँदा बाँकी रहने यो मात्रै एउटा कुरा हो र त्यसै कारण पनि तपाईँको जीवनलाई येशु ख्रीष्टमा समर्पण गर्नुहोस् र उहाँको विजय मण्डलीमा सहभागी हुनुहोस्।

निगेटिभिटीले तपाईँको निम्ति राख्यो र अरूसँग मिलेर काम गर्न सिक्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। पहिलो कोरिन्थी एक अध्यायको 10 पदले भन्दछ, तिमीहरू एकै मन र एकै विचारका हौ। जंगलमा बस्ने बटाई चराहरूको एउटा बथानको बारेमा एउटा कथा छ। ती चराहरू त्यहाँ खुशी नै थिए, तर एउटा समस्या थियो, चरा समात्ने सिकारी पनि त्यहाँ रहन्थ्यो। त्यसले उनीहरूको स्वर नक्कल गर्थ्यो र तिनीहरू सँगै भेला भएपछि तिनीहरूमाथि जाल फ्याँक्थ्यो। तिनीहरूलाई आफ्नो सिकारी टोकरीमा हाल्थ्यो र तिनीहरूलाई बजारमा बेच्न लान्थ्यो। अन्त्यमा एक बुद्धिमान वृद्ध बताईले भन्यो, भाइ बहिनीहरू हो, मसँग एउटा योजना छ। जब सिकारीले हामीमाथि जाल फ्याँक्छ, तब हामी सबैले आफ्नो टाउको जालको एक तर्फ फर्काएर सँगसँगै पखेटा फटफटाउनुपर्छ। त्यसो गर्यौं भने हामीले यसलाई उचाल्न सक्छौं र यसलाई लिएर उड्न सक्छौं। सबै चराहरू सहमत भए र अर्को दिन तिनीहरूले त्यसै गरे। सफलतापूर्वक उम्कन सफल भए। त्यो सिकारी कि श्रीमतीले उनलाई बजारमा लाने बटाईहरू खोइ त भनी सोद्धा उनले भन्यो, तिनीहरू सबै एकसाथ मिलेर काम गरेपछि तिनीहरूलाई रोक्न सकिएन। कोरिन्थका चर्चलाई पत्र लेख्दै प्रेरित पावलले भने, तिमीहरूमा झगडा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्। त्यसैले उनले भने, तिमीहरूको माझमा केही फूट नहोस्। तिमीहरू एकै मन र एकै विचारका हौ। कुनै पनि उद्यममा सफलताको लागि व्यक्तिगत अहंकार र स्वार्थ त्याग्नुपर्छ। त्यसैले जब गल्ती हुन्छ, अरूलाई दोष नलगाउनुहोस्, क्षमा गर्नुहोस् र चोटलाई तितोपनामा बढ़ेर जान नदिनुहोस्। समूहका अन्य सदस्यहरूको क्षमताको प्रशंसा गर्नुहोस् र तिनीहरूको कमजोरीको क्षेत्रमा सहयोग गर्नुहोस्। विचारशील र भरोसा योग्य हुनुहोस् र ठूलो लक्ष्यमा केन्द्रित हुनुहोस्। जब हामी एकसाथ मिलेर काम गर्न सिक्छौं, हामीलाई कसैले रोक्न सक्दैनौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता आवश्यक भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नु।
3: गुरुआमा
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल

0: प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
6: कता हुनु दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
5: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
6: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
5: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
6: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
5: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
6: पार्किङ र ग्रीन गार्डन भएको,
5: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
6: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
5: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
6: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो एसई पनि सकियो,
9: मेरो प्लस टूको इक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
10: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
11: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
12: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
11: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
12: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

हामी भेट्न सक्छौ। प्रभु यीशुले किन दृष्टान्तमा बोल्नुभयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरू यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनहरूलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले एक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि एक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त, होइन? स्वयं प्रभुले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। उहाँ किन दृष्टान्तमा बोल्नुभएको होला? यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश इसाईहरूले त उहाँको वचन बुझ्नेछन् न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नुभए र त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दृष्टान्त किन प्रयोग गरियो भन्ने बारेमा मैले राखे। हामी जब चार सुसमाचारमा उल्लेखित दृष्टान्तहरू हेर्यौं भने सुसमाचारका चार पुस्तकहरूमा 40 दृष्टान्तहरू पाउन सकिन्छ। तर चाखलाग्दो कुरा चाहिँ के हो भने ती दृष्टान्तहरू समदृष्टि सुसमाचारहरूमा मात्र पाइन्छ। योनाको सुसमाचारमा ती कुनै पनि दृष्टान्तहरू पाउन सकिँदैन। 40 दृष्टान्तहरू सामदान माथिको बत्ती, बुद्धिमान मूर्ख घर बनाउनेहरू, पुरानो कपडामा नयाँ टालो, पुरानो मशकमा नयाँ दाकमत, बिउ छर्नेको दृष्टान्त, समाको दृष्टान्त, रायोको दाना, खमीर, लुकाएको गर्दन, मोती, माछा पक्रने जाल, घरको मालिक, हराएको भेडा, निर्दय नोकर, दाकबारीको खेतवालाहरू, दुई छोराहरू, दुष्ट मोहीहरू, विवाहको भोज, अञ्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, दश कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागरने नोकर, दुई ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अञ्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने, 10 सिक्काहरू। हामी देख्न सक्छौ यी दृष्टान्त 40 दृष्टान्त हामी पाउन सक्छौ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भनी देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू, चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासू, भूत लागेको दुई मानिस, पक्षघाती, रक्तस्राव भएकी स्त्री, दुई दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुङ्गो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक दुई दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेत्सेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित एकजना मानिस, 10 कुष्ठ रोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। योहन्नाको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टि बिनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योहन्नाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 सुसमाचारको पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गाउन भाडामा,
1: गाउन भाडामा,
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
5: र 9818251240, 9818251240।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
7: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया, जेरेमिया।
8: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
8: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
9: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
8: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855-10-9625, 9855-10-9625 र 9862-24-82-10, 9862-24-82-10।
10: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा येशूले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौ। हामीलाई यी कुराहरू थाहा छ कि येशू सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नु भएर आफ्नै स्थानमा राख्नु भएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रू 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रू 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण येशूले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि येशूले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृति माथिको नियन्त्रण र अधीनताले चाहिँ येशू परमेश्वरको पुत्र ख्रीष्ट सृष्टिकर्ता हुनुहुन्छ भनी मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। येशूको प्रकृतिक माथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ र मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्। पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ। अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ। पानीलाई दागमतमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौ। र येशूले आँधीलाई शान्त पार्नु भएको, येशू पानीमाथि हिँड्नु भएको, येशूले 5,000 खुवाउनु भएको, येशूले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अञ्जीरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। यसुले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु यीशुको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर यीशुको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर यीशुले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा यीशुको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भनी प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योहन्नाको सुसमाचार बीचको समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौ। यीशुले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकलाई जीवित पार्ने आश्चर्य कर्महरू, तीनवटै दृष्टि सुसमाचारका पुस्तकमा पाइन्छ, तर योहन्नाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन। अनि योहन्नाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिकमाथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योहन्नाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरिएको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योहन्नाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योहन्नाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरू पवित्र आत्माको प्रेरणा मानिसलाई यीशुको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योहन्नाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले यीशुको चंगाईको आश्चर्य कर्महरूमा जोड़ दिएका छन्, किनकि ती सुसमाचारले यीशुको ईश्वरत्वमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले यीशुलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर यीशुले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई यीशुले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यौं। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जय मसीह तथा नमस्कार सम्पूर्णलाई। कार्यक्रम जीवनको वचनको यस वचनको भागमा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द विश्वकर्मा। आउनुहोस्, वचनका लागि हामी प्रार्थना गर्नेछौ। जीवित प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौ। प्रभु, तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। प्रभु, तपाईँको नजिकमा आउनको लागि प्रभु तपाईँका ती वचनले प्रभु हामीलाई उत्साह दिन्छ, हामी विश्वास गर्दछौ। प्रभु, यस समय जयमसी तथा नमस्कार सम्पूर्णलाई। कार्यक्रम जीवनको वचनको यस वचनको भागमा तपाईँलाई हार्दिक स्वागत छ।

आएका ती गहिरो रहस्यमय कुराहरू हेर्न जाँदैछौ। प्रभु तपाईले वचन बोल्ने म स्वयंलाई र सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई आशिष अनुग्रह दिनुहोस् भनिकन म विन्ती चढाउँदछु येशु ख्रीष्टको नाउँमा, आमेन। प्रिय मित्रहरू, हामीले केही समय अगाडिदेखि विभिन्न विषयहरूमा रहेर परमेश्वरको जीवित वचन तपाईँहरू सामु ल्याउँदैछौ। आज म तपाईँहरूलाई धर्मको बन्धनबाट हामी किन बाहिर रहनुपर्छ भन्ने विषयमा केही कुराहरू बताउन गइरहेको छु। वास्तवमा यीशु प्रभुलाई विश्वास गरिसकेपछि मानिसहरूले साधारण बुझाइ के छ भने हामीले धर्म परिवर्तन गर्यौं भनेर बुझ्ने गर्दछन्। अनि मानिसहरूले बाहिर संसारमा मानिसहरूले धर्म परिवर्तन गरे भनेर भन्ने गर्दछन्। जब कसैले येशु प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्दछन्, त्यो भनेको एउटा व्यक्तिको आफ्नो आस्था, उसको जुन जीवन पहिलेको जीवन थियो त्यो जीवन परिवर्तन गरेर एउटा मुक्तिको यात्रामा, त्यो अनन्तताको यात्रामा ऊ अगाडि बढेको वास्तविक अर्थ त्यो हो। तर संसारमा मानिसहरूले यसलाई धर्मको रूपमा हेर्ने गर्दछन् र कतिपय अवस्थामा चर्चभित्र पनि हामी विश्वासीहरू परमेश्वरको त्यो एउटा मार्गलाई पछ्याउन अथवा मुक्तिको त्यो एउटा यात्रामा हामी अगाडि बढ्दाखेरि हामीले यसलाई एक किसिमले धर्मको रूपमा लिइरहेको हामी पाउँदछौ। वास्तविक रूपमा हामीले प्रभु येशु जो सारा संसारका मालिक हुनुहुन्छ, सारा सृष्टि रचना गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँलाई हामीले आराधना गर्ने हो, उहाँलाई हामीले हाम्रो सम्पूर्ण हृदयले प्रेम गर्ने हो, उहाँसँगको त्यो घनिष्ठताको सम्बन्धमा रहने हो। तर धेरै समय हामी एउटा विभिन्न खालका विधि विधानहरूको पालना गरेर अनि विभिन्न जुन संसारमा भइरहेका ती धार्मिक क्रियाकलापहरूलाई चाहिँ हामीले पछ्याइरहेको हामी पाउँदछौ। तर वास्तवमा एउटा इसाई विश्वास के हो त? हामीले धर्म कर्महरू मात्रै गर्ने हो कि अथवा हामीले प्रभु येशूमाथिको त्यो विश्वासमा हामी अगाडि बढ्ने हो? यो चाहिँ निकै महत्वपूर्ण कुरा हो। त्यसकारण आज हामी धर्मको बन्धनबाट बाहिर निस्किन किन आवश्यक छ भन्ने विषयमा म तपाईँको बीचमा वचनबाट केही कुरा ल्याउँदैछु। तपाईँ हामी जो क्रिश्चियन धर्मको प्रतिनिधित्व गर्छौं, हामी त्यो धार्मिक समुदाय अन्तर्गत पर्दछौं भनेर हामीले दावी गर्दछौ, हामीहरू प्राय दुई फरक वर्गमा वर्गीकृत गरिएको हामी पाउँदछौ। एउटा चाहिँ धर्मका अनुयायीहरू र अर्को चाहिँ येशु ख्रीष्टका सच्चा अनुयायीहरू। दोस्रो कोरन्थी 11 अध्यायको 3 पदमा यसरी बताइएको छ, तर जसरी सर्पले आफ्नो चलाकीले हब्बालाई छल्यो, त्यसरी नै ख्रीष्ट प्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्दछन् कि भनेर मलाई डर लागेको छ। विश्वभरिका चर्च संगतिहरूमा धेरै निर्दोष क्रिश्चियनहरू छन् जो येशूका सच्चा अनुयायी बन्नको सट्टा धर्म पछ्याउने बाटोतर्फ दौड़िरहेको हामीले पाउँदछौ। हामी हाम्रो चर्चको संगतिमा हुने धार्मिक अभ्यासको तुलना गर्न सक्छौ र त्यसलाई येशु ख्रीष्टको साँचो सेवक हुनुको अर्थसँग तुलना गरेर हेर्न चाहन्छौ। हामी आज धेरै क्रिश्चियनहरू संलग्न हुने धार्मिक नियमितता वर्णन गरेर शुरू गर्नेछौ। धर्म तपाईँको एउटा निर्णयसँग शुरू हुन्छ जसमा तपाईँ चर्चसँग सम्बन्धित धार्मिक गतिविधिहरूमा सहभागी हुने निर्णय गर्नुहुन्छ। शुरूमा तपाईँ नियमित रूपमा चर्चको सभामा सहभागी हुने निर्णय गर्नुहुन्छ। त्यसपछि तपाईँ त्यही चर्चभित्र विभिन्न सेवाका कामहरूमा स्वयंसेवकको रूपमा सहभागी हुने निर्णय गर्न सक्नुहुन्छ। यहाँ चर्चको वातावरणमा तपाईँलाई केही निश्चित नियमहरू पालन गर्न सिकाइन्छ। तपाईँ बाइबल पढ्ने, प्रार्थना गर्ने र स्वयंसेवकको रूपमा चर्चमा सेवा गर्ने जस्ता कार्यहरू तपाईँले गर्नुपर्ने हुन्छ। यी कुराहरू गरेर तपाईँले परमेश्वरको उपस्थितिमा तपाईँले परमेश्वरको आराधना गरेको त्यो महसुस तपाईँले गरिराख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्छ कि यदि तपाईँले पर्याप्त असल कामहरू गर्नुभयो भने परमेश्वरले तपाईँलाई उहाँको आँखामा धर्मी व्यक्ति ठान्नुहुनेछ र तपाईँले उहाँको प्रेम प्राप्त गर्न योग्य ठहरिनुहुनेछ र तपाईँ उहाँको प्रेम प्राप्त गर्न योग्य ठहरिनुहुनेछ। धर्मको केन्द्रबिन्दु यो हो कि म के गर्दैछु भनेर विचार गर्नु जस्तै हो। मैले गर्ने कामहरूमा ध्यान केन्द्रित गर्नु हो र म कसरी महसुस गर्छु भन्ने कुरामा बढी आफ्नो विचार केन्द्रित गर्नु हो अनि म आफ्ना क्षमता र बलबाट के प्राप्त गर्न सक्छु भन्ने कुरामा बढी लागिरहनु हो। कतिपय समयमा तपाईँ यदि चर्चका गतिविधिहरूमा आफू बढी समय व्यतीत गर्नुहुन्छ, तपाईँले आफूले गरिरहेको काममा तपाईँ निकै नै होसियारी साथ आफ्नो कामतर्फ तपाईँ केन्द्रित रहनु हो,
म कसरी काम गर्दछु, मैले के महसुस गर्दछु, मेरो आफ्नो बल र क्षमताले मैले चर्चमा

0: जनताका गतिविधिहरूमा मैले कसरी सेवा पुर्याइरहेको छु भन्ने कुरा विश्वासीहरूले सोचिरहेका हुन सक्दछन्। अनि विश्वासीहरूले सोचिरहन्छन् कि यस्ता धार्मिक क्रियाकलापहरू गरेर मैले परमेश्वरलाई प्रसन्न तुल्याएको छु र परमेश्वरको प्रेम मैले प्राप्त गरिरहेको छु। समस्या त्यति बेला शुरू हुन्छ जब तपाईँ पाप गर्नुहुन्छ। तपाईँले जतिसुकै प्रयास गरे पनि सधैँ परमेश्वरको अगाडि धर्मी जीवन जिउन सक्नुहुँदैन। तपाईँबाट गल्तीहरू हुन्छन्। सायद तपाईँले पर्याप्त बाइबल पढ्नु भएको छैन, सायद तपाईँले कुनै चर्च सेवा सुट्याउनु भएको छैन, वा सायद तपाईँ कसैसँग रिसाउनु भयो र उहाँले तपाईँले नराम्रो व्यवहार गर्नुभयो। अब के गर्ने त? तपाईँ आफ्नो पापको लागि पश्चाताप गर्नुहुन्छ। त्यसपछि त्यो पापको क्षतिपूर्ति गर्न तपाईँ अझ धेरै सेवाको कार्यहरू गर्न थाल्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ कि यदि तपाईँले पर्याप्त धार्मिक कामहरू गर्नुभयो भने परमेश्वरले तपाईँको पापलाई व्यवस्था गर्नुहुनेछ। त्यसैले तपाईँ अझ कड़ा प्रयास गर्नुहुन्छ। नियमहरू पालना गर्न र पाप नगरी जीवन बिताउन तपाईँ प्रयास गर्नुहुन्छ। तर तपाईँ बारम्बार सुक्नुहुन्छ प्रियहरू। यसले तपाईँलाई दोषी महसुस गराउँछ र तपाईँको आत्मसम्मानमा र तपाईँको आत्मसम्मान घटाउँछ। तपाईँ परमेश्वरका प्रतिज्ञाहरूमाथि शंका गर्न थाल्नुहुन्छ। तपाईँ आत्मिक निराशामा पर्नुहुन्छ जसले प्राय जसो तपाईँलाई उदासीनताको अवस्थामा पुर्याउँदछ, जहाँ तपाईँलाई के भयो भनेर अब वास्ता लाग्दैन। तपाईँ सबै नियमहरू पालना गर्ने चिन्ता नगरी आफू जसरी बाँच्न चाहनुहुन्छ त्यसरी नै बाँच्ने निर्णय गर्नुहुन्छ। कतिपय व्यक्तिहरू भने सबै धार्मिक नियमहरू पालना गर्नमा निकै सिपालु हुन्छन्। यसले गर्दा उनीहरूको हृदय घमण्डले भरिन्छ। यसले तिनीहरूलाई नियमहरू राम्ररी पालना नगर्ने अरूलाई हेप्न वा तुच्छ ठान्न अग्रसर गराउँदछ। तिनीहरू अरूका कमी कमजोरीहरूलाई न्याय गर्न थाल्दछन् अनि आफूहरूले चर्चको धार्मिक प्रचलनहरू अरूभन्दा राम्रोसँग पालना गरिरहेकोले तिनीहरू आफूमाथि गर्व गर्दछन् र खुशीले गदगद हुँदछन्। मैले भर्खरै वर्णन गरेको यो धर्मले तपाईलाई बचाउन सक्दैन। हामीले जतिसुकै प्रयास गरे पनि हामीले गर्ने कुनै पनि धार्मिक कार्यहरूले हामीलाई परमेश्वर सामु धार्मिकताको स्थितिमा ल्याउन सक्दैन। धर्मको पालनाको परिणामले त केवल मृत्युमा मात्र पुर्याउँदछ प्रियहरू। तथापि धेरै राम्रो खबर यो छ कि परमेश्वरले हामीलाई उहाँ सामु धार्मिक स्थिति प्राप्त गर्न एउटा अद्भुत तरिका प्रदान गर्नुभयो। हाम्रो कार्यहरूद्वारा होइन, तर विश्वासद्वारा येशूले हाम्रा लागि के गर्नुभयो भन्ने कुरामा गरेको हाम्रो विश्वासद्वारा हामी धर्मी ठहरिएका छौं। एफिसी 1 अध्यायको 4-5 पदमा यसरी लेखिएको छ, उहाँको सामुन्ने पवित्र र निष्कलंक हौं भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। हाम्रो पिता परमेश्वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ प्रियहरू। उहाँसँग घनिष्ठ संगति गर्नका लागि हामी पनि पवित्र हुन आवश्यक छ। परमेश्वरलाई थाहा थियो कि हामी आफ्नै कार्यहरूद्वारा कहिले पनि पवित्रता प्राप्त गर्न सक्दैनौ। हाम्रा पापहरू क्षमा हामी आफैले गर्न सक्दैनौ। त्यसैले त उहाँले हामीलाई पवित्र बनाउन एउटा फरक योजना बनाउनुभयो अनि उहाँले यसलाई हामीलाई निशुल्क उपहारको रूपमा उपलब्ध गराउनुभयो। एफिसी 2 अध्यायको 8-9 पदमा यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। हामीले प्राप्त गर्न सक्ने पवित्रता अनुग्रहद्वारा उपलब्ध छ। हामीले यसलाई येशू ख्रीष्टले पूरा गर्नुभएको कार्य मार्फत प्राप्त गर्दछौं। येशू मार्फत हामी परमेश्वर सामु धार्मिक स्थिति प्राप्त गर्न योग्य भएका छौं। तितस 2 अध्यायको 5-7 पदमा यसरी लेखिएको छ, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खडाउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरेर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। परमेश्वरका सुन्दर सन्तानको रूपमा उहाँ सामु हाम्रो धार्मिक स्थितिदेखि नै छ र हाम्रा आफ्नै कर्महरूद्वारा होइन, तर हाम्रो मुक्तिको समयमा हामीले प्राप्त गर्ने पवित्र आत्माद्वारा हो। यो तब हुन्छ जब हामी येशू ख्रीष्टलाई हाम्रो प्रभु भनी उहाँलाई हामी आफ्नो हृदयलाई सुम्पदछौं। रोमीको पुस्तक 8:20-23 पदमा यसरी लेखेको छ, तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखी स्वतन्त्र थियौ। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँदछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त्य चाहिँ मृत्यु हो। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रीकरण हो, र यसको अन्त्य चाहिँ अनन्त जीवन। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। हामीले परमेश्वरको स्वीकृति पाउनका लागि अब राम्रा कामहरू, धार्मिक क्रियाकलापहरू, धर्म कर्मका कामहरू गर्नु आवश्यक छैन। हाम्रा प्रभु येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा हामीले उहाँको स्वीकृति पहिले नै पाइसकेका छौं। पहिलो कोरन्थी 1:30 पदमा यसरी लेखिएको छ, परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। परमेश्वरले हामीलाई पापबाट स्वतन्त्र पार्नु भएको छ। जब उहाँले हामीलाई हेर्नुहुन्छ, परमेश्वरले हाम्रो पाप देख्नुहुन्न। हामी उहाँको उपस्थितिमा शुद्ध र पवित्र हुनेछौं। यो हामीले गरेका कुनै कार्यहरूका कारणले होइन, तर ख्रीष्ट येशूले हामीलाई हाम्रो पापहरू धोइदिएर हामीलाई पवित्रीकरण गर्नुभएको कारणले हो। दोस्रो कोरिन्थी 5:21 पदमा यसरी लेखिएको छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नछिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। साँचो इसाई जीवन परमेश्वरको स्वीकृति पाउनका लागि धार्मिक नियमहरू पालना गर्ने प्रयास गर्नु होइन। यो त हामी येशू ख्रीष्टद्वारा पहिले नै धर्मी भइसकेका छौं भन्ने कुरालाई स्वीकार गर्नु हो। यसरी हामी परमेश्वरको प्रेम र अनुग्रहप्रति प्रतिक्रिया दिँदै शुद्ध हृदयले उहाँको सेवा गर्न चाहन्छौ। पहिलो यूहन्ना 4:9-11 पदमा यसरी लेखिएको छ, परमप्रभुको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्दछ। हामीले पहिले परमेश्वरलाई प्रेम गर्ने छनौट गरेनौं, उहाँले पहिले हामीलाई प्रेम गर्ने छनौट गर्नुभयो। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले हामीलाई उहाँका बहुमूल्य सन्तान बन्ने बाटो उपलब्ध गराउनुभयो। अनि यही प्रेमले हामीलाई अरू मानिसहरूलाई पनि त्यसरी नै प्रेम गर्न प्रेरित गर्दछ। रोमी 6:17-18 पदमा यसरी लेखिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियौ, अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। प्रियहरू, अब हामीलाई कुनै पनि धर्म कर्महरूबाट मुक्ति र उद्धार पाइन्छ भन्ने कसैले त्यो कुराहरू बतायो भने त्यसको पछि लाग्नु आवश्यक छैन, किनभने कामद्वारा हामीले उद्धार पाउने होइन, येशू ख्रीष्टमाथिको विश्वासद्वारा हामी निर्दोष ठहरिने हो। येशू ख्रीष्टबाट प्राप्त भएको धार्मिकताद्वारा हामी येशू ख्रीष्टको निर्देशन र अधिकारलाई आफ्नो जीवनमा पुर्याउन स्वतन्त्र भएका छौं। कलसी 3:23-24 पदमा यसरी लेखिएको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तर अधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। प्रियहरू, हाम्रो एउटै मात्र मालिक हुनुहुन्छ, उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। हामीले अब कुनै पनि धर्म कर्मका कुराहरूमा, कामहरूमा मात्र विश्वास राख्ने होइन, त्यसमा हामीले यदि काम गरेनौ भने हामी चिन्तित हुने होइन। धार्मिक विधि विधानले हामीलाई उद्धार दिन सक्दैन। त्यसै गरी हाम्रा परिवारका सदस्यहरू वा साथीहरूले हाम्रो बारेमा के सोध्दछन् भन्ने कुराको अब तपाईँ र मैले चिन्ता लिनु पर्दैन। हाम्रो एकमात्र चिन्ता येशूले के सोच्नुहुन्छ भन्ने हुन्छ। हामी येशूको सेवा गर्ने छनौट गर्छौ यो जानेर कि उहाँले हामीलाई अद्वितीय र शक्तिशाली तरिकाले इनाम दिनुहुनेछ। हामीले अरू मानिसहरूको सेवा गरेर पैसा कमाउन सक्छौ, तर येशूलाई पछ्याए बापत हामीले धेरै ठूला इनामहरू प्राप्त गर्नेछौ, अनन्त इनामहरू जुन उहाँले हामीलाई आफूसँग बस्नको लागि भेला पार्न फर्कनु हुँदा दिनुहुनेछ। गलाती 1:10 पदमा यसरी लेखिएको छ, के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोशिश गरेको भए म ख्रिस्टको दास हुने थिएन। हाम्रो पापको लागि क्रूसमा मर्नुहुने यीशु ख्रिस्ट हुनुहुन्छ प्रियहरू। हाम्रो वफादारी उहाँलाई पछ्याउनमा हुनुपर्दछ। उहाँले अरू मानिसहरूलाई खुशी पारौं कि पार्दैनौ, हामीले अरू मानिसहरूलाई खुशी पार्छौं कि पार्दैनौ भन्ने कुरा महत्वपूर्ण छैन। यीशु ख्रिस्टलाई खुशी पार्दा नै हाम्रो जीवनमा एउटा अद्भुत परिवर्तन आउनेछ। यूहन्ना 8 अध्यायको 31 पदमा यसरी लेखिएको छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेला हौ। धर्म र पापको बन्धनबाट हामीलाई स्वतन्त्र गरिसकेपछि हामी पूर्ण हृदयले येशू ख्रिस्टलाई पछ्याउन र सेवा गर्न स्वतन्त्र छौं। हामीले येशूसँग व्यक्तिगत सम्बन्ध बनाउन प्रयास गर्नुपर्दछ प्रियहरू। येशू ख्रिस्टबाटै आफ्नो दिशा र मार्ग निर्देशन खोज्नु पर्दछ। उहाँले हामीलाई अरू कसैले भन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई अरू भन्दा, संसारका यावत थोकहरू भन्दा उहाँले हामीलाई अकाप्य प्रेम गर्नुहुन्छ। अनि हाम्रो जीवनको लागि उहाँका योजनाहरू हामीले आफ्नै बलमा गर्ने कुनै पनि प्रयासभन्दा महान छन्। दोस्रो तिमोथी दुई अध्यायको एक पदमा यसरी लेखिएको छ, यसकारण तिमी मेरो बालक ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। हामीलाई धार्मिक बन्धनबाट मुक्त गराउनका लागि हामीले जुन अनुग्रहमा भरोसा गर्यौं त्यही अनुग्रहमा हामीले हाम्रो विवेक, मार्गदर्शन र शक्तिको मुख्य स्रोतको रूपमा निरन्तर भरोसा गर्नुपर्छ। परमेश्वरको अनुग्रहद्वारा हामी ख्रिस्टमाथि हामीमाथिबाट ठूलो शक्ति प्रकट गर्न सक्छौ। परमेश्वरले हामीले प्राप्त गरोस् भनेर चाहनुहुने जीवनका सबै अद्भुत कुराहरू हामी प्राप्त गर्न सक्छौ। अनि यो अनुग्रहलाई अरूको जीवनमा प्रशस्त सहायता गर्न र छुटकारा ल्याउन प्रयोग गर्न सक्छौ। एपीसी 2 अध्यायको 10 पदमा यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिपौ, हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। प्रियहरू, अब तपाई पापको बन्धनबाट स्वतन्त्र हुनु भएकोले तपाई आफ्नो बाँकी जीवनमा के गर्न रोज्नुहुन्छ त? परमेश्वरसँग तपाईको लागि मात्र एउटा यस्तो अद्भुत योजना छ र यो मानिसहरूका नियम र अधिकारहरू पालन गर्नु होइन, यो त ख्रिस्ट येशूमा तपाईले पाएको स्वतन्त्रतामा हिँड्नु रहेको छ र परमेश्वरले तपाईले गर्नका लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो र तपाईको जीवनको मूल सार भनेको परमेश्वरले तपाईले गर्नको लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनु भएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: जयमसी एक भन्दा दुई असल कार्यक्रम मार्फत आशा छ यहाँहरू सबैजना सन्चय हुनुहुन्छ। यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ परमेश्वरले शान्ति दिनुभएको होस् सुरक्षा दिनुभएको होस् भन्दै आजको कार्यक्रम शुरू गर्न गइरहेका छौं। आज चाहिँ हामी परमेश्वरको वचन उत्पत्ति 24 34 अन्तिमसम्मका पदहरूबाट हेर्नेछौ जसमा चाहिँ जोडी जुटाउने परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू हामीले स्पष्टसँग देख्न सक्दछौ र हामी शुरू गर्न गइरहेका छौ। त्यो खण्डलाई हामीले हेर्छौ भने आमा बितेको 3 भइसक्यो, आफ्नो पिता अब्राम एकदमै वृद्ध अवस्थामा हुनुहुन्छ, 40 जवान अवस्थामा इसाकलाई एकदमै गाह्रो भएको थियो, त्यसैले उनी आफ्नो मन बहलाउनलाई र प्रार्थना गर्नलाई साँझ पख खेततिर जाने गर्थे। जुन परमेश्वरको सामु उनका पिता अब्राम हिँडडुल गर्थे उहाँको नजरबाट इसाकको निम्ति आशिष कहिले पनि गुमेको थिएन। त्यहाँनिर हामीले हेर्न सक्छौ कि आमा बुवाहरूको निम्ति यस्तो चुनौती छ, जब आमा बुवाहरू परमेश्वरको सामु हिँडडुल गर्नुहुन्छ निर्दोष हुनुहुन्छ त्यो आशिष चाहिँ आफ्नो सन्तान आफ्नो छोराछोरीलाई सरेर जान्छ बगेर जान्छ। अब्राम परमेश्वरको सामु हिँडडुल गर्ने भएको कारणले गर्दाखेरि इसाकको निम्ति सुयोग्य कन्या जुटाउनलाई परमेश्वरले अब्रामको नोकरलाई आफ्नै नातेदार कहाँ पुर्याउनुहुन्छ। त्यति मात्र होइन परमेश्वर नातेदारको हृदयमा भएर काम पनि गर्नुहुन्छ। जब रिबेकाको नातेदारहरूले अब्राम र उनको नोकरसँग परमेश्वर हुनुभएको कुराहरू देख्छन् अनि उनीहरूले आफ्नी बहिनीलाई अब्रामको बुहारी हुनलाई जान दिन्छन्। त्यहाँनिर कुनै पनि वाद विवादहरू अनि कुनै पनि कठोरताहरू कुनै पनि स्वार्थहरू हामीले पाउँदैनौ। अब त्यहाँनिर हामीले हेर्छौ भने रेबिकालाई अब्रामको बुहारी इसाकको दुलै हुनलाई निस्वार्थ प्रकारले जान दिएको कुराहरू हामीले पाउँदछौ। अब रेबिकालाई हामीले हेर्छौ भने रेबिका साधारण कन्या थिइन् तर उनी परमेश्वरको दृष्टिमा परमेश्वरको नजरमा असल कन्या थिइन्। परमेश्वरमा भरोसा राख्ने परमेश्वरमा आशा राख्ने परमेश्वर प्रतिको विश्वास र भक्तिमा आज्ञाकारी भएर जिउने कन्या थिइन् जसको कारणले रेबिका चाहिँ अब्राहमको बुहारी इसाकको दुलै हुन पुगेको कुराहरू हामीले पाउन सक्दछौ। र आज हाम्रो जवान भाइ बहिनीहरू जो विवाहको उमेरमा पुग्नु भएको छ विवाह गर्ने सोच बनाउनु भएको छ विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ चुनौती के छ भने सायद संसारमा हामीसँग सबै कुराहरू प्रशस्त नहोला तर पनि सारा संसारलाई नै सृष्टि गर्नु नै सृष्टिकर्तालाई चिनेर विश्वास गरेका उहाँका जनहरू हामीहरू हौ। यसकारण हामी चाहिँ संसारको हरेक कठिन परिस्थितिमा पनि हरेक गाह्रो परिस्थितिमा पनि समस्याको बावजुद पनि परमेश्वरमा भरोसा राखेर जिउँछौ परमेश्वरमा आशा राख्छौ र परमेश्वर प्रतिको विश्वास र भक्तिमा आज्ञाकारी भएर अगाडि बढ्छौ भने चाहिँ परमेश्वर जो हुनुहुन्छ अनि सबैको जीवनमा आफ्नो समयमा असल काम गर्नुहुने चाहिँ परमप्रभु नै हुनुहुन्छ भन्ने कुराहरू त्यहाँनिर हामीले पाउँदछौ। अब त्यसको निम्ति हामी चाहिँ दिन प्रतिदिन परमेश्वर प्रतिको विश्वास र भक्तिमा आज्ञाकारी भएर जिउने प्रभुका जनहरू हामी हुनुपर्दछ। हाम्रो इच्छा हाम्रो योजना भन्दा पनि परमेश्वरको इच्छा परमेश्वरको योजना आफ्ना जनहरू प्रति एकदमै महान छ। यसकारण परमप्रभु यति महान परमेश्वर हुनुहुन्छ यति अनुग्रही हुनुहुन्छ यति तिठालु हुनुहुन्छ यति कृपालु हुनुहुन्छ उहाँ जहिले पनि आफ्नो छोराछोरीको जीवनमा असल काम गर्न चाहनुहुन्छ तर कतिचोटि हामी आफ्नै खुसी अनुसार हामी आफ्नै इच्छा र योजना अनुसार अनि आफ्नै मार्गमा अगाडि बढिरहेका हुन्छौँ, जसले गर्दा हामी ठेस खान्छौँ अनि कतिचोटि निराशका कुराहरू आउँछन्, कतिचोटि बाधाहरू आउँछन्, कतिचोटि कठिनाइहरू आउँछन्, कतिचोटि सताहटहरू आउँछन्। यसकारण यी सबै किसिमका बाधाहरूमाथि, सताहटहरूमाथि अनि गाह्रो परिस्थितिमाथि विजय प्राप्त गर्नको निम्ति हामी चाहिँ दिन प्रतिदिन परमेश्वरको सामु हिँडडुल गर्ने, भन्नुको मतलब परमेश्वरमा भरोसा राखेर जिउने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अब त्यहाँनेरि हामीले उत्पत्ति 24 34 अन्तिमसम्मका पदहरूलाई हेर्दाखेरि अब इसाक आफ्नो 40 जवानी अवस्थामा आमा बितिसक्नु भएको छ, पिता अब्राम एकदमै वृद्ध अवस्थामा हुनुहुन्छ अनि उनको त्यो एक्लो जवानी अवस्थामा सहायता गर्नको निम्ति चाहिँ परमेश्वरले रेबिकालाई जुटाउनु भएको कुराहरू हामीले पाउँदछौ। र तल हामीले हेर्छौ भने अनि इसाकले रेबिका पाएपछि सान्त्वना पाए भन्ने कुराहरू हामीले पाउँदछौ। कतिचोटि हामी एक्लो भएको अवस्थामा एक्लो महसुस गर्छौ, कसैले सहायता गरे हुन्थ्यो, कसैले वास्ता गरे हुन्थ्यो, मेरो जीवनमा कोही आए हुन्थ्यो, यस्तो किसिमको अनुभवहरू हामीले गरिरहेका हुन्छौ, कसैको सहायताको अपेक्षा हामीले गरिरहेका हुन्छौँ। अनि यहाँनेरि हामीले हेर्दाखेरि इसाकले रेबिकालाई पाएपछि सान्त्वना पाए भन्ने कुराहरू हामीले पाउँदछौँ। त्यो सान्त्वना चाहिँ सहायता, जब इसाकको जीवनमा रेबिका आउनुभयो दुलही भनेर, त्यसपछि अनि इसाकले एक्लो महसुस होइन, परमेश्वरले मेरो निम्ति असल सहयोगी जुटाउनु भएको छ भन्ने कुरामा चाहिँ अनि इसाकले चाहिँ सान्त्वना पाएको कुराहरू हामीले पाउँदछौँ। अनि हामी एक्लो हुँदाखेरि कतिचोटि हाम्रो सोच, हाम्रो विचार, हाम्रो भावनाहरू विभिन्न कुरातिर गइरहेको हुन्छ, तर यदि हाम्रो जीवनमा कोही छ भनेदेखि मेरो निम्ति परमेश्वरले जुटाउनु भएको छ मेरो सहायताको निम्ति, त्यो आशा हामीले आउँछ अनि त्यहाँनिर हामीले सान्त्वनाको अनुभव गर्न सक्छौ। त्यति मात्र होइन, अनि उनको मनमा शान्ति मिल्यो अनि जुन एक्लो अवस्थामा इसाक चाहिँ प्रार्थना गर्नको निम्ति आफ्नो मनलाई बहलाउनको निम्ति अनि साँझ पख खेततिर जान्थे अनि परमेश्वरको नजर चाहिँ इसाकलाई सहायता गर्नबाट कहिल्यै पनि चुकेको थिएन। परमेश्वर यति महान हुनुहुन्छ, त्यो एक्लो अवस्थामा अनि सहायता गर्नको निम्ति उहाँ तयार हुनुहुन्छ अनि इसाकले परमेश्वरबाट सहायता पाएको कुराहरू हामीले पाउँदछौ। त्यति मात्र होइन, उनले रेबिकासित कहिल्यै दुर्व्यवहार गरेनन् भन्ने कुराहरू हामीले पाउँदछौ। अनि जब इसाकको जीवनमा परमेश्वरले असल कन्या रेबिका जुटाउनु भयो अनि इसाकले उनीसँग कहिल्यै पनि दुर्व्यवहार गरेनन्, उनको वास्ता गरे, उनीसँग मिलेर बसे अनि उनलाई सहायता गरे अनि उनलाई प्रेम गरे भन्ने कुराहरू हामीले पाउँदछौ। त्यो प्रेम पनि निस्वार्थ प्रेम, निस्वार्थ प्रेमले इसाकले रेबिकालाई प्रेम गरेको कुराहरू हामीले पाउँदछौ। अनि तल हामीले हेर्छौ भने परमेश्वरको सामु निर्दोष भएर हिँड्नेहरूको निम्ति उहाँले नै सुयोग्य जोडी जुटाउनुहुन्छ भन्ने कुराहरू। परमेश्वरको सामु नै जब हामी निर्दोष भएर हिँड्छौ, उहाँले नै आफ्नो भक्त जनहरूको निम्ति सुयोग्य जोडी जुटाउनुहुन्छ अनि भाइको लागि सुयोग्य जोडी जुटाउनुहुन्छ, बहिनीको लागि सुयोग्य जोडी जुटाउनुहुन्छ। तर हाम्रो कर्तव्य चाहिँ हामी चाहिँ दिन प्रतिदिन परमेश्वरको सामु अनि निर्दोष भएर हिँड्ने प्रभुका जनहरू हुनुपर्छ। जब हामी परमेश्वरमा निर्दोष जीवन जिउँछौ अनि हाम्रो जीवनको लागि, हाम्रो परिवारको लागि अनि सबै आवश्यक कुराहरू जुटाउनु हुने पनि परमेश्वर नै हुनुहुन्छ भन्ने कुराहरू त्यहाँनिर हामीले पाउँदछौ। अनि तल हामीले हेर्छौ भने कसैलाई जोडीको अभाव हुने छैन, एसिया 34:16 हामीले हेर्छौ भने उहाँले नै भन्नुभएको छ। अनि एसैया 34:16 पदलाई हामीले हेर्छौँ भने त्यहाँनेरि परमेश्वरले जीव जन्तु पशु पक्षी चराचुरी सबैको जोडी जोडी गरी उहाँले बाँध्नु भएको छ अनि अन्तिममा भन्नुहुन्छ कि कसैलाई पनि जोडीको अभाव हुने छैन, परमेश्वरले नै जोडी मिलाउने काम गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ त्यहाँनेरि हामीले पाउँदछौ। अनि वचन सुन्नुहुने प्रिय भाइ बहिनीहरू, सायद हामी अब लामो समयदेखि असल जोडीको निम्ति प्रार्थना गरिरहेका हुन सक्छौ अनि असल जोडीको खोजीमा हामी हिँडिरहेका हुन सक्छौ, तर हामी परमेश्वरमा भरोसा राख्छौं भनेदेखि परमेश्वरले आफ्नो समयमा आफ्नो जनहरूको निम्ति असल जोडी जुटाउनुहुन्छ, अनि असल जोडी जुटाउने चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुराहरू यसाया 34:16 पदलाई हेर्छौं भने त्यहाँनेरि पनि हामीले पाउँदछौ। अनि त्यहाँनेरि हामीले हेर्छौं भने उहाँले नै भन्नुभएको छ, विवाहको निम्ति जोडी जुटाउनु हुने परमेश्वर हुनुहुन्छ, तर विवाहलाई कायम राख्ने जिम्मा हाम्रो हो। अनि कति भाइ बहिनीहरू अब त म विवाह गर्दिन, अब म एक्लै बस्छु, अब म एक्लै जिउँछु, एक्लै जीवन बिताउँछु भन्ने सोच बनाएका धेरै भाइ बहिनीहरू पनि मैले पाउँदछु। तर यहाँनिर हामीले हेर्छौ भने विवाहलाई कायम राख्ने जिम्मा चाहिँ हाम्रो हो भनेर परमेश्वरले भन्नुभएको छ, किनभने हामी धैर्य गर्नुपर्छ, हामी आतिनु हुँदैन। जब हामी धैर्य गर्न सक्दैनौ हामी आतिन्छौ अनि दायाँ बायाँ लाग्छौ, अनि त्यहाँनिर हामी चिप्लिन्छौ, ठेस खान्छौ, अनि धोकामा पर्छौ, अनि गाह्रो परिस्थितिहरू आउँछ। तर त्यो गाह्रो परिस्थितिमाथि विजय पाउनको निम्ति अनि त्यो गाह्रो परिस्थिति भएर हामी अगाडि बढ्छौ भनेदेखि परमेश्वरले सजिलो परिस्थितिमा भन्दा पनि गाह्रो परिस्थितिमा, कठिन परिस्थितिमा, केही नभएको अवस्थामा, आशा विहीन अवस्थामा नै परमेश्वरले आफ्नो छोराछोरीको जीवनमा काम गर्नुहुन्छ। अनि हामी चाहिँ दिन प्रतिदिन हाम्रो जीवनमा परमेश्वरलाई काम गर्न दिने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। कतिचोटि हामी आफ्नो काम आफै गरिरहेका हुन्छौँ अनि आफै बाटो बनाउँछौ, आफै हिँडिरहेका हुन्छौ, तर परमेश्वरमा भरोसा राख्ने प्रभुका जनहरू अनि परमेश्वरले देखाउनु भएको असल मार्गमा हिँड्ने प्रभुका जनहरू हुनुपर्छ। परमेश्वरले आफ्नो छोराछोरीहरूलाई, आफ्नो भक्त जनहरूलाई जहिले पनि असल मार्गमा हिँड्नलाई सहायता गर्नुहुन्छ। त्यो असल मार्ग भनेको चाहिँ परमेश्वर प्रतिको विश्वास, परमेश्वरमा भरोसा, परमेश्वर प्रति आज्ञाकारी भएर जिउनु हो। जब परमेश्वरमा आज्ञाकारी भएर जिउँछौ परमेश्वरले हाम्रा मार्गहरू पनि सिधा तुल्याउनुहुन्छ। जब हामी सिधा मार्गमा हिँड्छौ अनि त्यहाँ ठेस खाने डर हुँदैन, लड्ने डर हुँदैन, कुनै समस्याहरू हुँदैनन्, कुनै बाधाहरू आउँदैनन्, कुनै कठिनाइहरू हुँदैनन्, कसैले केही भन्ने मौका पनि हुँदैन। जब हामी सिधा मार्ग भएर हिँड्छौँ भने त्यो सिधा मार्गले जहिले पनि हामीलाई परमेश्वरको उपस्थितिमा पुर्याउने काम गर्नुहुन्छ। जब हामी परमेश्वरको उपस्थितिमा जिउँछौँ नि परमेश्वरको इच्छा र योजना परमेश्वरले आफ्नो भक्त जनहरूको जीवनमा पूरा गर्नुहुन्छ, अनि उहाँको इच्छा र योजना आफ्नो जीवनमा पूरा गर्न दिने योग्यका छोराछोरी चाहिँ हामीहरू हुनुपर्दछ। किनभने कतिचोटि हामी आफ्नै इच्छा र योजना अनुसारको चालमा चल्छौ अनि आशाविहीन अवस्थामा पुग्छौ, केही गर्न नसक्ने अवस्थामा पुग्छौ, हाम्रो सोचहरू बदलिन्छ, हाम्रा इच्छा, हाम्रा योजनाहरू बदलिन्छन्, फरक हुन्छ। तर होइन, हामी आफै योजना बनाउने, आफै आफ्नै मार्गमा हिँड्ने होइन, हाम्रा सबै मार्गहरू परमेश्वरलाई सुम्पेर परमेश्वरको इच्छा र योजना अनुसार जिउने प्रभुका जनहरू हुनुपर्छ। जब हामी परमेश्वरको योजना भित्र रहेर जिउँछौ अनि परमेश्वर यति महान हुनुहुन्छ कि उहाँले आफ्ना छोराछोरीको जीवनमा दिन प्रतिदिन असल काम गरि नै रहनुहुन्छ। अब्राम परमेश्वरको सामु निर्दोष भएर हिँड्ने भएको कारणले गर्दाखेरि अब्रामको आशिष चाहिँ अनि इसाकलाई परमेश्वरले दिनुभएको छ, अनि परमेश्वरको नजरबाट इसाकको आशिष अनि इसाकको खाँचो कहिल्यै पनि लुकेको थिएन, किनभने परमेश्वरलाई थाहा छ हाम्रो अभावहरू, हाम्रो खाँचोहरू, हाम्रो निडहरू, हाम्रो दिनदिनको अवस्थाहरू परमेश्वरलाई थाहा छ। यसकारण दिनदिनै परमेश्वरको महिमाको योग्यको जीवन जिउनु चाहिँ परमेश्वरमा भरोसा राख्नु हो, परमेश्वरका आज्ञाहरू पालन गर्नु हो, त्यो कुराहरू हामीले पाउँदछौँ। अनि विवाहलाई जहिले पनि हामीले कायम राख्नु पर्दछ, त्यसको निम्ति प्रेम चाहिन्छ, त्यो प्रेम पनि निस्वार्थ प्रेम, अनि त्यो प्रेम चाहिँ एउटा साथीले अर्को साथीलाई गर्ने प्रेम जस्तो होइन, परमेश्वरले जुन प्रकारले आज हामीलाई प्रेम गर्नुभएको छ त्यही प्रकारले हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। श्रीमानले आफ्नो श्रीमतीलाई, श्रीमतीले आफ्नो श्रीमानलाई, आमा बुवाले आफ्नो छोराछोरीलाई, छोराछोरीले आफ्नो आमा बुवालाई, अनि एउटा साथीले अर्को साथीलाई, अनि आफन्तलाई, त्यो प्रेम। किनभने परमेश्वरको प्रेमलाई हामीले हेर्छौँ भने उहाँको प्रेममा कहिल्यै पनि स्वार्थ थिएन। उहाँले निस्वार्थ प्रेमले आफ्नो जनहरूलाई प्रेम गर्नुभएको छ, अनि त्यो प्रेमको खाँचो आज हामीलाई छ। यदि हामी निस्वार्थ प्रेमले एउटाले अर्कोलाई प्रेम गर्छौँ भने त्यहाँ बेमेलका कुराहरू हुँदैनन्, अनि वाद विवादका कुराहरू हुँदैनन्, त्यहाँ झगडाका कुराहरू हुँदैनन्, अन्य अत्याचारका कुराहरू हुँदैनन्, त्यहाँनिर फुटका कुरा हुँदैनन्, कुनै पनि समस्याहरू हुँदैन। निस्वार्थ प्रेमले एउटाले अर्कोलाई प्रेम गर्ने बानी चाहिँ हामीले बसाल्नुपर्छ। त्यो निस्वार्थ प्रेममा नै एउटा सन्तुष्ट छ, एउटा आशिष छ, एउटा जीवन छ। निस्वार्थ प्रेमले कसैले कसैलाई प्रेम गर्छौँ भने त्यो चाहिँ जीवन हो, अनि त्यो जीवन चाहिँ अनन्त अनन्तसम्मको लागि हो। त्यस्तो महान प्रेमले परमेश्वरले आज हामीलाई प्रेम गर्नुभएको छ। यसकारण विवाहको निम्ति योजना बनाउँदाखेरि, विवाहको निम्ति प्रार्थना गर्दाखेरि, विवाहको निम्ति सोच बनाउँदाखेरि, अनि विवाहको निम्ति इच्छाहरू अनि योजनाहरू बनाउनको निम्ति अनि स्वार्थी प्रेम होइन, किनभने स्वार्थी प्रेमले एउटा अर्काको बीचमा फाटो ल्याउँछ, समस्याहरू ल्याउँछ। अनि जब हामी विवाहको निम्ति प्रार्थना गर्छौँ, विवाहको निम्ति योजना बनाउँछौँ, अनि विवाहको निम्ति हामी सोचहरू बनाउँछौँ, निस्वार्थ प्रेम गर्ने प्रभुका जनहरू हुनुपर्दछ। किनभने स्वार्थी प्रेमले हाम्रो वैवाहिक जीवनमा आशिष ल्याउँदैन, समस्याहरू ल्याउँछ। आज धेरै भाइ बहिनीहरूको जीवनमा विवाह भएको केही समयपछि नै, अनि केही महिना, केही वर्षपछि नै थुप्रै किसिमका समस्याहरू देखा परेका छन्। अनि प्रभु त्यो चाहनुहुन्न। जुन निस्वार्थ प्रेमले प्रभुले हामीलाई प्रेम गर्नुभएको छ, अनि आज हामीले पनि एउटाले अर्कोलाई निस्वार्थ प्रेमले प्रेम गर्नुपर्छ। तीमाथि विवाहको कुरामा त स्वार्थी प्रेम त टिक्दै टिक्दैन। स्वार्थी प्रेमले त केही समय त अब राम्रै हुन्छ होला, तर केही समयपछि त्यो प्रेम चाहिँ सत्ताछुल्ल हुन्छ, अनि समस्यामा परिणत हुन्छ, अनि भेदभावका कुराहरू, वाद विवादका कुराहरू, बेमेलका कुराहरू, अनि थुप्रै समस्याहरू त्यहाँनिर हुन्छ। यसकारण हामी चाहिँ जहिले पनि एउटाले अर्कोलाई निस्वार्थ प्रेमले प्रेम गर्ने प्रभुका जनहरू हुनुपर्छ। त्यहाँनिर आशिष छ, सन्तुष्ट छ, अनि त्यहाँनिर खुसी छ, आनन्द छ, अनि त्यो प्रेममा जीवन छ, अनि त्यो जीवन चाहिँ सदाको लागि हो, अनि सदाको लागि जीवन पाएको परम प्रभु चाहनुहुन्छ। यसकारण वचन सुन्नुहुने प्रिय भाइ बहिनीहरू, अनि केही समयको लागि, केही समयको स्वार्थी प्रेममा होइन, तर अनन्त अनन्तसम्मको लागि निस्वार्थ प्रेममा जिउने प्रभुका जनहरू हुनुपर्छ। अनि त्यो निस्वार्थ प्रेम चाहिँ परमेश्वरबाटको हो। परमेश्वरको प्रेमले नै हामीले एउटाले अर्कोलाई प्रेममा जित्नुपर्छ, जीवनमा ल्याउनुपर्छ, अनि त्यो निस्वार्थ प्रेममा नै ठुलो शान्ति छ, ठुलो आनन्द छ, ठुलो खुसी छ, ठुलो आशिष छ। अनि परमप्रभु यति महान परमेश्वर हुनुहुन्छ, अनि उहाँलाई चिनेर विश्वास गर्नुभएका सम्पूर्ण भक्त जनहरू चाहिँ परमेश्वरमा आशिषित भएर अगाडि बढेकै प्रभु चाहनुहुन्छ। हामी कोही पनि कमजोर भएको प्रभु चाहनुहुन्न, हामी कोही पनि एक्लो जीवन जिएको प्रभु चाहनुहुन्न, हामी कोही पनि निराश भएको प्रभु चाहनुहुन्न। हामी सबैको निम्ति अनि असल जोडी जुटाउनुहुने, अनि असल योजना बनाउनुहुने, असल धार्मिकताको मार्गमा डोर्याउनुहुने, अनि असल भविष्य दिनुहुने परम प्रभु नै हुनुहुन्छ। त्यसैले उहाँले आफ्नो वचनद्वारा भन्नुभएको छ, म तिमीहरूको वर्तमान भविष्य सम्हाल्नुहुने परमेश्वर हुँ। अनि आज हाम्रो वर्तमान भविष्य सम्हाल्नुहुने चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ। यसकारण हामी संसारका थुप्रै कुराहरू सम्झेर निराश हुने होइन, परमेश्वरलाई सम्झेर परमेश्वरमा आनन्दित भएर, खुसी भएर, रमाएर जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अनि उत्पत्ति 24 34 अन्तिमसम्मका पदहरू हामीले हेर्दाखेरि परमेश्वरको इच्छा, परमेश्वरको योजना इसाकमाथि पूरा भएको हामीले पाउँदछौ। जब इसाकले रिबिकासँग विवाह गरे अनि उनले सान्त्वना पाए अनि उनको मनमा शान्ति भयो अनि उनले आफ्नी पत्नी रेबिकालाई निस्वार्थ प्रेम गरे, उनको वास्ता गरे अनि कहिल्यै पनि दुर्व्यवहार गरेनन् अनि उनी सँगै भएर अगाडि बढेको कुराहरू हामीले पाउँदछौ। अनि आज हामीमा पनि यी कुराहरू एकदमै आवश्यक छ। यसकारण वचन सुन्ने सम्पूर्ण प्रभुका प्रियजनहरू, तपाईँहरू निराश नहुनुहोस्। तपाईँहरू परमप्रभुमा धैर्य गर्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस्। निरन्तरताको प्रार्थना सुन्नुहुने परमप्रभु नै हुनुहुन्छ। हाम्रो वर्तमान भविष्य सम्हाल्नुहुने परमप्रभु नै हुनुहुन्छ। उहाँले आफ्नो समयमा सबैको निम्ति असल जोडी जुटाउनुहुन्छ। उहाँले आफ्नो वचनद्वारा हामी सबैको निम्ति प्रतिज्ञा गर्नुभएको छ। उहाँका वचनका प्रतिज्ञाहरू आज हामी हरेकको जीवनमा पूरा भएको प्रभु चाहनुहुन्छ। यी वचनद्वारा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। हुन्छ, एक भन्दा दुई असल कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण प्रभुका प्रियजनहरू, फेरि पनि यहाँहरू सबैलाई जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ अष्टचित्र खड्काज्यू मोबाइल 98 41 48 50 97 98 41 48 50 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अब चाहिँ पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तोता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: कोरस नम्बर 108।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र दया सन्ध्या र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ अनि रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँको निम्ति सदैव खुशी र आनन्द प्राप्ति भइरहेको छ। तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ, तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ आफू खुशी हुनुभएको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै अनुभव तपाईँले गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। यस कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

सालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज एउटा विशेष यस्तो विषयवस्तु तपाईँ सामु ल्याउन प्रयास गरिरहेको छु कि जुन हाम्रो निम्ति एउटा आशिषको कारण बन्न सक्दछ। आज तपाईँ र म जीवनमा धेरैजनाको साथ सहयोगको अपेक्षा राखिरहेका हुन सक्छौं। अवश्य पनि जीवन जिउनका लागि कसै न कसैको साथ सहयोग आवश्यक हुन्छ। तर प्रिय श्रोता, जीवनमा सबै मानिसले तपाईँलाई सधैँ साथ दिइरहँदैनन्। एक दिन मानिसले तपाईँलाई एक्लो बनाउन सक्छन्। जब तपाईँको विचार फरक हुन्छ, तपाईँ अलग तरिकाले जब सोच्न थाल्नुहुन्छ, क्रमशः मानिसले तपाईँलाई साथ छोड्दै छोड्दै जान्छन् अनि तपाईँ एक्लो एक्लो महसुस गर्न थाल्नुहुन्छ। तर एउटा सत्य पवित्र शास्त्रले के भन्छ भन्दा, परमेश्वर तपाईँलाई कहिले पनि छोड्नुहुने छैन, कहिले पनि त्याग्नुहुने छैन भनेर प्रतिज्ञा गर्नुहुन्छ। सबैले छोडे पनि म कहिले पनि छोड्ने छैन अर्थात् त्याग्ने छैन। कति सुन्दर कुरा छ।

सत्यतामा हिँड्दाखेरि तपाईँ एक्लो अनुभव पक्कै गर्न सक्नुहुन्छ, किनभने सत्यको बाटो साँगुरो हुन्छ। साँगुरो बाटोमा भीड अवश्य कम हुन्छ, तर इतिहास साक्षी छ, इतिहासले भन्दछ परमेश्वरको सुरक्षामा पछि लाग्नेहरू सुरुमा एक्लै एक्लै देखिए तापनि, एक्लै हिँडेको जस्तो लागे तापनि, अन्त्यमा उनीहरू नै विजयी भएको कुरा पवित्र शास्त्रले घोषणा गर्दछ। र आज म तपाईलाई, तपाई र म यदि परमेश्वरको पछि लाग्दैछौ भने एक्लो हुन सक्छौ मित्र, तर अन्त्यमा उहाँले विजय दिनुहुन्छ भन्ने कुरामा हामी निश्चिन्त हुनु पर्दछ। यही आशिषमय सन्देश आजको यस कार्यक्रममा म तपाईसँग शेयर गर्नेछु। संसारले भीड़लाई सम्मान गर्छ, भीड़ प्यारो लाग्छ संसारलाई, तर परमेश्वरले सत्यको सम्मान गर्नुहुन्छ। मानिसहरू सजिलो बाटो रोक्छन् किनभने सजिलो बाटोमा जो कोही आरामसँगले हिँड्न सक्छ, तर परमेश्वरको बाटो चाहिँ कठिन हुन्छ, साँगुरो हुन्छ र एक्लै हिँड्नुपर्ने बाध्यता पनि आउँदछ। किनकि पवित्र शास्त्रले यसरी भन्दछ, साँगुरो ढोकाबाट पस, किनकि विनाशमा पुर्याउने ढोका चाहिँ फराकिलो छ। जब फराकिलो बाटो हामी रोज्दछौं, उक्त बाटोले तपाईं र मलाई विनाशतिर लैजान सक्दछ। त्यसैले यहाँ साँगुरो बाटोबाट पस्ने आह्वान गरिएको छ। कतिपय समयमा धेरै ठूलो जमातले बोलेको कुरा सही होला जस्तो हामीलाई लाग्छ, भीड़ जहिले तहिले सत्य हुँदैन मित्र। लोकप्रियता र परमेश्वरको इच्छा एउटै कुरा कहिले पनि होइन। लोकप्रियताको लागि भीड़ले तपाईलाई उक्साउन सक्छ, भीड़ले तपाईलाई नियन्त्रित गर्न सक्छ, भीड़ले तपाईको मस्तिष्कमा एउटा चुम्बकीय रूपले तपाईलाई तान्ने काम गर्न सक्छ, तर तपाई सही भएर कोही कोही बेला एक्लो भएर उभिन सक्नु पर्दछ। त्यसैले लोकप्रियता भन्ने कुरा एकातर्फ छ भने परमेश्वरको इच्छा भन्ने कुरा अर्कै तर्फ हुन्छ। भीड़ले ताली बजाउनु भन्दा परमेश्वरले तपाई र मलाई स्वीकार गर्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो। भीड़ले तपाईलाई एकछिन वाह वाह गरेर ताली दिँदा तपाईलाई बडो मजा लाग्ला, तर त्यो क्षणिक आनन्दको कुरा हुन सक्छ भने जब तपाई परमेश्वरमा स्वीकार्य हुनुहुन्छ त्यहाँ अनन्त अनन्तको खुशी मिल्न सक्छ। प्रिय साथी, एउटा कुरा, एक्लोपन सधैँ हारको चिन्ह होइन। हार्नेहरू जहिले तहिले एक्लो हुन्छन्, यो गलत मान्यता हो। त्यो चाहिँ तपाईलाई एउटा सत्य मार्गमा जिउनका लागि अलग गरिएको एउटा संकेत हो। तर कतिपय मानिसले यसलाई नबुझेको कारणले गर्दा आफूलाई एक्लो महसुस गर्दै आफू एक्लिएको, अब आफूसँग कोही पनि साथ दिने व्यक्तिहरू नभएको अनुभव गर्दै टुक्रिन पुग्छन्। तर बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, जब जब तपाईलाई परमेश्वरले सही मार्गमा हिँडाउन खोज्नुहुन्छ नि मित्र, त्यतिखेर तपाईलाई एक्लो भएर जान पनि परमेश्वरले दिनुहुन्छ। हरेक परिस्थितिहरू आउन दिनुहुन्छ तपाईँको जीवनमा। किन परमेश्वरको पछि लाग्दा एक्लो हुनुपर्छ त त्यसो भए? के परमेश्वरले धेरै मान्छेहरूसँग हिँडेको मन पराउनुहुन्न? त्यो कुरा होइन प्रियमित्र। कुरा के हो भने, संसारको धेरै मानिसलाई
परमेश्वरको सत्य मन पर्दैन। जब तपाईँ सत्यलाई अँगाल्नुहुन्छ अनि तपाईँ एक्लिनुहुन्छ, त्यो चाहिँ सत्य हो। सत्यले मानिसको स्वार्थलाई चोट पुर्याउँछ। उज्यालो जब आउँछ नि अन्धकारलाई असहज हुन्छ क्या, अन्धकार त्यहाँ टिक्दै टिक्दैन। वास्तविकता त्यो हो, किनकि विश्वास गर्ने मानिस फरक सोच राखेर जिउन चाहन्छ। जसले परमेश्वरमा भरोसा राख्छ ऊ पापसँग डराउँछ, पापसँग कहिले पनि ऊ सम्झौता गर्न चाहँदैन। भीड़सँग सललल बग्नु भन्दा एक्लै भएर बिना सम्झौता सत्यतालाई अगाल्न उसले रुचाउँछ। ऊ चरित्रलाई अन्य थोक जुन संसारले दिन्छ नि ती थोक भन्दा माथि राख्न चाहन्छ। अब त्यस्तो व्यक्ति एक्लो हुनु स्वाभाविकै होइन त, अवश्य पनि व्यक्ति यिनै कुराहरूले गर्दा एक्लो एक्लो हुँदै भीड़बाट टाढिँदै जान्छ। किनकि सत्यको रक्षार्थ मानिस एक्लिनु स्वाभाविक हो। त्यहाँ एक प्रकारको आध्यात्मिक युद्ध चलिरहेको हुन्छ। हामी मानिससँग होइन आत्मिक शक्तिहरूसँग युद्ध गर्छौ, पवित्र शास्त्रले भन्दछ। मानिसहरू सबै हामी जस्तै हुन्, तर आत्मिकी कुरा जब अगाडि आउँछ नि हो आत्मिकी शक्तिहरूसँग हामी युद्ध गर्छौं। जब मानिसले सत्य रोज्छ ऊ अवश्य पनि अस्वीकृत हुन्छै हुन्छ। समाजले फरक मानिसलाई अलिकति दबाव दिन थाल्दछ। तपाईँले थोरै फरक विचार राख्नुहोस् त, मीडियामा तपाईँ प्रति आक्रमण यति तदारुकताका साथ हुन्छ नि, तपाईँले परिकल्पनै गर्न सक्नुहुन्न। कसैले झस्स एउटा कुरा बोलोस्, बाई द वे त्यो अलिकति फरक विचार हुने बित्तिकै त्यो व्यक्तिप्रति सारा दुनियाँ खनिहाल्छ एकैछिनमा। तर चरित्रवान मानिसको शक्ति उसको भित्री दृढतामा अडेको हुन्छ, किनकि उसले बाहिरी कुराको कुनै प्रवाह गर्दैन। तपाईँ हातमा पन्जा लाउनुहुन्छ नि, पन्जा के को लागि? तपाईँका हत्केला औलाहरू सुरक्षित हुन् भनेर। तपाईँको सम्पूर्ण शरीर, यदि तपाईँ ख्रिस्टभित्र हुनुहुन्छ भने ख्रिस्टले तपाईँलाई त्यो पन्जाको रूपले प्रोटेक्सन गर्नुहुन्छ। त्यो चाहिँ त्यो व्यक्तिले विश्वास राख्दछ। कुनै पनि आक्रमण पहिला तपाईँलाई होइन, बाहिर लगाएको पन्जामा परे जस्तै तपाईँ यदि ख्रिस्टभित्र हुनुहुन्छ भने त्यो आक्रमण ख्रिस्टलाई पर्दछ। जब तपाईँ यसो सम्झिनुहोस्, तपाईँ फरक विचार लिने बित्तिकै तपाईँलाई मान्छेले निगरानी राख्न थालिहाल्छ। सबै विद्यार्थीले चिटिङ गर्दैछन्, एउटा विद्यार्थीले चाहिँ इमान्दारीताका साथ लेख्दैछ भने फरक शैलीमा त्यो विद्यार्थीलाई हेरिन्छ। कुनै कार्यालयमा सबैले भ्रष्टाचार गर्छन् तर एउटा मानिस सफा चित्त राखेर काम गर्छ भने ऊ अलिक फरक हुन्छ, उप्रति सबैको ध्यान जान्छ। सबैले नबुझ्लान् यो कुरा, तर तपाईँ आफ्नै विश्वासमा जब अडिक रहनुहुन्छ, तपाईँ जब आफ्नै विश्वासमा स्थिर रहनुहुन्छ अनि तपाईँको जीवनबाट अलौकिक कामहरू हुन्छन्। पहिला त मान्छे हाँस्छन् तपाईँलाई देखेर, यतिजनाले भ्रष्टाचार गरिरहेछन्, यो बेकुप भ्रष्टाचार नगरिकन जिइरहेछ भनेर हाँस्छन् तपाईँसँग। अरू चिटिङ गर्ने विद्यार्थीहरू त्यो चिट गर्नेलाई देखेर हाँस, चिट नगर्नेलाई देखेर हाँस्छन्। हेर न, यो हामी यतिजना चिट चोरिरहेछौँ, यो नचोरिकन पास हुन खोजिरहेको छ।
प्रश्न अब उठ्छ, इमानदारिताको रिवार्ड नि विस्तारमा आउँछ। छलछाम जालझेल गर्दा परिणाम झट्टै आइहाल्छ अनि मानिस तत्काल खुशी हुन्छ। तर इमानदारितामा धैर्यतामा जब परिणाम आउँदछ, त्यो परिणाम यति उत्साहजनक यति आशिषमय हुन्छ नि, त्यसको कुनै कुरासँग तुलना गर्न सकिँदैन। यसर्थ हामीले विशेष जान्नुपर्ने कुरा चाहिँ के हो भने, प्रिय मित्र, परमेश्वरले रुचाउने कुरा त्यो भनेको हाम्रो विश्वास र इमानदारिता हो। हो त्यही इमानदारिता र विश्वासलाई त इन्कार गरेर तपाईँ एक्लो हुनुभएको नि, तर परमेश्वरले के प्रतिज्ञा गर्नुहुन्छ, म तिमीहरूलाई कहिले त्याग्ने छैन, कहिले छोड्ने छैन। फेरि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु एकैछिन।

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतेडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। प्रिय मित्र, म तपाईँसँग कुराकानी गरिरहेको छु। हामी भीड़सँग एक्लो हुन सक्छौ हाम्रो विश्वासको कारण, सत्यतालाई पछ्याएको कारण, तर परमेश्वरले अन्तिममा विजय दिनुहुन्छ भन्ने कुरालाई मैले तपाईँको सामु राखिरहेको छु। खुङ्खार खडेरी परिरहेको थियो, सुक्खा सुक्खा थियो चारैतिर। परमेश्वरले नुह भन्ने व्यक्तिलाई ठूलो जहाज बनाउने आज्ञा गर्नुभयो। नुहले जहाज बनाउन शुरूआत गर्नुभयो। मानिसहरू अचम्भित भए, यस्तो सुक्खा मौसम छ, के को लागि यो जहाज? अनि नुहले एकदमै खुलेर भन्नुभयो, परमेश्वरको आज्ञा छ, यो जहाज बनाउनु यसकारण जरूरी छ कि महाप्रलय हुँदैछ। मान्छे हाँसे, यस्तो खडेरी छ, यस्तो सुक्खा मौसम छ, कसरी महाप्रलय हुन्छ? बेकुब, सबैजना हाँसे, तर नुहले के गरे? निरन्तर आफ्नो काम गरिरहे, एउटा भव्य जहाजको निर्माण गरे। मानिसहरू हाँसे, उनलाई पागल भने कतिले, तर जब जल प्रलय शुरू भयो नि, नुहको परिवार सहित त्यस डुङ्गामा आएर प्रवेश गर्ने जनावरहरू सहित परमेश्वरले जुरुक्क उठाउनु भयो, सुरक्षित साथ उठाउनु भयो। तर अरू जो हाँसिरहेका थिए नि, उनीहरूलाई एकै गाँस बनायो भेलले, बाढीले। संसारले हाँसेको मानिसलाई, अर्थात जुन मानिसलाई देखेर संसार हाँसिरहेको छ नि, त्यो मानिसलाई परमेश्वरले बचाउन सक्नुहुन्छ भन्ने कुराको उदाहरण हो यो। ती जो हाँसिरहेका थिए, अब हाँस्नेवाला छैनन्। जो अरू हाँसे पनि चुपचाप आफ्नो विश्वासमा अडिग भएर आफ्नो कर्म गरिरहेका थिए, ती अब हाँस्ने छन्। तपाईँ र मैले यस्ता धेरैवटा कथाहरू पवित्र शास्त्रमा पाउँदछौ। ती कथाहरूले हामीलाई आत्मिक शिक्षा दिइरहेका हुन्छन् बारम्बार। जब आत्मिक रूपले ती शिक्षाहरूलाई हामी अन्तर्मनन गर्छौ, हृदयमा विश्लेषण गर्छौ, बुझ्छौ र ती विषयलाई हाम्रो जीवनमा काम गर्ने मौका दिन्छौ भने परमेश्वरको आशिष हामीमा पक्कै आउँछ। मैले नुहको मात्रै होइन, अर्का एकजना व्यक्ति युसुफको उदाहरण पनि दिन चाहन्छु। यी व्यक्ति यस्ता खालका व्यक्ति छन् जसलाई आफ्नै दाजुभाइले धोका दिएका छन्। मार्ने उद्देश्यले एउटा खाडलमा उनलाई फ्यालेका छन्। त्यति मात्र होइन, फेरि उनीहरूले त्यो खाडलमा फ्यालिएको व्यक्तिलाई फेरि निकालेर बेचिदिएका छन्। त्यति मात्र होइन, दाजुभाइबाट एक्लो त हुनु पर्यो, अलगिनु त पर्यो, त्यो आफ्नै ठाउँमा छ। बिना कसुर फेरि उनी यस्तो ठाउँमा पुग्छन् र यस्तो फन्दामा पर्छन् कि उनीमाथि आरोप लाग्छ। आरोप लागेपछि उनले जेलमा बस्नुपर्ने अवस्था आउँछ, एक्लै, एक्लोपन। हेर्नुहोस् न, आरोप पनि यस्तो झुटो आरोप लाग्छ कि उनले जीवनमा सोचेको त हुँदैन। तर के गर्नु, समय, परिस्थिति अनि त्यहाँका मानिसहरू जसले सजिलै कसैलाई आरोप लाउँदछन्, सजिलै कसैलाई अप्ठ्यारोमा पार्दछन्, सजिलै कसैलाई दोषारोपण गर्छन्, त्यसमा भन्नु के छ र? तर
महत्वपूर्ण कुरा तपाईं र म आफ्नो सत्य कुरामा कतिको अडिग छौं, कतिको हाम्रो विश्वासले हामीलाई बलियो गरी उभिनलाई मदत पुगिरहेको छ, त्यो महत्वपूर्ण हुन्छ। यसो जेलमा पर्नुभयो, एक्लो एक्लो अनुभव गर्नुभयो, तर थाहा छ परमेश्वरले महान योजना राख्नु भएको थियो त्यो व्यक्तिको निम्ति, किनकि ती व्यक्ति परमेश्वरमा इमान्दार थिए, शुद्ध मन र शुद्ध विचारका थिए। एक्लो भएर के भयो त? परमेश्वरले त्यही देशको, जुन देशमा उनले जेलमा बस्नु परेको थियो, उच्च हैसियत भएको व्यक्तिले आरोप लगाएको थियो त्यही देशको राजाले, उनलाई त्यही देशको शासक तुल्याउनु भयो। वाह, जसलाई परमेश्वर उठाउनुहुन्छ नि उसलाई परिस्थिति होइन उद्देश्यले चलाउँछ। परिस्थिति त हरेक किसिमका आउन सक्छन्, परिस्थिति हाम्रो जीवनमा टक्कर दिनलाई आइरहेका हुन्छन्, तर त्यो परिस्थिति होइन उद्देश्य। तपाईलाई कुन उद्देश्यले परमेश्वरले सृष्टि गर्नुभएको छ र कुन उद्देश्यले धरतीमा राख्नु भएको छ, द्याट काउन्ट्स अ लट, त्यसले मायन राख्छ, त्यो महत्वपूर्ण हुन्छ। त्यसैले युसुफ होला केही समय एक्लो निराश भएर जिउनु भयो होला, अन्तत्वगत एउटा देशको सशक्त शासक भएर फेरि आफ्नै दाजुभाइहरूलाई माया प्रेम देखाउन मदत गर्न सफल हुनुभयो। अहिलेको दाजुभाइ भएको भए के हुन्थ्यो होला? तिमीहरू मलाई यस्तो गर्ने तिमीहरू दाजुभाइ, यस्तो खालको विचार आउँथ्यो होला। तर परमेश्वरमा भरोसा राख्ने, जसमा दया र प्रेम सञ्चित थियो हृदयमा, त्यही प्रेमले आफ्ना दाजुभाइहरूलाई फेरि प्रेम गरे, अनिकाल र अभावमा उनी शासक भएको कारणले गर्दा उनीहरूको जीवनमा यति ठूलो आशिष यसद्वारा नै आयो कि उनीहरूले प्रशस्त अन्नहरू प्राप्त गर्न सके। यसकारण परमेश्वरको योजना यति महान हुन्छ कि तपाईं र मैले झट्ट बुझ्न सक्दैनौं प्रिय मित्र, किनभने हाम्रो सोच र विचार सानो छ, साँगुरो मस्तिष्क छ। अर्को यस्तो एउटा उदाहरण म तपाईंलाई फेरि बाइबलबाट शेयर गर्न चाहन्छु। साँच्चै नै घटलाग्दा कथाहरू छन् पवित्र शास्त्रभित्र। दानियल भन्ने एकजना व्यक्ति हुनुहुन्छ जो अर्कै मुलुकमा लगिनु भएको छ, प्रवासीको रूपमा त्यहाँ हुनुहुन्छ, तर उहाँको विश्वास यस्तो छ कि सृष्टिकर्ता परमेश्वरमा उहाँ भरोसा राख्नुहुन्छ, हर समय परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, प्रार्थना गर्नुहुन्छ। तर त्यहाँको राजा नबुकदनेजरले एउटा यस्तो उर्दी लगाउँछन् कि हर कोहीले राजाको अगाडि झुक्नु पर्दछ, राजालाई सम्मान दिनुपर्दछ। यदि कसैले राजालाई सम्मान दिन छोडेर आफ्नै तौर तरिकाले चल्छ भने राजाको आज्ञा र आदेश कठोर हुन सक्छ, मृत्युदण्ड हुन सक्छ, काली लाग्दो सजाय हुन सक्छ। यद्यपि दानियललाई यो थाहा थियो, तर दानियलले सबैभन्दा ठूलो राजा त परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चिन्त थिए, हृदयमा परमेश्वर प्रतिको विश्वास अटूट थियो। र नबुकदनेजर भनेको त एउटा सानो मुलुकका राजा थिए, सारा सृष्टिका मालिक जसमा दानियल भरोसा राख्थे उनले परमप्रभुलाई नै महिमा दिन छोडेनन्। यो देखेर राजाका आउरे बाउरेहरूले रिपोर्ट गरे राजालाई, यो दानियलले त तपाईँको कुरा नै मानेन, पटक्कै मानेन, अब यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ। रिसले चुर भएको राजाले
सात दिनसम्म भोकै बसेका सिंहको खोरमा दानीहरूलाई थाल दिने निदो गरे। भोक लागेको सिंहले जिउँदो प्राणीलाई भेट्यो भने कसरी लुच्छ होला, कसरी चिथर्छ होला, परिकल्पना गर्नुहोस् न एकैछिन। याद राख्नुहोस् मित्र, परमेश्वरले भोका सिंहहरूको मुख थुन्न सक्नुहुन्छ, किनभने सबै कुरालाई सृष्टि गर्ने र सबै कुरालाई परिचालित गर्ने परमेश्वर हुनुहुन्छ। जब दानियललाई भोका सिंहहरूको खोरमा थालियो, परमेश्वरले उनीहरूको मुख थुनिदिनु भयो। विश्वासले दानियललाई एक्लो बनायो, तर परमेश्वरले कहिले पनि दानियललाई त्याग्नु भएन, दानियलको साथमा रहनुभयो। जब इन्क्वायरी गरियो त्यो जिउँदैछ कि सिंहले खाइसक्यो, हड्डी खुड्डी पारेर खाइसक्यो, अचम्मित राजा तब भए जब जिउँदा दानियल प्रार्थना गरिरहेका थिए, सिंहहरू चुपचाप बसिरहेका थिए। यो सत्यलाई जब राजा नबुकदनेस्सरले थाहा पाए, उनलाई सिंहको खोरबाट निकालेर उनलाई थाहा भयो दानियलले जुन परमेश्वरमा भरोसा राखेको छ, जुन परमेश्वरको आराधना गरेको छ, उहाँ सर्वोच्चको परमेश्वर हुनुहुन्छ भनेर स्वीकार्न बाध्य भयो। त्यति मात्रै होइन, अर्को दानियलकै साथीहरू अद्रक मेसक अबेदनगोको कथा पनि छ त्यहाँ सँगसँगै जोडिएको, उनीहरूले पनि त्यो विशाल मूर्तिको अगाडि निहुरने कुनै पनि विचार राखेनन्। तब उनीहरूलाई बलिरहेको आगोको भट्टीमा फाल्ने आदेश दिइयो। तर थाहा छ परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो, आगोले उनीहरूलाई जलाउन सकेन, यसकारण उनीहरू एक्लो भएका थिए। त्यो बेलामा त्यागिएका थिए, ज्यानको जोखिम थियो, यद्यपि उनीहरूको विश्वास, कहिलेकाहीँ विश्वासले एक्लो बनाउँछ भन्ने कुराको उदाहरण हो, तर परमेश्वरले कहिले पनि त्याग्नु भएन। परमेश्वर महान परमेश्वर हुन्छ जसले कहिले पनि त्याग्नुहुन्न, हर समय परमेश्वर साथमा हुनुहुन्छ। त्यसैले हाम्रो लक्ष्य उद्देश्य भनेको सत्यमा उभिरहने, सत्यतालाई पछ्याइरहने, धार्मिकतामा जिउने हो। तपाईंलाई चुनौतीहरू अवश्य आउँछन्, हामीले यी कथाहरूबाट स्पष्ट रूपले सिक्न सक्छौं। फेरि पनि म अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। अझ एउटा महान स्टोरी पवित्र शास्त्रमा छ, जहाँ परमेश्वर स्वयं यो धरतीमा आउनुभयो अनि उहाँ आफै एक्लो हुनुभएको घटना हामी पवित्र शास्त्रमा पाउँदछौ। उहाँलाई आफ्नै मानिसहरूले अस्वीकार गरे, आफ्नै शहरबाट उहाँ अस्वीकृत हुनुभयो, आफ्नै चेलाहरूले उहाँलाई छोडे, क्रुसमा एक्लै टाँगिनुभयो, दुःख सहनुभयो, यतिसम्म कि उहाँको चित्कार यस्तो थियो, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। यो एक्लोपनको उदाहरण थियो। तर अन्त्य के भयो थाहा छ? त्यसको अन्त्य उहाँको पुनरुत्थान भयो, उहाँ सशरीर जीवित हुनुभयो, मृत्युमाथि विजय भयो, बिना क्रुसको पुनर्जीवन हुँदैन, पुनरुत्थान हुँदैन भन्ने कुराको प्रमाण भयो, क्षणिक हार जस्तो देखियो। तर परमेश्वरको योजनामा मैले अघि पनि भनिसकेको छु, कहिल्यै हार हुँदैन, जितमा परिणत भयो, अन्तत विजय यसकारण भयो कि ख्रिस्ट मरेको मरे हुनु भएन, जीवित भएर उठ्नु भयो, मृत्युलाई जित्ने परमेश्वर मात्र हुनुहुन्छ, यो सार्थक भयो। आज तपाईँ र मलाई पनि अनन्त जीवन दिने, मृत्यु पश्चात पुनरुत्थान गराउने परमेश्वर हुनुहुन्छ। आजको समाजमा एक्लोपन, विशेष गरिकन धेरै युवा अवस्थाका व्यक्तिहरूले भोग्नु परिरहेको देखिन्छ। सही बाटोमा हिँड्दा साथीहरूले मजाक उडाउलान् कि भनेर एकातर्फ पीर हुन्छ। सोशल मिडियामा या भीड़सँग सहभागी नहुँदा या उनीहरूसँग नमिल्दा आफूलाई एक्लो भएको महसुस युवा पिढ़ीले गरिरहेको हुन सक्छ। सत्य बोलूं भने सम्बन्ध पो बिग्रिन्छ कि बरु नबोली बस्नु नै ठिक हो भनेर कति चुपचाप बसिरहेका पनि हुन्छन्। मनोवैज्ञानिक दृष्टिकोणले मानिस सधैँभरि स्वीकारिन चाहन्छ क्या, जहाँ पनि मलाई मानिसले स्वीकार गरून्, मलाई मानिसले जहाँ जाँदा पनि वाह भनून्, त्यो खालको मनोदशा मानिसभित्र हुन्छ क्या। तर आत्मालाई के चाहिन्छ थाहा छ? सत्य हो, यहीँनेरि समस्या हुन्छ, किनभने जब यी दुईटा कुराको तालमेल हुँदैन नि र प्रश्न उठ्छ, अब के म कसलाई खुसी पार्न बाँचिरहेको छु, मानिसलाई खुसी पार्न बाँचेको छु कि परमेश्वरलाई खुसी पार्न बाँचेको छु। तपाईँलाई सत्य खोज्दा ढिलो हुन्छ, मैले अघि पनि भनिसकेको छु, तर गहिरो विचार गर्नुभयो भने जीत तपाईँको हातमा आउँछ। एक्लोपनमा परमेश्वरले तपाईँलाई चरित्र निर्माण गर्ने मौका दिनुहुन्छ। सुन शुद्ध छ कि छैन भनेर जाँच्नलाई आगोमा हालिन्छ नि, याद गर्नुभएको छ कि छैन? गरगहना बनाउने ठाउँमा जानुहोस् त एकपल्ट। संघर्षले मानिस निखार निकाल्न सम्भव हुन्छ, मानिसमा संघर्षमा मानिस शुद्ध हुन्छ क्या। सजिलो जीवनले गहिरो विश्वास जन्माउँदैन, सजिलो हुनेबाट जो कोहीले सहज रूपमा विश्वास गरिहाल्थे नि, किन कठिन छ त विश्वास गर्न? विश्वास गर्नेहरूको संख्या किन कम छ त? भविष्यको तयारीको निम्ति पनि हामीले विचार गर्नुपर्ने हुन्छ। युसुफको जेलमा बस्दाको तयारी अवस्था, मोसा मरूभूमिमा तयार भएर जिएको अवस्था, दाउद एउटा सामान्य गोठालो राजा हुनलाई तयार भएको अवस्था, अब्राहम कति धनी थिए होइन, एउटा पनि प्रश्न नगरिकन परमेश्वरले मेरो पछिल्ला छोड्दे तेरो ठाउँ भन्ने बित्तिकै कसरी लुरु लुरु हिँडिहाल्नुभयो। परमेश्वरले महान मानिसलाई भीड़मा होइन एकान्तमा तयार गर्नुहुन्छ। एक्लोपन नि कहिले काहीँ परमेश्वरले लिने कक्षा हो क्या, कक्षा कक्षामा सिकाइ हुन्छ, तालिम हुन्छ, तपाईँलाई बलियो बनाउनका निम्ति त्यहाँ सिकाइन्छ। परमेश्वर त्यो कक्षाको शिक्षक भइदिनुहुन्छ। तपाईँलाई के लाग्छ भन्दाखेरि म त अब एक्लो छु, निराश महसुस गर्दै हुनुहुन्छ, तपाईँले त्यो मनमा प्रश्न उठाउनुहुन्छ, स्वाभाविकै हो। तर जब उहाँको कक्षा तपाईँले लिँदै जानुहुन्छ अनि तपाईँ आफूलाई एउटा गौरवशाली विजेताको रूपमा उभिएको थाहा गर्नुहुन्छ। धर्मी चाहिँ नि सातपल्ट लडे पनि फेरि उठ्छ भनिएको छ क्या पवित्र शास्त्रमा, सातपल्ट लोटोस तर उठ्छ। यसको मतलब विजयको अर्थ सधैँ पैसा होइन, सधैँ प्रसिद्धि होइन, साँचो विजय भनेको शान्ति हो, असल चरित्र हो, परमेश्वरसँगको असल सम्बन्ध हो, अन्तिम उद्धार हो। अब यो कुरा चाहिँ थाहा नगर्ने मानिसहरूको लागि भने हार भएको अनुभव हुन्छ। भीड़ले सम्झियोस् या नसम्झियोस्, तपाईँले एउटा वाक्यांश मनमा राख्नुपर्ने हुन्छ, त्यो भनेको चाहिँ भीड़ले मलाई सम्झियोस् या नसम्झियोस् तर स्वर्गले मलाई चिनोस्। आज तिमी एक्लो हुन सक्छौ एउटा प्रसिद्ध भनाई, तर यदि परमेश्वर तिमीसँग हुनुहुन्छ भने तिमी वास्तवमा कहिले एक्लो छैनौ। प्रिय साथी, परमेश्वरको पछि लाग्ने बाटो कहिलेकाहीँ आँसु, अस्वीकृति, एक्लोपनले भरिएको हुन्छ। तर इतिहास, पवित्र शास्त्र अनि त्यहाँभित्र जिएका मानिसहरू, ती जीवनहरूले एउटै कुरा भनिरहेका छन् बारम्बार, अन्त्यमा सत्यको नै विजय हुन्छ। झूठले तपाईलाई केही समय रणभुल्लमा पार्न सक्छ, त्यसैले हरेस नखानुस्। मानिसहरूले साथ छोडे पनि परमेश्वरले तपाईलाई कहिल्यै त्याग्नुहुन्न, छोड्नुहुन्न। जब जब तपाईँ एक्लोपनमा जिरहेका मानिसहरूलाई भेट्नुहुन्छ नि, उत्साह दिनुहोस्, बलको खाँचो हुन्छ। त्यो बल भनेको तपाईँले बोलेको बोली हुन सक्छ, तपाईँले गरेको सानो सहायता हुन सक्छ, तपाईँले दिएको सानो सहयोग हुन सक्छ, केही पनि हुन सक्छ। यस्तो व्यक्तिलाई साहस दिनुहोस्, ढाडस दिनुहोस्, सत्यको मार्गमा दृढ़ हुनुपर्छ है भनेर सिकाउनलाई पछि नपर्नुहोस्। कसैले अस्वीकृत गरिरहेको छ, तपाईँको स्वीकृति त्यहाँ देखाइदिनुहोस्। तपाईँले त कम्तीमा स्वीकार गर्न सक्नुहुन्छ नि। एउटा मन्दिर बनाएर मन्दिरभित्र मूर्ति राखिदिने मान्छे, त्यही मान्छे अस्वीकृत भएको हुन्छ समाज, त्यस्तो खालको समाज छ। अनि त्यो समाजमा एकजना मात्रै व्यक्ति जसले स्वीकार गर्यो भने कति आनन्दको कुरा हुन्छ त्यो व्यक्तिलाई। त्यसैले तपाईँको उपस्थिति हर समय स्वीकारका निम्ति है त म तपाईलाई यो उत्साह दिन चाहन्छु। हाम्रो जीवन अन्त्यमा साक्षी बन्नुपर्छ। कस्तो साक्षी? विजयको साक्षी। भीड़ले साथ दियोस् नदियोस्, भीड़ले साथ दिनु त्यो सफलता होइन, परमेश्वरले साथ दिनु चाहिँ सफलता हो। यो कहिले पनि नबिर्सौं। अनि मैले तपाईँलाई अघि बताइसकेको छु कि प्रिय मित्र, एक्लोपन कहिलेकाहीँ हाम्रो वास्तविक पहिचान प्राप्त गर्नका निम्ति आवश्यक छ। साँच्चै म को हुँ भनेर चिन्नलाई मैले एक्लै हुनु जरूरी छ। अरूले त विभिन्न किसिमले परिभाषा गरिदिइहाल्छन् नि, चिन्ता लिनै पर्दैन। तपाईँ र मेरो बारेमा कुराकानी गर्ने त धेरै छन्, त्यस्ता कुरा गर्ने मान्छेहरूलाई खोजिराख्नै आवश्यक छैन। तर आफ्नै बारेमा, आफ्नै वास्तविकता पहिचान गर्ने बारेमा हामी सजग हुनु जरूरी छ। सत्यको बाटोमा हिँड्ने मानिसले सुरुमा बुझ्दैन क्या, म कसरी हिँडिरहेछु, कहाँ हिँडिरहेछु, मेरो लागि के हुँदैछ, बुझ्दैन क्या। तर जब त्यही नबुझिकन गरिरहेको यात्रामा जब अनौठो किसिमको आशिष आउँदछ नि, अनि मानिस अचम्मित हुन्छ। एउटा कुरा के हो भने नि मित्र, परमेश्वरले ढिलो गर्नुहुन्छ तर गलत गर्नुहुन्न भन्ने कुरा बुझेको हुनु पर्यो। God sees the truth but waits. जति जति अन्धकार हुन्छ नि, उज्यालोको महत्व त्यति त्यति हुन्छ। उज्यालो मूल्यवान हुन्छ हुँदैन भन्ने कुरा अन्धकारमा बस्नलाई थाहा हुन्छ। र मैले अघि पनि तपाईसँग शेयर गरेका विभिन्न कथाहरू जसले हामीलाई एउटा यस्तो बिन्दु डटबाट यस्तो लाइनमा हिँड्नलाई सिकाउँदछ। त्यही डटमा सीमित हुनलाई होइन क्या, एउटा यस्तो लाइन पक्रनलाई सहायता गर्दछ। त्यो लाइन चाहिँ एक ठाउँमा फिक्स भइरहँदैन, यो चाहिँ कोरिँदै जान्छ, तन्किँदै जान्छ लाइन भन्ने कुरा चाहिँ। तर डट चाहिँ त्यही सीमित रहन्छ। तपाईँ त्यही डटमा अल्मलिन चाहनुहुन्छ कि अगाडि लाइनमा तपाईँ हिँड्न चाहनुहुन्छ? सबैले असल कुराको निम्ति, असल कामको निम्ति सोचेकै हुन्छ होला एक किसिमले। एउटा खराब गर्ने मान्छेले पनि केही असल गर्नका लागि खराब गरेको छु भनिरहेको हुन्छ। तर प्रिय मित्र, खराब गरेर असल गर्नुभन्दा असल गरेर झन असल गर्नु राम्रो, इमानदार बन्नु राम्रो। एउटा रूख जो आफ्ना जरा फैलाएर घाम पानीसँग संघर्ष गरिरहन्छ, सामान्य हुरी बतास आउँदाखेरि ढल्दैन, तर हुर्र बढ्ने बुट्यानहरू बढ्न त छिटो बढ्छन्। उनीहरूले न त घाम झरी बर्खा सहन गरेका हुन्छन्, न त उनीहरूले आफ्ना जरा फैलाएका हुन्छन्, उनीहरू पर्लाकपुर्लुक लडिहाल्छन्। संघर्षले कमजोर होइन, गहिरो बनाउँछ, बलवान बनाउँछ, ताकतिलो बनाउँछ। एक्लोपनले निराशा होइन, सचेत बनाउँछ, संघर्षशील बनाउँछ, जागरूक बनाउँछ र जिउने प्रेरणा दिन्छ। अब भने प्रिय श्रोता, मैले कार्यक्रमलाई निचोडतर्फ लानु पर्दछ, त्यसैले म तपाईँलाई फेरि पनि एकपटक जोड दिएर भन्न चाहन्छु, सानो उज्यालो पनि ठूलो अन्धकारभन्दा शक्तिशाली हुन्छ है। त्यसैले हामी विचलित नहौं एक्लो हुँदा, आशा राखौं मेरो साथमा परमेश्वर हुनुहुन्छ। यदि परमेश्वर मेरो साथमा हुनुहुन्छ भने संसारले मलाई के हानि गर्न सक्छ र? यही महान उक्तिसहित अब भने म कार्यक्रमलाई बिट मार्ने तर्खरमा लागेको छु। प्रिय श्रोता, तपाईँले यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पक्कै पनि कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ म विश्वास गर्दछु। प्राविधिक मित्र दया सन्ध्या विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म एकदमै असल तरिकाले डोर्याउनु भएको छ। तपाईँलाई आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई निसंकोच टेलिफोन सम्पर्क गर्नुहोस्, पत्रचार गर्नुहोस्। हामीलाई टेलिफोन सम्पर्क गर्नको लागि स्टुडियोको नम्बर 01-477-0754 सम्पर्क गर्न सक्नुहुन्छ भने व्यक्तिगत रूपमा मसँग पनि तपाईँ सम्पर्क कुराकानी गर्न सक्नुहुन्छ। टिप्नुहोस् त नम्बर 98-40-80-14-43। यदि तपाईँ पत्राचार गर्न चाहनुहुन्छ भने gnfmprogram@gmail.com पनि तपाईँले पत्राचार गर्न सक्नुहुन्छ। अब भने एकपटक फेरि तपाईँलाई विशेष धन्यवाद दिन्छु प्रिय श्रोता। गड ब्लेस यु अल। अब भन्छु छुटौं।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: नेपालगंज सुसमाचार प्रसारण मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति जस्तो सुकै परिस्थितिमा पनि विजयी हुन्छ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, यसै विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलमा उल्लेखित पहिलो समुएलको पुस्तकमा रहेको दाऊद र गोलियत बीचको लड़ाईमा एकदमै शक्तिशाली तथा 3 मिटर अग्लो गोलियतसँग एउटा होचो र भेडा चढ़ाउने पेसामा आबद्ध दाऊदले किन र कसरी पराजित गरेका छन्, यही सन्दर्भमा विस्तृत ऐतिहासिक घटना दाऊद र गोलियतको लड़ाईको प्रसंगबाट आज तपाई हामीलाई आजको विषयमा जानकारी दिनलाई तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रबोधन साई उपस्थित हुनु भएको छ।
1: हजुर श्रोता, यो सुसमाचार सबैका लागिमा फेरि म प्रबोधन साईको नमस्कार तथा जय मिसी। श्रोताहरूका बीचमा म उपस्थित भएको छु सुसमाचारीय कार्यक्रममा केही बाइबलीय सन्देश ल्याएर आएको छु र यो सुसमाचारीय सन्देश हामी सबैलाई खाँचो छ र कतिपयलाई लाग्छ यस्तो सन्देश हामीहरूलाई आवश्यक पर्दैन। तर आदरणीय श्रोता, तपाईँ हामीहरू असल रूपले जिउनुपर्छ र असल सोच सोच्नुपर्छ र असल ईश्वरलाई आराधना गर्नुपर्छ, यो बाइबलीय भनाइ हो। प्रभु येशु ख्रीष्ट यो धरतीमा आउनु भयो र कोही पनि नाश नहोस् र सबै असल बाटोमा लागोस् र सच्चा सोच गरोस् र सबैले अनन्त अनन्तसम्मको जीवन पाओस् भन्ने मुख्य हेतुले आउनुभयो। तर पनि आदरणीय श्रोता, धेरैजनाले प्रभु येशु ख्रीष्टको कुरा मन पराउँदैनन्, किनभने प्रभु येशु ख्रीष्टका कुरा धेरै पवित्र छन्, धेरै शुद्ध छन्, जुन कुरा यो धरतीमा म्याच खाँदैनन्। धरतीका मानिसहरू धरतीकै रमझम र धरतीकै आनन्दमा रमाउन चाहँदछन्। आनन्द गर्नु, रमझम गर्नु राम्रो कुरा हो, तर पनि सत्यमा आधारित फाइदाजनक कुराहरू, लाभदायक कुराहरू लिँदै र आफ्ना असल स्वभाव र व्यवहारद्वारा सत्य कुरामा आधारित क्रियाकलापहरूलाई अगाडि बढाउँदै हामीहरू आनन्दित हुनु, हामीले जीवनयापन गर्नु अझै उत्तम कुरा हो। श्रोता, यहाँहरूले कहिले गोलायत भन्ने व्यक्तिको नाम सुन्नुभएको थियो? यदि सुन्नुभएको थिएन भने म आज उहाँको बारे बताउँदछु र उहाँको साथ साथमा दाऊद भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँको बारेमा पनि केही कुरा गर्नेछु। यो पवित्र धर्मशास्त्र खोल्दा हामी पहिलो सामुएलको पुस्तक 17 अध्यायमा पाउँदछौ र यो अध्यायमा प्यालेस्टाइनहरू र इजरायलहरूको ठूलो युद्ध हुन गइरहेको परिस्थिति छ र प्यालेस्टाइनहरूले युद्धको लागि सारा फौजलाई सोकोम भन्ने ठाउँमा भेला गरेका थिए भने इजरायलहरूले सारा आफ्ना सेनाहरूलाई एलाको बेसीमा छाउने हालेर तयार भएका थिए। तर त्यहाँनिर एउटा समस्या थियो। प्यालेस्टाइनहरूको बीचमा एकजना व्यक्ति हुनुहुन्थ्यो, उहाँको नाम गोलायत थियो र उहाँ एकदमै देख्दै डर लाग्दो व्यक्ति हुनुहुन्थ्यो। उहाँको उचाइ मात्र 3 मिटर थियो भनेको छ। तपाईँ हामीलाई अचम्म लाग्न सक्छ, यति अग्लो त को हुन सक्छ र अहिलेको विश्वको सबैभन्दा अग्लो मान्छे 3 मिटर हुनुहुन्छ र त्यतिखेर हजारौं वर्ष पहिलाका गोलायत पनि 3 मिटर अग्लो हुनुहुँदो रहेछ र उहाँ लडाकुको बीचमा जानुहुन्थ्यो रहेछ र उहाँले भिर्ने लुगा, हतियार, यी सामानहरू मात्रै 60 केजी भन्दा बढी रहेछन्। तपाईँ हामीलाई आज 60 केजीको सामान बोकेर हिँड्न धेरै मुस्किल हुन्छ तर उहाँ लडाईमा 80 केजी भन्दा बढीको सामान बोकेर लडाईमा जाँदै हुनुहुन्थ्यो गोलायत भन्ने व्यक्ति र उहाँका अगाडि कोही पनि टेक्न सक्दैन थिए र ती गोलायत भन्ने व्यक्तिले इजरायलहरूलाई एउटा आज्ञा गर्नुभएको थियो। यदि तिमी इजरायलीहरूका सेनाहरू मध्ये कोही पनि एकजना आएर म एक्लैसँग लडेर जित्न सक्छ भने हामी प्यालेस्टाइनहरू सबै इजरायलीका कमारा हुने। यदि तिमीहरू मध्ये कोही पनि मदेखि जित्ने व्यक्ति भएन भने तिमी इजरायलीहरू हामीहरूका कमारा हुने। यो कुरा बार बार उहाँ सेनाहरूका अगाडि आएर बिहान र बेलुका भन्ने गर्नुहुन्थ्यो। 40 दिनसम्म उहाँले यस्तो भनिसकेपछि इजरायलीहरू आत्तिए, किनभने उहाँ गोलायतसँग लड्न जाने कसैको हिम्मत भएन। देख्दै मान्छेहरू आफै होपलेस हुन्थे। एक दिनको घटना हो, इसै भन्ने एकजना व्यक्ति जसका 7 भन्दा धेरै छोराहरू थिए र त्यहाँ मध्येको कान्छो छोरा दाउद भन्ने व्यक्ति थिए, तर उनलाई घरमा त्यति मान मर्यादा गरिँदैन थियो। उनी भेडा बाख्रा चराउने गोठालोको रूपमा राखिन्थ्यो। तर इसैका 3 अरू छोराहरू जो ठूला बडा देखिन्थे, उनीहरूलाई राजा साउलको साथमा लडाईमा त्यो बेसीमा पठाइएका थिए, तर दाउदलाई पठाएको थिएन किनभने उनी देख्दै साना थिए। तर एक दिनको कुरा, आफ्ना लडाईमा गएका छोराहरूलाई खाना पुगाउनलाई दाउदका बुवा यसैले भन्नुभयो, दाउद छोरा, आज भेडा बाख्रा यही घरमै हामी हेरौंला, तिमी यो खाना त्यहाँ दाईहरूलाई छोडेर आऊ त भनेर भन्नुभयो। दाउदले आफ्ना बुवाको आज्ञा मानेर हुन्छ बुबा म जान्छु भनेर त्यहाँबाट जानुभयो। र जब उहाँ त्यो छाउनीमा पुग्नुभयो, त्यहाँ लडाईका विकुलहरू फुकिरहेका थिए, लडाईमा तत्पर थिए सेनाहरू दुवै पक्षका, र दाउदले आफ्ना दाईहरूको लागि लगेको खाना पालमा राखिसकेर अनि उता लाइनमा लागेका दाजुहरूलाई ढोक दिन जानुभएको छ। जब ढोक दिँदै गर्दा गोलायत भन्ने ती ठूला व्यक्ति फेरि अगाडि आएर त्यही कुरा दोहोर्याउन लाग्नुभयो। इजरायलमा इजरायलहरूको सेनामा इजरायलहरूका बीचमा कोही त्यस्तो एकजना व्यक्ति छ भने मसँग लड्न आओस्, एक्लै आओस् र त्यसले मदेखि जितोस् र सो त हामी सबै प्यालेस्टाइनहरू इजरायलहरूका कमारा हुनेछौ, होइन भने तिमीहरू हाम्रा कमारा हुनेछौ। जब त्यो सानो ठिटा दाउदले यो कुरा सुन्नुभयो, त्यहाँपछि उहाँलाई रिस उठ्यो। यसरी त्यो बेखतनेले हामी परमेश्वरका जनलाई दिनदिने हाँक दिने, हामीहरू त्यो देखि आत्तिने, दाउद भन्ने ठिटाले बोल्नुभयो। किनभने सबै इजरायली सेनाहरू आत्तिएका थिए, किनभने लडाई गर्न ती गोलायतको अगाडि जान कसैको हिम्मत आएको थिएन। तब दाउद भन्ने ठिटोले भन्नुभयो, सर्वशक्तिमान परमेश्वरमा हामी भरोसा गर्ने, हामीहरूमा पवित्र आत्मा परमेश्वरले काम गर्नुहुन्छ। यसरी परमपिता सर्वशक्तिमान परमेश्वरमा भरोसा नगर्नेले परमेश्वरमा भरोसा गर्नेलाई यसरी हाँक दिन मिल्छ? म जान्छु लड्न, परमप्रभुको नाउँमा मैले लड्छु। जब दाउद भन्ने ठिटाले भन्नुभयो, उहाँका जेठा दाजु एलियाबले भन्नुभयो, ये दाउद, तिमीले हेरचाह गर्ने भेडा बाख्रा कहाँ छोडेर आयो? कसले जिम्मा दिएर आयो? म तिमीलाई चिन्दछु, तिमी घमण्डी छौ, तिमी दुष्ट हृदय भएका छौ। यसरी उहाँका दाई एलियाबले गाली गर्नुभयो, किनभने उहाँको सोच थियो अब यो लड्न जान्छ र गोलायतका अगाडि यो मर्छ र म यसो भने यी फर्केर घर जाओस्। तर दाउदले फेरि जवाब दिनुभयो, होइन दाजु, मैले के गल्ती गरेर के मैले बोल्न मिल्दैन? अनि यसरी दाउदले बोलेको कुरा सबैका कानमा पुग्यो र त्यो कुरा राजा साउल कहाँ पनि पुग्यो। तब साउलले ती केटा को हुन् यता बोलाओ भनेर साउलले बोलाउनुभयो। तब दाउद राजा साउल कहाँ जानुभयो अनि साउलले जब दाउदलाई हेर्नुभयो, सानो देख्नुभयो, तर राता राता गाला, एकदमै चम्किला आँखा भएका ठिटा त थिए तर साह्रै साना थिए। गोलायतको अगाडि उनी कुनै हालतमा पनि लड्न नसक्ने साउलले देखे र साउलले भन्नुभयो, बाबु, गोलायत त धेरै लडाईँमा अनुभवी व्यक्ति हुन्, उनी त्यति ठूला व्यक्ति छन्, त्यति बलिया व्यक्ति छन्, तिमी उहाँसँग लड्न सक्दैन, तिमी नजाऊ। तब दाउदले भन्नुभएको छ, महाराज, म मेरा बुवाको भेडा चराउँथे र कहिलेकाहीँ त्यहाँ बाघ र भालुहरू भेडा बाख्रालाई झुम्टिन आउँदथे र म एक्लै त्यो बाघ या भालुसँग पनि लडेर तिनीहरूका मुखबाट मैले हेर्ने भेडा बाख्रालाई म छिनालेर ल्याउँथे र ती बाघ होस् या भालु होस् मैले तिनीहरूलाई मारेर फाल्थे। मलाई कुनै पनि हात हतियार र युद्धमा लगाउने लुगाहरू र युद्धमा प्रयोग गर्ने हात हतियार चाहिँदैन। तब राजा साउल अचम्मित भएका छन् अनि दाउदले आफूले गोठालोमा बोक्ने सानो झोला र त्यहाँभित्र साना साना चिल्ला 5 ढुङ्गा राखेर रा गोलायतसँग लड्नलाई जान्छन् र जब गोलायतले एउटा सानो ठिटो आफ्नो अगाडि आएको देख्नुहुन्छ अनि गोलायतले यहाँ पद 43 भनिएको छ, त्यसले दाउदलाई भन्यो, के म कुकुर हुँ लाठाहरू लिएर मसँग लड्न आउँछस्? त्यसले आफ्ना देवताहरूका नाउँमा दाउदलाई श्राप नलाग्यो। हुन पनि अचम्म लाग्यो होला, त्यस्ता हात हतियार भिरेको बलवान व्यक्तिका अगाडि एउटा लाठी ल्याएर एउटा साना ढुङ्गा ल्याएर कुकुरलाई जिस्काउने जस्तो गरेर एकजना केटा आइरहेको देखेर गोलायतलाई पक्कै पनि हाँसो लाग्यो होला। अनि त्यहाँपछि आफ्ना देवी देवता आफ्ना मान्य गुण्यहरूको नाम लिँदै श्राप्दै त्यो दाउदलाई यसरी भन्न लाग्नुभयो। तब आदरणीय श्रोता, त्यहाँनिर ती दाउद भन्ने केटाले एउटा महत्वपूर्ण कुरा त्यहाँनिर भन्नुभएको छ, जो कुरा आज तपाईँ र मैले सुन्नुपर्छ, बुझ्नुपर्छ, यसलाई महसुस गर्नुपर्छ र योबाट आएको रिजल्टलाई हेर्नुपर्छ, किनभने परमप्रभु परमेश्वर भन्नुहुन्छ मलाई चाखेर हेर। अनि यहाँनिर दाउद भन्ने ठिटाले यसरी भन्नुभएको छ, तँ मसँग लड्न तरबार भाला र वर्षा लिएर आएको छस्, तर म तँसँग लड्न तैले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आदरणीय श्रोता, संसारको सबैभन्दा सुरक्षाको ठाउँ परमेश्वरको चरणमा हुन्छ भने संसारको सबैभन्दा बलवान सुप्रिम पावर भनिन्छ उहाँ परमेश्वर हुनुहुन्छ। तपाईँ र हामी परमेश्वर येशू ख्रीष्टको नाउँमा केही पनि गर्छौ, कहीँ पनि जान्छौ, उहाँको नाउँमा भरोसा गरेर विश्वास गरेर हामी केही गर्छौ भने विजय कस्तो हुन्छ, कसरी हामीले विजय गर्छौ, हामी यो कुरा हेर्ने नै छौ। यो भन्दा अगाडि एउटा समधुर भजन सुन्नेछौ जसले ती सर्वशक्तिमान परमेश्वर महिमा दिनेछ र तपाईँ हामीलाई पनि शिक्षा दिनेछ।

0: आदरणीय श्रोता, यो भजनद्वारा पनि हामीले धेरै कुराहरू सुन्यौं, सिक्यौं। साँच्चै परम प्रभु परमेश्वरको महानता तपाईँ हामीले बुझ्नुपर्छ। ती सर्वशक्तिमान ईश्वर जो आत्मा हुनुहुन्छ, जो यो धरतीमा एक पटक मात्रै ओर्लेर आउनुभयो, किनभने तपाईँ हामीहरूका पाप धोइनु थियो। पाप नधोइदा हामी पापी हुन्थ्यौं। पापी मानिस मर्दा नरकमा जानु पर्थ्यो। हामी मानिसहरू कोही पनि नरकमा जाओस् भन्ने हाम्रा परमेश्वर पवित्र ईश्वर चाहनुहुन्न। त्यसैले ती ईश्वर येशु मसीह बनेर यो धरतीमा आउनुभयो र तपाईँ र मलाई अति प्यार गर्नुहुन्थ्यो, प्यार गर्नुभयो। त्यही प्यारको कारण तपाईँ हामीहरूले पाउनु पर्ने सजाय उहाँले आफूले लिनुभयो। तपाईँ हामी पापको निम्ति मर्नुपर्ने ठाउँमा उहाँ धर्मी येशु कलवरीको क्रुसमा बलि भएर मर्नुभयो। र तपाईँ हामी कसैको निम्ति बलि भएर मर्यो भने हामी मरेको मरै हुन्छौं। फेरि मृत्युबाट उठेर म यो कारणले मरेको हुँ, यो भयो त्यो भयो भनेर व्याख्या गर्न सक्दैनौ। न त यो राजाले सक्छ, न त्यो मन्त्रीले सक्छ, न त कुनै भगवानले सक्छ, न त कुनै लडाकुले सक्छ। यो सर्वशक्तिमान परमधामका ईश्वर बाहेक अरू कसैले पनि सक्दैनन्। ती ईश्वर येशु भनेर आएको कारण येशु मर्नुभयो। तीन दिनसम्म चिहानमा हुनुहुन्थ्यो। तीन दिन पछि चिहानबाट शरीरसँग बौरी उठ्नुभयो। त्यहाँपछि मृत्यु पछिका सम्पूर्ण कुरा बताउनुभयो। कतिपय मानिसहरूले भन्छन्, मरिसकेपछि कसलाई थाहा छ, के हुन्छ कसलाई थाहा छ। आदरणीय श्रोता, म यहाँहरूलाई फेरि पनि भन्दछु, मृत्यु पछि के हुन्छ एकजनालाई मात्र थाहा छ, उहाँ येशु ख्रिस्ट हुनुहुन्छ। यो एउटा सत्य इतिहासको घटना हो, यो पक्कै पनि सत्य हो। तपाईँ हामी विश्वास गरौं। यदि विश्वास गर्यौं भने हामी बाँच्नेछौ र हामीले त्यो मृत्यु पछिको महान स्वर्गीय राज्य अथवा महान नरकीय राज्य दुई मध्ये एक ठाउँमा हामी जानु पर्नेछ। तपाईँ हामी सबैले अनन्तको जीवन पाउनेछौ, तर फरक यति हो, येशु ख्रिस्टमा विश्वास गर्नेहरूले स्वर्गमा अनन्तको जीवन पाउनेछन् भने येशु ख्रिस्टमा विश्वास नगर्नेहरूले नरकमा अनन्तको जीवन पाउनेछन् भनेर पवित्र शास्त्र बाइबलले प्रश्न पारेको छ। हामी नरकमा पनि मर्दैनौ र स्वर्गमा पनि मर्दैनौ, तर नरकमा दुःखै दुःख कष्टै कष्टको अनन्तको जीवन हुन्छ भने स्वर्गमा सुखै सुख र आनन्दै आनन्दको अनन्तको जीवन हुन्छ। तर यो धरती स्वर्ग पनि होइन, नरक पनि होइन। यो धरतीमा दुःख पनि हुन्छ, सुख पनि हुन्छ। यो धरतीमा अभाव पनि हुन्छ, सम्पन्नता पनि हुन्छ। यो धरतीमा ज्ञान पनि हुन्छ, मूर्खता पनि हुन्छ। र यो धरतीमा अस्थायी जीवन हुन्छ, एक पटक हामी जन्म्यौं र पक्कै पनि एक दिन मर्नेछौ। यो धरतीका सम्पूर्ण ठोस चीजहरू एक दिन नाश हुनेछन्। यो दुई दिनको जिन्दगी हो यो धरतीको, र यो धरती भनेको अस्थायी, हामी डेरामा आए जस्तै हौ। एक दिन हामी आफ्नो सही घरमा फर्केर जानुपर्छ। सही घर स्वर्गमा जानलाई प्रभु येशूमा पापको पश्चातापको प्रार्थना गर्नुपर्छ भने अनन्तको अर्को हाम्रो सही घर छ नरक, जहाँ एकदमै दुःख पीड़ा वेदना आगोको तलाउमा किराको बीचमा हामी जी रहनु पर्छ। जहाँ जानलाई हामी यो धरतीमा सर्वशक्तिमान ईश्वर येशूलाई विश्वास नगरेर उहाँले बनाएका बोट बिरुवा ढुङ्गा माटो आकाश धरती विभिन्न प्रकारका भूतात्मा दैत दानव देवी देवता यस्ता खालका आत्माहरूमा विश्वास गर्यौं भने यो धरतीमा आफूसँग भएको सम्पत्ति उनीहरूले माग्छन्, आफूसँग भएको पशु पंक्षीहरू उनीहरूले माग्छन्, आफूसँग भएको सुख चाहिँ उनीहरूले माग्छन्। तर हामीहरू उनीहरूमा एउटा अन्धकारको विश्वास गर्यौं भने हामीले मोक्ष पाउने छैनौ, उल्टै महापाप हुनेछ। त्यसैले श्रोता, इमानदारी पूर्वक यो कुरा मैले भन्नै पर्छ, किनभने पवित्र धर्मशास्त्र बाइबलले भन्छ, त हामीले भन्नै पर्छ। परमेश्वर तपाईँ र मेरा ईश्वरले भन्नु भनेर आज्ञा गर्नुभएको छ, त भन्नै पर्छ। हामी विश्वास गरौं या नगरौं, या आफ्नो इच्छा हो, आफ्नो सोच हो, तर क्लियर म फेरि पनि दोहोऱ्याउँछु, यसरी स्वर्ग र नर्गको कुरा विश्वास गर्ने र पाप पश्चाताप येशूमा मात्र गर्दा स्वर्ग जान पाइन्छ भन्ने विश्वास गर्नुपर्छ, गरिदिनुहोस्, ताकि हामी सबैले उद्धार र मुक्ति पाउन सकौं। श्रोता, जब ती दुईजना व्यक्ति गोलायत र दाउद लडाईको मैदानमा उत्रिए र ती पालिस्टी उभिएको ठाउँतिर ती दाउद भन्ने ठिटा दौडेर गए, तिनले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले र त्यो घुयेत्रोमा राखेर त्यस गोलायततिर त्यो घुयेत्रो हिर्काए र त्यो घुयेत्रोमा राखेको ढुङ्गा सिधा गएर गोलायतको निधारमा लाग्यो। र बाइबलमा भनेको छ, त्यो ढुङ्गा उनको निधारमा गड्यो अलिअलि लागेर झरेन, यति फोर्समा गएको थियो त्यो ढुङ्गा ठ्याक्क भित्र गढिहाल्यो। त्यहाँपछि गोलायतलाई गोली लागे झैं भयो, उनी पल्टिए। त्यहाँपछि दाउद दौडेर जान्छन् र त्यो गोलायतले भिरेको ठूलो भालालाई थुतेर अनि गोलायतलाई मारिदिन्छन्। यसरी यदि सानो ठिटोले त्यो एकदमै ठूलो बलवान गोलायतलाई जिते, कारण के थियो? कारण एउटा मात्र थियो, गोलायत आफ्नो हात हतियार र आफ्नो शक्तिमा भर परेर आएका थिए भने त्यो दाउद भन्ने ठिटा परमपिता परमेश्वर सृष्टिकर्ता मालिकमा भरोसा गरेर आएका थिए। त्यसैले श्रोता, यदि तपाईँ र म स्वर्गमा हुनुहुने ईश्वर परमपिता परमेश्वर जो यो धरतीमा मुक्ति र मोक्ष दिन आउनुभयो, संसारका ज्योति बनेर यो धरतीमा जिउनुभयो येशु ख्रिस्ट, उहाँमा भरोसा गर्छौ, उहाँमा विश्वास गर्छौ, उहाँलाई आफ्ना मुक्तिदाता भनेर आफ्नो जीवनमा लिन्छौ भने यो धरतीका कुनै पनि अन्य शक्तिले येशूमा विश्वास गर्ने बराबर सक्ने छैन। त्यसैले त श्रोता, आज विश्वका विद्वान बुद्धिजीवी वर्ग, शिक्षित वर्ग, विकसित राष्ट्रका मानिसहरूले येशूमा भरोसा गर्न थालेका छन्, येशूमा विश्वास गर्न थालेका छन्, येशूकै नाउँ पुकार्न थालेका छन्। हाम्रो एसिया महादेशमा जन्मिनु भएको येशूलाई आज विश्वका मानिसहरू बाटा टाटा र शिक्षित मान्छेले प्रयोग गरेका छन्। जो जतिले येशू मसीहमा विश्वास गरेर एकमात्र उद्धारकर्ता येशूको नाममा प्रार्थना गर्न शुरू गरेका छन्, उनीहरूको जीवन अचम्म प्रकारले परिवर्तन भएको छ। उनीहरूको जीवनमा अचम्म प्रकारले शान्ति आएको छ। उनीहरूको देशमा, उनीहरूको घरमा, उनीहरूको समाजमा अचम्म प्रकारले परिवर्तन आएको छ। त्यसैले आदरणीय श्रोता, प्रभु येशू ख्रीष्ट हामीलाई जीवन बदल्ने, हामीलाई स्वर्गीय राज्य दिने प्रभु हुनुहुन्छ। यही धरतीमै मागेर आफ्नो जीविका पार्जन गर्ने प्रभु हुनुहुन्न। त्यसैले उहाँले आफ्नो वाणी पवित्र शास्त्र बाइबलमा बोल्नु भएको छ, लिनु भन्दा दिनु उत्तम हो। त्यसैले श्रोता, हामी ज्ञान भए पनि अरूलाई दिऊ, धन भए पनि अरूलाई दिऊ, हरेक सहायता गरौं र धर्म यसरी हुन मिल्छ। तर मोक्ष र मुक्ति भने येशू प्रभुलाई आफ्ना मुक्तिदाता र उद्धारकर्ता प्रभु भनेर स्वीकारेर आफूले जानी नजाने गरेका पाप येशूका नाममा पश्चाताप गरे मात्रै मिल्छ। त्यसैले श्रोता, यो कुरा यो सुसमाचार सबैका लागिको मुख्य मेरुदण्ड हो। यही कुरा विश्वास गरिदिनुहोस् र हरेकले आफ्नो अनन्तको जीवनको लाभ लिनुहोस् भन्ने म बिब्लिकल सन्देशका साथ आजको यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। तपाईँ हामी पनि दाउदले झैं परमेश्वरको आत्माले चलाइन सकौं र परमेश्वरको शक्तिले जिउन सकौं र दाउद झैं अचम्म प्रकारले हरेक समस्या र हरेक बाधामा जित्न सकौं, यो कुरा येशू प्रभुको नाउँमा सम्भव छ भन्दै बिदा हुन्छु। हस्त, परमेश्वरले हरेकलाई आशिष दिनुभएको होस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको यस रोचक ऐतिहासिक घटनाबाट परमेश्वरको सामर्थ्य र उहाँले गर्न सक्ने कार्यको बारेमा यहाँहरूले प्रशस्त ज्ञान हासिल गर्नुभएको छ। वचनमा प्रस्तुत ऐतिहासिक घटना दाउद र पलिस्ती सेनाहरूको नायक गोलियत बीचको लड़ाईमा दाउदले गोलियतमाथि पाएको विजयले अवश्य पनि हामीलाई एउटा महत्वपूर्ण शिक्षा आजको वचनबाट प्राप्त गर्न सक्छौ। त्यो लड़ाईमा दाउदले विजय पाउनुको प्रमुख कारण परमेश्वर हुनुहुन्थ्यो, किनभने दाउदले आफूभन्दा सबै कुरामा बलियो र शक्तिशाली गोलियतसँग युद्ध गर्ने आँट उनी आफैमा निर्भर अथवा भर परेर गरेका थिएनन्, किनभने अवश्य पनि उनी आफैले गोलियतलाई मार्न तके छुन पनि उनलाई मुस्किल पर्थ्यो। त्यो यति शक्तिशाली थियो, हृदय भयानक पनि थियो, उसलाई देखेर सबै इजरायली सैनिकहरूमा भय छाउँथ्यो। भन्न खोजेको चाहिँ दाउदले परमेश्वरलाई अगाडि राखेर परमेश्वरकै अगुवाईमा गोलियतसँग लड़ेका छन् र अन्त्यमा विजय पनि भएका छन्। यसर्थ श्रोता, आज हामी आफ्नै बल बुद्धि विवेक होइन तर परमेश्वरमाथि भर परौं र उहाँमा भरोसा गरौं। हाम्रो जस्तो सुकै पहाड़ जस्तो लाग्ने कठिनाईमा पनि उहाँले हामीलाई सहजै विजय बनाउनुहुन्छ, किनभने उहाँ चाहिँ विजयको परमेश्वर हुनुहुन्छ। यसकारण येशु ख्रीष्ट मानिसका पापका खातिर मरेको तीन दिनपछि फेरि जीवित हुनुभयो। योबाट हामी बुझ्न सक्छौ कि मृत्युलाई जित्ने येशूले अवश्य पनि हाम्रा कठिनाईहरू या अभावहरू सबै कुरामा उहाँमा निर्भर भएकै कारण उहाँले हामीलाई विजयी दिनुहुनेछ र उहाँलाई विश्वास गरेकै कारण हाम्रा पापहरू क्षमा भई हामीले उद्धार र मुक्ति सहजै प्राप्त गर्न सक्नेछौ। फेरि पनि यहाँलाई म भन्न चाहन्छु किनभने येशू ख्रीष्टले मृत्युलाई पनि जित्नु भएको छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-547-557, 98-481-547-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: धेरै सम्बन्धहरू केवल अस्थायी हुन्छन्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 18 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनको धेरै मोडहरूमा परमेश्वरले तपाईँलाई कसैसँग परिचय गराउनुहुनेछ। यो व्यक्ति परमेश्वरले तपाईँको जीवनमा त्यस्तो क्षणमा राख्नु भएको हुनेछ जसलाई तपाईँले त्यो क्षणमा भएको आवश्यकता पूरा गर्नको लागि सहायता गर्नेछ। तर सम्बन्ध छोटो समयको लागि मात्र टिक्नेछ र त्यसपछि तपाईँ दुवैले आफ्नो बाटो लाग्ने समय आउँछ। वास्तवमा अरू मानिसहरूसँग भएका धेरै जसो सम्बन्धहरू अस्थायी हुनका लागि डिजाइन गरिएका हुन्छन्। केही मात्र वर्षौं वा सोभन्दा बढ़ी समयसम्म टिक्ने हुन् र कोही आत्मिक रूपमा स्वस्थ छ भन्दैमा परमेश्वरले उनीहरू तपाईँसँग स्थायी सम्बन्ध कायम राख्न चाहनुहुन्छ भन्ने होइन। पावल र बर्नबास बीचको सम्बन्ध अस्थायी थियो। परमेश्वरले उनीहरूलाई केही समयको लागि एकसाथ ल्याउनुभयो र सँगै तिनीहरूले धेरै प्रभावकारी सेवा गरे। तिनीहरूको व्यक्तित्व एकदमै फरक थियो, यसरी कि तिनीहरू एकअर्काको पूरक थिए। पावल साहसी, तीव्र र निर्णायक थिए। उनी आफ्नो मनको कुरा भन्न डराएनन्। बर्नबास कोमल र विचारशील थिए। उनले अरूको आवश्यकताहरूसँग बढी पहिचान गरे। यो होइन कि एउटा व्यक्तित्व अर्को भन्दा राम्रो थियो। पावल बढी प्रत्यक्ष थिए, बर्नबास धेरै सहयोगी थिए। तिनीहरू फरक थिए र प्रत्येकले क्रिस्टको शरीरमा महत्वपूर्ण भूमिका खेलेका थिए। तिनीहरूको सँगै काम फलदायी थियो। एक दिन पावल र बर्नबासले आफ्नो अर्को मिशनरी यात्रामा योहन्ना मर्कुसलाई साथमा लैजाने कि नलैजाने भन्ने बारेमा असहमति जनाए। प्रेरितको पुस्तक 15:39। तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो कि तिनीहरू एक अर्काबाट छुटिए र बर्नबास मर्कुसलाई साथमा लिएर साइप्रसतिर गए। यस नाटकीय घटनापछि बाइबलले पावल र बर्नबासलाई फेरि सँगै सेवा गरेको कुनै उल्लेख गर्दैन। परमेश्वरले तिनीहरूको लागि योजना गर्नुभएको सम्बन्ध केवल अस्थायी थियो, यद्यपि यो कहिलेकाहीँ गाह्रो हुन सक्छ। हाम्रो विगतका सम्बन्धहरूलाई त्याग्नु आवश्यक छ जसमा हामीले सहज महसुस गर्यौं, ताकि हामी हाम्रो भविष्यका लागि परमेश्वरको योजना अनुसार अघि बढ्न सकौं। हितोपदेशको पुस्तक 18:24। धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। प्रिय हो, सम्बन्ध एकतर्फी र सफल हुन सक्दैन। तपाईँलाई यो व्यक्ति साँच्चै मन पर्न सक्छ र तपाईँ उनीहरूको लागि सक्दो गर्न चाहनुहुन्छ, तर यदि भावना पारस्परिक छैन भने त्यो दाजुभाइ दिदी बहिनीको भन्दा नजिकको मित्रताको उदाहरण हो। यदि तपाईँले यी मानिसहरूलाई वरिपरि राख्नुभयो भने यी सम्बन्धहरू धेरै हानिकारक हुन सक्छ। तिनीहरूबाट आफूलाई टाढा राख्नु उत्तम हुन्छ। सबैले तपाईँलाई तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै मन पराउँदैन। धेरैले तपाईँलाई तपाईँबाट प्राप्त हुने फाइदाहरूको लागि प्रशंसा गर्छन्। अरूले तपाईँसँग राम्रो सम्बन्ध मात्र चाहन्छन् जबसम्म तपाईँ उनीहरूको खराब व्यवहारको बारेमा उनीहरूलाई सामना गर्नुहुन्न र उनीहरूको आवश्यकताहरू पूरा गर्न सक्दो गर्नुहुन्छ। उनीहरूलाई तपाईँले उनीहरूको लागि जे गर्नुहुन्छ त्यो मनपर्छ, त्यसैले उनीहरू चाहन्छन् कि सम्बन्ध जारी रहोस् जबसम्म यो उनीहरूको शर्तमा मिल्छ। तर तपाईँले उनीहरूबाट धेरै फाइदा लिनुहुन्न। उनीहरूलाई तपाईँको आवश्यकताको वास्ता छैन। उनीहरू तपाईँलाई तपाईँबाट के प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि मात्र प्रयोग गर्न चाहन्छन्। यो एकतर्फी सम्बन्ध हो जहाँ तपाईँ सधैँ उनीहरूको लागि त्यहाँ हुनुहुन्छ, तर तिनीहरू तपाईँको लागि बिरलै त्यहाँ हुन्छन्। जब तपाईँ यस्तो कसैलाई पहिचान गर्नुहुन्छ, तपाईँले सीमाहरू निर्धारण गर्न आवश्यक छ। उनीहरूलाई धेरै समय वा ध्यान नदिनुहोस् र उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दै उनीहरूको सुपर हिरो बन्न बाध्य महसुस नगर्नुहोस्। तपाईँको सट्टा परमेश्वरलाई उनीहरूको प्रधायक बन्न दिनुहोस्। प्रिय श्रोता, तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल हुन्छन्। यो एकतर्फी सम्बन्ध हो जहाँ तपाईँ सधैँ उनीहरूको लागि त्यहाँ हुनुहुन्छ, तर तिनीहरू तपाईँको लागि बिरलै त्यहाँ हुन्छन्। जब तपाईँ यस्तो कसैलाई पहिचान

0: सम्बन्धलाई राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया, इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया र इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट टाढा रहनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बढ्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
8: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: कता पाइन्छ भनेर खोज्ने हेरे कि नि।
1: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाती नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
1: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको एक्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
0: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
0: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एलीहूले दिइरहेको वक्तव्यलाई हेरिरहेका थियौं भने आजको दिनमा भने हामी कुन विशेष कुरामा रहेर यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ त दाई?
2: यो अयुबको पुस्तकको अध्ययन एक महत्वपूर्ण र आशिषमय अध्ययन भएको छ। हामीले यसबाट हाम्रो समस्याको समयमा कसमाथि भर पर्ने भन्ने शिक्षालाई सिकिरहेका छौं भने आजको दिनमा हामी एलीहूको अन्तिम वक्तव्यलाई हेर्नेछौ।
1: एलीहूको अन्तिम वक्तव्य भन्नुभयो दाई, यसमा के उनले परमेश्वरको सन्देशलाई बताइरहेका छन् त?
2: भाइ, एलीहूले जुन कुरा बताइरहेका छन् त्यो परमेश्वरबाटको सन्देश मात्र नभएर उनले आफ्नो तर्कहरू पनि प्रस्तुत गरिरहेका छन्, जसको कारण यो अध्ययनमा हामी अयुबको समस्यामा परमेश्वरको उपस्थितिको संकेतलाई पनि थाहा पाउनेछौ।
1: भनेपछि दाई, अयुबको यो पीड़ाको बीचमा परमेश्वरको सान्त्वनालाई थाहा पाउनेछौ, होइन त?
2: अवश्य पनि भाइ, परमेश्वर असीमित हुनुहुन्छ र पनि उहाँ हामीसँग व्यवहार गर्नुहुन्छ। आजको अध्ययनमा हामी यही सत्यतालाई थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर नाममा सबैलाई जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन अयुब 36 र 37 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ एलीहूले निरन्तर आफ्नो वक्तव्यलाई जारी राखेको देख्छौ। विशेष गरेर एलीहू भन्छन् कि परमेश्वरले अयुबलाई शिक्षा पाठ सिकाइरहनु भएको छ, अनि यो बिल्कुल सत्य कुरा हो। अयुब 36 अध्याय 1-2 पदमा भनिएको छ, तब एलीहूले फेरि भन्न लागे, एकछिन धैर्य राख्नुहोस्, तपाईलाई म अझै बुझाइदिउँ। परमेश्वरको तर्फमा मैले अझै भन्नु परेको छ। एलीहूले परमेश्वरको पक्षबाट बोलेर उहाँलाई बचाउ गरिरहेका छन्। उससँग अनि हामी सबैसँग सीमित ज्ञान छ। मित्र, हामी अनन्त असीमित परमेश्वरसँग व्यवहार गरिरहेका छौ र हामीसँग सबै जवाफहरू छैन। आज यो धेरै मानिसहरूको लागि कठिनको कुरा छ पचाउनलाई। एक व्यक्तिले मलाई भनेथे, म विश्वास गर्न सक्दिन। मैले सोधे, त्यो कुन कुरो हो जुनको तिमी विश्वास गर्न सक्दैनौ? के तिमी विश्वास गर्छौ कि येशू ख्रीष्ट क्रुसमा मर्नुभयो र उहाँ फेरि पुनः ब्यौती उठ्नुभयो? हाँ, उसले त्यसमा विश्वास गर्दछु भने। अनि मैले फेरि भने, त्यसो हो भने किन तिमी उहाँलाई विश्वास भरोसा गर्न सक्दैनौ? त्यहाँ बाइबलमा थुप्रै कुरा छन्, सृष्टि, योना, नु र आश्चर्य कर्महरू जुनको म विश्वास गर्न सक्दिन भनेर उसले भन्यो। अनि त्यसको अतिरिक्त उससँग धेरै अनि सबै प्रकारका व्यक्तिगत समस्याहरू थिए। त्यसपछि उसले मलाई चुनौती दिए, तिमीले यो कथन बनायौ कि हाम्रा पापहरूको कारण हामी अविश्वासीहरू हौ, तर म विश्वासी बन्न चाहन्छु। म भन्न सक्छु कि उसले खास पाप गरिरहेका थिए, अनि त्यो चाहिँ यो हो, उसले थाहा भएको कुरामा जुन कुरा उसलाई थाहा छैन त्यसले डिस्टर्ब गरिरहेको छ। मेरो मित्र, यदि तपाई ख्रीष्टलाई विश्वास गर्न पर्याप्त जान्नुहुन्छ भने यी अन्य कुराहरू आफसे आफै स्वयंमा अनुकूल बन्दछ। म यसलाई एक उदाहरण दिएर सम्झाउने कोशिश गर्छु। अहिले यो कार्यक्रमलाई कुर्सीमा बसेर रेकर्डिङ गरिरहेको छु अनि यो कुर्सीको बारेमा धेरै कुराहरू छन् जुनको म जान्दिन, मलाई थाहा छैन। भन्नु नै पर्ने हो भने मलाई थाहा छैन कि कसले यो बनायो, अरू त के कुन कम्पनीले यो बनायो त्यसको पनि म जान्दिन। अनि यो कुर्सीमा लागेका सामानहरूको त्यति धेरै म जान्दिन। यो कुन किसिमको काठ हो, यससँग कस्तो किसिमको काँटी र पेचहरू छन्। म वास्तवमा यो कुर्सीको बारेमा अति नै कम जान्दछु मित्र, तर मित्र यसमा बस्न म पर्याप्त रूपमा जान्दछु र यसमा म आफै स्वयंलाई राख्न विश्वास भरोसा गर्दछु। के तपाईँ जान्नुहुन्छ कि ख्रिस्ट तपाईँको निम्ति मर्नुभयो? के तपाईँ जान्नुहुन्छ कि उहाँ फेरि पुनः ब्युति उठ्नुभयो? तब उहाँलाई तपाईँको उद्धारकर्ताको रूपमा विश्वास गर्नुहोस्। अनि अन्य ती सन्देहहरू आफसे आफ ठिकठाक हुनेछन्। म यो कुराको निश्चय दिन सक्छु, यदि मलाई यो कुर्सीको बारेमा धेरै कुरा जान्ने थाहा पाउने आवश्यक भए मलाई लाग्छ कि यसको म पत्ता लगाउन सक्छु। तर मैले जान्नुपर्ने थाहा पाउनुपर्ने खास कुरा बस यति मात्र हो त्यसमा खाली बस्नु। म हवाई जहाजको बारेमा अति नै कम जान्दछु, अरू त के जब म जहाजमा चढ्दा धेरै डराउँछु, तर पनि म जहाजमा चढेर सिटमा बस्छु र यसमा आफैलाई भरोसा र विश्वास गर्छु। मित्र, परमेश्वरले हामीलाई खाली त्यही मात्र गर्न भन्नुहुन्छ, उहाँलाई विश्वास र भरोसा गर्नु बस। अहिले एलिहु पनि ज्ञानमा एकदम सीमित छन् जुन हामी देख्छौ। 36 अध्यायको 3 पदमा भन्छन्, मेरो निर्णयको पुष्टिमा म चारै दिशामा खोजी गर्नेछु र मेरो सृजनहारलाई धर्मी ठहराउनेछु। पावलले सालौं वर्ष पछिबाट त्यही कुरा भने रोमी 9 अध्यायको 14 पदमा, कि परमेश्वरमा अधर्म छ र? उसको उत्तर हो, त्यसो नहोस्। मित्र, परमेश्वरले गर्नुभएको हरेक कुरामा उहाँ बिल्कुल धर्मी न्यायी हुनुहुन्छ। एलिहुले परमेश्वरको धार्मिकतालाई बढी बढाउ गरिरहेका छन्। उही समयमा उसले यो पनि स्पष्ट पारिरहेका छन् कि परमेश्वर यति धेरै मानिसबाट हट्नु भएको छ, वास्तवमा मानिसले उसलाई जान्न सक्दैनन्। अनि हुन त त्यसमा सत्यताको मूल छ, तर आज कुन चाहिँ त्यो कुरो हो जुनले परमेश्वरबाट हामीलाई अलग गरिरहेको छ, टाढा गराउँदछ? एलिहुले भनेका कुरालाई सुन्नुहोस्, 4 पदमा भन्छन्, किनभने मैले गरेको विचारमा केही दोष छैन। तपाईँको सामने एकजना खडा छ जसको निर्णय सिद्ध छ। यसको मतलब परमेश्वरसँग मात्र सिद्ध र पूर्ण ज्ञान छ, पूर्ण बुद्धि छ। अनि 5-7 पदमा भन्छन्, परमेश्वर कस्तो पराक्रमी हुनुहुन्छ, उहाँले कसलाई घृणा गर्नुहुन्न, उहाँले नबुझ्ने कुरा केही छैन, अनि दुष्टहरूलाई उन्नति गर्न दिनुहुन्न र गरीबहरूको उचित न्याय गर्नुहुन्छ, उहाँले दुःखमा परेकाहरूको उचित न्याय बिगार्नुहुन्न, सिंहासनमा विराजमान भएका राजाहरूलाई हेर्नुहोस्, परमेश्वरले तिनीहरूलाई सर्वाधिकार दिनुहुँदा तिनीहरू अभिमानी हुन्छन्। अमित्र, यस खण्डमा एलिहुले भनेका कथनको भाव खालि यही हो कि परमेश्वर हामीबाट हटिनु भएको छ, उहाँ हामीबाट छुटिनु भएको छ र हामी उहाँसँग बातचित गर्न सक्दैनौ किनभने उहाँ हामीबाट अति नै टाढा दूरीमा हुनुहुन्छ। अनि एलिहु यस कुरामा गलत छन्, उसको कुरा कति पनि सत्य छैन, अनि आज धेरै मानिसहरू त्यस धारणामा गलत छन्। मित्र, कुन कुराले मानिसलाई परमेश्वरबाट अलग गर्छ। सो कुराको बारेमा यसैया अगमवक्ताको कुरा सुन्नुहोस्। यो दूरीको कारणले होइन, यो यस कारणले होइन कि परमेश्वर सर्वश्रेष्ठ परम परमेश्वर महान हुनुहुन्छ र हामी अति साना छौं। होइन, यो यस कारणले होइन कि उहाँ असीमित परमेश्वर हुनुहुन्छ र हामी चाहिँ सीमित छौं। होइन मित्र, त्यसकारणले होइन। यसैया 59:2 यसैया भन्छन्, तर तिमीहरूका अधर्मले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग गरेको छन् र तिमीहरूको पापले गर्दा उहाँको मुख तिमीहरूबाट छलिएको छ र उहाँले तिमीहरूको कुरा सुन्नुहुन्न। यसैयाले निरन्तर त्यस बेलाका मानिसहरूको परिस्थितिलाई वर्णन गर्छन्। यसैया 59:3-4, किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औंला अधर्मले अशुद्ध भएका छन्, तिमीहरूका ओठले झूठ बोलेका छन्, तिमीहरूको जिब्रोले दुष्ट कुरा बक्दछ। कसैले न्यायपूर्वक मामिला लड्दैन औ कसैले इमानदारीता साथ वकालत गर्दैन। तिमीहरू व्यर्थ कुरामा भरोसा गर्छन् र झूठ बोल्छन्। तिनीहरू उपद्रवग्रस्त छन् र अधर्म जन्माउँछन्। परमेश्वर भन्नुहुन्छ, यिनै कुराहरूले मानिसलाई परमेश्वरबाट अलग गर्दछ। आज तपाईं र मेरो लागि परमेश्वरबाट अलग हुनुपर्ने कुनै कारण छैन। पापको प्रश्न सदाको निम्ति क्रूसमा निवारण गरिएको छ, मिलाइसकिएको छ, समाधान गरिसकिएको छ। परमेश्वर र मानिस बीच एक मध्यस्थ हुनुहुन्छ जो येशु ख्रिष्ट हुनुहुन्छ र आज हामी परमेश्वर कहाँ उहाँद्वारा यानि येशु ख्रिष्टद्वारा आउन सक्दछौ। अय्युबको सबभन्दा महान चित्कार कुनै त्यस जनको निम्ति, त्यस व्यक्तिको निम्ति थियो जसले उसको लागि परमेश्वरसँग सम्बन्ध गराइदिन सक्थ्यो र सम्बन्ध जोडिदिन सक्थ्यो। एलिहु अय्युबको अरू साथी भन्दा यसको धेरै निकटतामा आए, तर उसले यो गर्न सकेनन्। त्यही नै एक कारण हो परमेश्वरले अन्तिममा अय्युब कहाँ प्रवेश गर्नु पर्यो। त्यसपछि एलिहुले भन्छन्, परमेश्वर महान शिक्षक हुनुहुन्छ। 22:23 भन्छन्, परमेश्वर त हामीभन्दा अति उच्च महिमामा रहनुहुन्छ, उहाँको जस्तै शिक्षक को छ र कसले उहाँलाई उहाँको जिम्मा तोकिदिएको छ, तपाईले त गल्ती पो गर्नुभएको छ भनी कसले उहाँलाई भनेको छ। एलिहुले महसुस गरेथे कि उसले परमेश्वरसँग संगति बातचित गर्न सकेनन्, तर ऊ यो भन्छन्, कसैले पनि परमेश्वरले जस्तै सिकाउन सक्दैन। मित्र, यो कुरा प्रभु येशु ख्रीष्टसँग बिल्कुल प्रासंगिक छ। उहाँ पृथ्वीमा हुनुहुँदा सबभन्दा र सबैभन्दा महान शिक्षक हुनुहुन्थ्यो। अरू त के, उहाँका शत्रुहरूले भने युहन्ना 7:46, कुनै पनि मानिसले यसले जस्तो, मतलब येशु ख्रीष्टले जस्तो बोलेको सुनेका छैन। प्रभु येशु ख्रीष्टको शिक्षा सबभन्दा महान शिक्षा थियो, जस्तो कि आरम्भदेखि यो वर्तमान घड़ीसम्म कहिले पनि सुनिएको छैन। यो अनौठो कुरो हो कि आज ती मानिसहरू जो येशु ख्रीष्टलाई अस्वीकार गर्छन्, विश्वास गर्दैनन्, तापनि उहाँको शिक्षाको अझै प्रयोग गर्न कोसिस गर्छन्, तिनीहरू तपाईँको आफ्नो शत्रुलाई प्रेम गर्ने बारेमा कुरा गर्छन्, तिनीहरू डाँडाको उपदेशको बारेमा कुरा गर्छन् जुन प्रभु येशु ख्रीष्टले आफ्ना चेलाहरूलाई डाँडाबाट उपदेश दिनुभएको थियो। मित्र, प्रभु येशु ख्रीष्ट अझै आज पनि महान शिक्षकको रूपमा उभिनुहुन्छ। एलिहूले सोधे, उहाँले जस्तो कसले सिकाउँछ र? अनि यसपछि झट्टै 37 अध्यायतिर लागौं, यहाँ एलिहूले आफ्नो वक्तव्यलाई अन्त गर्दछन्। अनि यस अन्तिम अध्यायबाट म खालि 3 पदहरू मात्र टिप्नेछु, खालि 3 पदहरू मात्र। अयुब 37 अध्याय पद 22-24 यहाँ यस प्रकार लेखिएको छ। अयुब 37 अध्याय 22 पददेखि 24 पद, त्यसपछि बतास त्यहाँबाट भएर जान्छ र बादलहरू हटाइदिन्छ, र उत्तर दिशाबाट सुनौलो चमक आउँछ, परमेश्वरको महिमाले हामीलाई डरले भरिदिन्छ, तर सर्वशक्तिमानलाई हामी भेटाउन सक्दैनौ। उहाँको शक्ति हाम्रो समाजको बाहिर छ। उहाँको धार्मिकता न्याय गर्नलाई ढिलो हुँदैन। यसै कारण मरणशील मानिसले उहाँलाई आदर गर्छन्, अब बुद्धिमानीहरू सबैले उहाँतिर हेर्छन्। फेरि एलिहू यो निर्णयमा पुगिरहेका छन् कि परमेश्वर मानिसबाट यति धेरै हटिनु भएको छ, धेरै नै टाढिनु भएको छ कि हामी उहाँसँग बात गर्न सक्दैनौ, संगति गर्न सक्दैनौ। उहाँ अति नै उच्च स्वर्गमा हुनुहुन्छ, हामी चाहिँ अति तल पृथ्वीमा छौं। मेरो मित्र, हामीले पहिले नै यो कुरा देखिसकेका छौं, उहाँको महानता, उहाँको श्रेष्ठताको कारणले मानिसलाई जो निच तुच्छ प्राणी हो उहाँबाट अलग गरेको छैन, टाढा हटाएको छैन। तर मानिसको पापले नै मानिस उहाँबाट टाढा हटाइएको छ, अलग गराइएको छ। अर्को शब्दमा, पापले नै मानिसलाई परमेश्वरबाट टाढा हटाउँदछ, अलग राख्दछ। यो अध्यायले स्पष्ट रूपमा हामीलाई देखाउँछ कि एलिहू अयुबको निम्ति न मध्यस्थ हुन सक्छन्, न अगमवक्ता नै। यो नै एक कारण हो कि म मानिसहरूलाई त्यति धेरै सल्लाह वा परामर्श, काउन्सेलिङ दिन चाहन्न। यदि तपाईँ सत्यताको जान्न चाहनुहुन्छ भने म त्यति पर्याप्त परामर्श, सल्लाह यानि काउन्सेलिङ दिनेवाला योग्य छुइन। म सोच्दछु कि जो व्यक्ति सल्लाहकार, परामर्श दिनेवाला, काउन्सेलर बन्दछन्, ऊ परमेश्वरको स्थानमा बसिरहेको हुन्छ। अयुबका साथीहरू उसका सल्लाहकार, परामर्श दिनेवालाहरू बन्ने कोसिस गरे। तिनीहरू परमेश्वरको स्थान यस मानिसको जीवनमा लिन कोसिस गरिरहेका थिए। तिनीहरूको समस्या यो थियो कि तिनीहरूको आफ्नो ज्ञान बुद्धि पर्याप्त थिएन, पुग्दथेन। सल्लाह, परामर्श यानि काउन्सेलिङ दिने कुरामा सबभन्दा ठूलो समस्या यो हो कि कोही पनि हरेक कुरा थाहा पाउँदैन, कोही पनि सर्वज्ञानी हुँदैन। कुनै पनि सल्लाहकार, परामर्श दिनेवालाहरूले सबै तथ्यहरूको जान्दैन, वा तिनीहरूसँग सबै बुद्धिहरू छन् जुन आवश्यक छ। मैले पहिले पनि भनिसकेको छु कि मसँग डरलाग्दो बिमार थियो र मेरो निम्ति असल डाक्टरलाई पक्रन आवश्यक थियो, र मैले अति नै असल डाक्टरलाई पक्रे। मलाई उसको बारेमा मन पर्ने कुरा यो हो कि ऊ सबै कुरा जान्ने वा सर्वज्ञानी थिएनन्। उसले मलाई यो भन्न डराएनन्, हिचकिचाएनन्। मलाई थाहा छैन, मलाई पूर्ण रूपमा थाहा छैन, मलाई यो कुरा मन पर्छ। यसले उसलाई खालि मानवको स्थानमा राख्छ जो कि ऊ वास्तवमा छन्। उसले आफै स्वयंलाई परमेश्वरको स्थानमा राख्दैनन्। उनी असल क्रिस्चियन थिए र प्रभुलाई सेवा गर्न प्रयत्न गरिरहेका थिए। त्यसकारण उसले परमेश्वरको स्थानको खोज्न कोशिश गरेनन्। एलिहु झण्डै झण्डै परमेश्वरको स्थानमा सर्न कोशिश गरे। ऊ अय्युबको निम्ति मध्यस्थ बन्न चाहन्थे, तर यहाँ एलिहु यस तथ्यसँग अचानक रोकिन्छन् कि उसले परमेश्वरलाई वास्तवमा जान्दैनन् जति उसले जान्नुपर्ने। ऊ जान्दैनन् कि कसरी सर्वशक्तिमान परमेश्वर कहाँ पुग्ने जाने, र ऊ अय्युब उहाँबाट टाढा हटाइएको छ, अलगाइएको छ। त्यसकारण परमेश्वरले आफ्नो चाल चल्न आवश्यक छ। तपाईँले यो कुराको ध्यान दिनु भयो होला, उसले सानो मौसम रिपोर्ट दिन्छन्। उसले भन्छ बादल उत्तर दिशाबाट आउँछ र ठूलो चमक आउँछ। किन उसले यो भन्यो भन्ने अनुमान गर्नुहुन्छ? मलाई लाग्छ एलिहुको प्राय वक्तव्यको अवधिमा आधी क्षितिजमा बनिरहेको थियो, मण्डारिरहेको थियो, आकार लिइरहेको थियो, अनि अन्धारो भयो र आधी तुफान आगे बढ्न आरम्भ गर्यो। हावा चलाई आधी जस्तै भयंकर थियो र वर्षाको केही थोपाहरू खस्न शुरू गरिरहेको थियो। त्यो भयानक डरलाग्दो आधी बन्यो र मानिसहरू शरणको निम्ति कुदिरहेका थिए। मलाई लाग्छ एलिहुले आफ्नो वक्तव्यको सकेपछि ऊ पनि उठे र हतार हतार शरण लिन कुदे। अय्युब मात्र त्यहाँ एक्लै रहे, अय्युबलाई मात्र त्यहाँ एक्लै छोडिए। अनि मित्र, अर्को दिन हामी देख्नेछौ कि त्यहाँ परमेश्वरले अय्युबलाई तिनको मूर्खता जनाउनुहुनेछ। परमेश्वरले अय्युबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुनेछ, अनि खालि परमेश्वरले तिनको जीवनको आवश्यकतालाई, जुन उनलाई आवश्यक परिरहेको छ, त्यसको भेटिदिनुहुनेछ। प्रार्थनाको वातावरणमा अर्को दिन यही समयमा आउनुहोला। प्रभु तपाई सबैलाई यो वचन अध्ययनद्वारा आशिष दिउन्।
4: आजको अध्ययन पनि एकदमै आशिषमय रह्यो दाई। मैले बुझे कि परमेश्वरले हामीलाई हाम्रो हरेक अवस्थामा पनि उहाँमा भरोसा राख्न र उहाँमा विश्वासको साथ रहनको लागि भन्नुहुन्छ, जसले हाम्रो मौन पीड़ामा सान्त्वना दिनुहुन्छ।
2: हो नि त भाइ, तपाईँले सही कुरा बुझ्नुभयो र हामीलाई परमेश्वरबाट टाढा गराउने कुरा यसायाको पुस्तक 59:2 भनेको झैं हाम्रो अधर्म र हाम्रो दुष्टतालाई हामीले त्याग्नुपर्छ, जसले हामीलाई घमण्डी बनाउँदछ, जुन हाम्रो हृदयको रोग हो। जब हामी यसलाई परमेश्वरमा रहेर त्याग्दछौ भने परमेश्वर हामीमा काम गर्नुहुन्छ भन्ने कुरा पनि हामीले सिकेका छौँ।
4: हामी हाम्रो पीड़ामा नै जीवनलाई बिताइरहन्छौ र हृदयको मौन रुवाई आफ्नो जीवनलाई बिताउँदछौ, तर होइन रहेछ नि दाई, परमेश्वर हामीलाई हरेक समय सुनिरहनु हुँदो रहेछ।
2: हो त भाइ, ख्रिस्ट हाम्रो माझमा सधैँ हुनुहुन्छ। जुन कुराहरूको साँचो सान्त्वना हामी मानिसहरूबाट पाउन सक्दैनौ, त्यो सान्त्वना परमेश्वरमा हामी पाउन सक्छौ। उहाँ हाम्रो मौन पीड़ा र हृदयको बोझलाई सुन्न तयार हुनुहुन्छ र परमेश्वरको स्थान मानिसले लिन सक्दैन भन्ने सत्यता पनि हामीले आज थाहा पाएका छौ।
4: हजुर, साँच्चै दाई, त्यसैले आदरणीय श्रोताहरू, तपाईँहरूमा पनि त्यो हृदयको पीड़ा छ र त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने त्यो पीड़ा येशूमा राख्नुहोस्। उहाँ तपाईलाई सुन्नको लागि तयार हुनुहुन्छ।
2: हजुर, र येशूले तपाईलाई व्यक्तिगत रूपमा भेट्न चाहनुहुन्छ। उहाँलाई समय छँदा नै भेट्नुहोस् र आत्मिकी रूपमा निरन्तर निर्माण हुँदै जानको लागि हामीसँगको यो मुक्तिको मार्ग वचनको यात्रामा जोडिनुहोस् र हामीलाई तपाईँहरूको आशिष र प्रार्थनाको विषयहरू बाँड्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गरि नै रहनेछौ। अन्तमा परमेश्वरको अनुग्रह, येशु ख्रीष्टको शान्ति र पवित्र आत्माको सहभागिता हामी हरेकसँग सधैँ रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौं आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707.
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
0: आदरणीय श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने

हरु सम्पूर्णलाई हार्दिक न्यानो अभिवादन तथा जय मसीह। श्रोताहरू, बुबा र आमालाई आदर गर्ने भन्दै गर्दा बुबा आमाले आफ्ना सन्तानहरूप्रति गर्नुपर्ने कर्तव्यहरूलाई पनि सम्बन्धित अभिभावकहरूले भन्नु हुँदैन। तसर्थ आजको अध्यायमा हामीले बुबा आमाको कर्तव्यको बारेमा चर्चा गर्नेछौ। आउनुहोस् एउटा प्रार्थना। हे पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौ। जुन वचन आज हामी अध्ययन गर्न गइरहेका छौं यो विषय संवेदनशील छ। यो विषयमा तपाईँले हामीलाई प्रकाश पार्नुहोस्। जसरी हामीले यस धरतीमा रहेका हामी मानिसले यो विषयलाई बुझ्नुपर्ने हो, त्यसरी बुझाउनमा हामीलाई सहायता गर्नुहोस्। तपाईँको पवित्र आत्मा आज म बोल्ने वक्ता र सुन्ने श्रोताको माझमा होस्। येशूको नाममा आमेन। श्रोताहरू, कसैले पाँचौं आज्ञालाई विस्तृत अर्थका रूपमा हेर्ने गर्दछ। पाँचौं आज्ञा छोरा छोरी प्रति लक्षित गरिएको छ, बुबा आमा प्रति भने होइन। किन यो बुबा आमाको कर्तव्यसित प्रारम्भ हुन्छ? वास्तवमा आज्ञाको उपचारमा यस विषयलाई संलग्न गर्दछ, किनभने हामी एफिसी छको एकदेखि चार पदमा पढ्छौ, छोरा छोरी हो प्रभुमा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यो उचित छ। आफ्ना बुबा र आमाको सम्मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा, कि तिमीहरूलाई फल होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हो। बुबा हो, आफ्ना छोरा छोरीलाई रिस नउठाऊ र तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्का। बुबा आमा केवल तिनीहरूको छोरा छोरी उत्पादन गर्ने साधन मात्र नभएर अझै तिनीहरूको बढी जिम्मेवारी छ। तिनीहरू वचनले बुबा आमा भन्ने शब्दलाई जसरी प्रयोग गर्दछ त्यसै बमोजिम हुनुपर्दछ। बुबाहरूले परमेश्वरको पितृभाव प्रतिबिम्ब गर्नुपर्दछ, किनकि यो पितृभाव पछि पनि हुन्छ कि जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। एफिसी 3:15। यसो गर्न विफल हुनु चाहिँ हाम्रा छोराछोरीका निम्ति विनाशकारी वस्तु हो र प्राय सुसमाचारको सन्देशप्रति तिनीहरूको जवाफलाई बिगार्दछ। कठोर भएका र विकृति पारिएका युवाहरूको दुःखलाई धेरै पास्टरहरूले सामना गर्नु परेको छ। जोहरू सुसमाचार सुन्न इच्छा गर्दैन, जसले परमेश्वरको पितृभावलाई उद्घोष गर्दछ, किनभने तिनीहरूका संसारी पिता एकदमै निर्दयी र दुर्व्यवहार गर्ने हुन्छ। हाम्रो छोराछोरीका निम्ति हामी परमेश्वरका प्रतिनिधित्व गर्नुपर्दछ। आमाहरूले मण्डलीको भूमिका र शासनलाई प्रतिबिम्ब गर्नुपर्दछ, जसरी तिनीहरूले आफ्ना छोराछोरीलाई हुर्काउँछन्, किनकि मण्डलीमा हामी सबैका आमालाई देखेका छौं। यदि आमाले यस भूमिकालाई पूरा गरेन भने तिनले छोराछोरी मात्र जन्माउँदैन तर हेरचाह पनि गर्छ। तिनीहरूले आफ्ना छोराछोरीलाई सिकाउँछन् अनि तिनीहरूलाई वचन मात्र होइन तर तिनीहरूको आफ्नै प्रेमद्वारा पनि ख्रिस्टमा होसियारी पूर्वक डोर्याउँदछ। तिनीहरू उत्कृष्ट स्तरहरू हुन्, तिनीहरू आवश्यक स्तरहरू पनि हुन्। मनोवैज्ञानिक कमजोरबाट हामीले बुबा आमाको भूमिकाबाट पछि हट्नु हुँदैन। हामीले अधर्मीको ढाँचालाई अपनाउनु हुँदैन। हामीले वचन अनुसारको पारिवारिक सम्बन्धलाई समर्पण गर्नुपर्दछ। हामी अधर्मीहरूको उदाहरण र धर्मशास्त्रको अर्थलाई अनुसरण गर्नु हुँदैन। जोहरू परमेश्वर र उहाँको वचनका विरूद्ध विद्रोही हुन् र विद्रोहमा जिउँछ। हामीलाई थाहा छ हाम्रा छोराछोरी हुर्काउने भन्ने कुरा कतै पनि आदेशात्मक छैन, तर परमेश्वरको वचन पालन गरेर हुर्काउन राम्रो हुन्छ। हामीले गर्नुपर्ने काम अज्ञात रहनु हामीसँग कुनै बहाना छैन, किनभने छोराछोरीहरूप्रति आमा बुबाको कर्तव्य पवित्र धर्मशास्त्रमा प्रष्ट रूपले स्थापित गरिएको छ। आमा बुबाले तिनीहरूका छोराछोरीलाई शिक्षा दिनुपर्दछ, यो महत्वपूर्ण छ। छोराछोरीलाई सिकाउनु प्राथमिक कर्तव्य राज्य अथवा मण्डलीको होइन तर आमा बुबाको। व्यवस्था 6:6-7 पदमा मसाले यस विषयमा पुष्टि गर्दछ, मैले आज तिनीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, तिनीहरूले आफ्ना छोरा छोरीहरूलाई होसियारी साथ सिकाऊ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर, तिनीहरूले आफ्ना छोरा छोरीहरूलाई होसियारी साथ सिकाऊ। त्यो हरेक बुबा आमाको मौलिक आधारभूत कुरा हो, जसले हाम्रा स्वर्गीय पिता आफ्ना छोरा छोरीहरूलाई अर्थ दिन होसियारी हुनुहुन्छ
त्यसैले

0: हामीले आफ्नो छोरा छोरीहरूसित उहाँको उदाहरणलाई अनुसरण गर्नुपर्दछ। हामीले निश्चित गराउनु पर्दछ कि तिनीहरू परमेश्वरको वचनको प्रभाव मुनि हुर्किएका छन्, जुन तिनीहरूले यसको सत्यलाई सिक्नेछन् अनि यसका वचनहरू कण्ठस्थ गर्दछन्। अनि हामीले निश्चित गराउनु पर्दछ हाम्रो जीवनबाट प्रस्तुत गर्दछौ जुन परमेश्वरको वचन जान्नु, प्रेम गर्नु र आज्ञा पालना गर्नु महत्वपूर्ण कुरा हो। परमेश्वरले अब्राहमको प्रशंसा गर्नुभयो किनभने त्यसले आफ्ना छोरा छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालना गर्नलाई आज्ञा दियोस् भनेर मैले त्यसलाई छानेको छु। त्यसैले नै परमप्रभुले अब्राहमसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ। उत्पत्ति 18:19। परमेश्वरको वचनले भन्न खोजेको अर्थ के हो भने आमा बुबाले तिनीहरूका छोरा छोरीहरूको साथ समय बिताएर तिनीहरूलाई परमेश्वरको वचनबाट सिकाउनु पर्दछ। यो आमाको मात्र होइन तर बुबाको पनि विशेष काम हो। धेरै घरमा बुबाहरूले आफ्ना छोरा छोरीहरूसँग कहिले पनि प्रार्थना गर्दैन, कहिल्यै तिनीहरूलाई ईश्वरीय वचनलाई सिकाउँदैन, तिनीहरू न त आफ्ना पत्नीहरूलाई नै सिकाउँदछ। यो ठूलो भूल हो। हामीले दोहोर्याउनु पर्दछ कि परमेश्वरको वचनको अर्थ हाम्रा छोरा छोरीहरूसँग समय बिताउनु, तिनीहरूसँग बसेर, तिनीहरूसँग हिँडेर, तिनीहरूसँग बातचित गरेर सिकाउनु पर्दछ भनेर मुसाले बताउँछ। आजभोलि कतिजना आमा बुबाहरू र विशेष गरी बुबाहरूले यस्तो काम गर्दछ, तिनीहरूसँग समय नबिताइकन आमा बुबाहरूले साँच्चै आफ्ना छोरा छोरीहरूलाई सिकाउन सक्दैन। सांस्कृतिक तथा स्वैच्छिक रूपले समाजमा आदरणीय स्थान कायम राख्न सकोस् भनेर हामी स्वाभाविक रूपले हाम्रा छोरा छोरीहरूलाई तयारी गर्ने चाहना गर्नुपर्दछ। यी कुरा पूरा गर्न हामी चाहिने आर्थिक रूपियाँ पैसा कमाउँछौ, यो सबै राम्रै कुरा हो। जे भए तापनि ती उद्देश्यहरू उपलब्धि गर्न हामीले प्राथमिक उद्देश्यहरूलाई तुच्छ ठान्नु हुँदैन। हाम्रा छोरा छोरीहरूको संसारमा सबैभन्दा ठूलो उपलब्धि भनेको ख्रिस्टको ज्ञानमा आउनु हो किनभने यो अनन्त जीवन हो। कुनै इसाई अभिभावकले आफ्नो छोरा छोरीहरू अनुग्रहको सुसमाचारबाट टाढा भएर हुर्केको देख्दा खुसी बन्न सक्दैन, न त उसले आफैलाई सान्त्वना दिन सक्छ जुन उसले तिनीहरूको भलाइको निम्ति कडा परिश्रम गरिरहेको छ, जबकि उसले तिनीहरूको सर्वश्रेष्ठ भलाइलाई अपेक्षा गर्छ। प्रेरित युन्नाले तिनको आत्मिक छोरा छोरीका विषयमा भने, हरेक आमा बुबा जसले ख्रिस्टलाई जान्दछ उसले आफ्ना स्वाभाविक छोराछोरीलाई भन्न सक्छ, मेरा छोराछोरी सत्यको अनुसरण गर्दछ भन्ने कुरा सुन्न पाउनुभन्दा बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ। तेस्रो युन्ना 4। यसले इसाई बुबा आमालाई सम्बोधन गर्दछ। निसन्देह उद्धार नपाएका आमा बुबाहरू त्यहाँ छन् जो असल आमा बुबाहरू हुन्। तिनीहरूले आफ्ना छोरा छोरीहरूलाई तिनीहरूको ज्ञानमा असल कुरा सिकाउँदछ, तर असल आमा बुबा हुन हामी इसाई आमा बुबा हुनु पर्दछ। हाम्रो छोरा छोरीलाई एकदम सिकाउनु पर्ने आवश्यकता चाहिँ धर्मशास्त्रीय शिक्षा, धर्मशास्त्रीय रूपले तिनीहरूले तिनीहरूलाई सिकाउने हो भने तिनीहरू आफै पनि धर्मशास्त्रको सुसन्देश प्रति समर्पित गरेको हुनुपर्दछ। तिनीहरूले पश्चाताप गरेको र ख्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको हुनुपर्दछ। आमा बुबाहरूले गम्भीरतापूर्वक आफ्ना छोरा छोरीलाई अर्थ दिने कार्य लिनुपर्दछ। यसको अर्थ यो होइन कि छोरा छोरीको शिक्षा केवल बुबा आमाको काम हो। अहिले मूसाको आज्ञालाई अनुवादन गरेका छन् कि कसैले होइन, तर बालकको आमा बुबालाई त्यसलाई अर्थी शिक्षा दिनुपर्दछ। तापनि परमप्रभुले विशेष रूपले अरू शिक्षकहरूलाई उल्लेख गरेका छन् जसको जिम्मेवारी छोराछोरीको शिक्षालाई समावेश गरे। पुरानो कराका सिकाउनेहरूमा विशेष लेवीहरूको भूमिका थियो। युवा अगमवक्ताहरूका निम्ति पाठशाला एक किसिमको विद्यालय अथवा सेमिनारीहरू थियो जहाँ तिनीहरू पढ्नका निम्ति जाने गर्थे। नयाँ करारमा स्वर्गारोहण हुनुभएका ख्रिस्टले आफ्नो मण्डलीलाई पास्टर शिक्षकहरूको वरदान दिनुभयो। यीशुका निम्ति ठाउँ त्यहाँ छ। छोराछोरीहरूलाई सिकाउने आमा बुबाहरूको आवश्यक काम मात्र होइन, तर यो तिनीहरूको प्राथमिक काम। आफ्ना आमा बुबाहरू आफ्ना छोराछोरीहरूको शिक्षामा केवल मुख दर्शक बन्नुहुँदैन। आजभोलि राज्यले प्राथमिक शिक्षणको भूमिकालाई दृढपूर्वक उद्घोष गर्दछ अनि प्रायजसो यसको पाठ्यक्रमबाट धर्मशास्त्रलाई पछ्याउँछन्। मण्डली शिक्षा दिने केन्द्रको रूपमा पनि रहेको छ। मण्डलीले समाजको निर्माण गर्दछ, पाठ्यक्रम र नियमहरूलाई स्थापित गर्दछ अनि परमेश्वरको वचन अनुसार अनुशासनलाई प्रबन्ध गर्दछ। परिवार र मण्डलीले सँगसँगै कार्य गर्दछ, तर जसै आमा बुबाले आफ्नो छोरा छोरीहरूको विकासमा पूर्ण रूपले संलग्न हुन उत्तरदायित्वलाई त्याग गरेका हुन्छन् अनि तिनीहरूलाई परमेश्वरले दिनुभएको काम राज्यलाई सुम्पेका हुन्छ र परिवारहरू पृथक भएका हुन्छ र राज्य आफैले यसको परिणामहरू भोग्दछ। यसैले छोराछोरीहरू, परिवारहरू, मण्डली अनि राज्य आमा बुबाले आफ्नो छोराछोरीको शिक्षामा प्राथमिक भूमिका निर्वाह गर्नुपर्दछ। यसो गरेर तिनीहरूले आफ्नो शिक्षामा परमेश्वरको वचनलाई सैद्धान्तिक जवाब बनाउन निश्चित हुनुपर्दछ। श्रोताहरू, आमा बुबाहरूले तिनीहरूका छोराछोरीहरूको निम्ति प्रदान गर्नुपर्दछ, किनभने बुबा आमाको निम्ति छोराछोरीले होइन तर छोराछोरीहरूका निम्ति पो बुबा आमाले सञ्चय गर्नुपर्दछ। दोस्रो क्रान्ति 12:14, बुबा आमाले आफ्ना छोराछोरीहरूका निम्ति आवश्यक भौतिक कुराहरू बन्दोबस्त गर्नुपर्दछ। यो राज्यको जिम्मेवारी होइन। राज्य गरिबको आवश्यकता प्रति निष्क्रिय हुनु भनेको यसको अर्थ होइन अथवा आवश्यकता परेको बेला गरिबको सुरक्षा सहायता गर्नु पर्दैन भनेको पनि होइन। जब परमेश्वरले इजरायल समाजको स्थापनाका विषयमा निर्देशन दिनुभयो, उहाँले गरिबका निम्ति विशेष प्रबन्ध गर्नुभएको छ। यसैकारण राज्यले नागरिकहरूलाई जागिर दिनु पर्दछ, तर बुबा आमाले होइन। छोराछोरीहरू राज्यको धन कहिले पनि बन्नु हुँदैन र त्यो राज्यको गैर जिम्मेवार कुरा हो। कम्युनिस्ट सिद्धान्तले राज्यको सम्पत्ति छोराछोरीहरूलाई बनाउँछन्। इसाई मतले तिनीहरूलाई आफ्ना बुबा आमालाई भण्डार बनाउँछ। तिनीहरूका निम्ति बन्दोबस्त गर्न ती बुबा आमालाई काम दिँदछ। जसै हामीले एफिसी 6 अध्यायमा देखेका छौँ, छोराछोरीहरू हुर्काउनु भनेको पालन पोषण गर्नु, त्यसो गर्नु भनेको तिनीहरूलाई खुवाउनु र तिनीहरूका निम्ति हेरविचार गर्नु पनि हो। यस पालन पोषणले केवल भौतिक प्रबन्ध मात्र गर्दैन, तर यसले यो भन्दा ठूलो दायित्व निर्वाह गर्दछ। यसले आफ्ना छोराछोरीहरूका निम्ति भावनात्मक असल घर प्रदान गर्नुपर्दछ। तर यो सुख विलास भने होइन अनि खराब घरमा छोराछोरीहरू प्रशस्त धन सम्पत्ति भएको दरबारमा जिउँछ। तर कति उत्तम घरमा मानिसहरू थोरै धन सम्पत्ति भएको घरमा छोराछोरीहरू जिएका हुन्छ। आजभोलि मानिसको ध्यान भौतिक धन सम्पत्तिमा रहेको हुन्छ कि आमा बुबाले महसुस गर्दछन् कि तिनीहरूले आफ्ना छोराछोरीहरू धेरै थोकहरू उपलब्ध गराउँदा दिन रात काम गर्दछ। यसो गर्दा प्राय तिनीहरूले आफ्नो छोराछोरीहरूका निम्ति आत्मिक र भावनात्मक वातावरण प्रदान गर्न असफल हुन्छ। हामीले कहिले पनि बिर्सनु हुँदैन कि आमा बुबाहरूको बोलावट परमेश्वरको वचनमा आफ्ना छोराछोरीहरूलाई पालन पोषण गर्नु। यसले सूचित गर्दछ कि कुनै पनि बुबा आमालाई बालकसित दुर्व्यवहार गर्ने अधिकार छ। समाजवादीहरूले विचार गर्दछन् कि कसरी छोराछोरीहरूलाई ठिक लगाउने भन्ने बारेमा हामीले परमेश्वरले भन्दा पनि बढी जान्दछौँ। तिनीहरूले सबै प्रकारका सांसारिक दण्डलाई प्रयोग गर्दछ। जब हामीले देख्दछौ त्यहाँ धर्मशास्त्रीय अनुशासनको आवश्यकता छ। यो बदला होइन तर दुष्टताको मार्गहरूबाट बालकलाई याद गर्ने माध्यम मात्र हो। धर्मशास्त्रीय अनुशासनमा गाली गलोजको नमुना होइन। हामीले हेर्न सक्छौ यो त उपदेश 22:15 त्यसै गरी 23:13-14 पदहरू। तर हामीलाई थाहा छ कि आफ्ना बुबा आमाहरूद्वारा छोराछोरीहरूमा फैलिएको दुर्व्यवहार छ। कोही आमा बुबाहरूले आफ्ना छोराछोरीहरूमाथि माल समानका रूपमा व्यवहार गर्दछ र तिनीहरूलाई दासका रूपमा व्यवहार गर्दछ। तिनीहरूले आफ्ना छोराछोरीहरूमाथि जंगली व्यवहार गर्दछ। तिनीहरूले आफ्ना छोराछोरीहरूलाई वचनको शिक्षाको पछाडि लुकाउँछ। प्राय धेरै घरहरू गुफाजै भएका छन्। धेरै इसाई अगुवाहरूले आफ्ना छोराछोरीहरूलाई असल व्यवहार देखाउँछ। उनीहरूले हकारेर थर्काएर एउटा सिंहासँग व्यवहार गर्दछ। उनीहरूले इसाई पारिवारिक वातावरण पाउँदैन। हामी कति बाहिरी देशहरूतिर सुन्छौ कि पास्टरले आफ्नै छोरीलाई बलात्कार गरेको, शारीरिक सम्पर्क राखेको कुरा, जुन कुरा अन्य मानिसहरूमा पनि विरलै पाइन्छ। तिनीहरूले कपटी रूपले 5 आज्ञालाई उल्लंघन गरेका छन्। आफ्ना आमा बुबालाई आदर गर, यो परमेश्वरको व्यवस्थाको आज्ञा पालना होइन। तैपनि उसले आफैलाई धर्मी ठहराउन प्रयत्न गर्दछ। यस्ता कपटीहरूको दण्ड झन बढी हुनेछ। यसले आफैलाई धोका दिन्छ। यसले जसलाई पालन पोषण गर्नुपर्ने हो त्यो नगरेर तिनीहरूलाई लुट्छ। यस्ता दुष्ट अगुवाहरूले परमेश्वरबाट ठूलो दण्ड पाउनेछ। जसले छोरा छोरीहरूलाई बेवास्ता र दुर्व्यवहार गर्दछ। आमेन। श्रोताहरू, आजको पाठ अध्ययनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई आफू भन्दा अग्रज विशेष गरी आफ्ना आमा बुबालाई आदर गर्ने शक्ति प्रदान गर्नुभएको होस्। त्यसै गरी अग्रज आमा बुबाहरूले पनि आफ्ना छोरा छोरीहरूलाई परमेश्वरको प्रेम भए हुर्काउनको लागि परमेश्वरले तपाईँहरू सम्पूर्णलाई आशिष दिनुभएको होस् भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले योहन्नाको सुसमाचारको पुस्तक एक अध्यायबाट हामीले हेरेका थियौं, जहाँ एक अध्यायको कुराहरू हामीले 53 पददेखि लिएर 51 पदसम्म हामीले हेरेका थियौं। र आज म तपाईँहरूको बीचमा युहन्ना 2 अध्यायबाट म हेर्न गइरहेको छु, 1 पददेखि आज हामी हेरौं। तर त्यो हेर्नभन्दा अघि हामी थोरै पुनर्वलोकन गर्ने कार्य गर्नेछौँ। यहाँ थोरै पुनर्वलोकन कार्य गर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ गएको दिनमा फिलिप भन्ने एकजना व्यक्ति छ जसलाई प्रभुले भेट्टाउनु भएको छ, उसलाई आफ्नो राज्यमा बोलाउनु भएको छ। अनि उसले के गर्दछन् भने गएर नाथानियल भन्ने व्यक्तिलाई पनि येशूको विषयमा सुनाउँछन्, जो येशू चाहिँ मोसाको व्यवस्थामा अगमवक्तामा उहाँको विषयमा लेखिएको थियो भनेर प्रमाण दिन्छन्। अनि उहाँ चाहिँ नासरतबाट आउनुभएको हो भनेर भन्दा उनले विश्वास गर्न चाहँदैनन् र भन्छन् यदि मलाई विश्वास गर्न नचाहे तापनि आएर हेर भनेर भन्छन्। अनि कति धेरै पटक हाम्रो जीवनमा पनि परमेश्वरले है कतिचोटि मानिसले विश्वास नगर्दा आएर हेर भन्न आवश्यक छ। अनि हामीले हेर्ने हो भने नाथानियलको जब नाथानियल प्रभु येशूको नजिक आए, प्रभु येशूले उसको सम्पूर्ण कुराहरू गोप्य कुराहरू भन्दछन् जसबाट प्रभु येशूले आफ्नो महिमा प्रकट गर्दछ। अनि प्रभु येशूले भन्नुहुन्छ यी भन्दा बढी ठूलो कुराहरू तिमीहरूले देख्नेछौ। अनि हामी हेर्न सक्छौ प्रभु येशू हाम्रो जीवनमा यो प्रकारले काम गर्नुभएको हामी हेर्न सक्छौ। अनि आज म तपाईँहरूको बीचमा यो प्रभु येशूले एउटा रित्तो जीवनलाई रूपान्तरित गर्नुहुन्छ भन्ने विषयमा हामी हेर्छौँ। अनि अघि भर्खर मैले पुनर्वलोकन गर्दाखेरि पहिलो चेलाहरूको विषयमा भन्दै थिएँ, नाथानियलको विषयमा भन्दै थिएँ, जस्तै प्रभु उहाँ नाथानियलले प्रभु येशूलाई चिन्दछन्, प्रभु येशूले आफूलाई प्रकट गर्नुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ इजरायलको राजा हुनुहुन्छ, उहाँ येशू हुनुहुन्छ भनेर होइन। अब हामी 2 अध्यायमा चाहिँ के देख्दछौँ भन्दाखेरि उहाँले चाहिँ प्रथम पटक आश्चर्य कर्म गर्नुभएको छ, जसलाई युहन्ना जसले यो लेखक हो उसले चाहिँ आश्चर्य कर्म भन्दा पनि चिन्ह भन्ने शब्द प्रयोग गरेका छन्। यो चाहिँ कानाको विवाह भोजको विषयमा हामी हेर्न गइरहेको छौँ। हामीले हेर्ने हो भने यसलाई चाहिँ युहन्नाले चिन्ह भनेर सम्बोधन गर्छ, किनभने यो चाहिँ एउटा आश्चर्य कर्म भन्दा पनि अझै गहिरो कुरा हामी यो पाठमा हामी हेर्न गइरहेको छौँ। अनि यहाँ प्रभु येशूले चाहिँ पानीलाई दाखमतमा परिणत गर्नुभएको कुरा हामी देख्न सक्छौँ। अनि यो चाहिँ एउटा विवाहको समस्या मात्र नभएर यो एउटा ठूलो समस्या हो भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी हेर्न सक्छौँ येशूले एउटा मानिसको जीवनमा लाई परिवर्तन गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी देख्न सक्छौँ। यो खण्ड चाहिँ हामीले हेर्नेमा धेरै मानिसले शिक्षा दिन्छन् यही खण्डमा, कसरी मानिसको जीवन ख्रिस्ट बिना रित्तो छ भनेर मानिसले शिक्षा दिएको कुरा हामी यसबाट हामी हेर्न सक्छौँ। अनि आज हामी त्यसैको विषयमा हामी अध्ययन गर्नेछौँ, कसरी आज्ञाकारिता पूर्ण विश्वासले चाहिँ परमेश्वरको कामहरूलाई प्रदर्शन गर्छ भन्ने विषयमा हामी हेर्न सक्छौँ। त्यसै गरी यसोले कसरी एउटा रित्तो कुरालाई रूपान्तरित गरेर आनन्दले भरिदिनुहुन्छ भन्ने विषयमा हामी हेर्नेछौँ। अनि यहाँ पहिलो कुरा हामीले हेर्ने हो भने मानवको रित्तोपना आज ख्रिस्त बिना भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ तपाईँले यो चाहिँ 2 अध्यायको 1 पददेखि लिएर 5 पदसम्म यो उल्लेख गरिएको छ, म तपाईँहरूको लागि पढिदिँदैछु। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो, येशूकी आमा त्यहाँ थिइन्, येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाखमध्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाखमध्य छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। उहाँकी आमाले चाकरलाई भनिन्, उहाँले भन्नुभयो मजिन तिमीहरूले गर। यहाँ यो विवाहको एउटा समारोह छ जहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा लाजमर्दो कुरा भएको छ। दाखमध्य सिद्धिनु भनेको चाहिँ एउटा लाजमर्दो कुरा थियो,
अनि यहुदी संस्कृति अनुसार चाहिँ यो चाहिँ उनीहरूको विवाह चाहिँ लगभग 7 दिन हुने गर्दथ्यो। अनि यहाँ यो 7 दिन विवाहको समयमा यो दाखमा चाहिँ सिधेको कारणले गर्दा यो समाजमा चाहिँ एउटा लाजको कुरा हुन्थ्यो त्यो परिवारको निम्ति भन्ने कुरा हामी बुझ्न सक्छौ। तर हामी हेर्ने हो भने आत्मिक रूपमा चाहिँ अनि यो रित्तोपना हुनु चाहिँ हामीले हेर्ने हो भने त्यो भन्दा पनि अर्को गहिरो कुरा हो भन्ने कुरा हामी हेर्न सक्छौ। आजकल संसारले हामीलाई होइन धेरै कुराहरूबाट सन्तुष्ट दिने प्रतिज्ञा गर्छन्। हामीले हेर्ने भने रुपियाँ पैसाबाट म सन्तुष्ट दिन्छु, सफलताबाट म सन्तुष्ट दिन्छु, खुसीहरूबाट म सन्तुष्ट दिन्छु, सम्बन्धहरूबाट म सन्तुष्ट दिन्छु, मनोरञ्जनका कुराले म सन्तुष्ट दिन्छु, धर्मको कुराले म सन्तुष्ट दिन्छु। तर पनि हामीले हेर्ने हो भने मानिसको हृदय चाहिँ उनीहरू रित्तो भएको हामी देख्न सक्छौ। मानिसहरूले धेरै कुराहरूले आफ्नो प्राणलाई सन्तुष्ट तुल्याउन खोजिरहेको हामी बुझ्न सक्छौ। तर ख्रिस्ट बिना उनीहरूले आनन्द भन्ने कुराहरू चाहिँ धेरै लामोसम्म जाँदैनन् प्रिय। जस्तै एउटा मानिस बाहिरी रूपमा एकदम सफलता देखिन्छन् प्रिय, उसले सफलता पाएको जस्तो देखिन्छ, उसँग राम्रो काम छ, उसको राम्रो प्रतिष्ठा छ, धेरै साथी सङ्गत छ। तर कतिचोटि हामीले हेर्ने भने एउटा यस्तो उदाहरण हो जहाँ मानिसहरू कतिचोटि उनीहरू एक्लोपनमा जिरहेको हुन्छन्, डरमा जिरहेको हुन्छन्, दोषहरूमा जिरहेको हुन्छन् र खोक्रोपनामा जिरहेको छन्। किनभने मानिसको हृदय चाहिँ परमेश्वरसँगको संगतको निम्ति हामी सृष्टि भएको कारणले गर्दाखेरि यो प्रकारको कार्य हुन गएको, उनीहरू रित्तो महसुस गर्न सकेको, संसारको अरू कुराहरूले उनीहरूले भर्न खोजिरहेका छन् तर त्यो कुराहरूले भर्न सक्दैनन् है, त्यो प्रकारको एक्लोपना। अनि विशेष गरी उपदेशकको पुस्तकले हामीलाई शिक्षा दिन्छ, परमेश्वरले हाम्रो हृदयमा अनन्तको कुरा राखिदिनु भएको छ भनेर भन्दछ। अनि प्रभु येशूले मात्र हाम्रो भित्री तृष्णालाई मेटाउन सक्दछन् प्रिय। अनि हामीले हेर्ने हो भने त्यही भएको कारणले गर्दा यो पाठमा प्रभु येशूले मानिसहरूको भित्री तृष्णालाई त्यो रित्तिएकोलाई आफूले उहाँले आफूलाई राख्न चाहनुभएको हामी हेर्न सक्छौ। अनि अर्को कुरा आज हामी अध्ययन गर्नेछौ जहाँ रित्तो गाग्रोको विषयमा हेर्नेछौ। यो कथामा तपाईँले रित्तो गाग्रोहरू देख्नुहुन्छ। युहन्नाले विशेष गरी यो 6 वटा रित्तो गाग्रोलाई प्रयोग गरेका छन्, यसको विषयमा बात गर्दछन्। यो चाहिँ मानिसहरूले त्यति बेलाको समयमा विभिन्न उनीहरूले शुद्धिकरण गर्ने विधिको निम्ति प्रयोग गर्ने गर्दथ्यो। अनि यसले चाहिँ यहुदीहरूको एउटा शुद्धि गर्ने परम्परालाई प्रतिनिधि गर्छ भन्ने कुरा हामी बुझ्न सक्छ। मानिसहरूसँग विभिन्न धर्मका कुराहरू थिए, रीतिरिवाजका कुराहरू थिए, बाहिरी रूपमा शुद्धि हुने पर्ने कुराहरू थिए। तर हामीले हेर्ने भने यो चाहिँ बाहिरी मात्रै थिए, जस्तै एउटा रित्तो गाग्रो जस्तै हो भन्ने कुरा हामी बुझ्न सक्छ। यो चाहिँ एउटा धार्मिक चित्र हो जहाँ चाहिँ सम्बन्ध भन्दा पनि धर्मसँग सम्बन्ध त यहाँ चाहिँ धर्म चाहिँ छ तर सम्बन्ध चाहिँ छैन। अनि यो चाहिँ यस्तो प्रकारको मानिस जस्तै हो जो चाहिँ चर्च जान्छन्, बाइबल पढ्छन्, सेवा गर्छन्, आराधना गर्छन् तर उनीहरूको आत्मिक रूपमा उनीहरू चाहिँ खोक्रो छन्, किनभने उनीहरूको केन्द्र ख्रिस्ट होइनन्। त्यही भएको कारणले गर्दा यो चाहिँ सम्बन्धमा नभएर उनीहरू चाहिँ बाहिरी रूपमा धर्मको कुरा मात्रै उनीहरूले लिएका हुन्छन्। आज तपाईँ र मलाई पनि यो चुनौती छ प्रिय, आज परमेश्वरसँगको हाम्रो सम्बन्ध कस्तो छ त? अनि आज हामीलाई धर्मले बाहिरी रूपमा सफा गर्ने कामहरू त गर्छ तर भित्ती रूपमा रूपान्तरित गर्ने काम चाहिँ प्रभु येशूले मात्र गर्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छ जब त्यो उनीहरूसँग त्यो दाखमध सिद्धिए, मरियमले के गरे त? मरियमले चाहिँ येशू ख्रिस्ट कहाँ त्यो प्रकारको समस्या लिएर आएका हामी हेर्न सक्छौ। यहाँ मरियमले भन्दछ है, ओ उनीहरूसँग दाखमत छैन। अनि हामी मलाई मनपर्छ यहाँनिर मरियमले समस्याहरू चाहिँ येशू ख्रिस्टमा ल्याएको कुरा। अनि साँचो विश्वासले चाहिँ है अत्ताउनुको साटो, अरूलाई यसको विषयमा बताउनुको साटो, मानिसहरू कहाँ गएर चाहिँ यसको हल गर्नुको साटो, उनले चाहिँ के गर्छन्? त्यो समस्याहरू येशू ख्रिस्टमा ल्याएको कुरा तपाईँले यो खण्डमा देख्न सक्नुहुन्छ। धेरैजनाले
ठिक विपरीत तरिकाले कार्य गर्ने गर्छन्। अनि हामी चाहिँ के गर्ने गर्छौँ, फिक्री गर्ने गर्दछौँ, त्यसलाई त्यो समस्यालाई नियन्त्रण गर्न खोजिरहेको हुन्छ, हामी गनगन गर्ने गरिरहेको हुन्छ, मानिसहरूमा भर पर्ने पहिले कुरा गरिरहेको हुन्छ। तर हामी चाहिँ हामीले प्रभु येशु कहाँ जानुभन्दा अगाडि, तर विश्वासले जहिले पनि के गर्छन्, आवश्यकताको कुराहरू, समस्याको कुराहरू येशु ख्रीष्ट कहाँ ल्याउने काम गर्दछ। आज तपाईँ र म पनि आजको दिनमा, आज सायद हाम्रो जिन दिनमा पनि हामी हाम्रो आनन्दमा सुखोपना आयो भने चाहिँ है हामीले के गर्छौँ त, आज आत्मिक रूपमा हामीले रित्तो अनुभव गरेको बेला हामी के गर्छौँ त, अनि कतिचोटि हामी भावनात्मक रूपमा थकित भएको अवस्था हामी के गर्छौँ त है, अनि आज एकदम विचार गर्नु छ कहाँ जानुपर्छ, अनि हामीले विचार गर्न आवश्यक छ। अनि अर्को कुरा जस्तै कानामा भएको यो सन्देशले चाहिँ येशु ख्रीष्ट चाहिँ उहाँ त्यो रित्तो जीवनमा हामीलाई भर्ने काम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। अनि उहाँ चाहिँ कहिले पनि मानिसहरूको कमजोरीलाई लिनलाई उहाँ डराउनुहुन्न, उहाँले चाहिँ कहिले पनि तोडिएकाहरूलाई उहाँले इन्कार पनि गर्नुहुन्न, तर उहाँले चाहिँ है उहाँले चाहिँ के गर्नुहुन्छ, त्यो रित्तो अवस्थामा भएको कुरालाई उहाँले भर्ने काम, रूपान्तरित गर्ने काम गर्नुहुन्छ। हुन्छ, म तपाईँहरूको बीचमा दोस्रो कुरा गर्न गइरहेको छु यो खण्डबाट, जुन चाहिँ पाँच पददेखि लिएर आठ पदसम्म हामी हेर्न सक्छौँ। के हेर्न सक्छौँ भन्दाखेरि है, एउटा आज्ञाकारी विश्वासले चाहिँ परमेश्वरको कामको ढोका खोल्ने काम गर्दछ है, जुन पाँचदेखि आठसम्म यसरी देखिएको छ। उहाँकी आमाले चेलाहरूलाई भनिन्, उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर, अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उगाएर भोजका मुखिया कहाँ लैजाओ। तिनीहरूले सो लगे। मरियमले त्यहाँ चेलाहरूलाई भन्दछ, जे कुरा उहाँले भन्नुहुन्छ त्यही कुरा गर भनेर भनिएको हामी हेर्न सक्छौँ। अनि यो चाहिँ हामी हेर्ने हो भने चेलापन गर्ने कार्यमा वचनबाट दिने एउटा वाक्यांश मध्ये महान वाक्यांश हो भन्ने कुरा बुझ्न सक्छौँ। अनि इसाई जीवनमा चाहिँ हामीले हेर्ने हो भने येशु ख्रीष्टको कुरा सुन्नु मात्र होइन, उहाँको आज्ञा पालन गर्नु पनि एकदम महत्वपूर्ण छ प्रिय। अनि कतिचोटि मानिसहरूले हामीले खालि कुनै कुनै मात्रै छानेर उहाँको आज्ञा पालन गर्छौँ, कुनै कुनै खण्ड मात्रै थोरै रूपमा उहाँ छानेर आज्ञा पालन गर्छौँ, अनि कतिचोटि हामीलाई कुनै अर्थ आएन भने हामी त्यसको आज्ञा पालनै गर्दैनौँ। हामीले हेर्ने भने चाहे जेसुकै भनेको होस्, उहाँले वचनमा जेसुकै लेखिएको होस् उहाँले, आज त्यो अनुसार हामीले गर्न आवश्यक छ प्रिय। अनि हामीले हेर्ने भने येशूले कतिचोटि हामीलाई अनौठो प्रकारका कुराहरू भन्नुहुन्छ, अनौठो कुरा गर्नको लागि उहाँले आज्ञा गर्नुहुन्छ, अनि त्यो अनुसार पनि हामीले बुझ्न आवश्यक छ, हरेक कुराहरू हामीले उहाँले भन्नुभए अनुसार गर्न आवश्यक छ। अनि कतिचोटि समस्याहरू, यहाँ एउटा समस्या देख्दछौँ जहाँ चाहिँ दाखमद्ध सिद्धिएको थियो, प्रभु येशूले भन्नुहुन्छ त्यो सिद्धिएको अवस्थामा, त्यो घैँटोहरू पानीले भर भनेर भन्नुहुन्छ, अनि मानिसको अवधारणा अनुसार कुनै अर्थ हुँदैन त, कसरी त्यो दाखमद सिद्धिएको छ पानीले घैँटो भर्नु भन्दैछन्। यहाँ हामी हेर्न सक्छौँ, सायद यहाँ नोकरहरूले के सोचिरहेको थिए, हामीले त दाखमद पो चाहिएको त, पानी चाहिएको होइन, अनि यो पानी हालेर अनि यो समस्या हल हुँदैन भनेर सोचिरहेको थियो। तर परमेश्वरले कति धेरै पटक मानिसको समझभन्दा पर गएर उहाँले काम गर्नुहुन्छ, अनि कतिचोटि परमेश्वरले हामीलाई त्यो आज्ञा पालन गर्नुहुन्छ, आज्ञा पालन गर्नलाई लाउनुहुन्छ जुन कुरा हामी कहिले पनि बुझ्दैनौँ। अनि परमेश्वरमा भरोसा, ख्रीष्टमा भरोसा गर्नु चाहिँ कतिचोटि अनौठो भए तापनि उहाँमा भरोसा गर्न आवश्यक छ, उहाँले आज्ञा गर्नुभएको कुराहरूमा। जस्तै नोआले चाहिँ है पानी पर्नभन्दा अगाडि जहाज बनाएको कुरा हामी हेर्न सक्छौँ। अनि जस्तै मोसाले चाहिँ है त्यो समुद्रलाई दुई भाग हुनुभन्दा अगाडि आफ्नो हातमा भएको लट्ठी माथि उचालेको छ, अनि योशूले पनि त्यो वा त्यो पर्खालहरू लड्नुभन्दा पनि अगाडि ऊ चाहिँ यरियोको वरिपरि
घुम्ने काम गरेको हामी हेर्न सक्छौ। परमेश्वरले धेरै भन्दा धेरै पटक है उहाँले चाहिँ पहिला आज्ञाकारी हौ भनेर हामीलाई बोलाउनु भएको कुरा हामी हेर्न सक्छौ। अनि हामी हेर्न सक्छौ यो चेलाहरू यो जुन नोकरहरू छ पूरा रूपमा प्रभु येशूको आज्ञा पालन गरेको तपाईँले देख्न सक्नुहुन्छ। योन्नाले भन्दछ उनीहरूले त्यो भाँडोहरू है मुखसम्मै तिनीहरूले के गरे घाँटीसम्मै है त्यो गाग्रोको मुखसम्मै त्यो पानी भरिदिए भनेर भन्छ। यो सम्पूर्ण रूपले आज्ञाकारी भयो भनेर भन्छ। आधी भरेनन् उनीहरूले केही अंश मात्रै भरेनन्। धेरै विश्वासीहरू परमेश्वरको आज्ञा पालनहरू पनि कति जति हामीले हेर्ने भने यदि सजिलो छ भने मात्रै आज्ञा पालन गर्छ। कति जति मान्छेले भन्ने गर्छन् हे प्रभु म मेरो आइतबारको दिन म तपाईँलाई दिन्छु त अरू दिन चाहिँ दिन्न भन्छन् होइन। हे प्रभु म तपाईँलाई आराधना गर्दछु तर म चाहिँ तपाईँसँग सम्बन्ध बनाइरहन चाहिँ सक्दिनँ। अनि कति जति म मेरो भविष्य दिन सक्दिनँ मेरो आर्थिक कुराहरू दिन सक्दिनँ मेरो लुकेको पापहरू दिन सक्दिनँ। अनि यो चाहिँ केही अंश मात्रै हामीले उहाँलाई समर्पण गर्दैछौँ। अनि सीमित रूपमा हामी के हुने गर्छौँ आत्मिक रूपमा वृद्धि हुने गर्छ। परमेश्वरको इच्छा चाहिँ आज हामीले सम्पूर्ण रूपले उहाँलाई समर्पण गरेको चाहनुहुन्छ। अनि हामीले हेर्ने भने आज्ञाकारी हुने कुराले चाहिँ परमेश्वरको आश्चर्य कुराहरू हाम्रो जीवनमा देख्ने गर्दछौँ प्रिय। जसरी यो यो नोकरहरूले हामीले हेर आफैले यो आश्चर्य काम गरेको होइन प्रभु येशूले गर्नुभयो। तर जब उनीहरू आज्ञाकारी भए अनि उनीहरूको आज्ञाकारिताले चाहिँ के भयो गरे भन्दाखेरि परमेश्वरको शक्तिको गवाही दिएको हामी हेर्न सक्छौँ। अनि आजको समयमा पनि यो एकदम सत्य छ। हामीले केही कुरा रूपान्तरित गर्न सक्दैनौँ आफैलाई रूपान्तरण गर्न पनि सक्दैनौँ। हामीले जागृति आफैबाट उत्पन्न गर्न सक्दैनौँ। हामीले हृदय परिवर्तन गर्न सक्दैनौँ प्रिय। यो कार्य चाहिँ परमेश्वरले गर्ने काम गर्नुहुन्छ। अनि आज्ञाकारितामा परमेश्वरको काम हामीले जहिले पनि हुन दिन आवश्यक छ। कति जति विश्वासीहरूले प्रश्न गर्ने गर्दछ किन मैले परमेश्वरलाई सम्पूर्ण रूपले गहिरो रूपले अनुभव गर्न सकेको छैन। अनि यो चाहिँ समस्या चाहिँ के हो भने हामीले जानकारी नपाएको कारणले गर्दा होइन तर हामीले सम्पूर्ण रूपले समर्पण नगरेको कारणले गर्दा हो प्रिय। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वरले आजको दिनमा पनि उहाँले हामीलाई भन्दै हुनुहुन्छ विन्ती गर्दै हुनुहुन्छ अरूलाई क्षमा गर विश्वासका कदमहरू बढाओ आफ्नो पापहरू पश्चाताप गर अप्ठ्यारो स्थितिमा पनि उहाँको भरोसा गर विश्वास योग्य छ उहाँको सेवा गर उहाँको वचनहरू पालना गर। अनि आज प्रश्न चाहिँ यो होइन ओ के मैले सम्पूर्ण रूपले बुझ्नुपर्छ यो कुरा नबुझे पनि हुन्छ प्रिय तर उहाँले भन्नुभए अनुसार गर्न चाहिँ आवश्यक छ सम्पूर्ण कुरा नबुझे तापनि। तर बुझ्नुपर्ने कुरा चाहिँ प्रश्न चाहिँ के हो भन्दाखेरि के मैले येशूलाई पर्याप्त रूपमा उहाँको आज्ञा पालन गरेको छु त है बुझ्नुपर्ने कुरा चाहिँ त्यो। अनि तपाईँले मैले आफैलाई प्रश्न गर्दै जीवन अगाडि बढाउनु पर्ने हुन्छ। तेस्रो कुरा म तपाईँहरूको बीचमा गर्न गइरहेको छु येशूले रित्तोपनालाई रूपान्तरित गरेर आनन्दले भरिदिने काम गर्नुभएको कुरा हामी हेर्न सक्छौ जुन चाहिँ 9 पददेखि लिएर 12 पदसम्म लेखिएको छ। यहाँ भन्छन् बोझका मुखियाले त्यो पानी चाखे जो अब दाग्मध्यमा परिणत भएको थियो त्यहाँ त्यो कहाँबाट आएको सो तिनलाई थाहा थिएन तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुल्हालाई बोलाएर भने हरेक मानिसले पहिले असल दाग्मध्य टक्र्याउँछ अनि मानिसले निकै खाइसकेपछि मात्र कमसल दाग्मध्य राखिदिन्छ तिमीले त असल दाग्मध्य अहिलेसम्म राखी छोड्छौ। उहाँको चिन्हहरू मध्ये यो पहिलो चिन्ह येशूले गालिलका कानामा गर्नुभयो यसरी उहाँले आफ्ना महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। त्यसपछि उहाँ आफ्ना आमा भाइहरू र चेलाहरूसँग कपर्नुमा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। प्रिय यहाँ हामी के हेर्न सक्छौँ भने सायद कुन समयमा हो सायद कुनै एउटा समयमा सायद त्यो पानी भर्दा भर्दै त्यो पानी दाखमदमा परिवर्तन भएको हुन सक्छ अथवा उगाउँदा उगाउँदै त्यो पानीमा
पानी दाखमतमा परिणत भएको हुन सक्छ अथवा दिँदा दिँदै त्यो पानी दाखमतमा परिणत भएको हुन सक्छ, हामी थाहा छैन कुन समय, तर यो शान्त रूपमा शक्तिशाली रूपले पूर्ण रूपले यो पानी चाहिँ दाखमतमा परिणत भएको हामी हेर्न सक्छौ। यो हुनाले के कुरा हामी हेर्न सक्छ, कुन खण्ड कुन समयमा भनेर त्यो उल्लेख गरेको छैन, तर विशेष गरी चाहिँ के कुरा भन्न खोज्दैछन् भने येशु ख्रिस्टलाई दृष्टिगत गर्छ यो सम्पूर्ण घटनाले। येशु ख्रिस्टले चाहिँ रूपान्तर गर्न सक्नुहुन्छ भन्ने कुरा त्यो चित्र गरे कोरिएको छ। अनि हामी हेर्ने हो भने मुक्तिको चित्र यहाँ हामी तपाईँले थोरै देख्न सक्छौ। येशुले के रूपान्तरित गर्न सक्नुहुन्छ त, उहाँले पापीलाई सन्तमा रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले दोषीलाई क्षमा दिएर रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले बन्धनमा परेकोलाई स्वतन्त्र गरेर रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले आशा नभएकोलाई आशा दिएर उहाँले रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले रित्तो कुराहरूलाई भरिएर रूपान्तरित गर्न सक्नुहुन्छ। इसाई जगत चाहिँ उहाँ चाहिँ आफैलाई होइन आफैलाई सुधार्नु मात्र नभएर यो चाहिँ आफैलाई सुधार्ने कार्य होइन, तर ख्रिस्टद्वारा रूपान्तरित हुने कार्य हो भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। अनि यहाँ हामी हेर्न सक्छौँ अनि यो पुरानो त्यो घैटोले के प्रतिनिधि गर्छ भने बाहिरी धर्मको कुरालाई प्रतिनिधि गर्छ, तर येशु ख्रिस्टले चाहिँ भित्री रूपमा रूपान्तरित गर्नुभएको छ, पानीलाई दाखमतमा परिणत गर्नुभएको छ। अनि हामी यहाँनिर चाहिँ एउटा धर्म र सम्बन्धको कुराहरू फरकको कुरा हामी हेर्न सक्छौँ। धर्मले चाहिँ के भन्छन्, अझै प्रयास गर भनेर भन्छ, तर येशुले भन्नुहुन्छ रूपान्तरित हौ भनेर भन्छ। अनि हामी हेर्न सक्छौँ त्यो उत्कृष्ट दाख उनीहरूको अगाडि अन्तिममा ल्याएको कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी हेर्नु अनि यहाँ त्यहाँको भोजको मुखियाले के भन्दछन् भन्दाखेरि, तिमीले असल दाखमत अहिलेसम्म राखेको छौ, अनि संसारले पनि आज हामीलाई येशु भन्दा ठिक विपरीत कुरा दिने गर्दछ होइन। पापले कतिचोटि हामीलाई उत्कृष्ट कुरा सुरुमा दिने गर्छ, क्षणिक आनन्दको कुरा, उत्साहको कुरा, स्वार्थले सन्तुष्ट बनाउने कुरा, तर अन्त्यमा यसले के कुरा ल्याउँछन् भने रित्तोपना ल्याउँछन् होइन, लतको कुरा ल्याउँछन्, पछुतोको कुरा ल्याउँछन्, सर्वनाशको कुरा ल्याउँछन्। अनि येशुले चाहिँ यही कुराहरू फरक तरिकाले गर्नुहुन्छ। अनि जीवन ख्रिस्टसँगको जीवन चाहिँ गहिरो गहिरो बनाउने कामहरू गर्छ, अझै प्रशस्तताको कुरा हाम्रो हृदयमा भरिदिने काम गर्नुहुन्छ, बलियो अनि बलियो बनाउने काम गर्नुहुन्छ, अनि अझै आनन्दले हाम्रो जीवनहरू व्यतीत हुने काम गर्छन्। ठिक फरक कुरा ल्याउँछन् प्रिय। अन्तमा प्रभु ख्रिस्टसँग एकदम अनन्तको जीवन हामीले जिउने कामहरू गर्छन् जुन संसारले दिन सक्दैनन्। अनि आज विश्वासीहरू अनि हामीले हेर्ने भने हाम्रो निम्ति चाहिँ उत्कृष्ट कुरा अझै आउन बाँकी नै छन्। प्रभु येशूले आफ्नो महिमाका कुरा यो आश्चर्य कामबाट प्रकट गर्नुभएको हामी हेर्न सक्छौँ। अनि येशूले भन्नुहुन्छ आफ्नो महिमा प्रकट गर्नुभएको कुरा त हामी हेर्न सक्छौँ, यो उनीहरूले प्रदर्शन गरेको छ। अनि यो आश्चर्य यो चाहिँ कसैलाई मनोरञ्जन दिनको लागि चाहिँ यो कुरा गरिएको होइन, तर प्रभु येशु को हुनुहुन्छ भन्ने कुरा व्यक्त गर्नको लागि, उहाँको अद्वितीय शक्तिको कुरा व्यक्त गर्नको लागि, उहाँको अधिकारको कुरा व्यक्त गर्नको लागि, र उहाँको क्षमता जुन चाहिँ जीवन परिवर्तन गर्ने क्षमता व्यक्त गर्नको लागि। अनि आज हामी सम्पूर्ण चेलाहरूले पनि यो कुरा देखेर गहिरो रूपमा विश्वास गरेको छ, जुन तपाईँ र मैले पनि गर्न आवश्यक छ। अनि विश्वास वृद्धि भएको छ भने हामी हेर्न सक्छौँ, अनि उहाँ चाहिँ विश्वास योग्य हुनुहुन्छ, उहाँको अनुग्रहले उहाँको रूपान्तरित गर्ने कामले चाहिँ कुराहरू हाम्रो जीवनमा हुने गर्दछन् प्रिय। निष्कर्षमा भन्नुपर्दा यो सुन्दर खण्डले चाहिँ तीनवटा महत्वपूर्ण सत्यताको कुराहरू देखाउँदछ। मानिसको जीवन चाहिँ ख्रिस्ट बिना रित्तो छन्, जसरी यहाँ हामी हेर्ने हो भने है यहाँ चाहिँ दाखमत चाहिँ अन्तिममा गएर सिद्धिएको छन्। परमेश्वरको काम चाहिँ हाम्रो आज्ञाकारिताबाट हुँदछ भन्ने कुरा चाहे जेसुकै प्रभु येशुले भन्नुभएको होस् हामीले गर्न आवश्यक छ। येशुले चाहिँ एउटा रित्तो कुराहरूलाई लिएर हाम्रो आनन्दले हाम्रो हृदय भरिदिनुहुन्छ, जस्तै उहाँले चाहिँ पानीलाई तापमत परिणत गर्नुभयो, धर्मलाई चाहिँ सम्बन्धमा परिणत गर्न सक्नुहुन्छ, अनि लाजलाई चाहिँ प्रशस्ततामा परिणत गर्न सक्नुहुन्छ। अनि आजको दिनमा पनि प्रभुजीले त्यो काम गर्नुहुन्छ, उहाँले हाम्रो रित्तो कुराहरू लिनुहुन्छ र अनुग्रहले भरिदिनुहुन्छ, उहाँले आफ्नो महिमा
हाम्रो जीवनबाट रूपान्तरित गर्ने काम गर्नुहुन्छ नि. अन्तिम चुनौती तपाईँहरूको लागि आज के त्यहाँनिर तपाईँको जीवनमा कतिवटा रित्तो कुराहरू छ तपाईँको क्षेत्र जीवनको कुनै क्षेत्रहरूमा यीशु कहाँ ल्याउनुहोस्, उहाँले जेसुकै भन्नुहुन्छ त्यो कुराहरू गर्नुहोस्. हामी प्रार्थना गरौं. हे परमेश्वर पिता, म तपाईँलाई मेरो जीवन अर्पण गर्दछु, प्रार्थना गर्दछु हाम्रो जीवनलाई तपाईँ लिनुहोस्, रित्तो जीवनलाई भरिदिनुहोस्. अनि आज प्रभु हरेक प्रार्थना तपाईँको अगाडि ल्याउनलाई सहायता गर्नुहोस्. तपाईँ जे गर्नु भन्नुहुन्छ तपाईँको वचनबाट गर्नलाई सहायता गर्नुहोस्. धन्यवाद तपाईँले हाम्रो बिन्तीहरू सुनिदिनु भएकोमा आशीर्वाद माग्छौ येशूको नाममा. हे प्रिय हो, धेरै धेरै धन्यवाद तपाईँहरूसँग यो पाठहरूबाट बात गर्न सक्यौं. र बाइबल कलेज अब खुल्न गइरहेको छ यो आउँदो जुलाई महिनाको 1 तारिकबाट, जुन चाहिँ असारको 18 गतेदेखि हो. यदि तपाईँहरू कोही तपाईँको आफन्त, तपाईँको साथीभाइ, परिवारजनहरू, मण्डलीका सदस्यहरू बाइबल कलेज पढ्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बरमा तपाईँले कल गर्न सक्नुहुनेछ. सम्पर्क नम्बर 98421334370. फेरि पनि भन्न चाहन्छु 98421334370. हस्त, धन्यवाद. जय मसीह. फेरि भेटौँ.

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जयमसी हुन्छ। हामी वचनको भागमा जानेछौ। केही समयदेखि हामीले यो श्रृङ्खलामा वचनहरू सुन्दै आइराखेका छौँ, तर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन, है, ख्रीष्टको पुनर्स्थापनामा हाम्रो सहभागिता, अनि यही श्रृङ्खलामा चाहिँ हामीले यो अर्को भागमा चाहिँ विशेष गरी पवित्र आत्माको काम, है, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ आजको मेन विषयवस्तु रहनेछ। पवित्र आत्माको कुरा गर्दै गर्दाखेरि विभिन्न प्रकारका हाम्रो बुझाइहरू हुन सक्छन्, तर त्योभन्दा पहिला चाहिँ प्रेरितको पुस्तकको एकको एकदेखि एघारसम्म हेर्दै गर्दाखेरि यसको कन्टेक्स्ट, यसको सन्दर्भ, कुन सन्दर्भमा लेखिएको छ, यसको उद्देश्य के हो भन्ने कुरालाई एकछिन सरसर्त हेर्नेछौ। प्रेरितको पुस्तक चाहिँ लुकाको भाग दुई हो। यदि तपाईँले लुकाको पुस्तक तपाईँले पढ्नु भएको छ भनेदेखि चाहिँ लुकाको पुस्तकमा हामी देख्न सक्छौ कि उनले कति कुराहरू के को लागि लेखेको हुन्, किन लेखेको हुन् भन्ने कुरा चाहिँ लुकाको एकमा एक अध्यायको एकदेखि चारसम्म हामीले पाउँदछौ। लुकाको भाग एक र दुई चाहिँ कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौ। तपाईँले लुकाको एक अध्याय एकको एकदेखि चारसम्म मसँग एकचोटि पल्टाउनु भयो भनेदेखि चाहिँ एक दुईवटा कुराहरू म तपाईँहरूलाई देखाउन चाहन्छु, किनभने आजको वचनको कन्टेक्स्ट चाहिँ त्यहाँबाट सुरु हुन्छ। लुक्का भन्ने व्यक्ति जो आफै पनि डाक्टर थिए, फिजिसियन थिए, डाक्टर थिए, उनले चाहिँ यो किन लेखेका हुन् र कसलाई लेखेका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ भनेदेखि चाहिँ मात्रै यसको अर्थ के हो त, किन लेखेका हुन् भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। त्यसकारण लुक्काको पुस्तक एकको एकदेखि चारसम्म तपाईँले हेर्नुभयो भनेदेखि त्यहाँनिर चारवटा कुराहरू हामीले त्यहाँनिर पाउँछ। एकको एक पदमा चाहिँ उनले लेखेका छन्, है त, हाम्रो माझमा घटेर पुरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। घटनाहरूको जे भयो, है, येशु ख्रीष्ट आउनुभयो, मर्नुभयो, अनि तेस्रो दिनमा उहाँ जीवित भई बौरी उठ्नुभयो, रेजरेक्ट हुनुभयो, त्यो घटनाहरूको विवरण चाहिँ संग्रह गर्ने काम, कलेक्ट गर्ने काम चाहिँ लुक्काले यहाँनिर गरेका छन्। अनि दोस्रो कुरा हामी देख्छौ, तपाईँले पढ्दै जानुभयो भने तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। तीन पदमा माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु। यहाँनिर कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौँ। माननीय थियोफिलस भनेर त्यहाँनिर उच्चारण गरिएको छ, उल्लेख गरिएको छ। भनेपछि लुक्काले थियोफिलस भन्ने व्यक्तिलाई, जो चाहिँ माननीय अथवा चाहिँ एउटा अब धेरैको बुझाइ अनुसार चाहिँ उनी यहुदी थिए र त्यसमा पनि एउटा ठुलै पोजिसनको व्यक्ति थिए, त्यस कारणले गर्दाखेरि पनि उनलाई चाहिँ माननीय भनेर सम्बोधन गरेको हुनसक्छ भन्ने धेरैको बुझाइ छ। तर यहाँ चाहिँ हामी के चाहिँ देख्छौँ भने चाहिँ एकजना व्यक्तिलाई लेखेको रहेछ, अनि त्यो चाहिँ के हो भने उनले आरम्भदेखि नै भनेको सुरुदेखि नै सावधानी साथ भएको कुराहरू चाहिँ उनले सावधानी साथ खोजी गरेको छु, रिसर्च गरेको छु, अनुसन्धान गरेको छु, गरेर मैले तिमीहरूलाई यो कुराहरू हाम्रो बीचमा घटेका घटनाहरू चाहिँ म तिमीलाई लेख्दैछु, के भयो भन्ने कुरा चाहिँ म तिमीहरूलाई लेख्दैछु। अनि लेख्नुको कारण, भन्नुको कारण के छ त भन्दाखेरि त्यो पनि तपाईँले पढ्दै जानुभयो भने तीन पदमा अझै तपाईँको निम्ति, थियोफिलसको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि चार पदमा तपाईँले हेर्नुभयो भने तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। के घटना घट्यो भन्ने कुरा चाहिँ थियोफिलस तपाईँलाई थाहा होस्, मैले अनुसन्धान गरेर यो कुराहरू लेखेको छु। हो, यो एकदमै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ कतिजनाले चाहिँ बाइबलमा विश्वास गर्दैनन्, कतिजना चाहिँ कतिले चाहिँ यो परमेश्वरको वचन होइन भन्छन्, अथवा चाहिँ यसमा गलत छ भन्छन्, समस्याहरू छ भन्ने पनि तपाईँले सुन्नु भएको छ होला। तपाईँले हेर्नुभयो भने तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। के घटना घट्यो भन्ने कुरा चाहिँ थियोफिलस तपाईँलाई थाहा होस्, मैले

तर मान्छेले आफ्नो भावनामा बहकेर लेखेको भन्ने कुराहरू पनि तपाईँले सुन्नु भएको छ होला. अनि यहाँबाट हामी थाहा गर्न सक्छौँ कि एउटा लुक्का जुन जो डक्टर थिए उसले चाहिँ रिसर्च गरेर अनुसन्धान तपाईँले गर्नुभएको छ कि छैन थाहा छैन, मास्टर्स गर्नुभएको पिएचडी गर्नुभएकोहरूलाई थाहा छ होला, सायद विदेशतिर त ब्याचलरमा पनि तपाईँले अनुसन्धान गर्ने रिसर्च गर्ने त्यो हुन्छ क्या अरे अहिले. तर चाहिँ प्रायः जसो मास्टर्समा जानुभयो भने तपाईँले अनुसन्धान गर्नुपर्ने, रिसर्च गर्नुपर्ने हुन्छ, रिसर्च पेपरहरू लेख्नुपर्ने हुन्छ. अनि रिसर्च पेपर जहिले पनि लेख्दाखेरि चाहिँ तपाईँले एकजनाको मात्रै होइन 20 जनाको तपाईँको लेखहरू पढ्नुपर्ने हुन्छ, कसले के भन्यो त्यो त्यो टपिकमा, अनि तपाईँले आफ्नो राय त्यहाँबाट अन्तिममा चाहिँ मैले चाहिँ यो भेट्टाएँ भनेर तपाईँले लापरवाही लेख्न पाउनुहुन्न. के लेख्नुहुन्छ त्यसको पनि तपाईँले ब्याकअप गर्नुपर्छ, मैले यो चाहिँ यहाँ भेटेँ यसरी भनेर तपाईँले त्यो अनुसन्धान गरिसकेपछि त्यसको रेफरेन्स दिनुपर्ने हुन्छ है. त्यस्तै जस्तो यो पनि एउटा अनुसन्धान गरेर लेखिएको कुराहरू हामी देख्छौँ. त्यस कारण पनि हामीले बाइबल पढ्दै गर्दाखेरि चाहिँ सत्य छ त्यो एउटा मेन्टालिटीमा मानसिकतामा हामीले अगाडि बढ्यौँ भने चाहिँ त्यो पढ्दै गर्दाखेरिको त्यसको महत्त्व हुन्छ. अनि अब प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि अलिकति जम गरौँ है. प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ अब के, यहाँ त लुक्काले लेखेको भनेको छैन, प्रेरितको पुस्तक मात्रै छ, त्यसकारण लुक्काले कसरी लेख्यो भन्ने कुरा आउन सक्छ. तपाईँले त्यहाँ हेर्नुभयो भने एकको एक पदमा, प्रेरितको पुस्तकमा तपाईँ जानुहोस्, एकको एक पदमा तपाईँले हेर्नुहुन्छ भने त्यहाँनिर प्रिय थियोफिलस भनेर लेखेको छ. प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखिसकेको छु है. कुन पहिलो पुस्तक भन्दाखेरि अब हामीलाई थाहा हुन्छ त्यो चाहिँ लुक्काको पुस्तक रहेछ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ. आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएको छ. कहाँ लेखिएको छ भन्दाखेरि चाहिँ लुक्काको पुस्तकमा लेखिएको छ. के लेखिएको छ? येशूले गर्न र सिकाउन थाल्नुभएको सबै कुरा चाहिँ त्यहाँ लेखिएको छ. अनि उहाँले जे जे गर्नुभयो त्यो कुराहरू पनि त्यहाँ लेखिएको छ. कतिसम्म त्यहाँ लेखिएको छ भन्दाखेरि चाहिँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका कुराहरू चाहिँ त्यहाँ लेखिएको छ. त्यसपछि अब बाँकी कुराहरू चाहिँ मैले अब प्रेरितको पुस्तकमा यहाँनिर लेख्दैछु. अब यहाँनिर त तिमीहरूले चाहिँ थाहा पाउनुपर्छ है. त्यसरी चाहिँ प्रेरितको पुस्तक सुरुवात हुन्छ. त्यसकारण प्रेरितको पुस्तक चाहिँ हामी लुक्काको अथवा लुक्का भन्ने व्यक्तिले लेखेको दोस्रो भाग हो अथवा भाग दुई भनेर हामी भन्न सक्छौँ. र यो दोस्रो भागमा चाहिँ उनले पवित्र आत्मा र प्रेरितहरूको कामको सम्बन्धमा लेखेको कुराहरू हामीले देख्छौँ. अनि प्रेरितको पुस्तकमा वास्तवमा पवित्र आत्माको कामको बारेमा हो भन्ने कुरा हामीले देख्छौँ. तपाईँले सायद धेरैले पढ्नु भएको छ, जब पवित्र आत्मा आउनु भइसकेपछि कसरी पवित्र आत्माले प्रेरितहरूद्वारा मण्डली स्थापना गर्नु, कसरी काम गर्नुभयो, कसरी विश्वासीहरू फैलिँदै गए, चर्च फैलिँदै गयो, त्यो कुराहरू हामीले देख्छौँ. र आजको खण्डबाट म तपाईँहरूलाई विशेष गरी तिनवटा कुरा तपाईँहरूलाई भन्न चाहन्छु. यहाँबाट हामी तिनवटा कुरा देख्छौँ. पहिलो कुरा चाहिँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ. दोस्रो कुरा चाहिँ पवित्र आत्माको शक्ति र साक्षीको कुरा हामी देख्छौँ. र तेस्रो कुरा चाहिँ ख्रिस्टको स्वर्गारोहण र दोस्रो आगमनको कुराहरू हामी देख्छौँ. सरस्वती हामी जानेछौँ. ओके, पहिलो हामी पहिलो हेरौँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ. लुक्काको पुस्तक 24:49 है, लुक 24:49 तपाईँले हेर्नुभयो भनेदेखि येशूले भन्नुहुन्छ आफ्ना चेलाहरूलाई, हेर म मेरा पिताको प्रतिज्ञा तिमीहरूका पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बस. उहाँले त्यहाँनिर आफ्नो चेलाहरूलाई एउटा आदेश दिनुहुन्छ है, जबसम्म तिमीहरूले माथिबाट शक्ति प्राप्त गर्दैनौ तिमीहरू चाहिँ यहीँनिर बसिराख भनेर उहाँले भन्नुहुन्छ. र तपाईँले लुक्काको 24 हेर्नुभयो भने त्यसपछि अलिकति तल हेर्नुभयो भने चाहिँ त्यसपछि चेलाहरू चाहिँ परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे भनेर त्यहाँनिर भनेको छ. अनि उनीहरू वेटिङमा थिए. अब येशूले भन्नुभयो अनि त्यहाँनिर चाहिँ उनीहरूले प्रतीक्षा गरिरहेका थिए.
अनि त्यही प्रतीक्षा गरेको कुरा चाहिँ

0: अब प्रेरितको पुस्तकमा पुरा हुन आएको कुरा हामी देख्छौँ. एकको चारमा तपाईँले हेर्नुभयो भने तिनीहरूसँग भोजनमा बस्नुहुँदा भनेको त्यहीँनिर अघि लुकाको पुस्तक हामीले लुकाको पुस्तकबाट हेऱ्यौँ. उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, के दिनुभयो भन्दाखेरि तिमीहरू एरुसलेमबाट कतै पनि नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ. अनि त्यही कुरा चाहिँ यहाँनिर फेरि लुकाले दोहोऱ्याएको हामी देख्छौ. त्यसपछि दोस्रो पाँच पदमा हामी देख्छौ, किनभने सुनिसकेका छौ प्रतिज्ञा गर्नुभएको त्यो कुरा नहुनसम्म तिमीहरू अब प्रतीक्षा गर, किनभने यहोन्नाले त पानीले बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ. अब यही कुरा चाहिँ लुक्काको पुस्तकमा तपाईँले हेर्नुभयो भने लुक्काको 3:16 पाउनुहुन्छ, पवित्र आत्मामा बप्तिस्मा हुने कुरा त्यहाँनिर तपाईँले भेट्नुहुन्छ. तब यहोन्नाले ती सबैलाई जवाब दिए, यहाँ चाहिँ बप्तिस्मा दिने यहोन्नाले चाहिँ उनका चेलाहरूलाई भन्दैछन्, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ. अनि त्यही कुरा चाहिँ हामी प्रेरितको पुस्तक 1:5 हामी फेरि रिपिट गरेको हामी देख्छौँ. किनभने अब उनीहरूले वेट गरिराखेका छन्, पर्खिराखेका छन्, के को लागि प्रतीक्षा गरिराखेका छन् भन्दाखेरि चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माको लागि उनीहरूले प्रतीक्षा गरिराखेका छन्। अनि यीशुले चाहिँ आफ्नो चेलाहरूलाई भन्नुहुन्छ पर्ख है, वेटिङ गाह्रो छ होइन, कतिलाई कतिजनाले वेट गर्नुभएको छ, साथीलाई वेट गर्नुभयो, म ठ्याक्कै आधा घन्टामा आउँछु भन्यो, एक घन्टा हुन्छ आउँदैन, कति बेला अनि त्यसपछि कुरा बनाउन थाल्छ, कति गाह्रो हुन्छ है वेटिङ. अनि चेलाहरूलाई पनि गाह्रो थियो होला, अनि वेट किन गर्नुभयो, किन भन्नुभयो जस्तो लाग्छ, तिमीहरू जाऊ भन्नुभयो नि त होइन, मत्तीको पुस्तकमा त परमेश्वरले जाऊ तिमीहरू अब पठाउनु भयो, अब संसारमा जाऊ चेला बनाऊ म तिमीहरू सँगै छु भनेर भन्नुभयो, फेरि यहाँ भन्नुहुन्छ वेट पर्ख. हामी एकछिनमा देख्छौँ किन पर्खिन भन्नुभयो, किन पख भन्नुभयो, किन वेट भन्नुभयो है, एकछिनमा अलि तलतिर तपाईँले देख्न सक्नुहुन्छ. किनकि जुन कुराको लागि परमेश्वरले उनीहरूलाई चुन्नु भएको थियो है, पवित्र आत्मा अब पठाउँदै हुनुहुन्छ र जुन साक्षी हुने कुरा छ अलि तलतिर हामी देख्छौँ, त्यो कुरा चाहिँ उनीहरूले आफै गर्न सक्ने अवस्था थिएन. इभन तपाईँको येशूले गर्नुभएको कामहरू कन्टिन्यू गर्नको लागि पनि चेलाहरूले आफै गर्न सक्ने शक्ति थिएन उनीहरूमा. त्यसकारण हामी तल हेर्छौँ शक्तिको कुरा त्यहाँनिर हामी देख्छौँ. अब एउटा कुरा, पवित्र आत्मामा बप्तिस्मा हुने कुरा गर्दै गर्दाखेरि विशेष गरी पवित्र आत्मा को हुनुहुन्छ र उहाँको कामसँग सम्बन्धित छ, उहाँ को हो भन्ने कुरासँग सम्बन्धित छ. अनि पवित्र आत्मा चाहिँ एउटा व्यक्ति हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ, उहाँ फोर्स हुनुहुन्न, त्यो कुरा पनि हामी देख्छौँ. अनि तर कतिको बुझाइ के चाहिँ छ भन्दाखेरि पवित्र आत्माले भरिएपछि कोही कोही बेला मलाई अलिकति त्यो डर लाग्छ क्या, कता पवित्र आत्मा ममा हुनुहुन्न कि जस्तो लाग्छ, किनभने पवित्र आत्मा पाएको मान्छे त अलिकति जोसिलो हुनुपर्ने, अन्य भाषा बोल्नुपर्ने, विभिन्न कामहरू गर्नुपर्ने, ठुला ठुला कामहरू आफूले केही नगरे जस्तो लाग्छ. कतिको बुझाइहरू चाहिँ अन्य भाषा बोल्नै पर्छ भन्ने छ, कतिको बुझाइ के छ भन्दाखेरि चाहिँ रुने, कराउने, लडीबडी गर्ने, पवित्र आत्मा आउनु भएपछि तपाईँले फेसबुकतिर हेर्नुभएको छ होला, युट्युबतिर हेर्नुभएको छ होला पवित्र आत्माको काम होइन, विभिन्न प्रकारको भाषाहरू बोल्ने, विभिन्न प्रकारको कामहरू गर्ने तपाईँले देख्नु भएको छ होला. रुनु कराउनु नराम्रो होइन, फेरि म पनि रुन्छु, मान्छे हो, हाम्रोसँग भावनाहरू छ, हामी रुन्छौँ है, आराधना गर्दै गर्दाखेरि तपाईँलाई रुन आउँछ, आमेन, मैले नराम्रो भन्न खोजेको होइन. तर कति समयमा चाहिँ हामीले पवित्र आत्मालाई चाहिँ गलत प्रकारले मण्डलीहरूमा बुझेको र बुझाएको हो कि जस्तो चाहिँ मलाई लाग्छ, किन भन्दाखेरि जहिले पनि आउटवर्ड देखिने कुराहरूलाई मात्र हामीले जोड दिन्छौँ, तर पवित्र आत्माको काम चाहिँ के हो त, पवित्र आत्मा को हुनुहुन्छ, येशू ख्रीष्टले भन्नुहुन्छ है, पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, उहाँ व्यक्ति हुनुहुन्छ, त्यसकारण त हामी उहाँसँग सम्बन्ध गाँस्न सक्छौँ. यदि उहाँ फोर्स मात्र भइदिएको भए तपाईँहरू मैले कहाँ सम्बन्ध गाँस्न सक्थ्यौँ, त्यसकारण हि इज अ पर्सन, हि वान्ट्स टु ह्याभ रिलेसनसिप विथ यु एन्ड मी, तपाईँहरू मसँग उहाँले सम्बन्ध गाँस्न चाहनुहुन्छ, सम्बन्ध बनाउन चाहनुहुन्छ. अनि उहाँ यहाँनिर भन्छ सल्लाहकार, सल्लाहकार पवित्र आत्मा। अनि यसोले भन्नुहुन्छ, यो कन्टेक्स तपाईँलाई थाहा छ पनि होला कतिहरूलाई, योन्नाको पुस्तकमा येशु ख्रिस्टले आफ्नो मृत्युको भविष्यवाणी गर्दै हुनुहुन्छ, म अब जाँदैछु, मलाई धर्मगुरुहरूले मार्नेछन्, झुन्डाउनेछन्, मेरो मलाई मार्नेछन्, तर तेस्रो दिनमा म फेरि बौती हुनेछु भनेर, बौती उठ्नेछु भनेर उहाँले चाहिँ अगमबाणी गर्नुहुन्छ। अनि चेलाहरू चाहिँ दुखित हुन्छन्, एउटा विश्वास गरेको मान्छे, उनीहरूले त बुझ्दै बुझ्दैनन्, उनीहरूले त के भनेको भन्ने पनि थाहा छैन। जबसम्म येशु ख्रिस्ट बौरी उठ्नुहुन्न तबसम्म त उनीहरूलाई थाहै छैन के भनेको भन्ने कुरा पनि थाहा छैन। इभन उहाँ बौरी उठ्नु भएपछि पनि मान्छेहरूले त बुझ्दैनन्, होइन, विश्वासै गर्दैनन्। भनेपछि उनीहरूले त अझै पनि यो सल्लाहकार पठाउने कुरा, पवित्र आत्मा पठाउने कुरा उनीहरूलाई त थाहै पनि छैन, बुझेका पनि छैन। तर येशूले भन्नुहुन्छ, उहाँ मर्नुभन्दा पहिला सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाउनेछु, अर्थात् सत्यको आत्मा भनेर पनि त्यहाँनिर सम्बोधन गरिएको छ पवित्र आत्मालाई। जो पिताबाट आउनुहुन्छ उहाँले नै के गर्नुहुन्छ, त्यहाँ पवित्र आत्माले मेरो विषयमा गवाही दिनुहुनेछ, मेरो विषयमा गवाही दिनुहुनेछ, तिमीहरूलाई पछार्नेछ, लतार्नेछ, रुने कराउने बनाउनेछ भन्नुभएको छैन, यहाँ चाहिँ गवाही दिनुहुनेछ। जब पवित्र आत्मा आउनुहुन्छ येशु ख्रिस्टको, उहाँले चाहिँ गवाही दिनुहुन्छ। त्यसै गरी योहन्नाको 16:13 तपाईँले योहन्नाको 16:17 पढ्नुभयो भने त्यहाँनिर तपाईँले धेरै कुराहरू थाहा पाउनुहुन्छ, है, एक दुईवटा पद मात्रै। जब उहाँ अथवा पवित्र आत्मा अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनु हुनेछ, ट्रुथमा डोर्याउनु हुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनु हुनेछ, है, हुन आउने कुराहरू चाहिँ। सो उहाँले चाहिँ के चाहिँ गर्नुहुन्छ भन्दाखेरि चाहिँ सत्यतामा डोर्याउनुहुन्छ, अनि येशु ख्रिस्टको कुराहरू चाहिँ, येशु ख्रिस्टले भनेका कुराहरू चाहिँ मानिसहरूको बीचमा घोषणा गरिदिनुहुन्छ। पवित्र आत्माको काम चाहिँ त्यो हो प्रियहरू। त्यसकारण पवित्र आत्माको काम येशु ख्रिस्टको बारेमा गवाही दिने, विश्वासीहरूलाई सत्यतामा डोर्याउने र साक्षीको लागि सशक्तिकरण गर्ने, एम्पावर गर्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। एकछिनमा हामी सशक्तिकरणको कुरा पनि हामी देख्छौँ। त्यसकारण पवित्र आत्मा को हुनुहुन्छ, द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ, सबैभन्दा महत्त्वपूर्ण। पवित्र आत्माले के गर्नुहुन्छ, होइन, तपाईँ र ममा के गर्नुभयो भने पवित्र को हुन्छ भनेर बुझ्नु नै पहिलो कुरा हो, है त। दोस्रो कुरा हामी त्यहाँनिर देख्छौँ, पवित्र आत्मा आउनु भइसकेपछि के हुन्छ, है, पवित्र आत्माले शक्ति दिनुहुन्छ, सशक्तिकरण गर्नुहुन्छ, अनि साक्षीको लागि सहायता गर्नुहुन्छ। हामी यो खण्डमा के पनि देख्छौँ भन्दाखेरि येशु ख्रिस्ट मृत्युबाट बौरी उठ्नुभयो, 40 दिनसम्म उनीहरूको बीचमा हुनुभयो, परमेश्वरको राज्यको घोषणा गर्नुभयो, र पनि अझै पनि चेलाहरूले बुझेको छैनन्। अब यहाँ किन यो प्रश्न हेर्नुहोस्, हे प्रभु, होइन, चेलाहरूले के सोच्छन्, उहाँले चाहिँ के भन्नुभयो भने अबको दिनमा चाहिँ तिमीहरूको पानीले बप्तिस्मा हुनेछ, अनि त्यसपछि तिमीहरूले शक्ति पाउनेछौ, परमेश्वरको राज्यको कुरा यहाँनिर छ। त्यहाँनिर चाहिँ हेर्नुभयो भने के तपाईँले इजरायल राज्यको पुनस्थापना गरिदिनु हुनेछ, एउटा प्रश्न गर्छन् त्यहाँनिर। अनि यो प्रश्नभित्र धेरै कुराहरू लुकेको छ। तपाईँले लुक्काको 24 इम्माउसको बाटोमा चेलाहरूसँग येशु ख्रिस्ट पुनरुत्थान भइसकेपछि आउँदै गर्दाखेरि पनि उनीहरूले वार्तालाप हुन्छ त्यहाँनिर, होइन, चेलाहरू र येशु ख्रिस्टहरूको कुराकानी हुन्छ, अनि येशुले भन्नुहुन्छ के कुरा गरिरहेको तिमीहरू, अनि येशूलाई चाहिँ चेलाहरूले भन्छन् हे तिमीहरूलाई थाहा छैन यत्रो घटिसक्यो, हामीले त येशूलाई उद्धारकर्ता भनेर विश्वास गरेका थियौँ, तर पनि उहाँको मृत्यु भयो, अनि त्यसपछि पनि अब उहाँ बौरी उठ्नु भएको छ भनेर हल्ला फिजिरहेको छ, यति पनि थाहा छैन भनेर चाहिँ चेलाहरूले येशूलाई भन्छन्, किनभने येशूलाई चिन्दैनन्। अनि त्यहाँनिर पनि उनीहरूको बुझाइ गलत थियो। लुक्काको 24:21 तपाईँले हेर्नुभयो भने त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ पनि त्यही कुराहरू हामी देख्छौँ। हामीले सोचेको अथवा चाहिँ यहुदीहरूले कल्पना गरेको, वेट गरेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा यस्तो मसीहा आउनुहुनेछ, यस्तो राजा आउने हुनेछ जो लगभग हेर्दाखेरि येशू जस्तै, तर येशूमा हेर्दाखेरि केही पनि थिएन, तर उहाँमा उनीहरूको सायद पावर देखेर होला, यसोले गर्नुभएको कुराहरू देखेर होला, अनि उनीहरूको चाहिँ अझै पनि राज्यको पुनर्स्थान गरिदिनु. राज्यको पुनर्स्थान भन्दै गर्दाखेरि उनीहरू चाहिँ रोमी साम्राज्यको दासत्वमा छन्, अन्डरमा छन्, उनीहरूको आफ्नै देश छैन. अनि उनीहरूको कल्पना भनेको चाहिँ कोही आएर रोमी साम्राज्यको हातबाट चाहिँ बचाएर अब उनीहरूलाई नयाँ राज्य दिनेछ. त्यस कारण येशूलाई चाहिँ उनीहरूले सोध्छन् कि अब चाहिँ के हो, यही हो कि के हो बेला, तपाईँले अब हाम्रो राज्य पुनर्स्थापना गरिदिनुहुनेछ. अनि उनीहरूको इभन परमेश्वरको राज्य, द किङडम अफ गड नै उनीहरूको गलत बुझाइ छ. परमेश्वरको राज्य, येशूले प्रचार गर्नुभएको परमेश्वरको राज्य चाहिँ उहाँले भन्छ देखिने कुरा होइन, दृश्यको कुरा होइन, यो अदृश्य कुरा हो, एउटा रायोको दाना जस्तो भनेर भन्नुभएको छ येशूले. अनि यो वृद्धि हुँदै जान्छ तर कसैलाई थाहा हुँदैन है. अनि जुन कुरा चाहिँ चेलाहरूले पनि नबुझेको हामी यहाँनिर देख्छौँ. अनि उनीहरूलाई चाहिँ बुझाउनु पर्ने भयो होइन, बुझाउनु पर्ने भयो. अनि सात र आठ पदमा तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ सातमा देख्नुहुन्छ पिताले के भनेछ, उहाँले तिनीहरूलाई भन्नुभयो पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू येरुसलेममा, सारा यहुदियामा, समरियामा र पृथ्वीको अन्तिमसम्म मेरो साक्षी हुनेछौ. अनि दुईवटा कुरा यहाँनिर देख्छौँ हामी है. एकछिन यसलाई विचार गरौँ यो खण्डलाई. पवित्र आत्मा आउनु भएपछि के हुन्छ भन्दाखेरि दुईवटा कुरा हामी देख्छौँ, तिमीहरूले शक्ति पाउनेछौ र क्रिस्टको तिमीहरू साक्षी हुनेछौ. येशूको सुसमाचार सुनाउने र गवाही हुने काम उहाँले आफ्ना चेलाहरूलाई दिनुभएको छ, तर त्यो उनीहरूको आफ्नै शक्ति अनि सामर्थ्यमा होइन. त्यो चाहिँ जब पवित्र आत्मा आउनुहुन्छ, आउनु भइसकेपछि उहाँले शक्ति दिनुहुन्छ, अनि तिमीहरू येरुसलेममा, सारा युदा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ. साक्षी हुने कुरा, परमेश्वरको गवाही हुने कुरा चाहिँ मान्छेको शक्तिमा भर पर्दो रहन्छ. तपाईँले पहिलो करन्थीको है एक अध्यायमा हेर्नुभयो भनेदेखि चाहिँ मान्छेको ज्ञान बुद्धि परमेश्वरको अगाडि केही पनि काम लाग्दैन भन्ने कुरा हामी देख्छौँ. परमेश्वरको काम परमेश्वरले आफ्नै पवित्र आत्माको शक्ति र सामर्थ्यमा गर्नुहुन्छ भन्ने कुरा हामी यहाँबाट देख्छौँ. तपाईँ र मलाई पनि ख्रिस्टको साक्षी हुन उहाँले बोलाउनु भएको छ, त्यो बोलावट तपाईँ र मलाई दिनुभएको छ, तर आफ्नै शक्तिमा होइन, पवित्र आत्मा परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ र उहाँले हामीलाई सशक्तिकरण गर्नुहुन्छ. यदि परमेश्वरको काम, परमेश्वरको राज्य घोषणा गर्ने काम, सुसमाचार सुनाउने काम, साक्षी हुने काम तपाईँ र मेरो हो भनेर भन्छौँ भनेदेखि चाहिँ सायद तपाईँ र मैले गर्न सक्दिनँ होला, किनभने तपाईँ र म जस्तो एउटा पाप पतनले ग्रसित यति धेरै समस्या छ. तपाईँले आफूलाई भित्र हेर्नुभयो भनेदेखि म कसरी हरेक दिन जिउँदै गर्दाखेरि पनि म को हो भन्ने कुराहरू थाहा हुन्छ, परमेश्वरले रिभिल गर्नुहुन्छ. तर जब परमेश्वर पवित्र आत्मा तपाईँ र ममा सशक्तिकरण गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ, तब मात्रै तपाईँ र म ख्रिस्टको साक्षी बन्न सक्छौँ. अनि तेस्रो कुरा चाहिँ हामी देख्छौँ ख्रिस्टको स्वर्गारोहण र उहाँको दोस्रो आगमन. अनि यहाँ चाहिँ हामी देख्छौँ नौदेखि एघारमा तपाईँले हेर्नुभयो भने उहाँले यति भनिसक्नु भएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो है स्वर्गारोहण, अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो. उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एकटकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात सेता पोसाकमा दुईजना मानिस तिनीहरूका नजिक प्रकट भए. तिनीहरूले भने हे गालिलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ, तिमीहरूका बीचबाट स्वर्ग लगिनु भएको येशु जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ. किनभने हामी क्रिस्चियनहरू येशु ख्रिस्टलाई विश्वास गरेका छौँ, येशु ख्रिस्टसँगै गाँसिएका छौँ, येशु ख्रिस्टलाई हामी देख्दैनौँ. थाहा छैन तपाईँले देख्नुभयो कि छैन, मैले देखेको छैन, त्यसकारण पनि होला मरेको प्रभुलाई तिमीहरू विश्वास गर्छौ भनेर कतिले गिल्ला पनि गर्छन्, तर बौरी उठेको थाहै छैन. तर यो इन्टरमिटेन्ट भन्ने कि के भन्ने, यो यो बिचको समय, पुरानो संसार चलिराखेको छ जुन पतन भएको संसार, अब नयाँ युग सुरु भइसकेको छ, पवित्र आत्माको युग सुरु भइसकेको छ। अब पेन्तिकोसको दिनको हामी कुरा आज गर्दैनौँ, पेन्तिकोसको दिनमा जब पवित्र आत्मा आउनुभयो, अचम्मको कामहरू भयो, आश्चर्य कर्महरू भयो, त्यसपछि पवित्र आत्माको युग सुरु भयो, न्यू टेस्टमेन्ट, नयाँ करार, नयाँ सुरु भयो। त्यसकारण बाइबलले भन्छ पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। सो यो पुरानो र नयाँको बिचमा जिउँदै गर्दाखेरि तपाईँ र म एज अ क्रिस्चियन कहाँबाट शक्ति पाउने, तपाईँ र मेरो शक्ति कहाँ छ, अनि तपाईँ र म साक्षी कसरी हुने? हरेक विश्वासीहरूलाई साक्षी हुनको लागि बोलाउनु भएको छ, विटनेस हुनको लागि बोलाउनु छ, गवाहीको लागि बोलाउनु भएको छ। तपाईँ र मैले येशूलाई देखेका छौँ, भेटेका छौँ, अनि त्यो भेट्नको लागि पवित्र आत्माले नै तपाईँ मेरो हृदय खोलिदिनु भएको छ। पहिलो कोरिन्थीको 12:3 तपाईँले हेर्नुभयो भनेदेखि पवित्र आत्मामा बिना कसैले पनि येशूलाई प्रभु भन्न सक्दैन भनेर त्यहाँनिर पावलले भन्छ। यदि तपाईँ र मसँग पवित्र आत्मा हुनुहुन्न भनेदेखि चाहिँ तपाईँ र मैले येशूलाई प्रभु भनेर पनि भन्न सक्दैन। त्यसकारण तपाईँ र म हरेक दिन जिउँदै गर्दाखेरि शक्ति कहाँबाट आउँछ, पावर अनि विटनेस गर्ने शक्ति कहाँबाट आउँछ? अनि यो दोस्रो आगमनकै कुरा हो। अहिले चाहिँ बाइबलले भन्दछ पवित्र आत्माले तपाईँ र मलाई हाम्रो पवित्र आत्माको, अब येशु ख्रीष्ट स्वर्गारोहण भइसक्नुभयो, उहाँ फेरि आउनेछ, अनि यो बिचमा तपाईँ र म यो संसारमा जिइरहेका छौँ, फेरि अब नयाँ स्वर्ग, नयाँ नयाँ पृथ्वी हुनेछ, नयाँ सृष्टि हुनेछ, अनि त्यो सृष्टिमा चाहिँ हामी परमेश्वरसँगै फेरि राज गर्नेछौँ, आमेन। तर अहिले यो दुःख, कष्ट, पीडाले भरिएको संसारमा तपाईँ र म जिउँदैछौँ, जहाँ अभाव छ, जहाँ दुःख छ, जहाँ रोदन छ, जहाँ समस्या छ, जहाँ अभाव छ, जहाँ मेन्टल इस्युजहरू छ, जहाँ फिजिकल इस्युजहरू छ, त्यो संसारमा जिउँदै गर्दाखेरि प्रियहरू कहाँ हेर्ने, कसलाई हेर्ने? द्याट्स द बिगेस्ट क्वेसन। त्यो चाहिँ तपाईँ मेरो महत्त्वपूर्ण प्रश्न हो। त्यसकारण बाइबलले भन्दछ हामीलाई परमेश्वरले टुहरा टुहरी छोड्नु भएको छैन, हामीलाई परमेश्वरले त्याग्नु भएको छैन। उहाँले तपाईँ र मलाई, जसले येशु ख्रीष्टमा विश्वास गरेको छ, त्यसलाई चाहिँ उहाँ पवित्र आत्मा परमेश्वर उसमा बास गर्नुहुन्छ। जुन शक्तिको प्रतिज्ञा येशूले गर्नुभयो प्रेरितको 1:8 तपाईँले हेर्नुहुन्छ भने, त्यो शक्ति तपाईँ र ममा हुनुहुन्छ। जुन शक्ति, पवित्र आत्माको शक्ति, येशू ख्रीष्टलाई बौरी उठाउने शक्ति तपाईँ र ममा परमेश्वरले दिनुभएको छ, अनि त्यो पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ। त्यसकारण बाइबलले भन्छ यो चाहिँ पवित्र आत्माको मन्दिर हो, पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ भनेदेखि अब पवित्र आत्माले तपाईँ र मलाई, तपाईँ र मेरो दुर्बलतामा, तपाईँ दुर्बल हुनुहुन्छ आज, तपाईँ समस्यामा हुनुहुन्छ आज, तपाईँ पीडामा हुनुहुन्छ आज, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ प्रिय, तपाईँले दाबी गर्नुपर्छ यो, आमेन। अनि दोस्रो कुरा पनि देख्छौँ हामी, बाइबलले भन्दछ हामीले आशा पाउँछौँ, आशाले हामीलाई निराश त ल्याउँदैन, किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा, पवित्र आत्माद्वारा त्यो आशा दिनुहुन्छ प्रियहरू। अहिले संसारमा हेर्नुहोस् त, वरिपरि हेर्नुहोस् त, निराशा बाहेक के छ? सरकार हेर्नुहोस्, मान्छे हेर्नुहोस्, समुदाय हेर्नुहोस्, निराशा भनेर केही पनि देख्दैनौँ हामी, देख्छौँ? जब छैन मान्छेको, अभावै अभाव छ, तर पवित्र आत्मा तपाईँ र मसँग हुनुहुन्छ, उहाँले तपाईँ मलाई आशा दिनुहुन्छ, अनन्त जीवनको आशा दिनुहुन्छ। त्यो मात्रै हो प्रियहरू, कहिल्यै नटुङ्गिने आशा, कहिल्यै लोप हुने आशा भनेको चाहिँ एकमात्र जुन पवित्र आत्माले तपाईँ र मलाई दिनुहुन्छ, किनकि उहाँद्वारा नै हामी दुवैले एफिसीको पुस्तकमा हामी देख्छौँ पवित्र आत्मामा पिता कहाँ तपाईँ र मैले प्रवेश पाएका छौँ, आमेन। धेरै छ पवित्र आत्माको कुराहरू, मैले सबै कुराहरू भन्न चाहेन, तर पवित्र आत्माले चाहिँ परमेश्वरमा, परमेश्वर पितामा हामीले प्रवेश पाएका छौँ, त्यो चाहिँ पवित्र आत्माले तपाईँ र मलाई एस्युरेन्स दिनुहुन्छ। अनि फाइनल्ली अन्तिममा एफिसीकै पुस्तकबाट तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ पवित्र आत्माको तिमीहरू, तपाईँ र मलाई भनेको यो विश्वासीहरू, जसले येशूलाई विश्वास गरेका छन्, पवित्र आत्माको छाप लागिएको छ। पवित्र आत्मा नै हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ, थाहा छ यो बैना अनि छाप? तपाईँले कहिले काहीँ जग्गा, घर जग्गाहरू किनेपछि बैना गर्नु भएको छ? त्यो आधिकारिक हो। त्यस कारण पवित्र आत्माले तपाईँ र मेरो जीवन चाहिँ सदाको लागि आधिकारिक रूपमा चाहिँ बैना ठोक्नु भएको छ। त्यस कारण प्रियहरू, अब तपाईँ र ममा डर छैन। यदि अझै पनि तपाईँ र मैले पवित्र आत्मालाई चिनेका छैनौँ, पवित्र आत्माको काम तपाईँले देखेका छैन भनेपछि अझै पनि जीवनमा डर हुनसक्छ, पक्कै पनि हुनसक्छ डर। तर मलाई आशा छ त्यो डरहरू यो आजको वचन सुन्दै गर्दाखेरि हटेर जानेछ, परमेश्वरले त्यो हटाउनुहुनेछ। अनि अन्तमा चाहिँ क्रिस्टको दोस्रो आगमन नहुन्जेलसम्म पवित्र आत्माले तपाईँ र मेरो दुर्बलतामा उहाँले सहायता गर्नुहुन्छ। हामीलाई एक्लो छोड्नु भएको छैन, तपाईँलाई एक्लो छोड्नु भएको छैन, तपाईँ र मसँग पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जसले हामीलाई ख्रिस्टको साक्षी हुन सहायता गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ। त्यो पावर, त्यो शक्ति तपाईँ र मलाई उहाँले दिनुभएको छ। शक्ति तपाईँ र ममा छैन, हामीभन्दा बाहिर छ। यदि तपाईँ र म बलियो छु भन्नुहुन्छ भनेदेखि तपाईँ गलत हुनुहुन्छ। परमेश्वर तपाईँ र ममा हुनुहुन्छ, त्यो शक्ति तपाईँ, अनि उहाँले हामीद्वारा भएर काम गर्नुहुन्छ। पवित्र आत्माले नै हामीलाई यो जुन अनन्तको यात्रा, जहाँसम्म हामी पुग्नु छ, त्यो अनन्तको यात्रा इटर्निटीसम्म चाहिँ उहाँले हामीलाई त्यो यात्रामा सहायता गर्नुहुन्छ। त्यस कारण हामी डराउनु पर्दैन। परमेश्वर जसले स्वर्ग अनि पृथ्वी रच्नु भयो, बनाउनु भयो, उहाँ पवित्र आत्माद्वारा तपाईँ र मसँग अहिले बास गर्नुहुन्छ। आमेन।
1: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: सुन्नु न बजे, कोता
5: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-510-74-236, 98-510-74-236
6: र फोन नम्बर 01-513-010 छ।
3: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली।
7: हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
3: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. During the 3rd century, Roman Emperor Maximian demanded his troops offer a sacrifice to the gods, but the legion from Thebes in Upper Egypt staunchly refused. Every man among them was a Christian, and their devotion to God outweighed even their loyalty to the emperor. In an attempt to force these men into obedience, Maximian ordered that every 10th soldier be killed. In response, the remaining soldiers drafted an article of allegiance stating that their faith in God only made them more loyal to the emperor. But Maximian was not appeased. The entire legion was slain. Like the Theban legion, may we too honor God above every earthly authority.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरको नजरबाट आफूलाई हेर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेकी छु. एफएसी 2:10 भन्दछ, हामी ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं. यदि तपाईँ आफ्नो बारेमा एउटा कुरो परिवर्तन गर्न सक्नुहुन्छ भने यो के हुनेछ? हामी मध्ये धेरै जसोले लामो सूची बनाउन सक्छौ. तथ्य यो हो कि सिद्धताको कुरो आउँदा यीशुले मात्र विश्व रेकर्ड राख्नु भएको छ. लेखिका जेनिफर डुक्स व्यक्त गर्छिन्, जबसम्म तपाईँ परमेश्वरको अचम्मको प्रेममा विश्वस्त हुनुहुन्न, तपाईँ ख्रिस्टको हृदयमा बाहेक सबैतिर प्रतिस्थापन गर्ने प्रेम खोजिरहनुहुनेछ. तपाईँ कहाँ बस्नुहुन्छ वा कहाँ काम गर्नुहुन्छ भन्ने कुराले खासै फरक पार्दैन. शत्रु वाल स्ट्रीट नामक सड़क, फ्याशन सो, नगरका ससाना बाटा र फेसबुकका भित्ताहरूमा चियो चर्चा गर्दै सिंह जस्तै घुमिहोर्छ. हामी शैतानसँग संघर्षमा छौं, जसले हर अवसरको प्रयोग गर्नेछ. त्यसले हाम्रो कानमा फुसफुसाउँछ, मानिसहरूले तेरो बारेमा के सोचिरहेका छन्, तपाईँ धेरै मोटो, धेरै पुरुषदिलो, धेरै मूर्ख र धेरै गरीब हुनुहुन्छ भने त्यसले तपाईँलाई भन्नेछ. ख्रिस्टको सट्टाई संसारका चीजहरूमा तपाईँको स्नेह राख्न त्यसले जे गर्न सक्छ सो गर्नेछ. आवश्यक परेमा त्यसले ती आरोपलाई चमकदार पत्रिकाको आवरणमा बेर्नेछ. त्यसको झुटमा नफस्नुहोस्, यसोले भन्नुभयो, त्यसमा केही सत्य छैन, त्यो झुटको पिता हो. एकजना क्रिश्चियन लेखक यसलाई यसरी सारांशमा ल्याउँछन्, यदि हामी जीवनको आनन्द लिने आशा गर्छौं भने हामीले जित्नै पर्ने ठूल्ठूला कुरा मध्ये असन्तुष्टि एउटा हो. हामीले चाहेका सबै कुरा हामीसँग नहुन सक्छ, तर हामीसँग निश्चित रूपमा केही मानिससित भन्दा बढी हुन्छ. तपाईँ कस्तो देखिनुहुन्छ भन्ने बारेमा तपाईँले जे सोचे तापनि कोही न कोही छ जो तपाईँ जस्तै देखिन चाहन्छ. तपाईँ जतिसुकै भए पनि कोही छ जो तपाईँ जस्तै जवान हुन चाहन्छ. आफूलाई माया गर्नुहोस् र आफ्नो जीवनलाई माया गर्नुहोस्। यो तपाईँसँग भएको एक मात्र कुरो हो. सत्य यो हो कि तपाईँ परमेश्वरले बनाउनु भएको एक अद्वितीय व्यक्ति हुनुहुन्छ. तपाईँ उहाँको लागि अद्वितीय हुनुहुन्छ. तपाईँ परमेश्वरले बनाउनु भएको अद्वितीय व्यक्ति हुनु भएकोले सन्तुष्ट रहन सिक्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु.

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम बाटुलीका कुराको पुनः प्रसारण।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जय मसिह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेकी छु र हामी तपाईँलाई प्रत्येक हप्ता कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू सहित साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषयवस्तुमा नाटकीय प्रस्तुति यहाँ समक्ष राख्न गइरहेको छु। तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु। जय मसिह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता, आज कार्यक्रम बाटुलीका कुरा मार्फत हामी अरूको कुरा काट्ने बानीको विषयमा केही नाटकीय प्रस्तुतिको साथ चाहिँ कार्यक्रम अवधिभर तपाईँलाई दिन गइरहेको छौं। र कहिलेकाहीँ हामीलाई लाग्छ मैले त केवल कुरा गरेको मात्रै हो, तर त्यही कुरा कसैको मनमा घाउ भन्न सक्छ। र आजको विषय वस्तु पनि माया र अजीको बीचमा हुने कुराकानीबाट तपाईँले स्पष्ट बुझ्न गइरहनु भएको छ र शब्दहरूले चाहिँ चोट पनि दिन्छन् अनि जीवन पनि बदल्न सक्छन् भन्ने सन्दर्भमा आज हामी केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं र ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ़ाउँ।

ए है सुन न अनि तिमीलाई थाहा छ त्यो रिता दिदीको छोरो फेरि विदेश जान पाएन रे अनि हिजो बजारमा देखेको थिएँ आमा कस्तो टेन्सनमा देखिन्थे ती दिदी त्यही त मैले त पहिल्यै भनेको थिएँ धेरै ठुला सपनाहरू देखेपछि यस्तै हुन्छ भनेर अब हाम्रो अगाडि कति नै फाई फुर्ती गरेर के नै हुन लागे जस्तो गरेर फरक परेर है आमा कति धेरै थियो चुरी फुरी छोरो विदेश जाने भन्ने कुरामा हेर न हेर त्यही त अनि देखे नि अब भएन नि त विदेश जाने कुराहरू सबै खोइ के समस्या भयो अरे ठप्पै भयो अरे कति पैसाहरू पनि खाएर खोइ कता कता के भयो अरे भनेर सुनाउँदै हुनुहुन्थ्यो अनुहार त कालो देखाएको थिएँ मैले त आ त्यस्तै त हो नि होइन त्यही भने त आत्ति साह्रो के हो अचम्म हो भने मलाई नि वाक्क लाग्छ हो सारा दुनियाँमा खुब उनीहरूकै मात्र के नै अचम्म है ठिकै भएछ जे भए ठिकै भयो अब के गर्नु त माया नानी ओ माया नानी ओहो अझै तपाईँ कति कतिखेर आइपुग्नु भयो तपाईँ किन

0: तिमीले माइन्ड नगर ल।
1: हुन्छ नि हजुर, हुन्छ, भइहाल्छ नि। पहिला पहिला बस्नु न हौ, बस्नु कि उभि उभि नै कुरा गर्नुहुन्छ मेरो घरमा आएर।
0: ल ल ल ल, सुन, यो फिसीको पुस्तक 4:29 पदले भन्छ, कुनै खराब कुरा तिमीहरूको मुखबाट ननिस्कियोस्, तर आवश्यक अनुसार अरूलाई बलियो बनाउने कुरा मात्र बोल। तिमीले बुझेर ल्यायो नानी।
1: हेतेरिका हजी, मैले त कसैलाई गाली गरेको होइन नि, कुरा मात्रै गरेको हो क्या। तपाईँ पनि कुरै बुझ्नुहुन्न, यति साह्रो त मलाई बचनेबाट प्रहार त नगर्नु न है।
0: होइन नानी, होइन, प्रहार पनि गरेको होइन, गलत नबुझ तिमी। कहिले काहीँ कुरा मात्रैले पनि मानिसको आत्मा डुक्छ, आत्मा, बुझ्यो माया नानी?
1: हेतेरिका, तर मान्छेहरूले पनि त मलाई आफ्नो कुराहरू सुनाउँछन्, अनि यस्तो भएछ अरे फलानुको, त्यस्तो भएछ अरे भनेर भन्छन्, अनि म मात्रै दोषी ठहरिन्छु त, म मात्रै नराम्रो? अझै पनि त्यस्तो गर्नुहुन्छ क्या मलाई जहिले। हेतेरिका, कस्तो नबुझ्नु भएको तपाईँले, मैले मात्र कुरा गरे होइन क्या, मैले मात्र नराम्रो भनेकै छैन, मलाई पनि त सुनाउँछन् नि, फलानले यस्तो गरे रे, फलानुको त्यस्तो भयो रे, नराम्रो भयो, यो भयो रे, त्यो भयो रे भनेर सुनाउँछन्, अनि मै मात्र दोषी ठहरिन्छु त यहाँ? कस्तो कुरा गर्नुहुन्छ हौ तपाईँ त, छ्या।
0: हेर न नानी, जुन सम्झाउन खोज्दैछु म तिमीलाई, सही बाटो देखाउन खोज्दैछु, भोलिको दिनमा समस्या नहोस् भनेर नानी। अब आगो फैलिन्छ, आगो ल्याउने पनि जिम्मेवार हुन्छ।

0: परपर बोल्ने बानी छ, फेरि झन्डै माथि अरूको कुरा गर्न पाएन भने त बेलुकाको खाना रुच्दैन जस्तो पनि लाग्छ। म त यो कुरा सुरा गर्ने कुरा काट्ने संघको त बेला बेलामा अध्यक्ष नै हुन्छु कि क्या हो जस्तो लाग्छ हो अजी। हेर्नु न, कुरा गर्नसम्म गर्न मन लाग्छ, गरिहाल्छु, त्यसपछि यस्तो यस्तो सुन्छु, फेरि मन खिन्न भइहाल्छ। हेर नानी, किनभने नि खाली मनले प्राय अरूको जीवनमा चासो खोजेर ल्याउँछ क्या। शान्तो मन भनेको परमेश्वरको चाहिँ आवाज खोज्ने मन हो नि त। तर जब खाली हुन्छ नि मन दिमाग, अनि नाना भाटी कुराहरू सोच्यो, नाना भाटी कुराहरू गर्यो, त्यही भएर आफूले आफैलाई परमेश्वरको खोजी गर्ने सन्तान चाहिँ बनाएर ल्याउनु पर्छ या नानी। अब म जवान हुँदाखेरि पनि नि म पनि धेरै कुरा काटेर ल्याउँथे या अरूको धेरै कुरा गरेर ल्याउँथ्यो। एक दिन मैले एउटा बहिनीको बारेमा गलत कुरा फैलाए, पहिला जवानी हुँदा परमेश्वरलाई पनि पाएको थिएन त्यो बेलामा यस्तो ज्ञान बुद्धि कसले दिएर ल्याउने या, त्यो बेलाको कुरा। अनि नि नानी, पछि थाहा भयो उनी त भित्र भित्र ठुलो पीडामा रहेछन्, त्यो पीडा मैले बुझेको रहेन रहेछ, त्यसै मैले उनको बारेमा हल्ला पनि फैलाइदियो। त्यो हल्लाले झन् धेरै उनलाई पीडा दिएर ल्यायो। त्यो दिन जब मैले यो सत्यता थाहा पायो त्यो बहिनीको बारेमा, ओ म धेरै रोए या नानी, मलाई नराम्रो लाग्यो, किनकि मैले उनको घाउमा मलम होइन नुन छर्केको रहेछ भन्ने कुरालाई चाहिँ मैले महसुस गरेर ल्यायो।
1: हो रजी, अनि त्यसपछि के भयो?
0: त्यो समयमा त मैले केही गरेन, तर केही समय पछि मैले परमेश्वरलाई पायो। हो, मेरो मनमा खिन्नता थियो, मलाई नराम्रो लागेको थियो, तर के गर्ने अब भन्ने मलाई थाहा थिएन। तर परमेश्वरलाई पाइसकेपछि फेरि मैले त्यो घटनालाई सम्झ्यो है नानी, त्यो बहिनीलाई भेट्यो नि त, अनि त्यसपछि मैले परमेश्वरसँग माफी माग्यो। अनि एउटा कुरा चाहिँ मैले के सिकेर ल्याएँ भन्दा, यदि मेरो शब्दले कसैलाई माथि उठाउँदैन भने त्यो शब्द बोल्न नै आवश्यक छैन भन्ने कुरा पनि मैले सिकेर ल्यायो। पछि मैले त्यो बहिनीलाई क्षमा पनि माग्यो नि, सम्बन्ध सुधार्यो। तर पहिला बिना समझले गरेको गल्तीले गर्दा मलाई धेरै समयसम्म नमज्जा लागेको थियो, त्यही भएर धेरै अरूलाई तल गिराउने भन्दा पनि अरूलाई उचाल्ने कुरा गरेर ल्याउने, त्यो पनि गर्न सक्दैन भने चुप लागेर बस्नु नै ठिक छ या नानी।
2: सुनेकी छौ तिमीले त्यो चर्चको दिदीको बारेमा के? त्यो चर्चको दिदीको बारेमा यहाँ सुन न सुन, अनि कहाँ गएछौ? यसो सुन भनेर यहाँ कस्तो भइसक्यो भित्र भित्रै। ए माया, कहाँ छौ के, कहाँ छौ?
1: कसैले बोलाए पनि, कसैले मलाई अरूको बारेमा कुरा गर्न सुन्नलाई बोलाए पनि म जान्न हुँदैन हुँदैन। पहिले जस्तो भयो भने त म तुरुन्तै गइहाल्थे। ओहो, हुँदैन हुँदैन,
0: फेरि के कुराहरू होला, कस्तो सुन्न म पनि मन लागिसक्यो, के गर्ने होला।
1: होइन, म जानु हुँदैन, म जानु हुँदैन, म त्यस्तो अब अरूको कुराहरू गर्ने ठाउँमा, म त्यो कुरा काट्ने ठाउँमा म जानु हुँदैन, म जाँदै जाँदैन, हो म जाँदिन।
2: माफ गर्नु है दिदी, माफ गर्नु, अहिले म त्यो कुरा गर्न चाहन्न, हामी बरु उहाँको लागि प्रार्थना गरौँ न है, तपाईँ पनि प्रार्थना गर्नुहोस्, म पनि प्रार्थना गरिदिन्छु त्यो चर्चको दिदीको लागि, माफ गर्नुहोस् है, म चाहिँ अब आउँदिन त्यहाँ त्यो कुरा गर्न।
3: ओहो, होइन कि बदली छिन् कि क्या हो, अरू बेलामा त माया भनसाथ त गुटुङटुङ कुदेर आइहाल्थिन् के, भयो ल सुनौ सुनौ भनेर।
2: होइन बदली छिन् क्यारे,
3: बदली छिन् जस्तो लाग्यो,
2: आल त नि, म पनि के सुनाउनु त्यस्तो नसुन्नेहरूलाई, कहिले काहीँ चाहिँ फेरि मर्यादै गरेर कसको कुरा गर्न आउँछन् टुप्लो, अहिले यसरी बोलाउँदाखेरि पनि च्याठेगेर न हेर न अचम्म अचम्मै रहेछ, ला म पनि सुनाउँदिन, बदलिन जस्तो छ बदलिन।
0: एकदम राम्रो गर्यो नानी, परिवर्तन सजिलो हुँदैन, पुरानो बानीले बारम्बार टान्छ हामीलाई, कुरा काट्ने बानी, रिसाउने बानी, झुट बोलेर ल्याउने बानी, अनि अरू थुप्रै थुप्रै बानीहरू जो जो हाम्रो पुरानो छ नि, कतिचोटि फेरि पनि त्यही ठाउँ फर्कियौं जस्तो हुन्छ। तर मायाले चाहिँ एकदम तिमीले राम्रो काम गरे आज, तिमीले नि अरूको कुरा गर्ने भन्दा पनि तिमीले आफ्नो मनको शान्तिलाई रोजेको छ या, खुसी लाग्यो नानी।
1: हजुर, मान्छेहरू किन अरूको कुरा गर्ने यति रुचाउँछन् होला है, हुन त म पनि त्यही कुरा काट्ने संघको अध्यक्ष नै हो पहिला, अब एकछिन अगाडिसम्म भनौ न, अब त मलाई त्यस्तो हुनु छैन, किन यस्तो हुन्छ जस्तो चाहिँ लाग्छ कि मलाई पनि बेला बेलामा मनमा,
0: किनकि अरूको कमजोरी देख्दा आफू ठुलो भएको महसुस हुन्छ नि त नानी। तर परमेश्वरले भने हामीलाई यस्तो कुरा सिकाएको छैन, सबैजना आफ्नो आफ्नो ठाउँमा छ, सबैको आफ्नो आफ्नो राम्रो कुरा पनि छ, कमजोरी पनि छ, सबै कुरालाई स्वीकारेर परमेश्वरले चाहिँ प्रेम गर्नको लागि तिमी हामीलाई सिकाएको छ या नानी। बाइबलमा

0: पत्रुस 4:8 के लेखेको छ भन्दा प्रेमले धेरै पापहरूलाई ढाकिदिन्छ। अब प्रेम गर्छ हामी कसैलाई भने उनीहरूको नराम्रो अनि कमजोरी कुरालाई सबैलाई सुनाएर हिँड्दैन नि नानी, हामीले त उनीहरूको लागि प्रार्थना गर्छ, उनीहरूलाई सम्झाइ बुझाइ गरेर ल्याउँछ, उनीहरूको लागि राम्रो भलाइ चिताउँछ नि त। त्यही भएर प्रेमले नै जित्नुपर्छ या नानी। अनि अरूको कुरा गर्नाले त्यस्तो हुन्छ? अरूको कुराकानी गर्नाले त राम्रै हो, तर कस्तो कुरा गरेको छ भन्ने कुराले चाहिँ फरक पारेर ल्याउँछ। उनीहरूको कमजोरीको कुराहरू गरेर हाँस्ने, कुरा काटिएर ल्याउने, बिचारा के भएको छ उनीहरूको जिन्दगीमा है, त्यो कुरालाई चाहिँ याद नगर्ने, उनीहरूको कुराहरू गरेर रमाइलो मान्ने, त्यस्तो कुराले त सम्बन्धलाई फाट्छ त, सम्बन्धलाई बिगारेर ल्याउँछ, विश्वास तोडेर ल्याउँछ या नानी। अनि मन पनि त दुखाउँछ, लामो समयसम्म निको नहुने घाउ चोट लागेर ल्याउँछ नानी। ओहो, सायद मैले पनि धेरैको मनलाई दुखाएको छु होला हजुर, तपाईँले यो कुरा भन्दै गर्दा त मलाई त्यस्तो महसुस भयो। परमेश्वरले परिवर्तन चाहने मनलाई कहिल्यै पनि अस्वीकार गर्नुहुन्न नानी। त्यही भएर तिमी अब परमेश्वरसँग क्षमा मागेर परिवर्तन भएर जीवन जियो, यो नै सबैभन्दा असल कुरा छ नानी।
1: यसरी नै दिनहरू बित्दै गए, मायाको शब्द बदलिन थाले। पहिले जहाँ आलोचना थियो, अरूको बदखुवाईहरू थियो, अब उत्साहको कुराहरू हुन थाल्यो। पहिले जहाँ कुरा काटिन्थ्यो, अब त्यहाँ प्रार्थना हुन सुरु गर्यो।
0: अजी, आज मैले एउटी दिदीलाई एकदम उत्साह दिए नि, बिचारा रुइरहनु भएको थियो, अनि भन्नुभयो तिमीले बोलेको कुराले मलाई बल मिल्यो माया, बल, धेरै धेरै धन्यवाद भन्नुभयो। मलाई कस्तो आनन्द लाग्यो नि, कस्तो मैले हुन्छ नि ठूलो विजय हासिल गरे जस्तै सन्तुष्टि भयो मेरो मनमा। त्यही हो शब्दको असल शक्ति भनेको नानी, कस्तो राम्रो कुरा, खुसी लाग्यो। एउटा कुरा याद गरेर ल्याऊ, जिब्रो सानो हुन्छ तर यसले जीवन उज्यालो पनि बनाउन सक्छ, अन्ध्यारो पनि बनाउन सक्छ। अब म यस्तो व्यक्ति बन्न चाहन्न हजी, जसको शब्दले घाउ होइन आशा दियोस्, म त्यस्तो व्यक्ति बन्न चाहन्छु।
2: हो नानी, हो,
0: र यो कुरा तिम्रो जीवनमा मैले देखि पनि रहेको छ। केही समय अगाडि मात्र तिमी यस्तो थिएन नि, अरूको कुरा गरेर समय यत्तिकै खेर फालेर एक गर्नुपर्ने कामहरू नगरेर तिमी कट्टा कट्टा चाहर्दै चाहर्दै कुरा गर्दै हिँड्थ्यो है, यो गलत कुरा हो नानी। अब अहिलेको समयमा फेरि घर घर पुगेर कुरा गर्न पनि आवश्यक छैन, तिमीहरूले बोकेको मोबाइल फोनबाटै घन्टौंसम्म कसको बारेमा कुरा गरेर अरूलाई होच्याएर कमजोरीहरू पोत्याएर निराश हुने गरेर अरूलाई त्यसरी कुरा गरेको पनि मैले सुन्यो देख्यो। मलाई नराम्रो लागेर नै मैले तिमीलाई सम्झन आएको थियो त्यो बेलामा। अहिले तिमी परिवर्तन भएको छ, परमेश्वरको वचनले साक्षी तिमीमा परिवर्तन लिएर आएको छ या नानी, साह्रै खुसी लागेको छ। यसरी नै अरूको जीवन निराश बनाउने होइन, अरूको जीवनमा उत्साह दिने बन्दै जाऊ, यही शुभकामना छ तिमीलाई मेरो तर्फबाट है नानी। हुन्छ नि हजुर, हुन्छ, धन्यवाद, तपाईँले गर्नुभएको सानो प्रयासले मेरो जीवन बदलियो नि त, वचनबाट उत्साह दिनुभयो, यो ठिक होइन भनेर मलाई सम्झाउनु भयो। कहिलेकाहीँ जीवनमा यसरी सम्झाउने मान्छे पनि चाहिने रहेछ क्या हजुर। अब अहिले आउँछन् नि कसको आमा मामा यो भएन त्यो भएन भनेर उत्साहको कुरा गर्न प्रार्थना गरिदिउँ है भन्न भन्दा पनि कसको कुरा गर्न आउँछन् अहिले पनि, तर अह म उहाँहरूसँग समय बिताउँदिन नि, प्रार्थना गरौँ भन्नु बरु उहाँहरूलाई पनि उत्साह दिन्छु, तपाईँले पनि प्रार्थना गर्नुहोस् है भनेर भन्छ नि, उहाँहरूको लागि म पनि प्रार्थना गर्छु नि अझै। अहिले त म परिवर्तन भएको छु र सबै कुराको लागि चाहिँ म अझैलाई नै धन्यवाद दिन्छु।
2: ल ल नानी, ल परमेश्वरलाई धन्यवाद दियो, यसरी नै अगाडि पर नानी है।
0: हुन्छ अझै, हस्, धेरै धेरै धन्यवाद।
1: आदरणीय श्रोता, हामी सबैले कहिलेकाहीँ सायद विभिन्न व्यक्तिहरूको कमजोरी अवस्था परिस्थितिको कुराहरू गरेर समय खेर फालेका छौं होला, तर आज आफैलाई एउटा प्रश्न सोधौं, मेरो शब्दले मानिसलाई परमेश्वर तर्फ नजिक ल्याइरहेको छ कि चोट दिइरहेको छ। कहिलेकाहीँ मौनता पनि प्रेम हुन्छ, कहिलेकाहीँ प्रार्थना अरूको कुरा काट्ने कुरा भन्दा धेरै शक्तिशाली हुन्छ। यसकारण यो कुरालाई चाहिँ तपाईँ हामीले विशेष ध्यान पुऱ्याउँ। हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, कारण तपाईँ हाम्रो जिब्रोबाट अरूको जीवनलाई बनाउने कुराहरू नै निस्किएको होस्। कारण परमप्रभु परमेश्वर पनि तपाईँ हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ भने यही सन्देश सहित आजको प्रस्तुतिबाट हामीले तपाईँलाई एकदमै उत्साह दिने प्रयास गरेको छौँ र आजको नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो, तपाईँ आशिषित हुनु भएको छ भनेर हामी विश्वास गर्दछौ र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यूहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एउटा बडो रोचकिलो कुरा चाहिँ के छ भनेदेखिलाई, हामीले धान रोप्नु पर्यो भने असार श्रावणतिर हामीले रोप्नुपर्छ, होइन? त्यसको स्पेसिफिक एउटा सिजन छ, ऋतु छ। असार श्रावणमा तपाईँले रोप्नुपर्ने धानलाई तपाईँले कार्तिक मङ्सिरतिर पुसतिर तपाईँले चाहिँ रोप्नुभयो भने त्यो कुहिएर जान्छ, बुझ्नुहोस् है। त्यसले फल फलाउन सक्दैन, त्यो डिस्ट्रोय भएर जान्छ, त्यहाँनिर त्यो चाहिँ बर्बाद भएर जान्छ, त्यसको बिउ मर्छ, तर त्यसले फल उत्पादन गर्न सक्दैन। तर संसारमा नै एउटा यस्तो चिज छ, बुझ्नुभयो, एउटा यस्तो चिज छ जुन चिज चाहिँ ऋतुको सहारा बिना नै मजाले फुल्न पनि सक्छ, मजाले ऋतुको सहारा बिना नै लटरम्मै फल्न सक्छ। सो त्यो चाहिँ के हो भनेदेखिलाई, प्रेम, बुझ्नुभयो। यो प्रेमलाई तपाईँले कुनै पनि ऋतुलाई पर्खनु पर्दैन, यो जहिले पनि फलिराख्छ, फुलिराख्छ, यसलाई ऋतुको सहारा नै चाहिँदैन। बट देयर इज बिग प्रब्लम, त्यहाँ ठूलो समस्या छ कि त्यो प्रेमलाई हामीले हाम्रो जीवनमा फल्न चाहिँ दिएनौ। प्रेम त जहिले पनि उसलाई त ऋतु नै चाहिँदैन, त फुलिराख्छ, तर हाम्रो जीवनमा चाहिँ काम गर्न दिएनौ हामीले। समाजमा झगडा छ, परिवारमा भिन्नता छ, झगडा छ, वाद विवाद छ, लडाई छ समाजमा। तपाईँ बिहानै उठ्नुहोस् न एउटा घटना तपाईँले सुन्नुहुन्छ, यो सबै प्रेमको अभावको कारणले परिवार काटाकाट गर्यो अरे भन्ने तपाईँले कुनै बेला न्युजहरू तपाईँले पाउनुहुन्छ, बाउले छोरालाई माऱ्यो अरे भन्ने समाचारलाई तपाईँले पाउनुहुन्छ, श्रीमानले श्रीमतीलाई खतम गर्यो अरे भन्ने तपाईँले समाचारलाई सुन्नुहुन्छ, कहाँ चाहिँ बलात्कारको केस भयो अरे भन्ने तपाईँले न्युज एभ्री मर्निङ नै तपाईँले केही न केही घटनालाई सुन्नुहुन्छ। सो यो चाहिँ प्रेमको अभावको कारणले, समाजमा झगडा छ, समाजमा लडाई छ, समाजमा अनेकता छ, समाजमा विभिन्न घिनलाग्दो चिजहरू छ, कुरा छ भनेदेखिलाई प्रेमको अभाव भएको कारणले गर्दाखेरि यी चिजहरू भएको हुन्। तर समाजमा प्रेम छ भनेदेखिलाई यी कुराहरू हुँदैन, किनभने प्रेमले जहिले पनि बचाउने काम गर्छ, प्रेमले जगाउने काम गर्छ, प्रेमले उचाल्ने काम गर्छ, उठाउने काम गर्छ, उत्साह दिने काम गर्छ, एकले अर्कालाई सपोर्टको, सहयोगको कुरा, दयाको कुरा, भलाइको कुरा गर्दछ। तर प्रियहरू, जहाँ प्रेमको अभाव छ नि त्यहाँ मानिसहरू बाँच्न पनि सक्दैन, मानिसहरू त्यहाँ एक सेकेन्ड टिक्न पनि सक्दैन, किनभने यो प्रेमकै अभावकै कारणले गर्दा आज यो संसारमा पापको कुराहरू, द्वन्दको कुराहरू मचिरहेको छ। तपाईँ हामीलाई थाहै छ, युक्रेन र रसियाको लगभग 2 वर्ष भइसक्यो लगभग लडाई परेको, अझै पनि यो टुङ्गिन सकेको छैन, लगातार यो त एभ्रिडे नै यो त बढिराखेको छ, झन् उनीहरूको त्यो द्वन्द्व मचिराखेको छ यो प्रेमको अभावको कारणले गर्दाखेरि। हेर्नुहोस् त, हामी प्रेम गर्न सक्छौ, यसलाई कुनै ऋतु चाहिँदैन, तर हामीले हाम्रो जीवनमा चाहिँ यसलाई कार्यान्वयनमा हामीले उतार्न सकेनौ। सो त्यो चाहिँ सबैभन्दा खतरा कुरा हो। आज परमेश्वरले हाम्रो जीवनमा यो प्रेमलाई फल्न अनि फुल्न दिएको चाहनुहुन्छ। यदि हामी परमेश्वरबाट जन्मेका हौ भने त्यो मान्छेले प्रेम गर्छ अरूलाई, किनभने हाम्रो परमेश्वरले अरूलाई घृणा गर्न सिकाउनु भएन, गिल्ला गर्न सिकाउनु भएन, झगडा गर्न सिकाउनु भएन, अनेकतामा बस्न सिकाउनु भएन, तर उहाँले हामीलाई मेलमिलापमा बस्न आह्वान गर्नुहुन्छ। उहाँले दाजुभाइ एक अर्कामा हामीलाई प्रेममा बस्न आह्वान गर्नुहुन्छ। हामीलाई उहाँले एक अर्कामा सपोर्ट गर्न, दया प्रेम गर्न हामीलाई सिकाउनुहुन्छ। तर समाजमा आज हामी हेर्छौँ भनेदेखिलाई लडाई झगडा विभिन्न खराबी चिज नै संसारमै छ, तर मेरो प्रियहरू, हामी ख्रिस्ट येशूलाई चिन्ने मानिसहरूले यस्तो घिनलाग्दो संसारिक कुराहरूको अभ्यास गर्न सुहाउँदैन। परमेश्वरले तपाईँ र मलाई त्यो खराब चिज गर्नको लागि, खराब काम गर्नको लागि बोलाउनु भएको होइन। तपाईँ र मलाई एक अर्कालाई प्रेम गर्नको लागि, छिमेकीलाई माया गर्नको लागि, दाजुभाइ एकतामा बस्नको लागि, परिवारमा हामी प्रेममा हुर्किनको निम्ति, वृद्धि हुनको निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको हो। तर आज हामी संसारमा हेर्छौँ भनेदेखिलाई, संसारको मानिसहरूको परिवारमा हेर्छौँ भनेदेखिलाई लडाई छ, झगडा छ, उनीहरूलाई ख्रिस्टको खाँचो छ। उनीहरूले ख्रिस्टलाई यदि चिन्यो भने परिवारमा मिसअन्डरस्ट्यान्ड त हुन्छै हुन्छ, तर आज के छ भनेदेखिलाई परिवारमा लडाई झगडा काटमार भइराखेको छ। यो चाहिँ सबै कुरा प्रेमको अभावको कारणले। तर म एउटा कुरामा एकदम मलाई खुसी लाग्छ, म्याक्सिमम क्रिस्चियन परिवारमा साँच्चै नै परिवारहरू आशिषमय छन्। प्रभुले साँच्चै नै उनीहरूको जीवनमा त्यो ज्ञान बुद्धि दिनुभएको छ, मेलमिलाप दिनुभएको छ, मलाई खुसी लाग्छ र प्रभुलाई महिमा होस् यो कुराको लागि। सो आज मैले तपाईँलाई बताउन चाहेको यो प्रेमलाई चाहिँ कुनै पनि ऋतुको सहारा नै नचाहिँदो रहेछ। फुलिराख्न सक्ने एउटा एकमात्र फुल चाहिँ यो प्रेम नै लाग्यो मलाई चाहिँ। तपाईँले हेर्नुहोस् कुनै न कुनै फुल, अब मतलब कतिवटा हुन्छ नि धुप्पीको फुलहरू चाहिँ यो त बाह्रमासे नै फल्छ, तर कतिवटा चाहिँ हुन्छ नि म्याक्सिमम नै अरू प्लान्ट्सहरू हेर्नुहुन्छ भने यसलाई ऋतुको सहारा चाहिन्छ। यो ऋतुको सहारा बेगर उर्किनै सक्दैन कतिवटा प्लान्ट्सहरू। तर यो प्रेम चाहिँ यस्तो चिज हो कि यो चाहिँ ऋतुको सहारा बेगार नै पनि मजाले फुल्न सक्छ। आज हामी त्यस्तै भएको परमेश्वर चाहनुहुन्छ, हाम्रो जीवनमा त्यो प्रेमलाई पालेको चाहनुहुन्छ, प्रेमलाई कार्यान्वयनमा उतारेको परमप्रभु चाहनुहुन्छ। हामी आउनुहोस् त वचनबाट अझै क्लियर हुनेछौ। पहिलो कोरिन्थी 16 अध्यायको 14 पदलाई हेर्नेछौ। वचनले यसरी भन्दछ, 14 जे गर्छौ ती सबै प्रेममा गरिएको हुन्। पावलले मजाले हामीलाई यहाँनिर बताउँदै हुनुहुन्छ, जे गर्छौ ती सबै प्रेममा गरिएका हुन्। किनभने धेरै चिजहरू हामी प्रेममा गर्दैनौ, हामीलाई दिनेलाई मात्र हामी प्रेम गर्छौ, नदिनेलाई हामी प्रेम गर्दैनौ। मान्छे स्वार्थी छ, ए त्यस्तै मलाई दियो त्यसलाई त म गरिहाल्छु, तर नदिनेलाई त हामी वास्त गर्दैनौ नि, होइन त्यसले मलाई कहाँ दियो तेरो म त्यसलाई दिन्छु, यो सोचको विचार भएको मानिसहरू हौ हामी। तर प्रियहरू पावलले बताउँदैछन्, जे गर्छ ती सबै प्रेममा गरिएको हुन्। तपाईँ जे जे कुरा गर्नुहुन्छ प्रेममा गर्नुहोस्। धनीलाई तपाईँ जति आदर गर्नुहुन्छ, माया गर्नुहुन्छ, गरीबलाई त्यति नै माया गर्नुहोस्। परमेश्वरको आज्ञा हो प्रिय, परमेश्वरले कहिले पनि छुट्याउनु भएन, गरीबलाई मात्र पानी झारिदिनु भएन, घाम दिनु भएन। सो गरीबले पनि त्यति नै ताप्न पाउँछन्, धनीले पनि त्यति नै घाम ताप्न पाउँछन्। धनीले त्यति नै पानीको वर्षालाई पाउँछन्, ऋतुलाई पाउँछन्, गरीबले पनि त्यति नै पानीको वर्षा र ऋतुलाई पाउँछन्। सो परमेश्वरले भिन्नता नै यहाँ राख्नु भएको छैन, परमेश्वरले त यहाँ कुनै मानिसलाई धनी गरिब छुट्याउनै भएको छैन। परमेश्वरले एक सम्मान माया गर्नुहुन्छ, एक सम्मान मानिसलाई त्यो प्रेम गर्नुहुन्छ। सो अनि यहाँ वचनले मजाको कुरा बताए कि जे गर्छौ त्यो प्रेममा गरिएको हुन्। के तपाईँले एक अर्कालाई माया गर्न सक्नु भएको छ कि छैन, आज यो प्रश्न म तपाईँलाई गर्न चाहन्छु। किनभने हामी धेरैचोटि एकले अर्कालाई माया गर्न सक्दै सक्दैनौ, किनभने हामीलाई दया गर्नेलाई मात्रै हामी दया गर्ने चलन छ। मान्छे त हो नि, होइन, हामीलाई वास्त गर्नेलाई मात्र हामी वास्त गर्छौ, हामीलाई दिनेलाई मात्र हामी माया गर्छौ। तर मेरो प्रियहरू, हामीलाई दियोस् कि नदियोस्, वी स्टिल ह्याभ टु लभ देम, हामीले स्टिल उनीहरूलाई माया गर्नुपर्छ। किनभने परमेश्वरले हामीलाई हुन्छ नि त्यो मानिसले दियोस् कि नदियोस्, हामीलाई स्टिल प्रेम गर्न सिकाउनुहुन्छ। त्यो चाहिँ परमेश्वरको हृदय हो प्रियहरू। किनभने संसारले त यस्तो कुरा हालिदिएको छ हाम्रो मगजमा कि हामीलाई वास्त गर्नेलाई मात्र हामीले वास्त गर्नुपर्छ भन्ने, तर त्यो होइन मेरो प्रियहरू। परमेश्वरले हामीलाई कहिले पनि त्यस्तो कुरा सिकाउनु भएन, परमेश्वरले हामीलाई एक अर्कालाई सबैलाई एक समान माया गर्न हामीलाई सिकाउनु भएको छ। त्यही कारणले गर्दाखेरि त्यो प्रेमलाई हामीले सधैँभरि हामीले अगाडि बढाउन सकौ। हामी पहिलो पत्रुस 4:8 पनि हेर्नेछौ, वचनले यसरी भन्दछ, सबैभन्दा बढी एक अर्का प्रति तिमीहरूको प्रेम अटुट रहोस्, किनकि प्रेमले नै असंख्य पापहरू ढाक्दछन्। आमेन। यो वचनको खण्ड मलाई साँच्चै मजा लाग्छ, साँच्चै दामी लाग्छ। यहाँनिर हामी एनईआरबी भर्जनमा हेर्छौँ भनेदेखिलाई यसरी भन्दछ, सबैभन्दा मुख्य एक अर्कालाई गहन प्रेम गर। गहन भनेको बोक्नै नसक्ने, एकदम भारी प्रेम गर, धेरै प्रेम गर, गन्नै नसक्ने प्रेम गर, किनभने प्रेमले धेरै पापहरू ढाक्छ। बुझ्नुभयो, धेरै पापहरूलाई प्रेमले ढाक्दछ। प्रेम यति शक्तिशाली चिज हो प्रियहरू, जहाँ असंख्य पापहरूलाई ढाक्ने कुरा यहाँ बाइबलले बताइराखेको छ। तिमीहरूको प्रेम अटुट रहोस्। संसारले त यो कुरा बताउँदैन, तर परमेश्वरको वचनले मात्रै बताउँछ। संसारले त टुट्ने कुरा बताउँछ, संसारले त फुट्ने कुरा बताउँछ, विभाजन हुने कुरा बताउँछ, तर वचनले हामीलाई अटुट प्रेम गर्न सिकाइराखेको छ। परमेश्वरको वचनलाई हेरौँ न, कति दयाको कुरा छ। तर यो दयाको कुरालाई हामीले थाहा गरेर पनि हामी थाहा नगरेको जस्तो गर्छौं। सो आज म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँले प्रभुलाई चिन्नु भएको छैन र यो आजको यो वचनलाई सुन्दै हुनुहुन्छ भनेदेखिलाई, के तपाईँ तिरस्कृत भएको महसुस गर्नुभएको छ? के तपाईँले आफैलाई एक्लो महसुस गर्नुभएको छ? के तपाईँले आफैलाई त्यागिएको महसुस गर्नुभएको छ। यदि तपाईँले गर्नुभएको छ भने परमेश्वरले तपाईँलाई अति धेरै माया गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई अति नै धेरै वास्ता गर्नुहुन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ प्रभुले तपाईँलाई अति नै धेरै माया गर्नुहुन्छ? यदि तपाईँले यो वचन सुनेर आज उहाँलाई विश्वास गर्नुभयो भने तपाईँको जीवनमा ठूलो बदलावलाई तपाईँले देख्नुहुन्छ, त्यो आशिषलाई तपाईँले देख्न सुरु गर्नुहुन्छ, त्यो परिवर्तनलाई तपाईँले देख्न सुरु गर्नुहुन्छ, तपाईँको व्यक्तिगत जीवनमा तपाईँले त्यो बदलावलाई देख्न सुरु गर्नुहुन्छ। कि विश्वास गर्नुहुन्छ? विश्वास गर्नुहोस् आज, तपाईँको लागि यो समय छ। मान्छेले हामीलाई वास्ता गर्दैन, धेरै चोटि हाम्रो स्तरलाई हेरेर मात्रै माया गर्छ, हाम्रो थरलाई हेरेर, जातलाई हेरेर। परमेश्वरको राज्यमा न त जात छ, न त स्तरको कुरा छ, न त तपाईँको फेसबुकको फलोवर्सलाई नै हेर्नुहुन्छ परमेश्वरले, कदापि हेर्नुहुन्न। परमेश्वरले तपाईँको हृदयलाई हेर्नुहुन्छ, र यदि यो हृदयलाई परमेश्वरको चरणमा लिएर जानुभयो भने परमेश्वरले तपाईँको जीवनमा महान काम गर्नुहुन्छ। परमेश्वरले तपाईँ हामी जस्तो त्यागिएको मानिसहरूलाई, गरिब दुखीलाई अति नै वास्ता गर्नुहुन्छ, सबै मानिसहरूलाई गर्नुहुन्छ। तर यदि तपाईँ बढी त्यागिएको महसुस गर्नुभएको छ भने प्रियहरू, तपाईँको लागि मान्छे नहोला, तपाईँको साथमा कोही नहोला, तर परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईँ उहाँको उपस्थितिमा जानुहोस्, उहाँले तपाईँलाई खोज्दै हुनुहुन्छ, उहाँले तपाईँलाई माया गर्नुहुन्छ, उहाँले तपाईँलाई देख्नुहुन्छ, तपाईँको अवस्थालाई उहाँले बुझ्न भएको छ, उहाँलाई त्यो सबै कुरा तपाईँको सम्पूर्ण विवरणहरू थाहा छ। तर हामीलाई संसारको कुराले पट्टी लगाइदिएको छ, हामीलाई परमेश्वरको नाम सुन्न मन पर्दैन। तर प्रियहरू, तपाईँको लागि समय छ, तपाईँको लागि सुनौलो अवसर छ, उहाँलाई खोज्नुहोस्, उहाँको उपस्थितिमा जानुहोस्, प्रभुले हजुरको जीवनमा महान काम गर्नुहुन्छ। तपाईँ त्यागिनु भएको छैन, उहाँ तपाईँको साथमा हुनुहुन्छ। तपाईँको सम्पूर्ण आशा हराएर गएको होला, तर तपाईँको निम्ति आशा छ भनेदेखिलाई येशु ख्रिस्टमा तपाईँको निम्ति आशा छ। आमेन। हुन्छ, वचनलाई मैले यहीँ राख्न चाहे, यहाँहरूलाई परमेश्वरले आशिष गर्नुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्।